SBS Gorkar Radio. फेरि पनि एकपटक स्वागत छ हजुरहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम नौलो किरणको दोस्रो घण्टामा। पहिलो घण्टामा भने हामीले रमाइला गीतहरू साथै प्रयोग प्रसङ्गहरू सुनाइ पनि सकेका छौँ अनि हजुरहरूको साथ अनि यो समय मायाका लागि फेरि पनि हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। श्रोताहरू, अहिले पनि ब्रुनेमा बिहानको 8:09 पनि भइ नै सकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै फेरबदल भने अहिलेसम्म देखिएको छैन। आज भने शनिबार 13 जुन 2026 साल, तदनुसार जेठको 30 गते विक्रम सम्बत 2083 साल। श्रोताहरू, अब भने लागिहालौँ आजको राशिफल तर्फ र पहिलो राशि रहेको छ मेष राशि। अधैर्य व्यवहारले भने समस्याहरू निम्त्याउला, समयमा सजग नभन्दा शुभ चिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई व्यवस्था गर्दा दुःख पनि पाइनेछ। कामको सन्दर्भमा केही वाद विवाद पनि हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि भने राम्ररी विचार पुर्याउनुहोला। वृष राशि, समयमा गरिएको कामले हौसला जगाउनेछ। आफन्तको र विवाहको श्रेय प्राप्त पनि हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरिएको कामहरू पनि सम्पादन भने हुनेछ। मिथुन राशि, समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला, परिस्थिति बसिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र वृद्धि खर्च हुनु पर्ला। अवसरको खोजीमा केही दौडधुपहरू पनि गर्नु पर्ला। खर्च बढ्नुका साथै अर्थ अभाव पनि महसुस भने पक्कै पनि हुनेछ। कर्कट राशि, मेहनतले आमदानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्वपूर्ण कामहरू बन्न सक्छ। श्रमको उच्च मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त पनि हुन सक्छ। आय स्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम भने हात लागि हुनेछ। सिंह राशि, विशेष भेटघाटले भने काममा उत्साह बढाउला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत पनि दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। कन्या राशि, स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा हुन हुनाले अवसरहरू पनि घुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि रहेको छ। तुला राशि, गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हात लागि नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरिआएको कामलाई भने निरन्तरता दिन भने सकिनेछ। अर्को रहेको छ वृश्चिक राशि, प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनका साथै मनकै धन भन्ने लाभ पनि हुनेछ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग पनि रहेको छ। धनु राशि, व्यापार लगायत आर्थिक लाभ हुने काममा मनकै फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भने भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा भने लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी पनि भइनेछ। मकर राशि, छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्याहरू निम्ताउनेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार भने पुर्याउनुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम भने खर्च हुनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुकाउन पनि सक्छन्। अर्को रहेको छ कुम्भ राशि, महत्वाकांक्षी योजना गोपी राख्नुहोला। बेसुरमा दिएको वचनले आफैलाई अप्ठ्यारो पनि पर्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ। जिताएको काम बिग्रिनाले परिस्थिति पनि अलि प्रतिकूल पनि रहनेछ। पेसा व्यवसायमा सोचेको लाभ भने नउठ्न सक्छ। र आजको राशिफल अन्तर्गत भने अन्त्यमा रहेको छ मीन राशि, प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय रहेको छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ पनि हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय पनि रहेको छ। हजुर श्रोताहरू, यो त थियो आजको राशिफल। सबैजनाको दिन एकदमै शुभ रहोस्। आत्मविश्वासको साथ अगाडि बढ्नुहोस्। अब भने कार्यक्रमलाई फेरि पनि अर्को गीत संगीतबाट नै निरन्तरता दिइहालौ। बसन्त थापा र देवी घरती एन्ड लक्ष्मी थापाले गाउनु भएको मायाली।

हजुर, भर्खरै सुनिसक्यो बसन्त थापा, देवी घरती मगर र लक्ष्मी थापा मगरले गाउनु भएको मायाली। सोधारे यो भन्दा अगाडि पनि हजुरले राशिफल पनि सुनिसक्नु भएको छ, गीत संगीत पनि सुनाइ नै सकेका छौ। अनि तपाईँहरू सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम नौलो किरण, म तपाईँहरूकै प्रस्तुता नूतन राईको साथमा। श्रोताहरू, आज भने चाहिँ अलिकति मलाई यो बिहानीमा, यानि कि ब्रुनाईको समय चाहिँ एकदमै बिहान भइसकेको छ, यो बिहानीमा चाहिँ अलिकति मलाई आज यो स्वरले भनौँ न अलिकति घाँटी दुखेको जस्तो महसुस भने भएको छ। सायद तपाईँहरूले पनि यदि निरन्तरता सुन्दै हुनुहुन्थ्यो भने पक्कै पनि अलिकति फरक भने पाउनु भएको होला। अनि बोल्दा बोल्दै कहिले काहीँ यसो मिस्टेकहरू भइगएमा चाहिँ अहिले नै भन्न चाहे हजुरमा चाहिँ एकदमै माफी पनि माग्न चाहन्छु, माफ पनि गरिदिनु होला भन्दै फेरि पनि गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत रहेको छ सुगम पोखरेल र इन्द्रकला राईले गाउनु भएको हितैको माया।

0: रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

हजुर श्रोताहरू, फुल्ला टिप्ने मन भए भने चाहिँ जुनी रिजालको गीत नेपाली लोक आधुनिक शैलीको एउटा लोकप्रिय अनि भावनात्मक गीत पनि रहेको छ अनि सुनिसक्नु पनि भयो। यो गीतमा चाहिँ भने मुख्य रूपमा प्रेम, प्रकृति र मनको कोमल भावनालाई चाहिँ फुल टिप्ने उपमाबाट भने प्रस्तुत पनि गरिएको छ। सुधार यो गीत हुन त अहिलेको होइन, एकदमै हुन्छ नि सायद 4-5 वर्ष पहिला नै रिलिज भएको होला। तर हेर्नुहोस् न, एकदम अहिले भने यो मिडियाहरूको पावर हेर्नुहोस् है, पहिला भने सायद यो गीत त्यति हिटहरू भएको थिएन होला, तर अहिले अनि यो समयमा भने चाहिँ एकदमै यो टिकटकरले गर्दा भने यो अहिले चाहिँ फुल टिप्ने मन भए गीत चाहिँ एकदमै हिट पनि भएको छ अनि एकदमै होइन यो समयमा सुन्दा एकदमै रमाइलो पनि लागि पनि रहेको छ। अनि यो मिडियालाई त मान्नु नै पर्ने पनि हुन्छ, किनभने हराइसकेका गीत सङ्गीतहरू भने अहिले आएर निकै नै चर्चित पनि बनाइरहेको छ। यो चाहिँ सबैको लागि एकदमै राम्रो कुरा पनि रहेको छ है त। सोधारो हामी हाम्रो दोस्रो घन्टाको कार्यक्रमको रूपरेखा बमोजिम भने चाहिँ आज शनिबार परेको छ अनि शनिबारको रूपरेखा चाहिँ आज हामी यो इन्टरटेनमेन्ट सेगमेन्टहरू लिएर पनि आइ नै सकेका छौँ। आज चाहिँ भने मैले यो हाम्रो कार्यक्रमको इन्टरटेनमेन्ट सेगमेन्ट अन्तर्गत भने चाहिँ पशुपति शर्माको बारेमा भने अलिकति केही जानकारी भने लिएर आएको छु। श्रोताहरू, पशुपति शर्मा भने बित्तिकै तपाईँलाई थाहा भएकै होला, उहाँले चाहिँ एकदमै रमाइला गीत सङ्गीतहरू चाहिँ गाउने गर्नुहुन्छ होइन। अनि पशुपति शर्माजी चाहिँ अब भने फिल्मका हिरो बन्ने हुनुभएको छ है, उहाँले चाहिँ साइन पनि गरिसक्नु भएको छ अरे नेपाली चलचित्र फिल्म चाहिँ 3 तिग्रे क्या बिग्रे भन्ने चलचित्र अन्तर्गत। उहाँ चाहिँ लोक तथा दोहोरी सङ्गीतका प्रसिद्ध गायक पशुपति शर्मा हुन्, यो सबैलाई थाहा भएकै कुरा हो। अनि उहाँले चाहिँ रघुजी फिल्मका आगामी कथानक चलचित्र मैले अघि पनि भनिसकेको छु 3 तिग्रे क्या बिग्रे फिल्ममा भने अनुबन्धित पनि हुनुभएको छ। केही महिना अघि नै उनी भने उहाँ भने यो फिल्ममा आबद्ध भइसके पनि निर्माताले भने चाहिँ अब आउने यानि कि बिहिबार मात्र कास्टिङबारे पनि औपचारिक घोषणाहरू पनि गरेको थियो। अनि अमरदीप सापकोटाको पटकथा तथा निर्देशन हुने यो फिल्मको छायाङ्कन भने असार 2 सातादेखि हुने भने जनाएको छ, यानि कि अब भने धेरै समय रहेको छैन, किनकि आज चाहिँ 30 गते भइसकेको छ, यानि कि 2 हप्तापछि भने चाहिँ यो फिल्मको चाहिँ छायाङ्कन हुने भनेर चाहिँ भनिएको छ। पछिल्लो समय नेपाली चलचित्र बजारमा भने एकै प्रकारका कथावस्तु र सीमित कलाकारको एकदमै यो वर्चस्व भन्ने एउटा देखिएको अवस्थामा भने शर्माको प्रवेशले चाहिँ नयाँ उत्साह थप्ने विश्वासहरू पनि गरिएको छ। अनि निर्माता रघुनाथ सापकोटाले पनि विज्ञप्तिमा भने यो कुराहरू पनि जानकारी गराएका छन्। श्रोताहरू, फिल्मको टाइटल सुन्दा हाँस्य कथावस्तुमा बन्न लागेको हो कि भन्ने अनुमान पनि गर्न सकिन्छ। प्रेषित यो विवरणमा गायक शर्मालाई भने निर्माता र निर्देशकसँग भने पनि देख्न सकिन्छ। फिल्म गायनमा भने पशुपतिको पहिलो होइन, उनले प्लेब्याक गायनमा फिल्म प्रेम गीत मार्फत डेब्यू पनि गरिसकेका छन्। यता तिर्खा लागेको उक्त गीत भने त्यति बेला निकै नै रुचाएको थियो अनि पशुपतिका गीतले भने प्रेम, परिवार, वैदेशिक रोजगारी, सामाजिक विकृति, राजनैतिक अवस्था, राष्ट्रियता र ग्रामीण जीवनका विविध पक्षलाई पनि समेट्ने भन्ने गरेका छन्। उनले लोक सङ्गीतलाई मनोरञ्जनको माध्यम मात्र नभई समाजका आवाज र जनभावना व्यक्त गर्ने प्लेटफर्मका रूपमा पनि प्रयोग भने गरिसकेका छन्। यो त हजुरहरूलाई पनि पक्कै पनि थाहा भएकै कुरा हो। श्रोता, उहाँको गीत सङ्गीतमध्ये चाहिँ यो लुट्न सके लुट, छाता हरायो, मलाई अमेरिका, यही बोल माया लगायतका गीतले पनि ठुलो लोकप्रियता पनि हासिल हुने गरेका छन्। विशेष गरी लुट्न सके लुट गीतले पनि नेपाली समाजमा चाहिँ यो भ्रष्टाचार र यो हुन्छ नि यो एकदमै व्यथित रूपमा व्यङ्ग्यात्मक सन्देश दिएर व्यापक चर्चा पनि पाएको थियो। आशा छ यहाँ सुन यहाँ जानु, माफ गर्नु होला, यो गीत जुन यो मलाई अमेरिका पनि यही भन्ने गीत नसुने कोही पनि हुनुहुन्न होला, एकदमै यो हिट पनि भएको थियो भने चाहिँ यसले चाहिँ समाज भ्रष्टाचार यो व्यथित विरुद्ध व्यङ्ग्यात्मक सन्देशहरू पनि उहाँको गीत सङ्गीतहरूमा पाइन्छ भनेर पनि भनिएको छ। श्रोता, यो त थियो आजको हाम्रो सेगमेन्ट अन्तर्गत चाहिँ गायक पशुपति शर्माको बारेमा मैले अलिकति लिएर आइसकेको थिएँ। अब भने उहाँ चाहिँ गीत सङ्गीतमा मात्र सीमित नभएर अब फिल्मका हिरो पनि हुने हुनुभएको छ। जे होस्, उहाँलाई चाहिँ हामी सबैको तर्फबाट एकदमै धेरै धेरै बधाई अनि एकदमै फिल्म चाहिँ हिट होस् भन्ने पनि शुभकामना दिन चाहन्छौँ।
श्रोता यही कुरा सँगसँगै भने अब लागिहालौँ गीत सङ्गीततर्फ नै। मैले फेरि यही पशुपति गायक पशुपति शर्माको बारेमा नै अलिकति छोटो मिठो चर्चा परिचर्चा गरेको थिए भने अब उहाँले नै गाउनुभएको उहाँकै स्वरमा पशुपति शर्मा र पूर्ण कला विशीले गाउनुभएको यतातिर लागेको भने गीत सुनौ।

हजुर, भर्खरै सुनिसक्नु भएको छ पशुपति शर्मा र पूर्ण कला विषयको यता तिर्खा लागेको धेरै भयो। सदारो मैले यो गीतभन्दा अगाडि भने अलिकति आजको हाम्रो कार्यक्रमको सेगमेन्ट अन्तर्गत भन्छ इन्टरटेनमेन्ट रहेको थियो, त्यही अनुरूप भने मैले आज गायक पशुपति शर्माको बारेमा अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेको छु। अब भने उहाँ गीत सङ्गीतमा मात्र सीमित नभएर नेपाली चलचित्रको हिरो पनि बन्ने हुनुभएको छ, मैले अघि पनि भनिसकेको छु। उहाँलाई चाहिँ एकदमै बधाई अनि शुभकामना भन्दै गीत पनि सुनिसक्नु भएको छ पशुपति शर्माले नै गाउनु भएको यता तिर्खा लागेको धेरै भयो। अब फेरि अर्को गीत सङ्गीतर्फ नै लागौ, यहाँ कि यहाँनिर सुनिहालौ हेमन्त शर्माको माया त यस्तो होस्।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk। यो पीएफ

हजुर उज्जन साकेको मन की परी पनि सुनिसक्नुभयो। श्रोतहरू आज भने 13 जुन यानि कि रोचक तथ्यहरूतर्फ पनि लागिहालौँ। यहाँ आज चाहिँ विशेष के दिन चाहिँ परेको रहेछ भन्दा चाहिँ आज 13 जुनमा चाहिँ स्विङ मेसिन डे अर्थात् सिलाइ मेसिन दिवस भने मनाइँदो रहेछ। अनि यो दिनले भने चाहिँ हाम्रो दैनिक जीवनलाई सहज बनाउने एउटा महत्त्वपूर्ण आविष्कार सिलाइ मेसिनको योगदानलाई चाहिँ सम्झने अवसर पनि प्रदान गरिने रहेछ। सिलाइ मेसिनको आविष्कारले भने कपडा उत्पादनको क्षेत्रमा ठूलो परिवर्तनहरू पनि ल्याएको थियो। पहिले हातैले सिलाउन घन्टौँ लाग्ने काम भने सिलाइ मेसिनको प्रयोगपछि छिटो सजिलो र प्रभावकारी बन्न भने पुगेको थियो। अनि यसले चाहिँ फेसन उद्योग कपडा व्यवसाय तथा घरायसी प्रयोगमा समेत महत्त्वपूर्ण भूमिकाहरू पनि खेलेको छ। श्रोतहरू यो सिलाइ मेसिन केवल एउटा उपकरण मात्र नभएर धेरै मानिसहरूको रोजगारी र आय आर्जनको माध्यम पनि हो। संसारभर लाखौँ दर्जी तथा साना व्यवसायीहरूले सिलाइ मेसिनको सहायताले भने आफ्नो जीवनयापन पनि गरि नै रहेका छन्। अनि आजको दिन भने हामी सिलाइ पेसामा संलग्न सबै व्यक्तिहरूको मेहनत र सिपको सम्मान गर्दै यो उपयोगी आविष्कारका लागि आविष्कारकहरूलाई पनि सम्झना भने सक्छौँ। त्यसैले श्रोताहरू स्विङ मेसिन डेको अवसरमा पनि आफ्ना पुराना कपडाहरू मर्मत गरेर पुन प्रयोग गर्ने बानी पनि बसालौँ र दिगो जीवनशैली अपनाउने सन्देश पनि फैलाउँ। श्रोताहरू हुन त आज थुप्रै कुराहरू परेको छ, तर भने मैले आज चाहिँ यो स्विङ मेसिन डे अर्थात् सिलाइ मेसिन दिवसको बारेमा भने अलिकति लिएर आएको थिएँ, किनभने मैले अघि पनि यहाँ कुराहरू समावेश गरि नै सकेको छु। पहिले पनि एकदमै यो हातले सिलाउने बानीहरू थियो, बानी भन्दा पनि अब मेसिनहरूको यो उपकरण नै नभएपछि त हातैले त गर्नुपर्ने हुन्छ होइन। पहिला पहिला भने हाम्रो एकदमै बाजे बराजु नभन अगाडिका उहाँहरूले चाहिँ पुस्ताहरूले चाहिँ एकदमै हातले नै सिलाएर चाहिँ लुगाहरू लाउँथ्यो अरे भन्ने पनि सुनिन्थ्यो, तर यो सायद सत्य पनि होला। तर समय बद्लिँदै फेरि गर्दै हेर्दै जाँदा भने चाहिँ अहिले यो एकदमै यो विभिन्न प्रकारका आविष्कारहरू भइरहेका छन्। त्यही भएर चाहिँ आज जुन 13 चाहिँ स्विङ मेसिन डेलाई चाहिँ एकदमै यो दिवसको रूपमा पनि मनाइँदो रहेछ। यसले चाहिँ धेरै कुराहरूको सहज पनि बनाइदिएको छ, जस्तो कि अब कपडाहरूको नयाँ नयाँ डिजाइनहरू फेसनहरू त भइ नै हालेको छ। यो मात्र नभएर चाहिँ एकदमै धेरै मानिसहरूले पनि रोजगारीहरू पाइ पनि रहेको छ। अनि यो चाहिँ एकदमै संसारभर त कति हो कति होइन लाखौँ दर्जनौँ व्यवसायीहरूले पनि सिलाइ मेसिनको सहायताले पनि आफ्नो जीवनयापनहरू पनि गरि नै रहेका छन्। यही कुराहरूले गर्दा भने आज यो विशेष 13 जुनमा चाहिँ यो स्विङ मेसिन डेलाई चाहिँ दिवस मनाइदिए सम्झना पनि सम्झने पनि गरिँदो रहेछ। त्यही भएर यो आज स्विङ मेसिन डेको अवसरमा भने चाहिँ सबैहरूलाई पनि एकदमै आफ्नो एकदमै दिगो जीवनशैलीहरू अपनाउनुहोला, राम्रो कुराहरू चाहिँ सुरुवात गर्नुहोला भन्ने शुभकामना दिँदै भने चाहिँ फेरि पनि गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत रहेको छ जोन चामलिङ राईको हावा जस्तै।

हजुर, भर्खर सुनिसक्नु भएको छ जोन चाम्लिङ राईको हावा जस्तै। अब भने अर्को हाम्रो श्रोता जोडिसक्नु भएको छ, उहाँ हुन्छ शेर्पा चुल्थे। उहाँले भन्नुहुन्छ, गुड मर्निङ सिस्टर भन्नुभएको छ, हजुरलाई गुड मर्निङ। मैले चाहिँ आज साउथ कोरियाबाट ड्युटी गर्दै हजुरको लभली प्रोग्राम सुन्दैछु, अनि आज चाहिँ मलाई पानी मिठो मेरो हजुर भन्ने गीत सुनाइदिनु होला। यो चाहिँ हजुर लगायत सम्पूर्ण नेपाली श्रोताहरूको लागि भनेर भन्नुभएको छ। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। अबको समयमा पनि हजुरकै अनुरोधको यो सुन्दर गीत सुन्नुहोला, रमाइलो लिनुहोला, अनि आफ्नो ड्युटी भने राम्रोसँग व्यतीत पनि गर्नुहोला भन्दै अब दोस्रो घण्टाबाट बिदा। तेस्रो घण्टामा फेरि पुनः भेट्नेछौँ।

0: फिफा विश्वकप 2026 अन्तर्गत बोस्निया र क्यानाडाको खेल बराबरीमा टुङ्गिएको छ। सह आयोजक राष्ट्र क्यानाडाको घरेलु मैदानमा भएको खेलमा दुई टोली एक एकको बराबरीमा रोकिएका हुन्। विश्वकपको चौथो खेलमा अहिले बिहान पाउने 7 बजे आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुँदैछ। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विषय शुरूआत गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिजा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन भएको छ। समिति सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई हुनुहुन्छ। समितिलाई घटनाको आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिजा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र र कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढेको हो। कालीकोटका 9 वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।
1: जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाडाचक्र, राजकोट, तिला गुफा नगरपालिका सहित महाबई, पचाल झरना, सात्री, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो। शुक्रबार पलान्ता गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेसँगै सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्। जन्मेदेखि 15 महिना भित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16 देखि 59 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान छ।
0: नेपालगंजको भेरी अस्पतालमा नवजात शिशुको उपचारलाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष विस्तार गरिने भएको छ। अहिले अस्पतालमा रहेका 8 एनआईसीयू शैयालाई बढाएर 20 पुर्याउन उपकरण थपिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले एनआईसीयू अभावका कारण जटिल स्वास्थ्य भएका नवजात शिशुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था छ। भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रिया मार्फत दैनिक 30 देखि 40 जना सुत्केरी हुने गरेका छन्। यस्तो अवस्थामा नवजात शिशुको उपचार सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास लिइएको छ। भोजपुरको पौवादुङमाका किसान अहिले वैकल्पिक नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्।
1: परम्परागत बालीमा बाँदलले क्षति पुर्याउन थालेपछि अदुवा खेतीलाई सुरक्षित र आमदानीमुखी विकल्पको रूपमा विस्तार गरिएको हो। कृषिमा आधुनिकीकरण तथा किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलो दुम्बाको करिब 100 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभएको छ। अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले खेती विस्तारमा जोड़ दिएको उहाँको भनाइ छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर आतंकका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठूलो क्षति भएपछि विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड़ दिएको जानकारी भयो। गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताउनु भएको छ।
0: अहिले कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश लगायत मुलुकको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। महाशाखाका अनुसार कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै तथा बाँकी पहाड़ी र तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हामी भने हाम्रो कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश भने गरि नै सकेका छौँ। श्रोताहरू, समय पनि कति छिटेर बितेर जाने, जब तपाईँहरू हामीसँग हुनुहुन्छ अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, हजुरहरू हाम्रो कार्यक्रम नौलो किरणको तेस्रो घण्टामा पनि प्रवेश भने गरि नै सक्नु भएको छ अनि तेस्रो घण्टामा भने चाहिँ आज म केही इन्टरभ्यूहरू राख्ने कोसिस पनि गर्नेछु। पक्कै पनि हजुरहरू सुनेर रमाइलो भने लिनु नै हुनेछ भन्दै फेरि पनि गीत सङ्गीततर्फ नै लागिहालौँ। हजुरहरूले हाम्रो कार्यक्रम नौलो किरणको तेस्रो घण्टाको पहिलो गीत भने सुनिसक्नु भएको छ सुजन चापागाई र विद्या तिवारीको तीन पाते। अबको बसाइमा भने महेश काफ्ले र मेलिना राईको माया बिरानी।

हजुर, म स्कार्फ लिएर मेलिन राखेको छु। मधुर प्रस्तुति भने सुनिसक्नु भएको छ माया बिरानी। श्रोताहरू, यदि हजुरहरूको प्रतिक्रिया, सुझाव वा सन्देश छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ। 322-4167, 322-00-9894-193, 3284 चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 चाहिँ लगाउन नबिर्सिनुहोला। त्यसै गरी इमेल मार्फत पनि बेबेस गोर्खा एट बेबेस डट कम रहेको छ। अनि फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू भने पठाउन पनि सक्नुहुनेछ। हजुरका रोजाइका गीत सङ्गीतहरू या आज के विशेष परेको छ भने हामीमाझ निर्धक्क भएर जोडिन पनि सक्नुहुनेछ। श्रोतहरू, अहिले भने ब्रुनाईमा बिहानको 9:16 पनि गइ नै सकेको छ। हेर्दा हेर्दै समय पनि कति छिटो बितेको। म भने हजुरहरूमा आज हाम्रो कार्यक्रम नौलो किरण लिएर ब्रुनाईको समयअनुसार बिहानको 7 बजे पनि उपस्थित भइसकेकी थिए, तर हेर्दा हेर्दै दोस्रो घण्टा पनि सकिसकेको छ अनि अब भने हामी तेस्रो घण्टामा प्रवेश पनि गरि नै सकेका छौँ। हजुरहरूलाई मैले अघि अलिकति जानकारी पनि दिइ नै सकेको छु। तेस्रो घण्टामा पनि आज म केही यो इन्टरभ्यूहरू चाहिँ सुनाउने प्रयास पनि गर्नेछु है। तसर्थ प्रतीक्षा पनि साँच्दै पनि गर्नुहोला भन्दै फेरि पनि गीत सङ्गीततर्फ नै लागिहालौँ। अर्को गीत सुनौ, सुबानी मुक्तानको माया हो कि माया जस्तै।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: हजुर एकदम रमाइलो हिन्दी गीत छ, यानि कि मुभी चाहिँ शेरशाहबाट जुबिन नटियाल र आशिष कौरको रात लम्बिया भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू अब भने लागिहालौ बिएबिएस गोर्खा रेडियो कि प्रस्तुता बिना गुरुङ बहिनीले चाहिँ 10 जुन 2026 आयोजना गरेको बिएबी लेडिज स्पोर्ट्स डेको अवसरमा युडब्ल्यू क्याप्टेन मदनजीमीसँग कुराकानी गर्ने अवसर पाउनुभएको थियो। प्रस्तुत छ उहाँसँग गरिएको अन्तर्वार्ताको पहिलो भाग।
1: दाई सर्वप्रथम बिएफबिएस गोर्खा रेडियोमा हजुर स्वागत छ।
2: बहिनी थ्याङ्क यू, धन्यवाद तपाईँलाई।
1: हजुरको शुभ नाम अनि जब रोलको बारेमा थोरै बताइदिनुहोस् न।
2: म क्याप्टेन मदन जिमी, म युडब्ल्यू 2RJR। बहिनी
1: निकै महिना अगाडिदेखि नै बिएफबी लेडी स्पोर्ट्स डे भनेर चाहिँ अनाउन्स गरिएको थियो, आज सबै आयोजना गर्ने पूर्व तयारी गर्ने सबै जिम्मेवारी हजुरको थियो।
2: हजुर बहिनी, यो 2026 जनवरीमा हाम्रो इनिसियल प्लानिङ मिटिङ बसेको थियो, त्यहाँदेखि नै हामीले लेडिजहरूलाई चाहिँ फोरकास्ट गरेको थियौँ एफओईमा। सो अलमोस्ट लाइक यु नो 6 मन्थ सेलिब्रिटीहरूले चाहिँ पर्खेर बस्नु भएको थियो यो इभेन्ट, आजको इभेन्टको लागि।
1: हुन त यो वर्षेनी कार्यक्रम विशेष गरी हाम्रो बिएफबी लेडिजहरूको लागि यो वर्ष के खास छ?
2: यो अरू बेला नभएको त होइन, हुन्थे वान डे इभेन्ट तर अलिक डिफ्रेन्ट भेरिएसनको हुन्थ्यो, अनि यसपालि चाहिँ हामी लेडिजहरूको इन्ट्रेस्ट पनि के छ, कमिटमेन्ट के छ, फ्याक्टर्सहरू थुप्रै हुनसक्छ, त्यो भएर सबैलाई हामी चाहिँ रिप्रेजेन्टेटिभहरूलाई बोलाएर चाहिँ छलफल गरेको थियौँ। 2-3 अप्सनहरू हामीले दिएको थियो, 3 डेजको इभेन्ट, तपाईँको 2 डेजको, 1 डेको थियो। 2 डेजको चाहिँ पास भएको थियो तर लास्टमा फेरि विभिन्न कमिटमेन्टहरूले गर्दाखेरि चाहिँ नै 1 डे भयो। आई थिङ्क वाट एभर ह्यापन विल ह्यापन फर गुड रिजन भने जस्तो आज एक दिनको चाहिँ एकदमै अझै इन्ट्रेस्टिङ भइरहेको छ, अलिक कम्प्रेस छ, टाइम प्रेसर चाहिँ छ, तर अफिसियलहरूले म्यानेज गर्नुहुन्छ होला। गर्दा यो चाहिँ रनिङ सिलहरूको रनिङ कपहरूको इभेन्ट हो, गर्दा फर्स्ट इयर हो यो चाहिँ हाम्रो, यही सालदेखि सुरु भएको, गर्दा अरू सालहरू पनि यही समयमा, एक्ज्याक्ट डेट चाहिँ हुँदैन, तर यो तपाईँको जुन र जुलाई, जुन जुलाई महिनामा नै हामीले अर्गनाइज गर्छौँ र फोरकास्ट हुन्छ। बहिनी
1: दाई के कस्ता पूर्व तयारीहरू गर्नु पर्यो?
2: कन्सेप्ट तयार गरेपछि त्यसको सपोर्टिङ एलिमेन्टहरू चाहियो, टेक्निकल एसिस्टेन्टहरू चाहियो, सबैभन्दा ठुलो त फन्ड हो, के अरे कुनै अब पैसा बिना त कुनै पनि इभेन्टहरू हुने कुरा पनि भएन। गर्दा हामीले इभेन्टको लागि चाहिँ सबैभन्दा ठुलो सहयोग बटालियनबाट नै मागेको थियौँ, जुन चाहिँ हाम्रो फोरकास्ट चाहिँ इयरली फोरकास्ट फाइनेन्सियल इयरमै हुन्छ। त्यहाँबाट चाहिँ जिएसओ साहबले अनि त्यहाँबाट साफाले पनि हामीलाई सहयोग गर्नुभएको छ। गर्दा मेनली चाहिँ 3 बटालियनको फन्ड अनि जिएसओ साहबको वेलफेयर फन्ड, त्यहाँबाट चाहिँ साफाले पनि कन्ट्रिब्युट गर्नुभएको छ, उहाँहरू 3 रिजोर्स भएको इभेन्ट हो। अनि अरू त जिम क्योमासाईको टिमहरूले मलाई एकदमै सहयोग गरिरहनु भएको छ, एडभाइस गरिरहनु भएको छ टेक्निकल एसिस्टेन्टको लागि, अनि अभियसली मेरो आफ्नै वेलफेयर स्टाफहरू G4 लजिस्टिक अनि अरू अन्य टेक्निकल त्यो जुन अब खेलमा नदेखिने तर अरू कोअर्डिनेसनहरूमा सहभागी भइरहनु भएको छ सबै टिम। अनि त्यति मात्रै नभएर अब लेडिजहरू पार्टिसिपेट नै भइदिएन भने त फेरि गेम त के भएर, होइन? गर्दा वाइफ कमिटी अनि लेडिजहरू जो रिप्रेजेन्टेटिभ हुनुहुन्छ आफ्नो आफ्नो डिपार्टमेन्ट टिमको, उहाँहरू क्याप्टेन अफ टिमहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न मिटिङहरूमा एकदमै अब सहभागिता जनाएर उहाँले जुन मोटिभेसन देखाउनु भएको छ त्यसले गर्दाखेरि पनि एकदम सजिलो भएको छ। तर धेरै व्यक्तित्वहरूको टिमहरूको चाहिँ नै अब यसमा कन्ट्रिब्युसन छ। कन्सेप्ट नयाँ नभएर पनि यसलाई हामीले विशेष किन प्रायोरिटी दियौँ यो साल भने, गएको साल जस्तै कम्पेयर टु 10-15 अगाडि भन्दा अहिलेको दिदीबहिनीहरूको च्यालेन्जहरू, अहिलेको समाजको च्यालेन्जहरू फरक छ। त्यसले गर्दाखेरि चाहिँ मेन्टल हेल्थ र वेलबिङको कुराहरू जहिले जुनै कर्नरमा जुनै सेकेन्डमा पनि आइरहेको हुन्छ, यसलाई नै मध्यनजर राखेर कसरी हाम्रो सेलिब्रिटीहरूलाई म्याक्सिमम् इन्टरेक्ट गराउन सकिन्छ, उहाँहरू बिचको चाहिँ स्पेयर टाइमहरूलाई चाहिँ बेस्ट युटिलाइज गराउन सकिन्छ, उहाँहरूलाई एक्टिभ बनाउन सकिन्छ भनेर विभिन्न इनिसिएटिभहरू निकाल्ने क्रममा यो स्पोर्ट आएको हो। त्यसमा पनि र दिदीबहिनीहरू आफ्नै एउटा जिम फिटनेस सेसनहरू हप्तामा 3 आउनुहुन्छ, योगा सेसन वेलफेयरमा छ त्यहाँ जानुहुन्छ, भेरी कन्सियस हुनुहुन्छ। अब यसमा चाहिँ हाम्रो च्यालेन्ज चाहिँ के भने म्याक्सिमम् नम्बर्सहरू, पार्टिसिपेसनको नम्बर्स बढाउने हाम्रो च्यालेन्ज हो, त्यसले गर्दा यो इनिसिएटिभहरू थुप्रै आइरहेको छन्। अब आउनेवालामा जस्तै अब अहिले वन्स अ मन्थ योगा भएको छ भने अब 6 महिनामा चाहिँ एउटा 3 डेजको सेसन, त्यस पछाडि चाहिँ फलोड बाई वन्स अ मन्थ गर्ने योगा सेसन, त्यो पनि हेल्थ र वेलबिङलाई नै मध्यनजर राखेर हामीले गरिरहेछौँ। त्यस्तै यो चाहिँ अब यो त स्पोर्ट भनेको त झन् होइन, एकदमै इम्पोर्टेन्ट हो. अब यसले तपाईँलाई फिजिकली मेन्टली दुइटै तन्दुरुस्त राख्छ, त्यसैले यसलाई यसपालि हामीले हाइलाइट गरेको छौँ. होपफुली दिदीबहिनी चेलीबेटीहरू विदाउट एनी इन्जुरिज आज रमाइलो गर्नुहुन्छ, संसार बिर्सेर आजको दिनमा चाहिँ उहाँहरू बिएफबीमा सबै एक अर्कामा प्रतिस्पर्धा गर्दैनन्छ. अहिले तपाईँ हामी बोल्दै गर्दाखेरि ब्याडमिन्टनको फाइनल भएको छ, त्यसपछि अरू जम्मा पाँचवटा इभेन्टहरू छ आजको, र फाइनल चाहिँ हाम्रो चाहिँ भलिबल छ. आशा छ भलिबलमा चाहिँ अहिले जुन सर्भिस पर्सनलहरू अलिक कम हुनुहुन्छ हुन त, तर भलिबलमा चाहिँ आज स्पोर्ट डे पनि भयो, सबै आउनुहुन्छ, आउँछौँ भनेर प्रतिज्ञा जनाएर जानु भएको छ. विशेष गरी अहिले बिहानको माहौल हेर्ने जो दाजुभाइ साहबहरू आउनुभएको थियो उहाँहरूले नि ओहो आज चाहिँ यहाँ हुनुपर्ने रहेछ, बहुत रमाइलो भइरहेछ भन्दै हुनुहुन्छ. आशा छ आफ्टरनुन झन् अझै मोर भाइस आउँछ होला बहिनी.
0: श्रोताहरू भर्खरै सुनिसक्नु भएको छ यो हाम्रो यो बिएफए परिवारहरूको लागि, यानि कि ब्रुनाई जे 10 जुनमा चाहिँ लेडिज स्पोर्ट्स डे भएको थियो नि, सो अवसरमा चाहिँ हाम्रो बिना बहिनी गुरुङले चाहिँ युडब्ल्यूको क्याप्टेन मदन दी जिमी दाईसँग गर्नुभएको कुराकानीको पहिलो भाग. अन्तर्वार्ताको दोस्रो भाग सुन्नु अघि भने अहिलेको लागि एउटा मिठो सङ्गीततर्फ नै गइहालौँ, यानि कि सुनिहालौँ सुशान्त केसीको पाहुना, अनि त्यसपछि भने उहाँसँग गरेको अन्तर्वार्ताको दोस्रो भाग भने पनि सुन्नुहुनेछ.

0: हजुर सुशान्त केसीको पाहुना भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, अघि भने हामीले त हजुरहरूको लागि पनि एउटा इन्टरभ्यूहरू बजाइ पनि रहेका छौँ, पहिलो भाग पनि सुनिसक्नु भएको छ। अबको बसाइमा भने हाम्रै बिना गुरुङ बहिनीले भने युडब्ल्यू क्याप्टन मदन जी मिदाईसँग गरेको अन्तर्वार्ताको अब अन्तिम भाग सुन्न सक्नुहुनेछ।
1: अर्को क्वेसन चाहिँ, हाम्रो दिदी बहिनीहरू जित्नु भएपछि के कस्ता प्राइजहरू चाहिँ पाउनुहुन्छ उहाँहरूले?
2: मोस्टलीको चाहिँ गोल्ड र सिल्भर मेडलहरू छ, अनि त्यहाँबाट जस्तै हामीले आज फन स्पोर्टहरू भन्नाले जुन फन टाइपको स्पोर्टहरू जुन मेन स्ट्रिममा पर्दैन त्यो फन गर्ने, त्यहाँनिर रमाइलो गर्ने जो जो एक्टिभ स्पोर्टमा पार्टिसिपेट हुनुहुन्न उहाँहरूलाई 2 बजेदेखि उता 4 बजेसम्म यो जुन बास्केटबल पिचमा त्यहाँनिर विभिन्न फन स्पोर्टहरू पनि हामी अर्गनाइज गर्छौँ, त्यसको पनि मेडल के अरे ट्रफीहरू छ। अनि अघि त्यो राम्रो राम्रो ट्रफीहरू देख्दाखेरि त यो के को हो भनेर भन्दै हुन्थ्यो सेलिब्रिटीहरू, यो चाहिँ फन स्पोर्ट अथवा यो मिसलेनियस तपाईँहरूको एक्टिभिटिजको लागि हो भन्दा ओहो यो पो राम्रो छ भन्दै हुनुहुन्छ। जो जो एक्टिभ स्पोर्टमा पार्टिसिपेट हुनुभएको छैन अब आउने दिनहरूमा उहाँहरूलाई इन्करेज गर्नको लागि भए पनि हामी एडिसनल मिसलेनियस स्पोर्टहरू पोर्टेड स्पोर्टहरू राखेर चाहिँ उहाँहरूलाई इन्करेज गर्ने कोसिस गरेका छौँ। नट ओन्ली द्याट, हामीले चाहिँ एउटा फ्यान अफ द इयर फ्यान जुन कम्पिटिसन पनि राखेका छौँ, कुन चाहिँ टिमको कुन चाहिँ अब कम्पनीको चाहिँ फ्यानहरू बढी चाहिँ इन्टरेक्ट गर्नुहुन्छ अथवा जुन नौलो तरिकाले उहाँहरूले आफ्नो सपोर्टलाई प्रस्तुत गर्नुहुन्छ उहाँहरूलाई पनि हाम्रो प्राइज छ। भनेपछि प्राइज चाहिँ नट ओन्ली मेन स्ट्रिमको प्लेयर्सलाई मात्रै नभएर हामी ऱ्यान्डमले सबैले इन्करेज गर्ने इन्क्लुड गर्ने हिसाबले हामीले राख्ने कोसिस गरेका छौँ। आशा छ त्यही भएर आफ्टरनुनमा अझै धेरै यो क्राउड चाहिँ हुन्छ होला, जिम हलमा नटला भन्ने सम्भावना पो भयो बहिनी यहाँ त।
1: हजुर दाई, के खेलहरूमा चाहिँ कम्पिटिसन हुँदैछ?
2: ए मेनली आज हामी सुरुवात चाहिँ हामी ब्याडमिन्टनबाट गरेका छौँ बहिनी, त्यस पछाडि चाहिँ वरियर फिटनेस अथवा हामीले चाहिँ नाम चाहिँ फन फिटनेस राखेका छौँ सेलिब्रिटीहरूको लागि, जहाँ चाहिँ विभिन्न सर्कुट टाइपकोहरू एरोबिक टाइपकोहरू चाहिँ टिम कम्पिटिसन हुन्छ। अघिको ब्याडमिन्टन, अहिले हुँदै गरेको ब्याडमिन्टन चाहिँ पेयर्स हो, त्यो चाहिँ अब अहिले फाइनल भइरहेछ। त्यहाँबाट हाम्रो टिम 6 हुनुहुन्छ, एउटा कम्पनीको टिम 6 चाहिँ विभिन्न एक्टिभिटिज गरेर कम्पिटिसन टिम कम्पिटिसन गर्नुहुन्छ। त्यस पछाडि चाहिँ हाम्रो स्विमिङ कम्पिटिसन छ, स्विमिङ चाहिँ अनफर्चुनेटली कुनै कम्पनीको चाहिँ अब स्ट्रेन्थ नपुगेकोले गर्दा हामी इन्डिभिजुअलमा गएका छौँ। इन्डिभिजुअलमा सबै खालको स्ट्रोकहरूमा अनि टिम रिले इभेन्टहरू पनि गर्छौँ हामी स्विमिङमा। अनि आफ्टरनुनको सेसन चाहिँ हामी काइन्ड अफ लाइक अलिकति फन पनि, तर कुनै डिपार्टमेन्टले चाहिँ होइन यो पनि गर्नुपर्छ भनेर हामी लेडिज टग अफ वार राखेका छौँ, त्यो अब अभियसली ग्रुपको भएको क्यार। अनि त्यहाँबाट फाइनल इभेन्ट चाहिँ हाम्रो लगभग 2:45 चाहिँ भलिबल इन्टर कम्पनी कम्पिटिसन हुन्छ, अनि त्यसमा जम्मा 4 म्याचहरू हुन्छ। लगभग हामी चाहिँ 4:30 फिनिस गरेर अनि 5 बजेभित्रमा चाहिँ प्राइज गिभिङ पुरस्कार समारोहलाई वितरण समारोहलाई पनि सकेर चाहिँ अनि प्लस स्पोर्ट्स तपाईँको पार्टिसिपेन्ट अनि सबै अफिसियलहरूलाई चाहिँ हामी कुक हाउसमा हाम्रो रेजिमेन्टल कुक हाउसमा चाहिँ गएर डिनर उहाँहरूले सर्भ गर्नुहुन्छ, एन्ड देन त्यो चाहिँ आजको अन्त्य पनि हुन्छ बहिनी।
1: धन्यवाद दाई। युनिट वेलफेयर डिपार्टमेन्ट अनि सक्रिय लिडमा चाहिँ आज लेडी स्पोर्ट्स डे सक्सेसफुली आयोजना भएको जस्तै अनुभव भइरहेको छ, एकदमै उत्साहजनक पार्टिसिपेसन। यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूको एफर्टको लागि, अनि एफबिएस गोर्खा रेडियोलाई पनि इन्भाइट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
2: हजुर आइदिनु भयो, कभरेज गरिदिनु भयो पनि, यसको लागि तपाईँलाई म्यासिभ थ्याङ्क यू। अनि आजको दिन अभियसली रमाइलो हुन्छ, 110 इन्डिभिजुअलले पार्टिसिपेट गर्नुभएको छ आजको विभिन्न स्पोर्टमा विथ स्पेयर्स गर्दा, यो दिन फेरि अब अर्कोचोटि कहिले आउँछ भनेर पर्खिन लायकको हुनुपर्ने आजको दिन चाहिँ। थ्याङ्क यू बहिनी।
0: हजुर श्रोताहरू, सुनिसक्नु भयो यो गरिएका इन्टरभ्यूहरू, अझै पनि एउटा इन्टरभ्यू बाँकी नै रहेको छ। सम्झना भने यानि समय भने साँच्दै पनि गर्नुहोला। फेरि पनि गीत सङ्गीततर्फ नै लागिहाल्यो दिपा झाले गाउनुभएको भुलि गए सम्झनालाई।

0: प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर कालीप्रसाद बासकोटाको माया पिरती श्रोताहरू, अघि मैले इन्टरभ्यूहरू सुनाइसकेको छु, फेरि पनि आज मैले अर्को इन्टरभ्यू लिएर आइ नै सकेको छु। बिहेबेस गोर्खा रेडियो कि हाम्रो प्रस्तुता बहिनी बिना गुरुङले चाहिँ बिहेबेस लेडिज स्पोर्ट्स डेको अवसरमा सिएसएस कम्पनीबाट सहभागी हुनुभएका नेपाली पूर्व भलिबल खेलाडी परीक्षा गुरुङसँग अन्तर्वार्ता गर्ने अवसर पाउनुभएको थियो। प्रस्तुत छ उहाँसँग गरिएको अन्तर्वार्ता।
1: नमस्ते दिदी, स्वागत छ हजुरलाई बीएफबीएस गोर्खा रेडियोमा।
2: थ्याङ्क यू बहिनी।
1: सर्वप्रथम हजुर परिचय।
2: मेरो नाम चाहिँ परीक्षा गुरुङ, मेरो हस्बेन्डको नाम चाहिँ भीम बहादुर गुरुङ, ऊ चाहिँ सिएसएस कम्पनीको एलईडी डिपार्टमेन्टमा काम गर्नुहुन्छ, हामी चाहिँ इन्टेक 08 को।
1: दिदी, सबैभन्दा पहिले हजुर र हजुरको टोलीलाई चाहिँ एकदम बधाई छ भलिबल कम्पिटिसनमा चाहिँ फर्स्ट आउनु भएकोमा।
2: हजुर, धेरै धेरै धन्यवाद बहिनी।
1: यो जित हासिल गरेपछि चाहिँ कस्तो महसुस भइरहेको छ?
2: रमाइलो फिल हुन्छ होइन, अभियसली जुन गेम जितेपछि चाहिँ अब यत्रो मन्थ्सको आई थिङ्क हामीले 3-4 मन्थ्स नै ट्रेनिङ गरेको थियो होला, सबैको हार्डवर्क पेज अफ भयो अनि त्यसमै खुसी छु हामीहरू सबैजना।
1: सिएसएस टिमले चाहिँ कस्तो तयारी गर्नुभएको थियो यस्तो बिएफबी लेडिज भलिबलमा चाहिँ फर्स्ट आउनुभयो?
2: अब ट्रेनिङ चाहिँ जस्ट राम्रो गरेको थियो, एज आई सेड हामी चाहिँ 3-4 मन्थ्स भइसकेको थियो ट्रेनिङ गरेको, तर अब यहाँ चाहिँ युके भन्दा चाहिँ अलिकति सजिलो भयो भन्छु है म चाहिँ, किनभने मोस्ट अफ द दिदीबहिनीहरू चाहिँ हामी चाहिँ यहाँ काम गरेको हुँदैन नि त, त्यही भएर चाहिँ कमिटमेन्ट दिन चाहिँ अलिक सजिलो थियो वेभर, तर अब त्यस्तो भन्दा भन्दै पनि तर अब सबैको फ्यामिली कमिटमेन्टहरू हुन्छ, अरू के कमिटमेन्ट हुन्छ होइन, अब सबैजनाको कोही को बच्चाहरू हुन्छ, कोही को के कमिटमेन्ट हुन्छ, तर त्यस्तो गर्दा गर्दा पनि सबैजनाले चाहिँ आफ्नो टाइम निकालेर ट्रेनिङ गर्यो, सबैले

0: राम्रो गऱ्यो, सबैको प्रोग्रेस भयो, त्यही भन्छ त्यस त्यस्तै गरेर चाहिँ ट्रेनिङ राम्रो हुँदै गयो। हाम्रो हिमाल भाइ र हाम्रो रकी दाईले चाहिँ निकै सपोर्ट गर्नुभयो हामीलाई चाहिँ ट्रेनिङमा चाहिँ हाम्रो दिदीबहिनीहरूलाई चाहिँ।
1: हजुर, यो टिमको सफलतामा चाहिँ ठुलो योगदान नै मेन गरी विशेष गरी चाहिँ ब्रुनाईमा हुने समय अनि दाजुभाइहरूको सपोर्ट नै मान्नुहुन्छ।
0: हजुर, प्लस हाम्रो दिदीबहिनीको कमिटमेन्ट पनि भन त्यो दिदीबहिनी नै नआउनु भयो भने त अब अभियसली खेल्न मिल्थेन नि त। त्यही भएर सबैजनाको कमिटमेन्ट अनि सबैको कमिटमेन्ट नै गर्नु भन्छु।
1: निहाल्नुभयो युके हेरिकन चाहिँ यहाँ चाहिँ निकै सजिलो भयो, तै पनि यस्तो केही च्यालेन्जेसहरू थियो तयारीको दौरानमा?
0: यसैको चाहिँ नानीहरू हुन्छ होइन, अब नानीहरूसँग त्यो हुँदा चाहिँ अलिकति च्यालेन्जेसहरू थियो होला। थ्याङ्कफुल्ली हाम्रो चाहिँ ट्रेनिङको दौरानमा चाहिँ हाम्रो प्लेयर्सहरू चाहिँ इन्जोर भएन, विच इज गुड होइन।
1: हजुर, विशेष गरी आजको मेन फाइनल म्याचमा चाहिँ त्यस्तो केही चुनौतीहरू आए दिदी?
0: चुनौती भन्दा नै अब ठिकै भयो भनौँ न, अब सबैले ट्रेनिङ राम्रो गरेको थियो त्यही भएर गेम राम्रो भयो, टिम कोअर्डिनेसन राम्रो थियो, एकअर्काको कुराहरू सुन्नु एकदम इम्पोर्टेन्ट छ अनि टिम वर्क हुनु एकदम इम्पोर्टेन्ट छ हाम्रो अब जुनै पनि स्पोर्ट्समा होइन। अनि एकजनाले अब यस्तो गरौँ भन्दा अर्को प्लेयरले चाहिँ होइन हुँदैन भन्ने भन्ने बित्तिकै त्यहाँ चाहिँ अब अलिकति चाहिँ गाह्रो हुन्छ होइन। त्यसमा चाहिँ हाम्रो टिमवर्क चाहिँ एकदम राम्रो छ भनौँ, एकअर्कालाई एकदमै सपोर्ट गर्यो दिदीबहिनीहरूले अनि हाम्रो दाजुभाइहरू, हाम्रो हिमाल मैले भने हिमाल भएर हाम्रो रकी दाई पनि एकदम सपोर्ट गर्नुभयो अनि त्यही हो।
1: आजको यो जित कसलाई समर्पित गर्न चाहनुहुन्छ?
0: अभियसली अब हाम्रो टिम, हाम्रो टिम प्लेयरहरू होइन, मेरो दिदीबहिनी, मेरो टिम प्लेयरहरू है मेन्स, अनि त्यहाँपछि हाम्रो हाम्रो कोच, हाम्रो हिमाल भाइ, रकी रकी दाई, मेरो हस्बेन्ड भीमबहादुर गुरुङ होइन, अनि मेरो छोरा प्रसिम गुरुङ, मेरो अब फ्यामिली, मम्मी बाबा बहिनी होइन, सबैजनालाई अनि हाम्रो सबै सपोर्टरहरूलाई अनि हजुरलाई पनि धेरै धन्यवाद आइदिनु भयो, हेरिदिनु भयो, सपोर्ट गरिदिनु भयो अनि हाम्रो अर्गनाइज गरिदिनु भएको हाम्रो पिएफपी लेडिजहरूलाई अर्गनाइज गरिदिनु भएकोमा हाम्रो दाजुभाइहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: दिदी, हजुरको प्रस्तुति हेर्दाखेरि त अलिकति चान्चुने खेलाडी जस्तो चाहिँ लागेन, के हजुरको प्रोफेसनल ब्याकग्राउन्ड छ हो?
0: हजुर, म चाहिँ नेपालमै नेसनल गेम खेलेर आएको थियो पहिल्यै अनि अहिले चाहिँ म 2015 युके आइदिए चाहिँ अलिक खेले होइन, अब एक्सै भन्नु पऱ्यो नि अब त होइन, बुबु खेलाडी भन्नु पऱ्यो, त्यही भएर त्यतिखेरसम्म चाहिँ हामी अब भनौँ यो म इयर थ्री हुँदाखेरि नै क्लास इयर थ्री हुँदाखेरि नै खेलेको हामी चाहिँ पछाडिदेखि ज्ञानबाबा स्कुलबाट, त्यही हो त्यस जस ज्ञानबाबा स्कुलबाट खेल्यो, पश्चिमाञ्चलबाट खेल्यो, अब नेपालबाट खेल्यो, त्यही भएर चाहिँ अब जस ब्याकग्राउन्ड राम्रै छ, हाम्रो बेसिक राम्रो भएर आई थिङ्क म चाहिँ अहिलेसम्म यतिकै खेल्न सक्छु जस्तो लाग्यो।
1: हजुर दिदी, खेलमा चाहिँ अब त्यो प्रश्न नै देखिन्छ कि हजुरको त्यो पर्फर्मेन्सहरू देखेर चाहिँ अलि मजाले प्रोफेसनली ट्रेन्ड अथवा हुन्छ नि सानैदेखि खेल्नु भएको जस्तै देखिनुहुन्छ। आई थिङ्क त्यो चाहिँ हाम्रो बिएफबी कम्युनिटीको लागि चाहिँ एउटा ट्रेजर जस्तै हो, किनभने हजुरको पर्फर्मेन्सले पनि धेरै भलिबल प्रेमीहरूलाई चाहिँ इन्सपिरेसन मिल्छ नि त, वान अफ देम म पनि हो। ओके दिदी, लास्टमा चाहिँ भलिबल खेलको चाहिँ महत्त्वको बारेमा चाहिँ थोरै केही बताइदिनुहोस् न।
0: अब भलिबल भनेको चाहिँ त्यही अब स्पोर्ट्स स्पिरिट हुनु पऱ्यो होइन, टिमवर्क हुनु पऱ्यो। म चाहिँ अब के भन्छ भने अब एज लङ एज मान्छेहरू चाहिँ स्पोर्ट्समा छ भने इट्स अल गुड के होइन, एक्टिभ हुनु पऱ्यो, अब भलिबलै खेल्नुपर्छ भन्ने छैन, तर अब मेरो चाहिँ मेन स्पोर्ट्स भलिबल भएको भएर चाहिँ त्यो मैले चाहिँ इन्करेज गर्छु दिदीबहिनीहरूलाई होइन। हामी अब यहाँ बुढै हुनु जेलसम्म अब भन्छु कि अब दिदीबहिनीहरूलाई अब कसैलाई खेल्न मन छ भने यु क्यान अलवेज कन्ट्याक्ट गर्छ होइन, अनि हामी चाहिँ अलवेज बेसिकबाट ट्रेनिङ गर्न सक्छ। अब एभ्री इयर हुन्छ नि त गेम त, अब नेक्स्ट इयरको लागि प्रिपेयर गर्नु छ भने आउनुहोस् खेल्नुहोस् हामीसँग होइन, हामीलाई कन्ट्याक्ट गर्नुहोस्। अनि अरू चाहिँ त्यही भन्छु जस फिट हुनको लागि, एउटा टिमवर्क हुनको लागि अनि एकदम आई थिङ्क एकदम पेसेन्ट भन्ने पनि सिकाउँछ जस्तो लाग्छ कि मलाई चाहिँ स्पोर्ट्सहरूले चाहिँ, अब भलिबलले मात्रै नभएको अनि अब टिमवर्क भइहाल्यो, त्यही हो त्यही भन्न चाहन्छु सबैजना दिदीबहिनीहरूलाई चाहिँ खेल्न भन्न चाहन्छु। बेसिकै भए पनि अब कसैले चाहिँ अब छोकै हुन्न नि त, अब कसैले चाहिँ भलिबल खेलेको हुँदैन, एनी स्पोर्ट्सै नखेलेकोहरू पनि आएर इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ गर्दा हुन्छ खेल्दा हुन्छ, देयर इज नो एज लिमिट के।
1: हजुर, धेरै धेरै धन्यवाद दिदी यो छोटो समय निकालेर, अनि फेरि पनि बधाई भन्न चाहन्छु हजुरको टिम अनि हजुरलाई पनि बाँकी दिनहरूको लागि पनि धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच।
0: थ्याङ्क यू सो मच बहिनी, थ्याङ्क यू।
2: हजुर, भर्खरै सुनिसक्नु भएको छ हाम्रो बिहेभेस गोर्खा रेडियो प्रस्तुत बिना गुरुङ बहिनीले भने लेडिज स्पोर्ट्स डेको असर पारेर भने चाहिँ हाम्रो पूर्व भलिबल खेलाडी बहिनी परीक्षा गुरुङसँग गरिएको अन्तर्वार्ता। श्रोता त्यो दिन भने चाहिँ यानि कि हाम्रो परीक्षा गुरुङ बहिनी चाहिँ सिएसएस कम्पनीमा हुनुहुन्थ्यो अनि उहाँले चाहिँ त्यो दिन भलिबलमा चाहिँ सिएसएस कम्पनीले नै विजेता हासिल पनि गर्नुभएको थियो। त्यसर्थ पो सबै टिमलाई चाहिँ एकदमै धेरै धेरै बधाई पनि भनेर भन्न चाहन्छौँ। त्यो दिनमा भने म पनि उपस्थिति जनाएको थिएँ। गेमहरू एकदमै कम्पिटिसनमा चलेको थियो, एकदमै रमाइलो भने भएको थियो। त्यस्तै गरेर अब भने हाम्रो अर्को एकजना श्रोता भने उपस्थिति जनाइ नै सक्नुभएको छ आजको हाम्रो कार्यक्रम नौलो किरण मार्फत, अनि उहाँ चाहिँ रेगुलर पनि हुनुहुन्छ। उहाँ हुनुहुन्छ सङ्गम असलामी दाई। उहाँले भन्नुहुन्छ, हेलो नुतनजी नमस्कार गरे है भनेर भन्नुभएको छ। हजुरलाई पनि एकदमै नमस्कार छ यो शुभ बिहानीमा। म चाहिँ यता सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट तपाईँलाई सुरुदेखि नै मनोरञ्जन लिँदैछु सुनेर भन्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यदि समय मिल्छ भने चाहिँ प्रवीण गुरुङ र बिमा कुमारीद्वारा दिदीको गीत चाहिँ नरौ मायालु भन्ने गीत बजाइदिनुहुन्छ कि भन्ने आशा गरेको छु। धेरै धेरै धन्यवाद, थ्याङ्क यू भनेर पनि यो मेसेज पठाउनु भएको छ। दाइ हजुरलाई त सर्वप्रथम एकदमै धेरै धेरै धन्यवाद छ। हाम्रो कार्यक्रमहरूलाई यसरी नै साथ अनि माया दिनुहुन्छ, बिबिएस गोर्खा रेडियोहरू सुनिरहनुहुन्छ, अनि एकदमै यो तपाईँहरूको साथ माया देखेर हामी पनि एकदमै हुन्छ नि एकदमै परिवार जस्तो फिलहरू हुन्छ, एकदमै खुसी लाग्छ। त्यही भएर निरन्तरता सुन्दै पनि गर्नुहोला। यो कार्यक्रम मात्र नभएर हरेक कार्यक्रमहरूमा आएर हजुरहरू जोडिनुहुन्छ, हजुरको साथ मायाले नै गर्दा आजसम्म पनि एकदमै यो बिबिएस गोर्खा रेडियो चाहिँ चलिरहेको छ भन्दा चाहिँ फरक नपर्न सक्छ। त्यही भएर दाई अबको रोजाइमा पनि यो नरोमायालु भन्ने गीत सुन्नुहोला, सुनेर रमाइलो पनि लिनुहोला, अनि सबै सबै श्रोताहरूलाई पनि यो गीत भने म सुनाउन चाहन्छु।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्नु भएको छ बिमा कुमारी दुरा र प्रवीण गुरुङले गाउनुभएको नरोमायलो। अनि यो गीतलाई भने चाहिँ हाम्रो श्रोता उहाँ हुनुहुन्छ सान फ्रान्सिस्कोबाट, सधैँ पनि हाम्रो कार्यक्रम आएर जोडिनुहुन्छ सङ्गम असलामी दाईको अनुरोधमा। श्रोताहरू हेर्नुहोस् न, समय पनि बिति नै सकेको छ, त्यस्तै गरेर हामी पनि ब्रुनाईको समयअनुसार बिहानको 10:04 मात्रै बाँकी पनि रहेको छ। यसै गरी हामी पनि हाम्रो कार्यक्रम नौलो किरणको अन्त्यमा पनि आइपुगेका छौँ। समय दिनुभयो, सुन्नुभयो, यसका लागि सबैजनालाई मनदेखि धेरै धेरै धन्यवाद। अबको विषयमा भने कालीप्रसाद बास्कोटा र सदीक्षा कटेलले गाउनुभएको माया रहेछ र भन्ने गीत सुन्न सक्नुहुनेछ। अनि म नुतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि भेटौँला यही रेडियोमा, यानि कि म फेरि भोलि बिहान ब्रुनाईको समय अनुसार बिहानको 7 उपस्थित हुने नै छु। तबसम्मको लागि सबैजना एकदमै स्वस्थ रहनु, सकारात्मक सोच राख्नुहोस् अनि सधैँ खुसी हुनुहोस्। हस्त, शुभ दिन, नमस्ते, बाई बाई, ह्याप्पी स्याटरडे।

0: फिफा विश्वकप 2026 अन्तर्गत अहिले आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल लस एन्जलस स्टेडियममा भइरहेको हो। खेलमा अहिले बिहान 7:15 खेल सुरु भएको थियो। अहिलेसम्म अमेरिका 3-0 अघि छ। यसअघि गैराती भएको बोस्निया र क्यानाडा बीचको खेल बराबरीमा टुङ्गिएको थियो। सहआयोजक राष्ट्र क्यानाडाको घरेलु मैदानमा भएको खेलमा दुई टोली 1-1 बराबरीमा रोकिएका हुन्। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकले हराउँदै यसअघि विजयी शुरूआत गरिसकेका छन्। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले यस्तो निर्णय गरेको हो। यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यो विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफमा मन्त्री वाग्ले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझे मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्ले धेरै ऋण लिएको भनेर आएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ। अहिलेकै 43% 44% हाराहारीमा रहन्छ र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: बैठकमा श्रम संस्कृतिका आर्यन राईले बजेट विनियोजन बारे प्रश्न गर्नुभएको थियो।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ,
2: आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या। यो पुस्तौँ पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति यो आयोगहरू बनाएको र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिलाको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्रीले समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ लाग्छ।
0: छिमेकी भारतले नेपालमा आफ्ना राजदूतका ठाउँमा राजनीतिक नियुक्ति मार्फत आयुक्त खटाउन लागेको दावी गरिएको छ। हालै मात्र भारतले बंगलादेशमा राजनीतिक आयुक्त नियुक्त गरेको छ। भारतीय पत्रकार सिद्धान्त सेवालले नेपालमा राजनीतिक आयुक्त नियुक्त गर्न सरकारले सोच विचार गरिरहेको दावी गर्नुभएको छ। हाल नेपालमा भारतले करियर डिप्लोम्याट मार्फत काम गर्दै आएको छ। नेपाल र बंगलादेश जस्तै विभिन्न छ मुलुकमा भारतले यस्तो नियुक्ति गर्ने बताइएको छ। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले यस्तो निर्णय गरेको हो। यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। सर्वोच्चले माओवादी सशस्त्र युद्धका बालसेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न परमादेश दिएको छ। पूर्व बालसेनालाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारका नाममा परमादेश जारी गरिएको छ।

नेपाली सिनेमा इन्डस्ट्रीका लेटेस्ट अपडेटहरू लिएर आज फेरि पनि म सङ्गीता श्रेष्ठ मुभी एन्ड मोरमा आइसकेको छु। सुन्दै हुनुहुन्छ यति बेला बिएफबिएस गोर्खा रेडियो, जहाँ तपाईँहरूको लागि मुभी एन्ड मोरले यसपल्टको या भनौँ हाल सालको दिनहरूमा भएको लेटेस्ट जानकारीहरूको कलेक्सन लिएर आइसकेको छ। सो आजको लागि तयार हुनुहोस्, मेरो कलेक्सन म तपाईँहरूसँग राख्छु, सेयर गर्छु। तर त्योभन्दा पहिले आजको तयारी चाहिँ मैले गीतबाट गरेको छु। सो हामी गीत सुनाऊ, गीत सुनिसकेपछि मुड फ्रेस पनि हुन्छ होइन, अनि बाँकीको आजको इन्फर्मेसनहरू म तपाईँहरूसँग सेयर गर्नेछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा एउटा लाइन एउटा कुरा धेरै सुनिन्छ, त्यो के हो भने जुन फिल्म राम्रो छ त्यही फिल्म चल्छ। हामी यस्तो भन्छौँ नि होइन, हामी कुराकानीमा पनि भन्छौँ र हामी सुन्छौँ पनि, प्रायले भन्छ फिल्म राम्रो भए पो चल्नु त, फिल्म नै राम्रो छैन कसरी चल्छ भनेर हामी यस्तो भन्छौँ नि होइन धेरै। तर हरेक सिनेमाको लागि यो फर्मुला या यो लाइन्स एकदमै सुटेबल हुन्छ, एकदमै इफेक्टिभ हुन्छ र त्यो अप्लाई पनि हुन्छ भनेर चाहिँ कुनै ग्यारेन्टी हुँदैन रहेछ भन्ने कुराको इक्जाम्पल बन्यो पछिल्लो समय सिनेमा हलहरूमा रिलिज भएको फिल्म सेप अफ मोमो। सुन्नु पनि भएको छ कि छैन तपाईँले यो सिनेमाको नाम? यदि सुन्नुभएको छैन भने म तपाईँसँग सेयर गर्न चाहन्छु कि सेप अफ मोमो जुन सिनेमा पछिल्लो हप्ता मात्रै रिलिज भयो। मैले यो सिनेमा सेप अफ मोमोको बारेमा यति जोड दिएर यो कारणले भन्दैछु किनकि यो सिनेमा विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा चाहिँ अवार्ड जितेर है चारैतिर नेपाली सिनेमा, नेपाली भाषामा बनेको सिनेमा र नेपालीहरूले बनाएको सिनेमा भनेर चिनिएर त्यो लेभलको अवार्डहरू जितेर अनि नेपाल फर्केर नेपाली सिनेमा हलमा रिलिज भएको सिनेमा हो यो। विश्वको प्रतिष्ठित फिल्म फेस्टिभलहरूको कुरा गर्ने हो भने बुसान इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, हङकङ इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल, इन्डियन फिल्म फेस्टिभल अफ लस एन्जलस, जफिना इन्टरनेसनल सिनेमाज फेस्टिभल, इन्डी मिम फिल्म फेस्टिभल, त्यसै गरी सिटल इन्टरनेसनल फिल्म फेस्टिभल। आई मिन यति धेरै सिनेमासँग जोडेका फेस्टिभलहरूमा अवार्ड लिइसकेर आफैमा एउटा ब्रान्ड बनिसकेर एउटा नाम बनिसकेर नेपालमा रिलिज भएको सिनेमा हो सेप अफ मोमो। जब नेपालमा यो सिनेमा रिलिज भयो यो सिनेमाले नाम त धेरै पायो होइन, दर्शकहरूबाट राम्रो राम्रो फिडब्याक पनि पायो जतिले हेर्नुभयो या क्रिटिक्सहरूको तर्फबाट असाध्यै राम्रो रेस्पोन्स पायो यो सिनेमाले यसको विषयको लागि। तर सिनेमाले दर्शक भने पाउन सकेन आफ्नै नेपालमा, आफ्नै नेपाली सिनेमा हलहरूमा। तर सिनेमाले यति लोभलाग्दो समीक्षाहरू पाइरहेको बेलामा, यति लोभलाग्दो होइन क्रिटिक्सहरूको तर्फबाट सकारात्मक जुन एउटा फिडब्याक पाइरहेको बेलामा नेपालमा चाहिँ यो सिनेमाले दर्शक किन पाएन त? कहिलेकाहीँ हामी कुरा गर्छौँ तपाईँको सिनेमामा त्यस्तो धेरै नाम चलेको, एकदम धेरै अनुहार बिक्ने, अनुहारै छैन नि त, कलाकारै छैन नि त, कसरी चल्छ त तपाईँको सिनेमा? त्यो पनि भन्छौँ हामीले होइन। तर एकदमै नाम चलेको, एकदमै फेमस होइन, एकदमै ठुलो सेलिब्रिटी आर्टिस्टहरूलाई कास्ट गरेर मात्रै सिनेमा चल्ने हो त? त्यसो हो भने हामी किन भन्छौँ कि सिनेमै राम्रो हुनु पर्यो भनेर? हाम्रो दिमागमा एक किसिमको एउटा भ्रम कि सिनेमा एकदम राम्रो हुनको लागि, सिनेमाको स्ट्यान्डर्ड नाप्नको लागि सिनेमामा एकदमै नाम चलेको कलाकारहरू हुनै पर्छ अनि पो त्यो सिनेमा चाहिँ एकदम राम्रो सिनेमा हो भन्न सक्छौँ होइन, एउटा ठुलो ब्यानरको भन्न सक्छौँ भनेर सोच्छौँ। तर कहिलेकाहीँ ठुलो ब्यानरबाट सिनेमा नबनाएको भए पनि, एकदम धेरै चिनिएको सेलिब्रिटी आर्टिस्टहरू नभए पनि, नयाँ आर्टिस्टहरूलाई फिचर गरेको भए तापनि सिनेमा जुन लेभलमा बनेको हुन्छ त्यो विषय, त्यो कथा, त्यो प्रेजेन्टेसनले गर्दा पनि त्यो सिनेमालाई संसारभरि चिनिन्छ, अवार्डहरू दिइन्छ। त्यतिखेर त दिएन होला अवार्ड, यसको विषयको लागि दियो होला, यसको प्रेजेन्टेसनको लागि दियो होला, तर दर्शकहरू जो हलमा गएर सिनेमा हेर्न चाहन्छन् उनीहरूको सायद अपेक्षा सिनेमामा एकदमै नाम चलेको एक्सन गर्न सक्ने होइन, अनि एउटा डायलगमा पुरै ताली बजाउन सक्ने त्यो लेभलको सेलिब्रिटी आर्टिस्ट होस् अनि पो सिनेमा भिडका भिड दर्शक आउँछ त भनेर पनि त्यो पनि सोच हुन्छ होला। तर कतिपय अवस्थामा फिल्म असाध्यै राम्रो बनेको भए तापनि, थुप्रै अवार्डहरू जितेको भए तापनि जब सिनेमा हलमा लाग्छ तब दर्शकहरू नआइदिइसकेपछि सिनेमा चल्न सक्दैन। भनेपछि हामी के बुझ्न सक्छौँ भने सिनेमा एकदमै भिडका भिड दर्शकहरू आएर एकदमै सिनेमाले धेरै पैसा कमायो भने मात्रै सिनेमा राम्रो छ भनेर सोच्न मिल्दैन रहेछ। कहिलेकाहीँ दर्शकहरूको भिड कम भए तापनि सिनेमाको भ्याल्यु, सिनेमाले देखाउन खोजेको, उठाउनु खोजेको कुरा र प्रस्तुति एकदमै स्ट्रङ छ भने त्यो पनि सिनेमाको सफलता मान्नुपर्छ। एक्जाम्पलहरू थुप्रै छ हामीसँग, विगतलाई फर्केर हेर्ने हो भने वर्ल्डमै एकसाइक अवार्ड लिइसकेका सिनेमाहरूको कुरा गर्ने हो भने जस्तै राजागन्ज होइन, जस्तै सिक्रेट अफ राधा, जस्तै साम्बाला, केटी हराएको सूचना, गाउँ आएको बाटो अनि सेतो सूर्य भनौँ होइन, यो जति पनि नामले मैले सिनेमाहरूको, यो सिनेमामा उठाइएको विषय त्यो सधैँ नर्मली हामीले सिनेमा हलमा जाने बित्तिकै नाचगान, एक्सन, दुईवटा कमेडी टाइपको
त्यति कथाहरूलाई मात्रै लिएर बुनिएको सिनेमा थिएन नि सिनेमा, जुन मैले नाम लिएँ. यी हरेक सिनेमा चाहिँ सत्तै देखिने भन्दा फरक, ट्र्याकभन्दा फरक विषयमा बनाइएको, कथाहरूमा बनाइएको सिनेमाहरू थियो, जसको त्यति राम्रो रेस्पोन्स नेपालमा पाउन सकेन, जुन सिनेमाहरूले त्यति राम्रो रेस्पोन्स चाहिँ नेपालमा पाउन सकेन. र त्यही कुराहरूले असर चाहिँ यो सिनेमालाई पनि गर्यो, सेप अफ मोमो, जसको थिम चाहिँ छोरीहरूलाई हरेक कुरामा चाहिँ कम्पेयर गर्दाखेरि छोराहरूसँग कम्पेयर गर्छ. यदि छोरीले चाहिँ राम्रो कमाइ गरेको छ, प्यारेन्ट्सलाई हेरेको छ, सक्सेसफुल भएको छ भने कस्तो छोरा जस्तो है भनेर भनिन्छ. जस्तो कि छोरीको पनि आफ्नै किसिमको अस्तित्व त हुन्छ नि त, तर त्यसरी लिन्छ. अनि छोरीहरूले चाहिँ एउटा एउटा बााउन्ड्रिजभित्र के एउटा बनाइएको रुलभित्र भएको छोरी मान्छे भयो भने चाहिँ ऊ चाहिँ हरेक कुराले क्यापेबल, डिसेन्ट, अनि उसलाई सबै कुराले चाहिँ कस्तो राम्रो भनिने. तर कुनै छोरीहरू जुन चाहिँ आफ्नो कन्डिसन्समा बाँच्न चाहने, आफ्नो तरिकाले जीवन जिउन चाहने, आफ्नो पोइन्ट अफ भ्यूबाट संसारलाई हेर्न चाहने भने चाहिँ उनलाई चाहिँ कस्तो सेप नै नभएको जस्तै कि जुन एउटा कन्सेप्ट छ नि हाम्रो सोसाइटीको त्यो भनेर चिनिन्छ. सायद त्यसैले यो सिनेमाको टाइटल पनि सेप अफ मोमो भन्यो, किनभने हाम्रो माइन्डमा पनि मोमो भन्ने बित्तिकै एक किसिमको डिजाइन र एक किसिमको सेपमा हुनुपर्छ भनेर छ. यदि कुनै मोमोको सेप सोचेको जस्तो छैन, बिग्रेको छ भने के त्यसको टेस्ट कम हुने हो र? सायद त्यो त होइन होला नि त, होइन? तर हामी त्यो माइन्डमा राख्छौँ, अँ मोमो त एकदमै मिठो थियो तर सेप चाहिँ अलिकति त्यति राम्रो थिएन भनेर पनि भन्छौँ होला. तर त्यसले त्यसको टेस्टमा, मोमोको सेपले त्यसको टेस्टमा फरक केही पनि ल्याएको छैन भने त त्यो त मोमो नै हो नि, होइन? सायद यही किसिमको थिममा चाहिँ तयार गरेको थियो यो सिनेमा सेप अफ मोमो, जसले थुप्रै अवार्ड इन्टरनेसनल लेभलमा लियो तर नेपालमा यो सिनेमा चल्न सकेन. सो हामी के भन्न सक्छौँ भने हाम्रो देशमा बन्ने सिनेमाहरूको विषयलाई कुरा गर्ने हो भने क्रिटिक्स, समीक्षक र दर्शक, अडियन्स दुवैको सिनेमाप्रतिको बुझाइ, सिनेमालाई हेर्ने दृष्टिकोण अनि इन्ट्रेस्ट एकदमै फरक छ है, एकदमै डिफ्रेन्सेस छ दुवैजनाको बिचमा चाहिँ, यो दुवै टिमको बिचमा चाहिँ भनेर पनि बुझिन्छ. एनिवेज, यो जानकारी मैले आजको कार्यक्रमको स्टार्टिङमा तपाईँहरूमा आज राखेँ. अब म गीत सुनाउँछु, गीतपछि मसँग अरू पनि कलेक्सनहरू छ है तपाईँहरूसँग सेयर गर्नलाई यस्तै विषयहरू.

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: विजय कुमार पाण्डे भन्ने बित्तिकै हाम्रो माइन्डमा सबभन्दा पहिले एकजना यस्तो मिडिया पर्सनको इमेज आउँछ, होइन, जसको पर्सनालिटी, जसको प्रश्न सोध्ने शैली, होइन, जसको कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण, त्यसभित्रको लजिक, होइन, यस्ता थुप्रै कुराहरू चाहिँ प्रस्तुत गर्न सक्ने एउटा क्यापेबल मिडिया पर्सनको रूपमा हामी जसलाई चिन्छौँ उनीहरूलाई हामीले चर्चित पत्रकार अनि लेखक भनौँ, विजय कुमार पाण्डेको रूपमा चिन्छौँ, होइन। आज अचानक हाम्रो मुभी एन्ड मोरमा म उहाँको कुरा किन गर्दैछु भने उहाँको कुनै नयाँ सोज आउँदैछ जहाँ चाहिँ इन्टरभ्यू हुन्छ, जहाँ उहाँले चाहिँ एकदमै केयरकार गर्नुहुन्छ र तथ्य सत्य कुराहरूलाई बाहिर ल्याउनु चाहिँ मद्दत गर्नुहुन्छ भनेर त्यो विषयमा कुरा गर्न लागेको होइन। आज मैले कुरा गर्न लागेको उहाँको आफ्नै जीवनको एउटा नयाँ यात्राको बारेमा। उहाँले आफ्नो जीवनमै पनि मिडियाको लागि त धेरै काम कुराहरू गर्नुभयो, उहाँले लेख्नु पनि हुन्छ, तर पहिलोपल्ट उहाँ अब फिल्म निर्देशन गर्दै हुनुहुन्छ। मिडियाकर्मीको रूपमा चिनिनुभएका चर्चित पत्रकार विजय कुमार पाण्डे र उहाँले आफ्नो यो यात्रा सुरु गर्नको लागि जुन टिम छान्नु भएको छ त्यो टिम पनि आफैमा पनि एकदमै लोभ लाग्दो छ। म कुरा गर्दैछु विपिन कार्कीको। विपिन कार्की जसले हत्तपत्त कुनै पनि भूमिका चाहिँ स्वीकार गरिहाल्दैन भनेर सुनिन्छ र स्वीकार गरिहालेको खण्डमा त्यो क्यारेक्टरमा के यस्तो विशेषता छ त्यसै कारणले गर्दाखेरि उनले त्यो क्यारेक्टर गरे भन्ने कुराहरू पनि चल्छ र आफ्नो क्यारेक्टरलाई एकदमै जस्टिफाई गर्ने, आफ्नो क्यारेक्टरलाई एकदमै हुन्छ नि साँच्चै नै यो विपिन कार्की नभएर त्यो क्यारेक्टर हो भनेर फिल गराउन सक्ने त्यो क्यापेसिटी भएको एक्टर हाम्रो देशमा कम मात्रै छन्, जसमध्येको एक विपिन कार्की पनि हुन्। र विपिन कार्की आफैले चाहिँ फिल्म प्रड्युस गर्न लागेका छन् यति बेला, र उनैले जुन सिनेमा प्रड्युस गर्न लागेका छन् त्यो सिनेमाको निर्देशन चाहिँ विजय कुमार पाण्डेले गर्दै हुनुहुन्छ। सो यो कुराको जानकारी विपिन कार्की आफैले सोसल मिडिया मार्फत दिए र पक्कै पनि एकातिर विपिन कार्की र उनको टिम जो एकदमै क्रिएटिभ भनेर हामी चिन्दछौँ भने अर्कोतिर एउटा यस्तो ब्रान्ड बनाइसकेका चर्चित पत्रकार जसले चाहिँ पहिलोपल्ट फिल्म निर्देशन गर्दैछन् भनेपछि यो सिनेमा कस्तो बन्ला त, होइन, सिनेमाको अरू कुराहरू के होला, यो जुन स्क्रिप्टमा यति बेला काम भइरहेको छ यो स्क्रिप्ट चाहिँ जर्नालिजममा चाहिँ के हुन्छ प्रायः जसो रियल लाइफ बेस्ड कुराहरू अनि कथाहरूको वरिपरि राखेर उहाँले अहिलेसम्मको आफ्नो करियर अगाडि ल्याइरहनु भएको थियो भने अब उहाँले चाहिँ फिक्सन, कथा त कथा तर कसैको अब रियल घटनामा आधारित नभई एउटा कल्पना गरेर बनाइएको पात्र, घटना, ठाउँ, होइन, यो सबै कुरालाई जोडेर चाहिँ फिक्सन फिल्म बनाउने तयारी गर्नुभएको छ। एनिवेज, योभन्दा अगाडि पनि उहाँले केही डकुमेन्ट्री फिल्म बनाइसक्नु भएको कारणले पनि हुनुपर्छ, यति बेला नेपाली सिनेमामा उहाँले चाहिँ डेब्यू गर्ने तयारी गरिरहनु भएको छ। सो हामी के आशा गरौँ, उहाँले जसरी आफ्नो सोजहरू मार्फत दर्शकहरूको, होइन, अडियन्सको कुराहरूलाई चाहिँ उहाँसम्म पुर्याएर, ठाउँसम्म पुर्याएर मन जित्नु भएको छ सबैको, उहाँको सिनेमाले पनि त्यसै गरी सबैको मन जित्नेछ आशा गरौँ।

यति बेला मलाई कुरा गर्न मन लाग्यो भारतको एकदमै हिट मानिएको सिनेमाहरू मध्येको एउटा सिनेमा स्त्रीको बारेमा। स्त्री एउटा हरर जोनरमा बनेको सिनेमा थियो जसमा एकदमै नाम चलेका कलाकारहरूलाई कास्ट गरेको थियो। स्त्रीले जुन किसिमको छाप छोड्यो, हरर सिनेमा यस्तो पनि हुन सक्दो रहेछ है भनेर एउटा जुन छाप छोड्यो, त्यो छापलाई यही सिनेमा स्त्री नाम गरेको यही सिनेमाको पार्ट टूले चाहिँ फेरि बाँकीको सबै रेकर्ड पनि ब्रेक गरिदियो कि। त्यो लेभलको नाम, त्यो लेभलको कमाई, त्यो लेभलको प्रस्तुति, एभ्रिथिङ एभ्रिथिङले चाहिँ स्त्री नाम गरेको सिनेमाको पार्ट वान र पार्ट टूले चाहिँ त्यो रेकर्ड राखेको थियो। अहिले पनि स्त्री भन्ने बित्तिकै सबैको माइन्डमा, हाम्रो पनि सबैको माइन्डमा फर्स्टमा आउने कुरा भनेकै बलिउडको यो सिनेमा हो जसको पार्ट वान र पार्ट टूले रेकर्ड राखेको थियो। तर यति बेला मैले बलिउडको सिनेमाको कुरा किन गरेँ भने मेरो उद्देश्य चाहिँ बलिउडमा बनेको त्यही सिनेमा स्त्री या स्त्रीको पार्ट टूको कुरा गर्नु होइन कि, यही नाम लिएर एउटा अर्को नेपाली सिनेमा बनेको, या भनौँ नेपालको अर्को भन्नाले नेपालमा बनेको छ, नेपालमा तयार भएको छ होइन यो सिनेमा, स्त्री नाम दिएरै सिनेमा बनेको छ जुन सिनेमालाई जीवन साईले निर्देशन गरेका हुन्। र यो सिनेमा मङ्सिरको 11 गते नेपाली सिनेमा हलहरूमा रिलिज हुँदैछ। तर यति बेला मलाई के कुरा गर्नु मन लाग्यो भने यही नाम स्त्रीबाट बलिउड र त्यो रेकर्ड राखेको सिनेमा बन्यो र नेपालमा पनि यही नाम राखेर स्त्री भनेर जुन एउटा सिनेमा अहिले मैले भनिहालेँ रिलिज हुने तयारीमा छ। यो यसरी बलिउडको सिनेमाको टाइटल या हाम्रो नेपाली सिनेमाको टाइटल यसरी जुदेको, कपी गरेको भनौँ या लिएको भनौँ जे भनौँ होइन, पहिलोपल्ट चाहिँ होइन। योभन्दा अगाडि पनि कतिपय अवस्थामा नेपालमा बन्ने सिनेमाहरूको टाइटल बलिउडको सिनेमाहरूको टाइटलसँग मिल्ने, अनि बलिउडको सिनेमाको भनौँ न कथा, प्रस्तुति, डायलग्स, एभ्रिथिङ पनि नेपाली सिनेमासँग मिल्ने, यो धेरै अगाडिदेखिको प्र्याक्टिस चाहिँ हो। अहिले आएर त्यो प्र्याक्टिस कम भएको चाहिँ देखिन्छ, तर ठ्याक्कै बन्द भएको भनेर चाहिँ भन्न सकिन्न। यसको मतलब स्त्री, यो जुन स्त्रीको मैले कुरा गर्दैछु, यो स्त्री बलिउडको त्यही हरर सिनेमा स्त्रीको कपी पनि भन्न खोजेको होइन, किनभने यो स्त्रीको कथा पक्कै पनि फरक हुनुपर्छ, किनकि हरर जनर भन्दा पनि क्राइम थ्रिलरमा चाहिँ बनेको हुनुपर्छ जस्तो लाग्छ। किनकि यो सिनेमाको जुन एउटा पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ होइन, त्यो पोस्टरको कलर हेर्दा, त्यसमा देखाइएको कुराहरू हेर्दाखेरि कतै न कतै क्राइम थ्रिलरमा बनेको सिनेमा हो कि भनेर जस्तो पनि देखिन्छ। र जुन पोस्टर सार्वजनिक भएको छ, त्यो पोस्टरमा चाहिँ हामीले कलाकारहरू, सिनेमाको कलाकारहरूलाई देख्न सक्छौँ, जसमा फर्स्टमा हामीले दिपाश्री निरौलालाई देख्न सक्छौँ, त्यस्तै गरी प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिश्ता बस्नेत होइन, यस्ता कलाकारहरूलाई देख्न सक्छौँ। यिनै कलाकारहरूलाई लिएर यो जुन तिनवटा अनुहार, जुन स्त्रीहरूको होइन महिलाको, महिला कलाकारहरूको अनुहार सबैभन्दा फ्रन्टमा जुन देखिन्छ, अनि त्यसपछि पुरै रेड कलरले चाहिँ पेन्ट गरिएको छ भन्दा नि फरक पर्दैन यो पोस्टरलाई, त्यो हिसाबले हामी के भन्न सक्छौँ होला सायद भने कि यो एउटा फिमेल जनरलाई लिएर बनाइएको या फिमेलको कथा या हुनसक्छ उनीहरूको लाइफमा उनीहरूले भोगेको कथाहरूलाई चाहिँ प्रस्तुत गर्न लागि हो कि जस्तो लागेको छ। सो सिनेमाको कथा फरक भए पनि होइन, या नाम उस्तै उस्तै भए तापनि हामी के आशा गरौँ भने बलिउडमा जुन रेकर्ड स्त्रीको पार्ट वान र पार्ट टूले राख्यो, यो स्त्रीले चाहिँ नेपालको सिनेमाको इतिहासमा एउटा यस्तो रेकर्ड राख्न सकोस् जसलाई सधैँभरि सबैले सम्झनेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नेपाली सिनेमाका केही कलाकारहरू जसलाई हामीले थिएटरमा पनि देख्छौँ, थिएटरमा उनीहरूको अभिनय या थिएटरबाट धेरै कुराहरू सिकेर अनि नेपाली सिनेमामा आएका कलाकारहरू जसलाई हामी सधैँ मन पराउँछौँ, माया गर्छौँ, होइन? र यसरी असाध्यै राम्रो कलाकारको रूपमा यदि हामीले सम्झनु पर्दाखेरि मुकुन भुषालको नाम पनि आउँछ यो लिस्टमा। केही कलाकारहरूमध्येमा मुकुन भुषालको नाम पनि आउँछ जसले चाहिँ 2019 फर्स्ट टाइम नेपाली सिनेमामा डेब्यू गरेका थिए बुलबुल नाम गरेको सिनेमाबाट। है, बुलबुल सिनेमाको कथा, यसको प्रस्तुति, होइन, यस सिनेमाको लागि त अति धेरै अवार्डहरू पनि जित्यो त्यो वर्ष 2019 म कुरा गर्दैछु, होइन? सो मुकुन भुषाल यस्तो दमदार सिनेमा कथा लिएर आए नेपाली सिनेमामा पहिलोपल्ट, जसलाई लिएर कति धेरै होप गरियो कि अबको दिन मुकुन भुषालकै हो भनेर। हुन त यो बिचमा उनले केही सिनेमाहरू गरे, जस्तै झिङ्गे दाउ एउटा राम्रो रेकर्ड राख्न सफल भएको फिल्म भयो, गणपति, होइन, अनि ऐचो पैचो, उपहार, पूर्णबहादुरको सारङ्गी, पछिल्लोपल्ट सम्झिनुपर्दा यस्ता सिनेमाहरूमा काम गरे। यति बेला म मुकुन भुषालको कुरा हाम्रो मुभी एन्ड मोरमा यस कारणले गर्दैछु किनकि राजबहादुर सानेको निर्देशनमा बनेको, है, लज्जावती नाम राखिएको यस सिनेमा जुन श्रावणको 29 गतेबाट रिलिज हुँदैछ नेपाली सिनेमा हलहरूमा, यो सिनेमा को जुन केही झलकहरू अहिले यति बेला बाहिर आएको छ त्यो देखेर यो सिनेमाको कथा त्यति सिम्पल, त्यति इजी चाहिँ पक्कै पनि होइन होला जस्तो चाहिँ देखिन्छ। केही न केही यस्तो विशेषता यो सिनेमामा होला जसले गर्दा यो सिनेमालाई अरू सिनेमाभन्दा स्पेसल बनाउँछै होला जस्तो देखिन्छ कि। जस्तो यो सिनेमाको

मैले भने केही कुराहरू बाहिर आएकोमा हेर्ने हो भने मुकुन भूषाललाई प्रस्तुत गरिएको छ, तर त्यति सिम्पल वेमा होइन। उनको त्यो जुन क्यारेक्टर छ, जुन क्यारेक्टरलाई चाहिँ सार्वजनिक गरियो होइन, त्यो क्यारेक्टर मुकुन भूषालको त्यो क्यारेक्टरले चौबन्दी चोलो साडी लगाएको छ, काखमा बच्चा बोकेको छ, गाउँघरको घरको पिँढी हुन्छ नि त्यो पिँढीमा चाहिँ बच्चालाई चाहिँ काखमा बोकेर एउटा सुत्केरीले एउटा आमाले बच्चालाई हुर्काउने क्रममा जसरी आफूसँग च्यापेर राखेर हुर्काउँछ नि त्यो किसिमको गेटअपमा चाहिँ मुकुन भूषाललाई उतारिएको छ। उनको अनुहारमा हेर्ने हो भने चाहिँ फेरि दारी जुङ्गा एज इट इज नै छ होइन, जस्तो छ त्यस्तै नै देखिएको छ, तर साडी अनि चौबन्दी चोलो लगाएर बच्चालाई चाहिँ नि काखीमा च्यापेको जस्तो देखिएको छ, काखीमा च्यापेकै देखिएको छ। सो यो चाहिँ उनको क्यारेक्टर हुनुपर्छ सिनेमामा। अनि अर्को कुरा चाहिँ मुकुन भूषालले प्रायः जसो कुनै पनि सिनेमाहरूमा काम गर्दा अहिलेसम्म देखिएको उनको अधिकांश कामहरूमा उनले निभाउने क्यारेक्टरहरू चाहिँ रेगुलरभन्दा अलिक फरक नै प्रायः देखिन्छ। र यति बेला भने यो लज्जावतीको कुरा गरे पनि उनको ड्रेसअप उनको गेटअपले पनि क्युरियोसिटी चाहिँ जगाएको छ कि यो कस्तो क्यारेक्टर हो, के होला त भनेर पनि कुराहरू चलिरहेको छ। हुन त यो सिनेमामा मुकुन भूषाल मात्र होइन, धीरेन साक्य छन्, प्रिया रिजाल छन्, हिउबाला गौतम, मेनुका माझी होइन, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, केशव रिजाल, थुप्रै कलाकारहरू छन् अरू पनि। तर अफकोर्स यो सिनेमाको यो हाइलाइट गरिएको पोस्टर या हाइलाइट गरिएको जुन टुल्सहरू छ, पब्लिसिटी टुल्स, यो टुल्समा चाहिँ हामीले मुकुन भूषाललाई यस्तो फरक किसिमको गेटअपमा देख्न सक्यौँ। सो हामी के आशा गर्न सक्छौँ भने पक्कै पनि एउटा फिमेलको कथालाई मेल पोइन्ट अफ भ्यूबाट देखाएको हुन पनि सक्ला, या हुनसक्छ एउटा मेलको लाइफमा फिमेल एब्सेन्ट भइसकेपछि उनले आफूले यो रोल जुन निभाउनु पर्दाखेरिको दुःख पीडा या हुनसक्छ यस्तै किसिमको कुराहरू पनि चाहिँ हो कि भन्ने पनि जस्तो पनि देखेको छ। एनिवेज मुकुन भूषालको एउटा अर्को केही एउटा यस्तो सिनेमा आउँदैछ जसको क्यारेक्टर पक्कै पनि फरक छ भनेपछि यो सिनेमाको पर्खाइ धेरैलाई हुनेछ। श्रावण 29 गते यो सिनेमा तपाईँहरूमा आज आउँदैछ, मैले फेरि पनि इन्फर्म गरेँ। फिल्म हेरिसकेपछि फिल्मको फिडब्याक म तपाईँहरूलाई मुभी एन्ड मोरबाट पक्कै पनि दिनेछु।

पछिल्लो लामो समयदेखि हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीका लागि एकदमै नम्बर वान भनिने नायिका को होला भनेर सोच्ने हो भने अफकोर्स हाम्रो सजिलै हामी नाम लिन सक्छौँ स्वस्तिमा खड्काको, किनभने स्वस्तिमा खड्काको अप्सनमा अहिले यति बेला कोही पनि देखिँदैन, वान एन्ड ओन्ली स्वस्तिमा खड्का मात्र देखिन्छ। र स्वस्तिमा खड्का पछिल्लोपल्ट निकै चर्चामा आइन् होइन, पछिल्लो केही हप्तादेखि चर्चामा आइन् उनको लाली बजारको लागि, जुन विषयको सिनेमामा उनको भूमिका अलिकति डिफ्रेन्ट थियो। सो त्यो विषयलाई लिएर वाद विवाद भयो होइन, मोर्चाबन्दी भयो, अनि त्यसपछि केस अदालतसम्म पुग्यो र फाइनली अदालतले हुन्छ नि त रिलिज गर भने जुन अनुमति दियो, त्यसपछि मात्रै लाली बजार रिलिज हुन पायो। रिलिज त भयो, रिलिज भइसकेपछि सिनेमाले जुन किसिमको चर्चा पायो, जुन किसिमले यो सिनेमाको तारिफ भयो, स्वस्तिमाको उनको क्यारेक्टरको तारिफ भयो, उनको कामको तारिफ भयो, त्यो तारिफले पनि हुनुपर्छ। एकपछि अर्को दर्शकहरूको भिड कन्टिन्यू रूपमा लागि नै रह्यो सिनेमालाई लिएर। सिनेमाको कमाइको कुरा गर्ने हो भने यो वर्षको लागि अहिलेसम्मको रेकर्ड पनि यो सिनेमाले एउटा सेट गर्दै अगाडि गइरहेको देखिन्छ। र त्यो हिसाबले कुरा गर्नुपर्दाखेरि लाली बजार स्वस्तिमा खड्काको सिनेमाको करियरको जर्नीलाई हेर्ने हो भने थर्ड नम्बरको हाइएस्ट अर्न गरेको सिनेमा हुनुपर्छ, किनभने योभन्दा अगाडिको सिनेमाको कुरा गर्ने हो भने, स्वस्तिमा खड्का आफैले अभिनय गरेको सिनेमाहरूको कुरा गर्ने हो भने, केही सिनेमा मात्रै छन् जसमा चाहिँ उनले एकदमै त्यो जुन सिनेमाले चाहिँ राम्रो कमाइ गर्यो भनेर भनौँ न, जस्तै छक्का पन्जाको सिरिज, छक्का पन्जा टू राम्रो कमाइ गरेको सिनेमा थियो त्यो वर्षको लागि। लगभग त्यो सिनेमाले त्यति बेला चाहिँ चलचित्र विकास बोर्डको रेकर्ड अनुसार चाहिँ 14,51,00,000 रुपियाँ कमाएको थियो ग्रस कमाई। अर्को सिनेमा उनको थियो दिमाग खराब, दिमाग खराबले पनि राम्रो कमाइ गरेको सिनेमा भनेर चिनियो, जहाँ चाहिँ सिनेमाले लगभग 8 crore होइन अनि 98,00,000 समथिङ चाहिँ कमाइ गरेको थियो। दुईवटा सिनेमाको मैले नाम लिएँ भने, यति बेला यो जुन लाली बजारको कुरा गरेको छु, लाली बजार चाहिँ उनको करियरको थर्ड सिनेमा मैले यस कारणले पनि भने, किनभने यो सिनेमाले लगभग 8 crore बढीको व्यापार गरिसकेको छ। हुन त स्वस्तिमाले अरू पनि थुप्रै सिनेमाहरू दिएका छन् जुन चाहिँ हिट छ, अनि कतिवटा सिनेमाको लागि उनले अवार्ड पनि लिइन् होइन। उनको सिनेमाहरू जस्तै पार्ट टू भन्ने हिसाबले कुरा गर्ने नै हो भने, पशुपति प्रसादको जुन पार्ट टू भनेको थियो त्यो सिनेमाले पनि राम्रै कमाइ गरेको थियो। त्यसै गरी उनको अरू पनि सिनेमाहरू छन् जुन सिनेमाले राम्रो रेकर्ड राखेको थियो, तर उनको आफ्नो एउटा भनौँ न, जस्तो मैले पशुपति प्रसादको कुरा गरेँ नि, यसमा चाहिँ धेरै कुरा चाहिँ विपिन कार्कीको भएको थियो, किनभने यो सिनेमालाई पशुपति प्रसाद टू भस्मे डाउन भनिएको थियो होइन। तर स्वस्तिमाकै कामको लागि असाध्यै तारिफ भएको सिनेमाहरूको नाम लिएँ मैले, छक्का पन्जा टूको नाम लिएँ, अनि दिमाग खराबको लिएँ, अनि लाली बजार। सो यो अवस्थामा स्वस्तिमा खड्कालाई राम्रो अभिनय गर्न सक्ने एउटा यस्तो आर्टिस्ट जो कमर्सियल सिनेमामा पनि त्यत्तिकै चाहिँ हिट छिन्, त्यस्तै गरिकन उनको जुन आर्ट सिनेमाहरू भन्छ नि त्यो टाइपको फिल्म, अलिकति आउट अफ ट्र्याक गएर बनाउने सिनेमाहरूमा पनि त्यत्तिकै फेमस, त्यत्तिकै फिट हुने, सो सायद यो नै कारण हुनुपर्छ यति बेला नम्बर वान अभिनेत्री भनेर चाहिँ चिनिन्छन् स्वस्तिमा खड्का। र उनको यो पोस्ट, यो पोजिसन, उनको सिनेमाप्रतिको रुचि, उनको सिनेमा सेलेक्सन होइन, यो सबै कुराहरू यस्तै गरिकन अझै आउने दिनमा पनि रेगुलर रूपमा अगाडि जाओस्। हाम्रो तर्फबाट अल द बेस्ट स्वस्तिमा खड्कालाई। BFBS गोर्खा रेडियोको हाम्रो कार्यक्रम मुभी एन्ड मोरले हरेक पल्ट तपाईँहरूलाई नेपाली सिनेमाको बारेमा अपडेट गराउने गरेको छ, र आजको मेरो अपडेट पनि मैले तपाईँहरूसँग सेयर गरिसकेको छु। सो यसको अर्थ अब मैले तपाईँहरूसँग बाई बाई भन्ने तयारी गरिसकेको छु, हाम्रो टाइम पनि कार्यक्रमको लागि सिद्धिसकेको छ आजको लागि। सो अब कार्यक्रमबाट तपाईँहरूसँग बिदा माग्दा माग्दै, नेक्स्ट विक फेरि पनि यस्तै कलेक्सन चाहिँ म फेरि स्योर लिएर आउँछु है तपाईँहरूको लागि नेपाली सिनेमाको भन्दै, आजको लागि कार्यक्रमबाट मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्ते।

0: Pe Live Buddy.
1: On Air.
0: Pe App Ma.
1: Ani Smart Speaker Ma Bun Host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले अरू एक महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असार भरि रहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको सय बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहस पत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। सरकारले अर्थमन्त्री डाक्टर सोनी मुवागले माथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्री वागले दिएको स्पष्टीकरण पर्याप्त भएको बताउनु भएको छ।
4: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै अहिले।
3: पोखरेलले अर्थमन्त्री वागले दिएको स्पष्टीकरण पर्याप्त भएको बताउनु भएको हो। मन्त्री वागले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। टेस्लाका मालिक एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर बन्नु भएको छ। मस्कको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपीओ जारी गरी 75 अरब डलर उठाएपछि एलन मस्क 1 ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्ने चरणमा पुग्नु भएको हो। मस्कको कुल सम्पत्ति 1.1 ट्रिलियन अमेरिकी डलर नाग्ने अनुमान रहेको रोइटर्सले जनाएको छ। मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। एलन मस्कले आफ्नो उद्देश्यबारे बोल्नु भएको छ।
5: The other aerospace companies, they build good rockets and everything. They were simply not pursuing the technology that's necessary to make life multiplanetary. To make Star Trek, to make the exciting science fiction futures that we've read about real.
3: यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब 780 अरब डलर रहेको अनुमान गरेको थियो। रिपोर्ट अनुसार कम्पनीमा रहेको मस्कको हिस्सेदारीको मूल्य मात्रै करिब 866 अरब डलर बराबर छ। यो बाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट पनि मस्कको सम्पत्ति तीव्र गतिमा बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोर्का अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झण्डै 3 गुणा बढी हुन सक्छ। हाल मस्कपछि ल्यारी पेज प्रमुख धनीहरूको सूचीमा हुनुहुन्छ। भोजपुरको पौवादुङमाका किसान अहिले वैकल्पिक नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्।
6: परम्परागत बालीमा बाँदरले क्षति पुर्याउन थालेपछि अदुवा खेतीलाई सुरक्षित र आमदानीमुखी विकल्पको रूपमा विस्तार गरिएको हो। कृषिमा आधुनिकीकरण तथा किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले ठूलो दुम्बाको करिब 100 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभएको छ। अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले खेती विस्तारमा जोड़ दिएको उहाँको भनाइ छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर आतंकका कारण मकै कोदो आलु जस्ता परम्परागत बालीमा ठूलो क्षति भएपछि विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड़ दिएको जानकारी भयो। गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताउनु भएको छ।
3: हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाँटाका 80 परिवार प्रभावित भएका छन्। शुक्ला फाँटा नगरपालिका 9 मा आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 वटा घर र 20 वटा गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा एक्कासी आएको हावाहुरीले घरको छाना उडाएको शुक्लाफाटा नगरपालिका नौका महेश जोशीले बताउनु भएको छ। हुरीले अन्नपात लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाइ छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनु भयो। शुक्लाफाटा नौका वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाताका र टायरका छाना उडाएको छ। त्यस लगतै परेको वर्षाले घरभित्रका अन्नपात खाद्यान्न लगायत भिजाएर कामै लगाउने बनाएको छ।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। आजको नारी तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आज भोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहिँ नगरौँ, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौरजीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर,
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यहीँ भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर,
0: होइन?
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेलामा अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजी चाहिँ मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाई हाईको भावना भनौँ, होइन, निन्द्राको भावना भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि,
1: होइन? हजुरमा धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोता, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिच्छु शर्मिला परदेवा दिच्छु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलेडीजी, रिदम रिजाल, अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखार वृन्दबाट.
1: पहिलो प्रेम ताडिए छ संयोगले माया गाँसिए छ कतै फुल बनी कतै काँडा बनी अनायासै परेले बीच मोती छल्किए छ पहिलो प्रेम ताडिए छ.
0: पहिलो प्रेम टाढिए छ संयोगले माया
1: गाँसिएछ
0: है पहिलो गीत तपाईँको होइन हुन त अब भनौँ न गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन मिलनका कुराहरू हुन्छन् बिछोडका कुराहरू हुन्छन् धोका पाएका कुराहरू धोका दिएका कुराहरू हुन्छन् होइन कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ संयोगले माया गाँसिएछ भन्ने.
1: यो बेला म स्कुल टाइममा थिएँ लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ जुन मैले कविता भनेर लेखेको थिएँ र आज राज सिग्देल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर
1: होइन स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन
0: हजुर
1: त्यो बेला लेखिएको हो.
0: जे होस् श्रोताहरू त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको चाहिँ एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी तपाईँले कविताहरू पनि लेख्नु भएको छ है.
1: हजुर
0: कविताहरू पुरै छापिएको छ तपाईँको.
1: समय समयमा छापिरहन्छ फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर अनि अनि हामीलाई एउटा कविता सुनाऊ न त ल. कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता.
1: ल्याएको छु म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता जहाँ गुलाबभित्र लुकेका मधुरता पत्र पत्र गरी खुल्दै थिए लजालु नयन कसैतिर झुक्दै थिए जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए जुनको जुनको सुन्दरताको वर्णन गर्दै ताराहरूमा एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा कति मिठो होइन गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ अरू के गर्दै हुनुहुन्छ पढ्दै पनि हुनुहुन्छ होला सायद.
1: हजुर अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो उहाँ धेरै लङ टाइम नै अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन तपाईँ एक्लो छोरी जस्तो छ हो
1: होइन बहिनी पनि हुनुहुन्छ भाइ पनि हुनुहुन्छ.
0: ए हजुर अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा आमालाई हेरचाह गर्नु पर्यो ठिकै हो होइन पढाइ त छँदैछ नि होइन जिन्दगीभर पढे पनि भयो होइन के पढ्दै हुनुहुन्छ अहिले तपाईँ.
1: म म्यानेजमेन्ट.
0: ए हजुर म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन यो चाहिँ प्राइभेटमा होला होइन
1: हजुर
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ पढ्दै पनि हुनुहुन्छ होइन र अब कस्तो छ जिन्दगी कस्तो चलिरहेछ भनौँ यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन पढ्नु पनि पर्यो यता काम पनि गर्नु पर्यो कस्तो छ जिन्दगी कसरी चलेको छ यसलाई भनौँ न तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन गुलाबको फुलमा काँडा पनि हुन्छ समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर काँडा त कहिलेकाहीँ घोज्ने मात्र हो होइन जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन दुई पाटोलाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन।
1: काडा नहुन्थ्यो त जिन्दगी कहाँ जिन्दगी हुन्छ र म्याम।
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन।
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइभ लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइभ भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन। सबै कुरा बराबर हुन्थ्यो, जिन्दगी जो खुसी साथ बिताउँदै हुनुहुन्छ, तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर। यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई।
0: हजुर, त्यति हो बस,
1: बस त्यति हो।
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन।
1: हजुर म्याम।
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो। त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर।
0: ए, मौन तस्विर है। त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्, सबै खालको मिलिएको कविताहरू छन्।
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन।
1: हजुर,
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है। र जे होस्, मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन।
1: हजुर,
0: ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुड्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो।
0: हजुर, भनेपछि ती कविताहरूमध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है। श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब 1.5 वर्षमा एउटा गीत सङ्ग्रह निकाल्छु। अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु। र मेरो सबैभन्दा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि।
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाइहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ, अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ।
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोभल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले, भनौँ लेख्दै जम्मा गर्नु पर्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पर्यो फेरि त्यसलाई होइन। त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, 1.5 वर्ष त लागिहाल्छ। र लेख्ने सौख चाहिँ पुरै छ जस्तो छ तपाईँको है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ,
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ मनपर्छ।
0: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन, नेपालमै जन्मेको हुर्केको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो छ त। तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ।
0: हो
1: हजुर,

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भनौँ न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भनौँ, हुन्छ नि एउटा यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरह र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नु, एउटा कविता फेरि सुनौँ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्दहरू नै सुनाउने छु।
0: हजुर हजुर, ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू, अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौँ न।
1: हस् एकदम, थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नु हुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, होइन धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर, सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर, हुन्छ गहिरो तालको प्रेम, त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाइ हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन। त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएँ, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर, म तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है। तपाईँको इच्छा पुरा होस्, हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: थ्याङ्क यू। अनि हजुर।

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलनका बिछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, धेरै पीडा लेखेँ. फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, चौधौँ मुभी भदौ 12 गते आउँदैछ. अनि त्यसमा लेखेँ, त्यसमा जातभातको कुराहरू समेटिएको छ. त्यस्तै लेखेको छु, तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: गोर्खा रेडियो,
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
0: BFPS गोर्खा रेडियो।
3: जदौ चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
4: अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको

0: आएर छैन तर जात भाष सम्बन्धी हो, राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
1: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ होइन? कसरी पुग्नु भयो जदौसम्म तपाईँ?
0: जदौसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीतिजी एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
1: जे होस् श्रोताहरू, जदौ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ, अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न, टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
0: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
1: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
0: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ, वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
1: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
0: गर्नुपर्ने छ, अब लेख्नै पर्ने पहिला, सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
1: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू उहाँको चलचित्र जदौमा पनि एउटा गीत आउँदो रहेछ, टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ, र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ, आउँदो रहेछ गीतहरू भनौँ, भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
0: हजुरहरूको माया हो, म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि।
1: अब धेरै काम पाउन थालेपछि व्यस्त पनि हुनु पर्यो, व्यस्त भएकै राम्रो है। अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन, दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ, एउटा प्रतिक्रिया कस्तो छ?
0: एकदम राम्रो कुरा, जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ, दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ, उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु, राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ।
1: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन? अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ। अनि अरू अब के छ तपाईँको, भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
0: म गीत गाउँदिनँ।
1: गाउनु यस्तो हेर्दा गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला?
0: होइन, म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ।
1: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन, आफ्नै पेसा पनि छँदैछ, बाबा के गर्नुहुन्छ तपाईँको?
0: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ।
1: ए हजुर हजुर,
0: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ।
1: ए हजुर हजुर, कुरै कुरामा मैले कहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है, सोधिहाले भनौँ। अनि अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको?
0: धेरै नै छ, जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने, यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु, यस्तो चाहिँ नै गर्थेँ।
1: जे होस् समाजसेवा सानो छँदा धेरै गर्नुभयो होइन, अब पनि उन्नति जति गर्दै जानुहुन्छ, समाजसेवाहरू गर्दै जानुहुन्छ होइन। अनि सङ्गीतको क्षेत्रमा भनौँ, अब सङ्गीतकै कुरा आउँछ, गीतकार हुनुहुन्छ तपाईँ होइन, सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ?
0: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ, त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु। आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ, यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो। र अर्को मैले भन्नुपर्दाखेरि मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ, किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ, र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय, अति नै मलाई माया गर्नुभयो, साथ दिनुभयो होइन। हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर, आदरणीय सर्वज्ञ खड्का सर, उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु, अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु।
1: एकदमै राम्रो होइन। जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिले काहीँ होइन। अनि अब गायक गायिकाहरूमा भनौँ, पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ, अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि, उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ, मन छुन्छ भन्ने चाहिँ कसको छ?
0: त्यसरी त म भन्न सक्दिनँ होइन, सबैजना आदरणीय हुनुहुन्छ, सबैको गीत त एकदम राम्रो लाग्छ होइन, सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन, तर प्रायः जस्तो म शिव परियार सर, राज सिक्देल सर होइन, अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु।
1: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ, कविताहरू पनि सुनाउनु भयो, गीत पनि सुनाउनु भयो, र अब जाँदा जाँदै भनौँ अब किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ, र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई?
0: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु, जसरी मलाई माया गर्नुभएको छ, जसरी साथ दिनुभएको छ अहिलेसम्म, त्यसरी नै साथ दिइरहनुहोस्। जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले। आदरणीय हाम्रो सुसन बाला राई म्यामलाई पनि धेरै धन्यवाद, बिएफ बिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, धन्यवाद।
1: हजुर श्रोताहरू, हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो, र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ, र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ, र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो, सङ्केत चाहिँ गर्नुभयो, र पछि पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ। र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद, साथसाथै अल द बेस्ट।
0: थ्याङ्क यू म्याम।
1: हजुर श्रोताहरू, अब हामी छुट्ने बेला भइसक्यो, अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु, र आजलाई भने म सुसन बालालाई पनि आँकिदिनुहोस्। नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: फिफा विश्वकप फुटबलमा अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज राति 1:15 कतार र स्विजरल्याण्ड, भोलि बिहान 4:15 ब्राजिल र मोरक्को तथा बिहान 7:15 हाइटी र स्कटल्याण्ड भिड्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोविनासँग 1-1 गोलको बराबरी खेलेको थियो। कालीकोटका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।
4: जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाडाचक्र, राजकोट, तिला गुफा नगरपालिका सहित महाबई, पचाल झरना, सात्री, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो। शुक्रबार पलान्ता गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेसँगै सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्। जन्मेदेखि 15 महिना भित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16-59 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरीश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नु भएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहसपत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नु भएको छ।
5: अर्को कुरा मेरो प्रश्न थियो, किनकि म अथरिटीको साथ बोल्दैछु कि म एउटा ल मेकर हुँ, मेरो अथरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज द सिंसा? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के हो। म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीति बुझ्छु, संविधान संशोधन हुने बेला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने डिपुरमा पनि सुन्न पाएको छु।
3: समीक्षक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाई छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। अहिलेको अवस्थामा संविधान संशोधन नहुने सिंहको दावी छ। मन्त्री परिषद बैठकले हिजो मात्र संविधान संशोधनको बहसपत्र तयार पार्ने शाह नेतृत्वको कार्यदलको म्याद 1 महिना थपिदिएको छ। सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
6: सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नु भएको छ।
7: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि अघि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ, मूल्य स्थिर मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ, यो सम्भव छ। पुँजीगत खर्च जम्मा 20% विनियोजन गरिएको छ, तर 7% आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17.something मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
6: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
8: करको स्क्ल्याब फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
6: बजेटमाथिको सलफलमा 19 सदस्यले भाग लिएका छन्।
3: सेफ सन्तोष शाहलाई प्रहरीले पक्रेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शाहलाई जनकपुरबाट पक्रेको हो। गैराती शाहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। शाहमाथि गैरी धाराको एउटा रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको छ। शाहसँगै यो कसुरमा नारायण शाह पनि पक्राउ परेको प्रहरीको भनाइ छ। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

शुभ समय शुभ बेला, किनकि हरेक पल जब हामी जीवित छौ, जब हामीले श्वास फेरिरहेका छौ भने हाम्रा लागि यो पल अत्यन्तै सुखद पल हो। हामी सौभाग्यशाली हुनेछौ त्यो पल जब हामीले सास लिन्छौ वा सास फेर्छौ, किनकि यो सौभाग्यशाली व्यक्तिको भागमा मात्रै पर्छ। जसको समय सकियो उनीहरू जान्छन्। हामीले सास फेरिरहेका छौँ, सास लिइरहेका छौँ भनेपछि हामी जीवित छौँ। जीवित हुनु कति ठुलो भाग्यको कुरा रहेछ। यो जीवन तपाईँका लागि उत्सव बनोस्, वरदान बनोस्, एकदमै सुखद सुखद आनन्दित होस्। तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँको मनमा उत्साह उमङ्गले बास गरोस्। यिनै शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा, रेडियो स्टेशन BFBS गोर्खा रेडियो। तपाईँको छेउमा हाजिर छु मन्दिरा, तपाईँलाई दिल खोलेर मुटु भरिको माया मनको आवाजमा।

साँच्चै तपाईँहरूलाई चाहिँ नि साँचो एकदम असलमा रियल खुसी चाहिँ केमा हुन्छ जस्तो लाग्छ? के पायो भने चाहिँ तपाईँ खुसी हुनुहुन्छ? तपाईँलाई के लाग्छ? कहिले सोच्नु भएको छ? तर धेरैले यो पायो भने खुसी हुन्छु, त्यो पायो भने खुसी हुन्छु भन्नुहुन्छ, होइन? अब हामीले दैनिक जीवनमा पनि हेर्दाखेरि हामी सानसानो कुरामा खुसी त हुन्छौँ नि त, तर जति सामानहरू पाए पनि, जति नै अब जे भए तापनि, त्यो महँगो महँगो चिज अथवा सस्तो चिज, त्यो चिजहरूमा पनि हामी एकछिन त खुसी हुन्छौँ। जे पाए पनि, सानै कुरा किन नहोस्, हामी खुसी त हुन्छौँ नि, होइन? तर सबैभन्दा ठुलो खुसी केमा हुन्छ भन्दाखेरि आमाको मायामा। आमाको मायामा हामी अत्यन्तै खुसी हुन्छौँ। ठुल्ठुलो कुरा पायौँ भने त खुसी त हुन्छौँ हुन्छौँ, तर हरेक पल बाँच्नको लागि, हरेक पल हाँस्नको लागि हामी सानो सानो कुरामा पनि रमाउन सक्छौँ। जस्तो भनौँ न, आमाको माया, त्यो चिजलाई कुन चाहिँ चिजले जित्न सक्छ र? त्यो आमाको काख, होइन? गाली गरे पनि, पिटे पनि, जे जे भने पनि, बाबु यो खाऊ, कति मायाले, त्यो माया जस्तो ठुलो त अरू के हुन सक्छ र? तपाईँ एक्लै हुनुहुन्छ, कहिलेकाहीँ तपाईँको एकदम प्रिय व्यक्तिले फोन गरिदियो, मिठो कुराकानी भयो, त्यो माया, त्यो बेग्लै मिठो पल। त्यस्तै तपाईँ थाकिरहनु भएको छ, अथवा तपाईँ केही सोचमा हुनुहुन्छ, तपाईँ कौशीमा बसिरहनु भएको छ, तपाईँ झ्यालमा बसिरहनु भएको छ, तपाईँ गार्डनमा बसिरहनु भएको छ, अथवा तपाईँ अफिसको टेबलमा बसिरहनु भएको छ, तपाईँलाई मिठो एक कप अत्यन्तै स्वादिलो चिया कसैले दियो, त्यो चियाको चुस्कीमा तपाईँ कति रमाउनुहुन्छ? भन्दा ठुलो ठुलो चिज चाहियो त? सानो सानो चिजमा पनि रमाउने त हो नि। रमाउनको लागि धेरै केही कुरा चाहिँदैन, बस आजदेखि त्यही गर्ने हो कि, सानो सानो कुरामा खुसी खोजेर त्यही सानो सानो कुरामा रमाउ।

धैर्यता, सहनशीलता जोसँग छ उसले मिठो स्वाद अवश्य निभाउने गर्दछ। यहाँ एउटा किसान त्यस्तै छ। ऊ आफ्नो सानो बारीको नजिकै रहेको एउटा सानो छाप्रोमा बस्छ। डाँडो पाखो कसैले पनि उत्पादन हुँदैन भनेर छोडेको त्यो पाखो, गरिब थियो, दुई चार पैसामा त्यो पाखो आउँछ भने किन नकिन्ने भनेर उसले सस्तोमा त्यो पाखो किन्यो। त्यो पाखोको धनीले पनि सधैँ यत्तिकै बसिरहेछ, केही पैसा भए पनि आइहाल्छ, होस् है भनेर त्यो गरिब मान्छेलाई बेचेको थियो। अनि सबै गाउँलेहरू आए, कस्तो बुद्धि नभएको, यत्रो वर्षदेखि यो पाखो जस्ताको तस्तै छ, यसमा केही उत्पादन उन्नति हुँदै हुँदैन, यस्तो ठाउँमा पनि पैसा हालेर बरु थोरै भए पनि अलिकति उब्जा हुने ठाउँमा त बस्नु पर्थ्यो। गाउँका मानिसहरूले उसलाई कस्तो बुद्धि नभएको भनेर भनिरहन्थे। अब उसले एउटा कानले सुन्थ्यो, अर्को कानले उडाउँथ्यो, किनभने उसलाई थाहा थियो आफूसँग जति पैसा छ त्यो पैसाले यो भन्दा राम्रो कुनै अरू जग्गा किन्न सकिँदैन थियो। कम से कम यति थोरै पैसाले आफ्नो नाउँमा जग्गा त छ। ऊ त्यसैमा दङ्ग थियो। एक वर्ष भएन, दुई वर्ष भएन, उसले मेहनत गरिरह्यो। पहिलो वर्षमा उसले यति नराम्रो जमिन होइन, त्यसलाई खन्यो, ढुङ्गै ढुङ्गा, बालुवै बालुवा त्यसलाई मिलायो, छेउछेउमा ढुङ्गाहरू मिलायो, अलिकति पाखो हुनाले उसले सानो सानो गरा बनायो, त्यो गराको छेउछेउमा चाहिँ माटो बगेर नजाओस् भनेर उसले कान्लाहरू त्यही ढुङ्गा र बालुवाले बनायो। अनि त्यसपछि त्यो कान्ला कान्लामा उसले रुख रोप्यो, ताकि केही गरेर बाढी आइहाल्यो भने त्यसले उसलाई रोप्न सकोस्। त्यसपछि उसले के गर्यो भन्दाखेरि अलिकति जुक्ती लगायो। जुन उसको कान्ला कान्ला थियो नि, त्यो ठाउँमा खानेकुराहरूका फलफुलका बोटहरू लगायो, कतै मेवाका बोटहरू लगायो। यसरी उसको वरिपरि जुन काँडे बार अथवा पर्खाल लगाउनु पर्थ्यो आफ्नो जग्गाको सिमानामा, त्यसमा चाहिँ उसले जुक्ती लगाएर बोट बिरुवा लगायो र सिमाना घेर्यो, आफ्नो जग्गालाई सुरक्षित गर्यो। त्यसपछि बिस्तारी बिस्तारी खन्दै उसले सानो सानो चिजहरू रोप्दै गयो। कतै फर्सी रोप्यो, कतै काँक्रो, कतै घिरौला, जहाँनिर अलिकति माटो हुन्थ्यो उसले मल डोको डोको लिएर आउँथ्यो, हाल्थ्यो, अनि त्यहाँ एक दुई बोट फर्सी रोपिदिन्थ्यो। मुन्टा हल हल्ती आउन थालिहाल्यो। यसरी उसले जे जे हुन सक्छ त्यो त्यो फलाउन थाल्यो। यति राम्रोसँग उत्पादन हुन थाल्यो। तिमीले कस्तो बुद्धि नभएको काम गरेको भन्नेहरूलाई उसले तरकारी खुवाउन थाल्यो। केही वर्षपछि उसले रोपेका फलफुलका बोटहरूमा मिठा मिठा स्वादिला फलहरू लाग्न थाले र उसले पहिला ईश्वरलाई धन्यवाद भनेर चढायो, त्यसपछि आफ्ना छिमेकीहरूलाई त्यो फलफुल चखायो, अनि मात्रै आफूले खायो। बैगुनीलाई गुणले मार्नु पर्छ, अनि धैर्यताको प्रतिफल, मेहनतको प्रतिफल मिठो हुन्छ भनेर उसले आफ्ना छिमेकीहरूलाई पनि देखायो। यसरी उसले दृढताको, मेहनतको, धैर्यताको ठूलो पुरस्कार त्यो खेतीमा उब्जनी गरेर पायो। त्यसपछि त सबैलाई लोभ लाग्न थाल्यो। ओहो, यसले त यति हरियाली, यति राम्रो, यति सुन्दर आफ्नो घरबारी बनायो, अब त हामीले पनि गर्नुपर्छ। ऊबाट अरू मानिसले सिके भन्दा हामीले नबुझिकन, परिश्रम नगरिकन, कोसिसै नगरिकन, धैर्यताको फल नचाखिकन औँलो उठाउने गर्छौँ, अरूलाई यस्तो र उस्तो भन्ने गर्दछौँ, जसको परिणाम त यो एउटा सानो कथाले पनि हामीलाई बतायो। हुन त यो कथा हो, तर यसलाई हामीले आफ्नो जीवनमा यदि परिणत गर्ने हो भने यो असम्भव त छैन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो। हामी रमाइला रमाइला कुराहरू, रमाइला रमाइला गीतहरू सुनिरहेका छौँ मनको आवाजमा। तपाईँका पनि धेरै कुराहरू छन् भने यसो साट्न बाँड्न सक्नुहुन्छ, मनको कुरा मनसम्म आइपुगोस्। र एउटा कथा पनि तपाईँको लागि छ यति बेला मसँग। यो कथा चाहिँ मैले टिकटकमै देखेको हुँ होइन, तर त्यहाँ टिकटकमा भनिए तापनि यो चाहिँ एकदमै पुरानो कथा हो रे होइन। अनि के कुरा भन्दाखेरि चाहिँ एउटा कुमाले थियो रे होइन, अनि त्यो कुमालेले चाहिँ यसो विचार गरेछ। अब चिलिमको खुबै चर्चा छ आजकल, अब चिलिम बनाउनु पर्यो र यो चिलिम बनाएपछि खुब बजारमा बिक्री हुन्छ, त्यसबाट मेरो गुजारा चल्छ भनेर चाहिँ उसले माटो मुछेर त्यो कुमालेको माटोको भाँडा बनाउने त्यो घुमिरहेको चक्कामा चाहिँ माटो राखेर चिलिम बनाउँदै थियो। त्यत्तिकैमा उनकी श्रीमती आइन् र भनिन्, तपाईँ के बनाउँदै हुनुहुन्छ? उनले भने, चिलिम बनाउँदैछु, आजकल चिलिमको खुब माग छ, त्यही भएर यसबाट चाहिँ अलिक बढी पैसा आउँछ भनेर चिलिम बनाउन लागेको। श्रीमतीले श्रीमानको कुरा सुनेपछि उनले भनिन्, अब गर्मी महिना लागिसक्यो, चिलिमको सट्टामा तपाईँ पानी राख्ने सुराई बनाउनुहोस्। गर्मी महिनामा सबैलाई चिसो पानी खाँदाखेरि आनन्द पनि आउँछ, बरु यो चिलिम भन्दा सुराई बढी बिक्छ, यसबाट चाहिँ धेरै आमदानी हुन्छ। श्रीमतीको कुरा सुनेपछि उसलाई हो जस्तो पनि लागेछ र उसले त्यो माटोलाई, त्यो चिलिम बनाउन लागेको माटोलाई चाहिँ निकालेर फेरि अरू माटो, अलिक बढी माटो मुछेर चाहिँ उसले सुराई बनायो। जब सुराई बनाउँदै थियो बनाउँदै थियो, त्यो सुराई बनाउँदै गरेको माटोले त्यो कुमालेसँग भनेछ, ए दाई, तिमीले मलाई पहिला चाहिँ चिलिम बनाउँदै थियौ, त्यसपछि त्यसलाई फेरि बिगारेर त्यो माटोलाई मुछेर अहिले तिमीले मलाई चाहिँ सुराई बनाउँदैछौ, किन भनेर सोधेछ। अब बाँकीको कथा म तपाईँलाई यो गीतपछि सुनाउँछु। अब के हुन्छ होला, यो सुराई रूपी माटोले के भन्छ, कुमालेले के भन्छ, अनि यो अन्तिममा के भन्छ होला, यसको मुख्य सन्देश के होला?

0: त्यसपछि यो कथा यसरी अगाडि बढ्छ।
1: मार्ताको यस्तो कुरा सुनेर त्यो कुमालेले भनेछ, भाइ मेरो मन बदलियो, मेरो विचार बदलियो। त्यसपछि जुन सुराई बनिरहेको माटो थियो नि, त्यो माटोले भनेछ, दाइ तिम्रो त मन र विचार मात्रै बदलिएछ, मेरो त जिन्दगी नै बदलियो भनेर त्यो माटोले भनिदिएछ। कति ठुलो सन्देश, कति ठुलो सन्देश। हेर्नुहोस् त, एउटा विचारले तपाईँ हाम्रो जीवन पनि बदलिन्छ। उसले के भनेछ थाहा छ, दाई तपाईँले यदि सुराई नबनाएर मलाई चिलिम बनाउनु भएको भए म दिनभरि त्यो आगोमा जलिरहन्थे। म आफू मात्रै जल्ने होइन, मैले अरूलाई पनि जलाउँथे, सखा पार्थे। तर तपाईँले मलाई चिलिम नबनाइकन सुराई बनाउनु भयो जसमा शीतल जल रहन्छ। त्यो शीतल जलले म पनि शीतल भइरहन्छु र अरूलाई पनि शीतलता प्रदान गरिरहन्छु, अरूलाई पानी खुवाइरहन्छु, जसका कारणले अरूको जीवनमा पनि शीतलता आउँछ। तपाईँको एउटा विचार बदल्न साथै मेरो जीवन नै बदलियो, त्यो सुराई बन्दै गरेको माटोले भनेछ। मलाई यो कथा यस्तो राम्रो लाग्यो, होइन, कति मार्मिक सन्देश छ, कति ठुलो सन्देश लुकेको छ यो भित्र। तपाईँ हामी भित्र पनि त्यो पानी जस्तै शीतल व्यवहार, शीतल मन भयो भने हामीले पनि संसारमा के मात्रै गर्न सक्दैनौँ। र हामीमा पनि त्यस्तो एउटा विचार आयो जुन विचारले जनकल्याण भयो, हाम्रो राम्रो भयो भने संसार पनि राम्रो हुन्छ नि। एक एक व्यक्तिबाटै संसार बदल्ने त हो नि। एकदमै राम्रो लाग्यो यो कथा, त्यही भएर मैले तपाईँलाई सुनाएँ। तपाईँलाई कस्तो लाग्यो बताउन सक्नु

सानो केटो थियो, उसले के देख्यो भन्दाखेरि चाहिँ सबैले नयाँ वर्षमा कसै न कसैले कसै न कसैलाई केही न केही दिइरहे, तर उसलाई कसैले पनि केही उपहार दिएनन्। उसको मन दुखी रह्यो, कसैले मलाई पनि त उपहार दिएको भए हुन्थ्यो नि, तर त्यस्तै संयोग भयो कि उसलाई कसैले पनि उपहार दिएनन्। सायद गरिब भएर धनी धनीले मात्रै उपहार लिने दिने हो कि, मलाई चाहिँ कसैले केही पनि नदिएको भनेर उसको मन पनि दुखी रहेको थियो। तर अन्तिममा उसकी आमाले एउटा सानो चिठी उसलाई दिइन् अनि भनिन्, बाबु नयाँ वर्षको उपहार तिम्रो लागि मेरो तर्फबाट, ल यो चिठी लिऊ। ऊ खुसी भयो, ऊ दौडेर बाहिर आँगनमा राखिएको मुढामा गएर बस्यो र चिठी खोल्यो। अनि त्यो चिठीमा उसकी आमाले उसका लागि लेखेकी थिइन्, छोरा तिमी मेरो सबैभन्दा ठुलो सम्पत्ति हौ, तिमी मेरो सबैभन्दा ठुलो खुसी हौ, तिमी मुस्कुरायौ भने मेरो दिन बन्छ, म खुसी हुन्छु, मेरा लागि सबैभन्दा ठुलो उपहार त्यही हुन्छ। तिमी सदैव मुस्कुराइरहनु, तिमी सदैव प्रगति पथमा अगाडि बढ्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, कहिले पनि दुखी नहुनु, यी तिम्री आमा तिमी सँगै सदैव छिन् र तिमीलाई सदैव माया गरिरहन्छन्। नयाँ सालको बाबु तिमीलाई धेरै धेरै शुभकामना। उनकी आमाले यसरी त्यो चिठीमा आफ्नो छोरालाई माया व्यक्त गरेकी थिइन्। जब उसले त्यो पढ्यो, ऊ एकदमै खुसी भयो, दङ्ग परेर त्यसै फुरुक्क फुरुक्क पर्यो अनि आमालाई दौडेर गएर अङ्गालो मार्यो। उसकी आमाले उसलाई मै खाई माया गरी अनि, बाबु जाऊ हात खुट्टा धोएर आऊ, आज तिम्रा लागि मैले चाम्रे पकाएको छु। अनि उनीहरूको परिवारले मिलेर त्यो चाम्रे खाए, उनीहरू सबै खुसी भए। तर त्यो बच्चा सबैभन्दा बढी खुसी भयो, किनभने उसले सबैभन्दा ठुलो उपहार पाएको थियो, उसको आमाको चिठी र चिठीभित्र समेटिएको त्यो माया। साँच्चै नै हो, त्यो कति मिठो माया। सानो सानो कुरामा हामीले त्यो लुकेको खुसी पाउन सक्छौँ। हामीले कतै ठुलो खुसी खोज्नै पर्दैन, यताउता वरिपरि जताततै टिप्न जान्यौँ भने खुसी नै खुसी छ। एउटा व्यक्तिले भन्थ्यो क्या, टिप्न जान्यो भने हावामा पैसा उडिरहेको छ, टिप्न जान्नु पर्छ। हो, पैसा पनि उडेको छ, माया पनि उडेको छ, खुसी पनि उडेको छ, आनन्द पनि।

0: News, Gorka Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
3: BFBS गोर्खा रेडियोमा मनको आवाज।

मैले कति देख्छु कि केटाकेटीहरूका लागि पनि अनि घरमा हुनुभएका महिलाहरूको लागि पनि अनि वृद्ध वृद्धाको लागि तिनीहरूको लागि पनि अलिकति घरको मूलीहरूले चाहिँ के भन्छन् भने किन जानु पर्यो, बसे भइहालिन् घरमै, किन हिँड्नु पर्यो, बुढाबुढीलाई पनि त हिँड्न मन लाग्छ नि। अब कसै कहाँ पूजा छ अथवा कसैलाई भेट्न जान मन लाग्यो भन्यो भने आज म फलान कहाँ जान्छु नि भनेर आफ्नो घरका अलिकति जवानहरूसँग सोध्छन् अनि उनीहरूको एउटै सिधै गोली जस्तो जवाफ आउँछ, किन जानु पर्यो, आफ्नो घरमा खेचेर बसे हुँदैन, त्यही शब्द पनि राम्रोसँग त बोल्न सकिन्थ्यो होला नि त, होइन। बुढाबुढीले सोध्छन् डराई डराई बिचरा, ती आँखाहरूमा अपेक्षा हुन्छ अनि यताबाट चाहिँ किन जानु पर्यो, किन गर्नु पर्यो, चुपो लागेर बसे हुँदैन अनि ती बुढाबुढी खुम्चिन्छन्। जति जति वृद्ध हुँदै गयो बोल्न पनि बन्देज, किन बोल्नु पर्यो, किन भन्नु पर्यो, किन जानु पर्यो, किन खानु पर्यो, यस्ता कुराहरूले चाहिँ मानिसहरूलाई दुःख दिन्छ, मनमा चोट पुर्याउँदछ। हामीले सक्छौँ भने चाहिँ

वातावरण बनाइदिउँ। जति जति उमेर छिप्पिँदै गयो उनीहरूले गर्ने व्यवहार पनि अलि बेग्लै हुँदै जान्छ, अनि हामीहरूसँग फुर्सद हुँदैन, अनि त्यही कुरा जसरी सुन्नु पर्दाखेरि हाम्रो मन पनि भारी हुन्छ अनि हामी पनि कराउँछौँ। अब हामीले चाहिँ अन्डरस्ट्यान्ड गर्नु पर्यो कि उहाँहरूको स्वभावै यस्तै भइसक्यो, अँ गरेर उहाँहरूको मनलाई दुखाउनु भन्दा उहाँहरूको मनलाई खुसी पार्दा राम्रो हुन्छ कि जस्तो लाग्छ। अनि केटाकेटीहरूलाई पनि मायाले कि अब गर्न सक्दैन कि हुँदैन कि केही भइहाल्ला कि भनेर उनीहरूलाई पनि हामी फ्री छोड्न सक्दैनौँ। कहीँ गएर आउँछु भन्यो भने दसवटा शङ्का दसवटा क्वेसन, उनीहरू पनि इरिटेट हुन्छन्। कन्ट्रोलमा राख्नुभन्दा केयर जरुरी छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नुपर्छ जस्तो लाग्छ कि मलाई। कति घरमा चाहिँ यस्तै यस्तै कुराहरू नबुझ्नाले मनमुटाव भएको, बच्चाहरू बिग्रेको, बुढाबुढीहरूले पनि घरकै मान्छेको कुरा काटेको यस्तो समाजमा देखिन्छ। आफ्नो घरमा कसैले हेरचाह गर्यो केयर गर्यो भने त गुणगान गाउँछ मान्छेले कुरा काट्नु।

हाम्रो जीवनमा छ नि, कहिले काहीँ हामीले एउटा कुरा भन्छौँ अनि हाम्रो कुरा कतिले पत्याउँदैनन्, अनि हामीलाई देखेर कतिले चाहिँ हामी जे हौ त्यो नसोचिकन हामीलाई अलिकति गिराएर पनि, अलिकति तल खसारेर पनि बोल्ने मान्छेहरू छन्, अन्डर एस्टिमेट गर्ने मान्छेहरू पनि छन् नि, होइन? तपाईँले पनि कहिले काहीँ त्यस्तो अवस्थाको सामना गर्नु परेको छ कि? त्यस्तो हुँदाखेरि मनमा अलिकति निराशा त छाउँछ छाउँछ, तर के भनिन्छ भन्दाखेरि चाहिँ निराशा हुनु हुँदैन रे। किन भन्दाखेरि उनीहरूले आएर हाम्रो काम गरिदिने होइन, उनीहरूले हाम्रो खाँचो टारिदिने होइन, उनीहरूले बोल्ने मात्रै हो, उनीहरूले भन्ने मात्रै हो, गर्ने त को भन्दा हामी आफैले हो। सबैभन्दा ठुलो शक्ति त तपाईँ हामीभित्रै छ। त्यो शक्ति के भन्दा हाम्रो आशा, हाम्रो विश्वास, हाम्रो भर, हाम्रो शक्ति, हाम्रो क्षमता, हामी के हौँ भन्ने कुरा त आफैलाई थाहा छ नि त। अनि अर्काले भन्यो भनेर हामी किन रिसाउने जस्तो पनि लाग्छ कि कहिलेकाहीँ। हुन त चित्त दुख्छ, तर चित्त दुखाएर बस्ने कि चित्त नदुखाउने भन्ने कुरा मात्रै हो। आ भन्नेले भनिरहन्छ, मलाई के जान्छ र? उसले भन्यो भन्दैमा मेरो के खति हुने हो र? म आफ्नो बाटो हिँड्छु नि, उनीहरूलाई उनीहरूले के भन्यो भनेर खोज्दै हिँड्यो भने त मेरो समय बर्बाद भइहाल्यो नि भनेर आफ्नै गतिमा आफ्नै क्षमतामा विश्वास गर्नुपर्छ अरे। मलाई त अति नै राम्रो लाग्यो यो कुरा, त्यही भएर मैले तपाईँसँग पनि साटेँ। काम लाग्छ भने यसो मनमा गाँठो पार्दा पनि फरक पर्दैन। आजलाई बिदा पाऊँ, फेरि अर्को साता तपाईँलाई भेट्न राम्रा राम्रा खुराकहरू तपाईँको मनको लागि लिएर अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho. Sanya Samudayma.
0: Pilain Buddy.
3: Pamantik Sanskritik Sampada Samarchan Samadik Hek. Thapsu Dharna Sam Sapuli. Sanlahadi. BFBS Gorkha Radio Ho. Pilain Buddy. Mahajanle Samudayalai Sakri Banaune Gari Kanun Banauna Bhannu Bhayeko Cha.
4: Sanskriti Samudayma Janmincha. Samudayale Abhyas Garcha. Ra Sthaniya Tahale Teslai Sabaibhanda Ramrosanga Samrakshan Garne Gardacha. Tesaile Sangh Pradesh Ra Sthaniya Tahabata बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ सभामुखज्यू म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी दुई वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्
3: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी भएको बताउनु भएको छ
5: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ जसले यो गर्नुहुन्छ उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ आइपी एकदमै जरुरी छ इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतर्फ दौडिनुपर्ने अवस्था रहेको बताउनु भएको छ प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ
6: सम्माननीय सभामुख महोदय पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ कारण सार्वजनिक शौचालय छैन त्यसैले सम्माननीय सभामुख महोदय राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस् धन्यवाद
3: प्रहरीले सेफ सन्तोष शाहलाई पक्रेको छ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गैराती शाहलाई जनकपुरबाट पक्राउ गरेको हो शाहमाथि काठमाडौँ गैरी धाराको एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो शाहसँगै यो कसुरमा नारायण शाह पनि पक्राउ परेका छन् जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ छोरीप्रतिको सकारात्मक सोच विकास लैंगिक समानता प्रवर्धन बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम शुरू गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाँटाका 80 परिवार प्रभावित भएका छन् शुक्ला फाँटा नगरपालिका 9 आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो हावाहुरीले 60 घर र 20 गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाँटा नगरपालिका 9 महेश जोशीले बताउनुभयो हुरीले अन्नपात लुगाफाटा सबै भिजेको र आफूहरूको विचल्ली बनाइदिएको जोशीको भनाई छ जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनुभयो शुक्लाफाटा नौका वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाताका र टायलका छाना उडाएको छ त्यस लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ कतिपय आफन्तका आश्रय लिएर बसेका छन् केही परिवार अझै अस्थायी व्यवस्थामा खुल्ला आकाश मुनि बसिरहेका छन् हुरीले विद्युत संरचनामा पनि ठूलो क्षति पुर्याएको छ ओडाका विभिन्न स्थानमा 18 विद्युत पोल ढलेका छन् भने केही भाँचिएका छन् 200 केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि 2 दिनदेखि यहाँ विद्युत सेवा अवरूद्ध भएको छ अध्यक्ष अहिले ओडाभरि जडान गरिएका 5 सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका र करिब 1.5 किलोमिटर क्षेत्रमा सीसीटीभीको तार चुडिएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति भएको छ। क्षतिग्रस्त क्षेत्रमा विद्युत सेवा पुनस्थापनाका लागि नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान् शिवका विविध स्वरूपको उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान् भोले बाबाका विविध स्वरूपहरूले हामी सबैलाई निरन्तर रूपमा आशीर्वाद दिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा कुनै न कुनै विषय बिन्दुमा रहेर चर्चा गर्ने गर्दछौँ। हाम्रो चर्चाको विषय धार्मिक, सांस्कृतिक, लौकिक तथा पारलौकिक, आध्यात्मिक अथवा लोकोत्तर अथवा संसारी अनेक किसिमका विषयवस्तुहरूमध्ये एउटाको चर्चा हामी यस कार्यक्रममा गर्ने चेष्टा गर्दछौँ र त्यसको आधार अर्थात् आश्रय धर्म, संस्कृति र धर्मशास्त्रहरू, दार्शनिक चिन्तनका आधार बिन्दुहरू र महापुरुषहरूका वाणीहरू रहेका हुन्छन्। त्यसैलाई हामी निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ र शिक्षा ग्रहण गर्नु नै यो कार्यक्रम निर्माणको उद्देश्य हो। कार्यक्रम निर्माण अथवा श्रवणबाट प्राप्त हुने लाभको लेखाजोखा गरेर मात्रै कार्यक्रमको निर्माण गर्ने गरिन्छ, किनभने कुनै पनि कुराको श्रवणबाट त्यसले मानव जीवनमा रहेको हाम्रो चित्तवृत्तिलाई अवश्य पनि सुधारतर्फ अग्रसर गराउने चेष्टा गर्छ भने त्यो विषयवस्तुको श्रवण अथवा निर्माण लाभप्रद हुने गर्दछ। शास्त्रले अथवा परम्पराले अथवा जान्ने बुझ्ने विद्वानहरूले यही कुरा उल्लेख गरेका छन्। त्यसैले कुनै पनि कुराको श्रवणबाट यदि हामीलाई उच्छृङ्खलतातर्फको यात्रा गर्नुपर्दछ अर्थात् संसार विषयवस्तुहरूको बढावा हुने गर्दछ र आफूलाई बिर्सिएर अनावश्यक चिजहरूमा हाम्रो चित्तवृत्तिहरू जोडिने गर्दछ भने त्यो वास्तवमा कुसङ्गको एउटा माध्यम हो भनेर बताइएको छ। सत्सङ्गको माध्यम आन्तरिक बल प्राप्त हुने चिजहरूसँगको सङ्गतलाई नै सत्सङ्ग भनिएको छ र यदि आन्तरिक निर्बलतातर्फ उन्मुख गराउने जो श्रवण, मनन अथवा निधिध्यासन, संसारी वस्तुहरूप्रतिको लगाव वास्तवमा यही हो कुसङ्ग। त्यसैले कतातर्फ जाने मनुष्य स्वतन्त्र छ, त्यसमा कसैको बन्धन छैन। त्यसैले हामीले श्रवण गर्छौँ शिक्षाप्रद विषयवस्तुहरूको र गर्नै पर्छ। त्यो वास्तवमा एउटा टनिक हो अर्थात् त्यसले बल प्रदान गर्दछ भनिएको छ। त्यसैले त्यस्ता कार्यक्रमको निर्माण हामीले गर्ने चेष्टा गरिरहेका छौँ। श्रवण गर्ने कार्यक्रम वास्तवमा यस्तै यस्तै नै हो, योभन्दा विशिष्ट पनि हुन सक्छन्, तर त्यसका उद्देश्यहरूमा नै हामी अलिकति केन्द्रित हुनुपर्दछ र सामान्यतया सांस्कृतिक, धार्मिक, नैतिक, आध्यात्मिक क्षेत्रमा अग्रसर हुँदाका चिजहरूको श्रवण यस्तैबाट प्रारम्भ गर्ने हो। यी प्रारम्भिक चिन्तनधाराहरू हुन्। गम्भीर चिन्तन त आफ्नो पुरुषार्थले प्राप्त गर्ने विषय हो भनिएको छ। त्यसैले यो सामान्य शिक्षाबाट पनि हामी यदि शिक्षातर्फै अग्रसर हुने चेष्टा गर्न सक्छौँ भने त्यो एउटा लाभदायी कार्य हुन जान्छ भनेर बताइएको छ। त्यसैले कोरीको पनि पाउ मोल्नुपर्छ, आफ्नो सर परेन भने भन्ने एउटा उखान आदरणीय श्रोता तपाईँले पनि सुन्नुभएको छ। यो हाम्रो गाउँघरमा हामी सानैदेखि सुनेका एउटा उखानका पाटाहरूमा हेर्दा यो पनि भेटिन्छ। कोढी कोड अर्थात् शरीरका अङ्गहरू कुहुने रोगलाई कोड भनिन्छ र त्यस्तो कोढीको छेउमा जाने अथवा कोढीलाई छोँदा कोड सर्छ भन्ने एउटा सरुवा रोग भएको हुनाले त्यसको छेउछाउ जानु हुँदैन भनिएको छ। अझ त्यसको पनि पाउ मोल्नु भने चाहिँ कति खतरनाक छ। त्यस्तै आफ्नो जीवनलाई सुधार्नका लागि जहाँबाट भए पनि शिक्षा ग्रहण गर्नुपर्दछ। यदि शिक्षा ग्रहण गर्नमा अहङ्कारले बाधा दियो भने त्यसले वास्तवमा आफूलाई ठुलो नोक्सान गराउँदछ। त्यसैले केही शिक्षाप्रद विषयवस्तुहरूको हामी चर्चा गरौँ आजको यस कार्यक्रममा। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी एउटा विशिष्ट परम्पराको, नेपाली परम्पराको, वैदिक सनातन परम्पराको, हाम्रो धार्मिक संस्कृतिता बिचमा रहने परम्पराको एउटा अनुयायीका हिसाबले वास्तवमै हामी एउटा विशिष्ट अवस्थामा रहेको समाज अथवा भूगोलमा रहेको नेपाली पनका व्यक्तिहरू हौँ। त्यसैले हाम्रा रगतमा, हाम्रा भित्री मूल मर्महरूमा नेपालीपनले जरा गाडेको छ र त्यस्ता नेपालीपनमा रहेका विशिष्ट अवस्थाहरूको हामी निरन्तर रूपमा अनुभव गर्ने गर्दछौँ। त्यसैले हामी शिक्षा लिन चाहन्छौँ। जता फर्किए पनि, जता हेरे पनि नेपालीपनमा शिक्षा शिक्षा छ। त्यस्तै हाम्रा आचार्यहरूले, हाम्रा परम्पराहरूले हामीलाई दिएका अनेक शास्त्रीय विषयवस्तुहरूको पनि एउटा शिक्षाकै रूपमा ग्रहण गर्न सक्ने हरेक वचनहरू प्राप्त हुन्छन्। त्यसै अन्तर्गतका यी केही शिक्षाप्रद नीतिका श्लोकहरू छन् हाम्रा अगाडि। चाणक्य नीति, विदुर नीति आदि नीतिहरूमा उल्लेख गरिएका केही पद्यहरू जसले शिक्षा दिइरहेका छन्, त्यसै अन्तर्गत यी चाणक्यका पद्यहरूमा हामी संलग्न हौँ। रूप यौवन सम्पन्न विशाल कुल सम्भवा, विद्याहीन शोभन्ते निर्गन्धा इव किम सुका। यो वास्तवमा विद्याको महिमा बताइएको एउटा शिक्षाप्रद यो पद्य हो। विद्याहीन व्यक्तिले शोभा पाउँदैन, विद्याहीन व्यक्तिले त्यसै गरी मर्यादा प्राप्त गर्दैन, प्रतिष्ठा प्राप्त गर्दैन। कसरी भन्दा, जसरी निर्गन्धा इव किम सुका, पलासको फुललाई कसैले पनि सुँघ्दैन, किनभने त्यसबाट कुनै पनि किसिमको सुगन्ध प्राप्त हुँदैन। त्यसैले त्यस्तै निर्गन्ध आइब किम सुका, पलासको फुल जस्तै विद्याहीन व्यक्तिले शोभा पाउँदैन, अर्थात् विद्याहीन व्यक्तिलाई कसैले वास्ता गर्दैन। किन त्यसै गरी रूप यौवन सम्पन्न, रूप र यौवनले सम्पन्न भए पनि, विशाल कुल सम्भव, ठुलो कुलमा जन्म ग्रहण गरे पनि यदि विद्याहीन छ व्यक्ति भने त्यसलाई किम्सुका अर्थात् पलासको फुल जस्तै त्याज्य मानिन्छ, किनभने पलासको फुल काहीँ चढाइँदैन र त्यसको कुनै सुगन्ध लिने चेष्टा गरिँदैन, किनभने त्योसँग कुनै किसिमको सुगन्ध हुँदैन। त्यस्तै रूपले सम्पन्न छ, अत्यन्तै सुन्दर छ, यौवन सम्पन्न छ र विशाल कुलमा जन्मिएको छ, तर यदि विद्या छैन भने, पढे लेखेको छैन भने त्यसको कुनै मर्यादा रहँदैन, त्यसको कुनै प्रतिष्ठा हुँदैन, समाजमा त्यसको कुनै हिसाब किताब हुँदैन। त्यसैले विद्या प्राप्त गर्ने चेष्टा निरन्तर रूपमा मनुष्यले गर्नुपर्दछ, चाहे उमेर जतिसुकै होस्, आयुको हिसाब नगरी शरीरमा रहेसम्म विद्या प्राप्त गर्ने चेष्टा गरिरहनुपर्छ भन्ने नै यस पद्यको शिक्षा हो भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा केही शिक्षाप्रद पद्यहरूको चर्चा गरिरहेका छौँ। त्यसै अन्तर्गत अर्को एउटा पद्यको हामी चर्चा गरौँ। कोकिला नाम स्वरो रूपम, स्त्री नाम रूपम पतिव्रतम, विद्या रूपम कुरूपाणाम, क्षमा रूपम तपस्विनाम। यहाँ केही रूपहरूको चर्चा गरिएको छ, जस्तो कसको के रूप हो भनेर। कोकिला नाम स्वर रूपम, कोकिल कोइलीको स्वर नै रूप हो। कोइली कस्तो छ थाहा छैन, तर कोइलीको कुहु कुहु गरेको जो स्वर छ त्यो हामीलाई मिठो लाग्छ। कोइली नदेखेकाले पनि कोइलीको स्वरको जो कोयलको स्वरको जो आनन्द लिएका छन् वास्तवमा कोकिला नाम स्वर रूपम। त्यसै गरी स्त्री नाम रूपम पतिव्रतम, स्त्रीहरूको रूप, स्त्रीहरूको शरीर राम्रो र नराम्रोसँग सरोकार छैन, तर यदि स्त्रीहरूमा पतिव्रत धर्म छैन, पतिमा मात्रै आसक्त रहने, पतिलाई मात्रै आफ्नो जीवनको सम्पूर्ण रूपमा स्वीकार नगर्ने यदि गर्ने प्रवृत्ति भएका त्यो पतिव्रत स्त्रीहरू छन्, तिनीहरूको रूप पतिव्रतको कारणले नै रूप सम्पन्न मानिन्छन्। अर्थात् स्त्रीहरू पतिव्रत हुनुपर्दछ, एक पतिमा निरत रहनुपर्दछ। र विद्या रूपम कुरूपाणाम, यदि शारीरिक रूपमा कुरूप छ भने पनि, असुन्दर छ भने पनि, यदि उसमा विद्या छ भने मनुष्यको त्यो कुरूपहरूको रूप विद्या हो। र तपस्वीहरूको रूप क्षमा हो, यदि तपस्वी छ साधु छ तर क्षमा गर्न सक्दैन भने त्यो वास्तवमा कुरूपी मानिन्छ। त्यसैले त्यसको रूप नै क्षमा हो, अर्थात् साधुको रूप क्षमा हो। यसरी कोकिलहरूको स्वर रूप हो, स्त्रीहरूको आफ्नो पतिव्रत धर्म जो छ त्यो रूप हो, कुरूपहरूको विद्या रूप हो, र तपस्वीहरूको क्षमा रूप हो भन्ने यो शिक्षा यस पद्यले दिइरहेको छ। यसका साथसाथै आजको यस कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: लाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो।

0: पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भएको बताउनु भएको छ। शहबाजले सामाजिक सञ्जाल मार्फत दुई मुलुकले सम्झौताका शर्तहरूमा सहमति जनाएको जानकारी दिनुभएको हो। शान्ति सम्झौता अब पहिलेभन्दा नजिक भएको प्रधानमन्त्री शरीफको विश्वास छ। यद्यपि अमेरिकाले इरानका लागि तत्काल आर्थिक राहतको रिपोर्टलाई खारेज गरेको छ। यसअघि विभिन्न रिपोर्टहरूले इरानको जमेको कोष सम्झौता अन्तर्गत जारी गर्न सकिने दावी गरेका थिए। अमेरिकी सरकारले इरानले सम्झौताका शर्त पालना गरे मात्र आर्थिक लाभ हुने दावी गरेको छ। 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र हस्तबहादुर राई रिहा हुनुभएको हो। संयुक्त राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनीतिक बन्दीको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटानले भूटानका विभिन्न जेलमा रहेका 28 राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। राष्ट्रसंघको कार्य समूहले तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारसँग आग्रह गरेको छ। बितेका 24 घण्टामा 2000+ सवारी चालक कार्यवाहीमा परेका छन्। 24 घण्टामा 2598 सवारी चालक सम्बन्धी सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका हुन्। यसबाट राज्यकोषमा 17,86,000 बढी राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 199, नियम विपरीत राइड सेयरिङ गरेका 167, संकेत बत्ती उल्लंघन गर्ने 120 र तीव्र गतिमा सवारी साधन हुइकाएका 168 जनालाई कार्यवाही गरिएको हो। यसैगरी लेन अनुशासन पालना नगर्ने 120, निषेधित क्षेत्रमा हर्न बजाउने 126, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 156, एकतर्फी सड़कमा सवारी चलाउने 186 र अन्य सवारी नियम पालना नगर्ने 1356 जनालाई कार्यवाही गरिएको छ। सरकारले 88 जना कर्मचारीको सरुवा गरेको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव शाखा अधिकृत लगायत कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले जेठ 18, 20, 21, 28 र 29 गतेका विभिन्न निर्णय मार्फत कर्मचारीको सरुवा गरिएकोमा सूची प्रकाशन गरिएको छ। सरुवामा नेपाल प्रशासन सेवा तर्फका दर्जना उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी छन्। कतिपय कर्मचारीलाई विभिन्न तहका प्रमुख प्रशासकीय अधिकृतमा पनि सरुवा गरिएको छ।
0: सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ। यसअघि डीआईजी विष्णु प्रसाद भट्ट सशस्त्रका प्रवक्ता हुनुहुन्थ्यो। उहाँको सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डीआईजी कार्कीलाई जिम्मेवारी दिइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। टेस्लाका मालिक इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्नु भएको छ। मस्कको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपीओ जारी गरी $75 अर्ब उठाएपछि इलन मस्क $1 ट्रिलियन भन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्ने चरणमा पुग्नु भएको हो। मस्कको कुल सम्पत्ति $1.1 ट्रिलियन नाग्ने अनुमान गरिएको रोइटर्सले जनाएको छ। मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। मस्कले आफ्नो लक्ष्यबारे बोल्नु भएको छ।
2: They build good rockets and everything. They were simply not pursuing the technology that's necessary to make life multiplanetary. To make Star Trek, to make the exciting science fiction futures that we've read about real.
0: यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब $780 अर्ब रहेको अनुमान गरेको थियो। रिपोर्ट अनुसार कम्पनीमा रहेको मस्कको हिस्सेदारीको मूल्य मात्रै करिब $866 अर्ब बराबर छ। यो बाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट समेत मस्कको सम्पत्ति तीव्र गतिमा बढेको हो। फोर्ब्स हेल्थका उपसम्पादक म्याट डुरोरका अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झण्डै 3 गुणा बढी हुन सक्छ। हाल मस्कपछि ल्यारी पेज प्रमुख धनीहरूको सूचीमा हुनुहुन्छ। काभ्रेमा यात्रुभाग बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये 6 जनाको सनाहत भएको छ। हिजो दिउँसो बनेपाबाट भकुण्डे बेसीतर्फ जाँदै गरेको बस नमोबुद्ध 2 दुर्घटना हुँदा 8 जनाको ज्यान गएको थियो। तीमध्ये 6 जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी प्रवीण विष्टले जानकारी दिनुभएको। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: बीएफबीएस गोर्खा रेडियो हो।

हेलो नमस्ते वेरी गुड मर्निङ यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 30 गते तदनुसार आज शनिबार 13 जून सन् 2026 हो। आजको यस विकेन्डमा पनि तपाईँहरूको धेरैभन्दा धेरै कार्यक्रमहरूमा सहभागिता जनाउँदै हुनुहुन्छ होला। विशेष गरेर समर सिजनमा तपाईँहरू अत्यन्तै बिजी हुनुहुन्छ, कुनै पनि विकेन्ड खाली हुँदैन होइन। यही नै हो श्रोता, जिन्दगी भनेको कहिले घाम हुन्छ, कहिले बादल, कहिले वर्षा होइन, कहिले मन्द गतिमा चिसो हावा र कहिलेकाहीँ आकाशका बादलहरू हेरेर पनि रमाइलो अनुभूति गर्न सकिन्छ र कहिले भने जीवन अति नै धेरै कार्यक्रमहरूको व्यस्तता त छँदैछ र आज शनिबारको दिनमा पनि तपाईँहरूको अत्यन्तै धेरैभन्दा धेरै कार्यक्रमहरू छन् होला अथवा कुनै पनि कार्यक्रममा भनौँ न कहिलेकाहीँ त यस्तो बिजी भइन्छ कि एकै दिनमा 2-3 कार्यक्रममा एटेन्ड गर्नुपर्ने स्थिति पनि आउँछ। सायद तपाईँहरूको यो व्यस्त जीवनशैलीलाई पनि आज तपाईँहरूको यो समय होइन, तपाईँहरू जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, जस्तो हुनुहुन्छ, आजको यो समय पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् यही कामना गर्दछु म रूपा। हजुर, अब आउनुहोस्। अब कुनै पनि पार्टी फङ्सनमा जानको लागि होइन, अब भनिन्छ नि अब तपाईँहरू कुनै पनि पार्टी फङ्सन अथवा मिटिङ भनौँ अथवा कुनै पनि शुभ कार्यमा जाँदा होस् होइन, हरेक कार्यमा तपाईँहरूको यो पहिरनको विषयमा पनि हामी छोटो कुराकानी गरौँ। जस्तो कि अब व्यक्तित्व मानिसको बाहिरी आवरण मात्रमा भर पर्ने कुरा पनि होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ त त्यसमा एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ। जस्तो कि पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन, बरु हामी कसरी बोलिरहेका छौँ, कसरी हिँडिरहेका छौँ अनि कसरी खाइरहेका छौँ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ र व्यक्तित्वमै सफलताको रहस्य पनि लुकेको हुन्छ भनिन्छ होइन। एनिवाइ श्रोता, तपाईँले गर्ने कार्य जस्तो कि तपाईँ कसैको अगाडि राम्रो बोल्नुहुन्छ तर पछि भने तपाईँको त्यो तपाईँले त्यो बानी कायम गरिराख्न सक्नुहुन्न, त्यो नै तपाईँको व्यक्तित्व हो। त्यसकारण जस्तो कि अहिले विभिन्न फ्यासन डिजाइनरहरूले पनि भनेका छन् कि व्यक्तित्व विकासमा सबैभन्दा महत्त्वपूर्ण भूमिका पहिरन वा ड्रेस सेन्सको त हुन्छ। पहिरनलाई जति तरिकाले मिलाएर लगाउन सकियो त्यो नै प्रभावकारी होला, तर पनि तपाईँले आफूले यो लुगामा मात्रै बाहिरी लगाएको लुगा कत्तिको एक्सपेन्सिभ छ, कत्तिको राम्रो छ, कत्तिको भनौँ न तपाईँलाई सुट गरेको छ, त्यो कुरा मात्रै होइन, तपाईँले आफूलाई, आफ्नो दैनिकीलाई, आफ्नो जीवनलाई, आफ्नो हर तौर तरिकालाई कसरी प्रस्तुत गर्नुहुन्छ त्यो पनि अर्को एउटा व्यक्तित्व झल्कन सक्छ र आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरामा पनि व्यक्तित्वकै आधारमा तय हुन्छ। तसर्थ कुनै पनि क्षेत्रमा प्रगति गर्न किन नहोस् अथवा तपाईँ कुनै पनि पार्टी फङ्सन अथवा कुनै पनि कार्यमा, शुभ कार्यमा तपाईँ सहभागिता जनाउँदै हुनुहुन्छ र त्यहाँ मात्रै राम्रो बोल्ने होइन, त्यहाँ मात्रै राम्रो खाने, राम्रो लगाउने, राम्रो तरिकाले हिँडडुल गर्ने त्यो मात्रै होइन, तपाईँको हर समयमा तपाईँले फिल गरेर तपाईँले अरूको लागि पनि परोपकारको भावना मनमा राखेर अघि बढ्नुभयो भने पक्कै पनि तपाईँको व्यक्तित्व झल्कनेछ, सबैले तपाईँलाई प्रशंसा गर्नेछन्। आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

समय बिहानको 7:26 गयो र नेपालमा पनि अहिले दिनको 12:11 गएको छ भने ब्रुनाईमा दिनको 2:26 गयो। तपाईँ विश्वको विभिन्न स्थानबाट यो कार्यक्रम सुनौलो बिहानी कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँको साथमा छु म रूपा राणा। आउनुहोस् अब यस बिहानीमा हामीलाई बिहानदेखि नै धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ र हामीलाई पुनमजीले सम्पर्क गर्नुभएको थियो। उहाँले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। आज भने उहाँले रोज्नु भएको छ आज सत्यराज आचार्यले गाउनुभएको कुनै एउटा गीत भन्नुभएको छ। प्रतीक्षा साँच्नु होला, हामी तपाईँको अभिरुचिको गीत सुनाउनेछौँ। अनि त्यसै गरी गङ्गादेवी थापा आमा आउनुभएको छ, गुड मर्निङ नानी भन्नुभएको छ, गुड मर्निङ आमा। अनि त्यसै गरी हामीसँग विष्णु गुरुङ भाई ब्ल्यानफोर्डदेखि हुनुहुन्छ, गुड मर्निङ रूपा दिदी भन्नुभएको छ, थ्याङ्क यू सो मच। यहाँहरू सबैले हामीलाई लभ आर्ट पठाइदिनु भएको छ, गुलाबको फुल, होइन साँच्ची नै यो गुलाबको फुल फुलहरूकै राजा भन्दा पनि फरक पर्दैन, होइन अति नै सुन्दर। अनि त्यही सुन्दरतालाई बचाउनको लागि गुलाबको फुलमा गुलाबको बोटमा धेरै काँडाहरू पनि हुन्छन्। ओके, त्यसै गरी हाम्रो शिवकुमारी गुरुङ दिदी हुनुहुन्छ लन्डनदेखि, उहाँले पनि भेरी गुड मर्निङ रूपा बहिनी। ओहो, आज त धेरै लामो समयपछि हजुरको लभली आवाज सुन्न पाउँदा खुसी लाग्यो भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच दिदी। उहाँले त झन् हामीलाई 7 लभ आर्ट पठाइदिनु भएको छ, थ्याङ्क यू। लक्की नम्बर 7, होइन कसै कसैको लक्की नम्बर 7 हो नि है। थ्याङ्क यू सो मच शिव दिदी, उहाँ लन्डनदेखि हुनुहुन्छ। र यसभन्दा अगाडि भने कहिले ब्रेक अनमा जानुपर्ने भयो, कहिले अन्य स्थानमा रिपोर्टिङ गर्न जानुपर्ने भएर म आउन सकिरहेको थिइनँ र आज भने तपाईँहरूको साथमा छु। एकदमै मलाई पनि खुसी लागिरहेको छ र यसरी तपाईँहरूसँग कन्भर्सेसन गर्न पाउँछु। 1-to-1 नभए पनि तपाईँहरूले संयुक्त रूपमा भनौँ न, तपाईँहरूले यसरी सोसल मिडियालाई प्रयोग गरेर आफ्नो विचारहरू पठाउनुहुन्छ र फोनमा त हामी 1-to-1 बोल्न नभ्याए पनि नपाए पनि समय नमिले पनि होइन ओके यसरी तपाईँहरूसँग कुराकानी गर्न मन लाग्छ, खुसी लाग्छ। अनि त्यस्तै गरी हामीसँग शोभा गुरुङजी हुनुहुन्छ, उहाँ अल्डरसट निवासी, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हाम्रा सबै श्रोतालाई शनिबारको शुभकामना व्यक्त गर्नुभएको छ, तपाईँहरू ज जसले सुनिराख्नु भएको छ तपाईँहरू सबैको लागि पनि। अनि त्यसै गरी हामीसँग छवि थापा दाजु हुनुहुन्छ फोक्सटनबाट, उहाँ लेख्नुहुन्छ, नमस्ते रूपा बहिनी, मेरो पनि नमस्ते दाजु, र कुशल छु र कुशलताको कामना गर्दछु। एकदमै खुसीको कुरा, कुशल रहनु नै सबैभन्दा ठुलो कुरा, थ्याङ्क यू सो मच। हामीलाई पनि सोही कामना गर्नुभएकोमा हामी पनि तपाईँलाई कुशलताको कामना व्यक्त गर्छौँ। र आज हजुरको मिठो स्वरमा सुनौलो बिहानीको झुल्के घामसँगै, बिहानको यो सुन्दर घामसँगै सुनौलो बिहानी कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु, थ्याङ्क यू दाजु। र समयले साथ दिएमा झुल्के घामको किरणसँगै गायक रोशन गुरुङले गाउनुभएको गीत सुनाइदिनु होला भन्नुभएको छ, थ्याङ्क यू सो मच दाई। तपाईँले रोज्नु भएको घन थापा दाईको शब्द रचनामा यो गीत पनि हामी सुनाउनेछौँ, प्रतीक्षा गर्दै जानुहोला। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु कर्ड ब्यान्डबाट यो गीत।

हजुर, क्रियो अन डेस्टिनीबाट यो मिठी गीत हामीले सुनिरहेका थियौँ कर्ट ब्यान्डको। समय बिहानको 7:34 गयो। आज बेलायतको मौसम प्राय गरेर धेरैजसो स्थानहरूमा घाम लाग्नेछ श्रोता, अनि आज पोलन पनि एकदमै अत्याधिक छ, भेरी हाई भनिएको छ। अनि तपाईँहरूको आजको दिन तपाईँहरू जे गर्दै हुनुहुन्छ होइन, तपाईँहरूले पक्का इन्जोय गर्नुहोला। यहाँहरू सबै सबैलाई एकदमै गुड लक भन्न चाहन्छु। र आज प्राय गरेर आज उत्तरी क्षेत्र, नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड र अन्य इङ्ल्यान्डका उत्तरी क्षेत्रतिर भने सुरुमा पानी परे तापनि बिस्तारै पानी हटेर घाम लाग्ने अनुमान गरिएको छ। र कुनै कुनै स्थानहरूमा विशेष गरेर दक्षिणी भूभाग भने पुरै सुक्खा रहनेछ, घाम लाग्नेछ श्रोता। अनि दक्षिणी पश्चिमी भूभागमा पनि हल्का बादल देखा परे तापनि समय समयमा घाम लाग्नेछ। अनि आजको दिनमा उत्तरी तथा दक्षिणी भूभागका केही स्थानहरूमा भने बादल देखा पर्नेछ। आजको लागि अधिकतम तापक्रम भने 22 डिग्री सेल्सियस हो। लन्डनमा पनि प्राय गरेर आज हल्का बादल देखा पर्नेछ समय समयमा, नभए धेरैजसो समयमा भने घाम लाग्ने अनुमान गरिएको छ। जेन्टल रूपमा चिसो हावा चल्नेछ। र आज युकेमा सूर्योदय भने बिहानको 5:00 लागि 17 मिनट बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:18 हुनेछ। आज रातको समयमा पनि धेरैजसो स्थानहरूमा मन्द गतिमा चिसो हावा चल्ने र उत्तरी क्षेत्रतिर भने पानी पर्ने सम्भावना छ रातको समयमा, र बाँकी स्थानहरूमा भने मौसम सुक्खा रही आकाश सफा देखिनेछन्। र विशेष गरेर दक्षिणी भूभागतिर भने हल्का रूपमा कुहिरो समेत देखा पर्न सक्ने अनुमान गरिएको छ। दक्षिणी पश्चिमी क्षेत्रमा पनि रातको समयमा हल्का वर्षा हुनेछ, अन्यथा मौसम सुक्खा रहने अनुमान गरिएको छ। अनि भोलि आइतबार, आइतबारको बिहानीमा पनि सुरुमा दक्षिणी पश्चिमी भूभागतिर भने बादल र तुहालो देखा पर्न सक्ने अनुमान गरिएको छ। बाँकी स्थानहरूमा भने मौसम एकदमै आकाश खुल्नेछ र घाम लाग्ने अनुमान गरिएको छ। अनि नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको उत्तरी क्षेत्रतिर भने भोलिको दिनमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। अनि त्यस्तै गरी दक्षिणी भूभागका केही स्थान र उत्तर पूर्वीय क्षेत्रतिर पनि भोलि समय समयमा पानी पर्ने र बादल देखा पर्ने अनि घाम पनि लाग्ने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम 21 डिग्री सेल्सियससम्म पुग्नेछ। अब पुनमजीले रोज्नु भएको गीत सुनौ। पुनम गुरुङजीले हामीलाई सम्पर्क गर्नुभएको थियो र उहाँले सत्यराज आचार्यले गाउनु भएको तिम्रो सुन्दर आँखामा भन्ने बोलको गीत आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई सुनाउन चाहनुहुन्छ, स्वीकार्नुहोस्।

0: BFBS Gorkha Radio. कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

अहिले प्रस्तुत गीत थियो वाङदेन शेर्पाको स्वरमा रहेको गीत. अब यो गीत पछि भने आउनुहोस् हामीसँग यस बिहानीमा हामीलाई सम्पर्क गर्नुहुने धेरै श्रोताहरू हुनुहुन्छ. यसै क्रममा बर्मिङहमदेखि सेरु घरती हुनुहुन्छ. नमस्ते रूपा दिदी, आरामै हुनुहुन्छ? म पनि हजुरलाई सुन्दैछु भन्नुभएको छ. म बिल्कुल आराम छु भाइ, थ्याङ्क यू सो मच. अनि हाम्रो अर्को श्रोता लोक सुब्बा थेबेज्यू हुनुहुन्छ रेडिङदेखि. नमस्कार सेवारो रूपा बहिनी, ल भए तपाईँको लोकप्रिय सुनौलो बिहानी कार्यक्रम कफीको मिठास लिँदै ड्युटीबाटै दर्शन जनाए हजुर भन्नुभएको छ. थ्याङ्क यू सो मच दाई, हाम्रो पनि दर्शन तपाईँलाई. अनि सम्पूर्ण मित्रहरूलाई पनि ह्याप्पी स्याटरडे, सबैको जय होस्, धन्यवाद. लोक सुब्बा थेबे रेडिङ. ओके, हाम्रा अन्य श्रोताहरूले पनि सुन्ने मौका पाउनुभयो होला. अनि त्यसै गरी विष्णु कुमारी विश्वकर्मा, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँहरू सबै सबैलाई आजको यस बिहानीमा स्वागत गर्दै न्यानो अभिवादन त छँदैछ. ओके, त्यसै गरी हामीसँग खर्क गुरुङ मामा अल्डसटबाट हुनुहुन्छ. अनि उहाँले पनि नमस्कार, गुड मर्निङ रूपा भान्जी. अनि उहाँले एउटा गीत सुनाइदिनको लागि पनि अनुरोध गर्नुभएको छ. ओके, प्रतीक्षा साँच्नुहोला, हामी तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछौँ. आउनुहोस् आजको दिनमा भने राङभाङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम पनि हुँदैछ. यो कार्यक्रम आज शनिबार 13 जुनमा फानबरमा हुँदैछ. पोस्टकोड GU148TA हो. समय दिनको 12 बजेदेखि बेलुकीको 9 बजेसम्म. र आजकै दिनमा अल्डसर्टमा 9th अल्डसर्ट भलिबल टुर्नामेन्ट हुन गइरहेको छ. यो भलिबल आज शनिबारको दिनमा अल्डसर्टमा हुँदैछ श्रोता. र तपाईँहरूले यो कार्यक्रममा भाग लिन सक्नुहुनेछ. यदि जाँदै हुनुहुन्छ भने पोस्ट कोड GU111QB हो. र वेल्सले स्पोर्ट ग्राउन्ड अल्डसर्टमा हुँदैछ. र यसमा मेन्स क्याटेगोरी र वुमेन्स क्याटेगोरीमा भाग लिँदै हुनुहुन्छ भने यसको प्राइस पनि एकदमै राम्रो छ. यसको प्राइसमा सबैभन्दा पहिला त मेन्सको क्याटेगोरीमा विनरले प्राप्त गर्नेछ 1600 पाउन्ड, रनर अफले 1100 पाउन्ड. अनि त्यस्तै गरी वुमेन्स क्याटेगोरीमा विनर 900 पाउन्ड, रनर अफ 550 पाउन्ड. ओके, अनि एन्ट्री फी पनि अलिकति फरक रहेछ, त्यही भएर प्राइस पनि फरक नै रह्यो. मेन्सको लागि 200 पाउन्ड र वुमेनको लागि 150 पाउन्ड. ओके, इन्जोय गर्नु होला. र त्यसै गरी आजकै दिनमा BGNC ब्रिटिस गोर्खा नेप्लिज कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटनको यो समर भेटघाट कार्यक्रम आजको दिनमा हुँदैछ. र उहाँहरूको यो कार्यक्रम रोबस्टन स्पोर्ट्स कम्प्लेक्स क्याट्रिक ग्यारिजनमा हुँदैछ. पोस्टको DL94JQ हो. हजुर, आज हुने यिनै कार्यक्रमहरू रहेका छन् श्रोता, तपाईँहरूले भाग लिन सक्नुहुनेछ. इन्जोय गर्नुहोला, अथवा तपाईँहरू जाँदै हुनुहुन्छ भने तपाईँहरूको बाँकी समय पनि इन्जोय गर्नुहोला. आउनुहोस् अबको प्रस्तुतिमा भने म तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँछु, यानि कि अहिले धेरै नै चर्चामा रहेको गीत हो गैरा घरे काइली. अब हामी सुनौँ.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhannuhos.
2: Play BFBS.
0: You, BFBS Gotha Radio.
3: Antarashtriya Stanma Samit Khyatikama Aayaka Nepali Sev Santosh Kumar Sahalai Pakrau Gariyeko Chha. Sahalai Banking Kasur Ra Thagi Arop Ma Janakpur Bata Pakrau Gariyeko Ho. Kathmandu Upatyaka Aparadh Anusandhan Karyalay Tiko Bata Khatiyeko Turele Sahalai Gai Rati Dhanushako Janakpur Mahanagar 8 Ramananda Chok Bata Pakrau Gariyeko Ho. Sahamathi Gari Dharako Euta Restaurant Kharid Garda Banking Kasur Ra Thagi Gariyeko Arop Laayeko Chha. Shakuntala Adhikari Thapako Jahari Paripachi Sahalai Thagi Sambandhi Kasur Muddama Kathmandu Jilla Adalat Bata Pakrau Anumati Liyera समातिएको अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको भनाइ छ। प्रहरीले अदालतबाट पक्राउ अनुमति पाएपछि फरार भएका शाहलाई प्रहरीले जनकपुर पुगेर नियन्त्रणमा लिएको हो। प्रहरीले शाहसहित यही मुद्दाका अर्का आरोपी सिराहको कर्जना नौका नारायण शाह सुडीलाई पनि पक्राउ गरेको छ। दुवैजनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर पद्रकालीमा राखिएको छ। आज र भोलि सार्वजनिक विधा परेकाले उनीहरूलाई पर्सि सोमबार मात्रै अदालत लैजाने प्रहरीको तयारी छ। सिराहा कर्जनाका सन्तोष शाहले सन् 2020 बीबीसीको मास्टर सेफ द प्रोफेसनल्समा फर्स्ट रनर अप र सन् 2021 मास्टर सेफ द प्रोफेसनल्स रिम्याचको उपाधि जितेपछि थप चर्चा भएको थियो। सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एकजना वृद्धको ज्यान गएको छ। कुटपिटबाट गम्भीर घाइते भएका गोडैथा नौका 70 वर्षे अहमिद मन्सरको उपचारको क्रममा मृत्यु भएको हो। यही जेठ 22 गते छिमेकी श्रीचन्द महतो र अहमिद मन्सुरबीच जग्गा सम्बन्धी विवाद परेपछि श्रीचन्दका छोरा सुशील महतो रमजान मन्सुर लगायतले वृद्धमाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते भएका मन्सुरलाई मलङ्गवाको म्याक्स अस्पताल भर्ना गरिएको थियो। त्यहाँको उपचारको क्रममा आज बिहान मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न मध्ये रमजान मन्सुरलाई पक्राउ गरिएको र श्रीचन्द महतो र सुशील महतोको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। गोर्खा नयाँ बजारको रोधी घरमा कुटपिट हुँदा घाइते भएका श्याम भनिने सन्त बहादुर गुरुङको मृत्यु भएको छ। गएको बुधबार राति रोधी घरबाट निस्कदै गरेको बेला आक्रमणमा परेका गुरुङको उपचारका क्रममा गए राति गोर्खा अस्पतालमा मृत्यु भएको हो। प्रदेश अस्पताल गोर्खामा उपचारपछि घर लगिएका गुरुङ हिजो दिउँसो बेहोस भएर ढलेको र उपचारका लागि तत्काल गोर्खा अस्पताल पुर्याएपछि मृत्यु भएको मृतक गुरुङकी दिदी सनमाया गुरुङले जानकारी दिनुभएको छ। कुटपिटमा संलग्न गोर्खा सात रोटे पानीका बोनस साख्य धार्चे दुईका मिङवार गुरुङ, धार्चे एक हुलचुकका सन्तोष गुरुङ र सिरानचोक दुई थालाजुङका होमराज गुरुङलाई नियन्त्रणमा लिइएको गोर्खाका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। धनकुटाको महालक्ष्मी नौ खाल्टे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा एकजनाको ज्यान गएको छ। भरुवा बन्दुक पड्किँदा खाल्टेका रामकृष्ण थापाको मृत्यु भएको हो। घरमा राखिएको एक नाले भरुवा बन्दुक सफा गर्ने क्रममा अचानक पड्किएपछि थापा गम्भीर घाइते हुनुभएको थियो। बारूद भरेको नाल आगोमा तताएको र मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा अचानक पड्किएको प्रहरीले जनाएको छ। थापाको उपचारको क्रममा गए राति धनकुटा अस्पतालमा मृत्यु भएको हो। थापाले बाँदर धपाउन बन्दुक राखेको हुन सक्ने प्रहरीको भनाइ छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भएको बताउनु भएको छ। शहबाजले सामाजिक सञ्जाल मार्फत दुई देशले सम्झौताका शर्तहरूमा सहमति जनाएको जानकारी दिनुभएको हो। शान्ति सम्झौता अब पहिलेभन्दा नजिक भएको प्रधानमन्त्री शरीफको भनाइ छ। यद्यपि अमेरिकाले इरानका लागि तत्काल आर्थिक राहतको रिपोर्टलाई खारेज गरेको छ। यसअघि विभिन्न रिपोर्टले इरानको जमेको कोष सम्झौता अन्तर्गत जारी गर्न नसकिने दावी गरेका थिए। अमेरिकी सरकारले इरानले सम्झौताका शर्त पालन गरेन मात्र आर्थिक लाभ हुने दावी गरेको छ। उता इरानका विदेश मन्त्रीले भने होर्मुज जलमार्ग खोल्ने शर्तमा अर्को 60 दिनसम्म लडाइँ रोक्ने बारे अमेरिकासँग कहिल्यै सहमतिको नजिक नपुगेको दावी गरेका छन्। तर आउँदा दिनमा दुवै मुलुकबीच टाढैबाट सहमति पत्रमा हस्ताक्षर हुन सक्ने इरानी विदेश मन्त्री अब्बास अराक्सेको भनाइ छ। अमेरिकी पूर्व कूटनीतिज्ञ अलन आयरले भने कुराकानी सही बाटोमा लागेको टिप्पणी गर्नुभएको छ।
4: Well, I'm heartened by the fact that yet again lots of people are saying we're close. I will be a lot happier once there's a declared text that both sides have approved that's out. And even though this could be announced, that just signals the start of the process because it is highly unlikely there'll be any clarity about Iran's nuclear program in a memorandum of understanding.
3: काठमाडौँको वायु प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण प्रवर्धनका लागि सरकारले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना इन्क्याप लाभ गर्ने तयारी गरेको छ। 8 अर्ब 71 करोडको यो परियोजना दो आर्थिक वर्षदेखि सुरु हुनेछ। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋण र अनुदानमा सञ्चालन हुने यो परियोजनाले उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने, वायु गुणस्तर मापन प्रणाली विस्तार गर्ने र प्रदूषण निगरानी क्षमता बढाउने लक्ष्य राखेको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 8:11 जान लागिरहेको छ। हामी सुनौलो बिहानी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसक्यौं। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने कार्यक्रमको दोस्रो घण्टामा सदाझै आज पनि यहाँहरूले सुनिराख्नु भएको कार्यक्रम छँदैछ, त्यो हो आयो गोर्खाली। आयो गोर्खालीमा गोर्खा ब्रिगेडका विभिन्न युनिटमा हुनुभएका हाम्रा आर्मी सोल्जर्सहरूको उहाँहरूको अवार्ड अनि त्यसपछि उहाँहरूले प्राप्त गर्नुभएका एचिभमेन्ट सम्बन्धी हामी कुराकानी गर्छौं। आज भने सहकर्मी साथी युगराज राईजीको गेस्ट हुनुहुन्छ लान्स कोप्रल प्रताप वाइबा। उहाँ क्विन्स गर्खा इन्जिनियर्सबाट हुनुहुन्छ र उहाँसँग गरिएको कुराकानी हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ। हजुर, यहाँहरूले वर्ल्ड कप कतिको हेरिराख्नु भएको छ त, होइन? वर्ल्ड कपको कुराकानी गर्नुपर्दा श्रोता, अघिल्ला खेलहरूको रिजल्ट भनौँ न, बिहिबार 11 जुनमा भएको मेक्सिको 2-0 अनि शुक्रबारको दिनमा भएको 2 म्याच थियो, साउथ कोरिया 2-1 अनि त्यस्तै गरी यो ग्रुप 1 थियो भने ग्रुप बीबाट क्यानाडा 1 र बस्निया हज गबनिया पनि 1 भएको छ। र आजको दिनमा तपाईँहरूले ग्रुप डीबाट युनाइटेड स्टेट र प्याराग्वेको म्याच हेरिसक्नुभयो अनि युनाइटेड स्टेट 4 र प्याराग्वे 1 भएको छ भने आज कटार वर्सेस स्विजरल्यान्ड बेलुकी 8 अनि त्यस्तै गरी ब्राजिल वर्सेस मेक्सिको पनि बेलुकी 9 तपाईँ ब्राजिल वर्सेस मरक्को भन्न खोजेको थिएँ श्रोता। ओके, आजको दिनमा कटार वर्सेस स्विजरल्यान्ड र ब्राजिल वर्सेस मरक्को म्याच तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। हजुर, अब यस बिहानीमा हामीलाई सम्पर्क गर्नुभएको छ कृष्ण गुरुङजी। भेरी गुड मर्निङ रूपाजी, यो ब्युटिफुल प्रोग्राम सुनिरहेको छु मैले पनि हजुरको मिठो मिठो स्वरमा यो कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। थ्याङ्क यू सो मच त्यसो भन्नुभएकोमा। उहाँ लन्डनदेखि आउनुहुन्छ र आज शनिबारको एकदमै वन्डरफुल डे भन्दै उहाँले 3, 4, 5, 6, 7 उहाँले पनि 7 लभ आर्ट पठाइदिनु भएको रहेछ। थ्याङ्क यू सो मच। हामी पनि तपाईँलाई त्यति नै थपेर सोही कामना व्यक्त गर्छौँ। धेरै धेरै धन्यवाद। अनि त्यसै गरी हामीसँग धनु गुरुङ बहिनी हुनुहुन्छ फानबरदेखि। आज धनु बहिनीले पनि निकै लामो लेख पठाउनु भएको छ। के लेख्नु भएको छ त? रूपा दिदी शुभ प्रभात भन्दै उहाँले लभ आर्ट पठाइदिनु भएको छ। थ्याङ्क यू सो मच। वाह, आज म यति धेरै धनी भएको छु यो लभ आर्टको, होइन? यति धेरै श्रोताहरूले हामीलाई लभ आर्ट पठाइदिनु भएको छ, थ्याङ्क यू सो मच। अनि दिदी, हजुरलाई आज धेरै दिनपछि यो सप्तान्तको बिहान सुन्न पाउँदा निकै खुसी लागेको छ, थ्याङ्क यू। अनि दिदी, आज एउटा सानो कविता, सानो मेरो प्रयास हो, यदि मिल्छ भने हजुरको स्वरमा वाचन गरिदिनुहोस् है भन्नुभएको छ। यो कविता अहिले सुन्दै हुनुहुने सम्पूर्ण रेडियो श्रोताहरूको लागि र हजुरको लागि पनि समर्पित गर्दैछु। थ्याङ्क यू सो मच बहिनी। हामी सबैको लागि उहाँले यो कविताको शीर्षक लेख्नु भएको छ, सम्झनाको त्यो सास। मिठो छ है यो कविताको टाइटल नै, बडो गजबको छ, मन छुने खालको छ, सम्झनाको त्यो सास। ओके, अनि के भएको रहेछ त धनु बहिनीको जिन्दगीमा सम्झनाको त्यो सास? अब हामी सुनौ। तिमी नभएको यो त्यो सहर पनि, तिमी नभएको यो सहरमा पनि तिम्रै यादको बासना फैलिरहेको छ। वाउ, त्यस्तो हुने रहेछ, होइन? ओके, तिमी नभएको यो सहरमा पनि तिम्रै यादको बासना फैलिरहेको छ। साँझको त्यो सुनसान क्षणहरूमा पनि तिमी सँगै बिताएका पलहरूको याद बल्झिरहेको छ। समयले धेरै कुरा बदलियो, समयले धेरै कुरा बदलियो, तर तिम्रो याद भने कहिले घटेन। कस्तो मिठो। आज पनि हावाको प्रत्येक स्पर्शमा तिम्रै उपस्थितिको आवाज भेट्छु। आज पनि हावाको प्रत्येक स्पर्शमा
तिम्रै उपस्थितिको आवास भेट्छु, जहाँ भए पनि तिमी खुसी रहनु, किनकि म त आज पनि तिमीलाई नै उस्तै उस्तै गरी सम्झिरहेको छु। आज पनि तिमीलाई म उस्तै गरी सम्झिरहेको छु, किनकि म त आज पनि तिमीलाई उस्तै गरी सम्झिरहेको छु। आज पनि म तिमीलाई उस्तै गरी सम्झिरहेको छु। थ्याङ्क यू रूपा दिदी। दिदी अनि हजुरको रोजाइको कुनै एउटा मिठो गीत समर्पित गर्न चाहन्छु भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच धनु बहिनी मिठो भावनाको लागि। र तपाईँको भावना मैले आजभन्दा पहिला पनि तपाईँलाई भनेको थिएँ, तपाईँ साँच्चिकै मिठो भावना सृजना गर्न सक्नुहुन्छ, एउटा राम्रो कविता लेख्न सक्नुहुन्छ। सायद अहिलेसम्म तपाईँका धेरै कविताहरू छन् होला, होइन? अन्य दिनहरूमा पनि यसरी नै तपाईँका मिठा मिठा सृजनाहरू हामीलाई प्रस्तुत गर्नुहोला अनि हामी सुन्ने गर्छौँ। र आज पनि बडो आनन्द लाग्यो, होइन? कति मानिसहरूलाई लेख्न आउँदैन तर अरूको कविता सुनेर पनि एकदमै आनन्दित हुन्छ मन, होइन? यसको लागि धनु बहिनीलाई धेरै धेरै धन्यवाद भन्दै अब हाम्रो लिस्टमा रहेको अर्को गीत सुनाऊ।

0: प्रेस गोर्खा रेडियो।
1: के तपाईँलाई प्रोसेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

सुकुमा गुरुङले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। अब भने हामी लाग्नुपर्छ आयोग गोर्खालीतर्फ। आज आयोग गोर्खालीमा हाम्रा सहकर्मी साथी योगराज राईजीको गेस्ट हुनुहुन्छ। द क्विन्स गर्खा इन्जिनियरबाट लान्स कोप्रल प्रताप वाइबा, उहाँसँग गरिएको कुराकानी अब हामी सुनौँ।

0: नमस्ते, कार्यक्रम आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको। यो कार्यक्रममा चाहिँ बिगड अफ गोर्खाजको सर्भिङ मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्दै आएका छौँ। म आज श्रोताहरूलाई क्युजीतर्फ लान चाहन्छु। क्युजी 69 स्क्वाड्रन जी ट्रुपको भाइ हुनुहुन्छ, लान्स कर्पोरल प्रताप वाइवा भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौँ। र उहाँ चाहिँ कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा जानुभएको रहेछ, टप स्टुडेन्ट हुनुभयो। यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ। र आज चाहिँ आयो गोर्खालीका हामी एपिसोड 87 यानि कि 87 एपिसोडमा छौँ। भाइ नमस्कार तपाईँलाई।
1: हजुर नमस्कार दाई,
0: ल वेलकम छ है बिएबिएसमा तपाईँलाई।
1: हजुर थ्याङ्क यू दाई।
0: बिएबिएस त कतिको सुन्नुहुन्छ, त्यति साह्रो सुनिँदैन होला होइन?
1: हजुर दाई, खासै त्यति सुनिँदै फेसबुकतिर यताउता चाहिँ हेरिरहेको हुन्छु दाई, पोस्टहरू
0: चाहिँ। राइट, ओके। तपाईँ कुन इन्टेकको हो?
1: हजुर दाई म 18 को दाई,
0: 18 को फ्यामिली वाला अहिले हुनुहुन्छ।
1: हजुर दाई हजुर।
0: राइट, अनि कस्तो जाँदैछ त फ्यामिली वाला टुर?
1: हजुर राम्रो नै भनौँ दाई,
0: बहिनी पनि काम गर्नुहुन्छ होला होइन? ओके ठिकै छ। राइट, यो कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा जानुभएको रहेछ, टप स्टुडेन्ट हुनुभयो, तपाईँलाई कङ्ग्रेचुलेसन पनि छ भाइ।
1: हजुर थ्याङ्क यू दाई।
0: यो कोर्स चाहिँ कहाँ कहिलेसम्म भएको थियो, कति दिन भएको थियो, कति हप्ता?
1: हजुर दाई टोटल कोर्स चाहिँ 4 weeks थियो दाई, हाम्रो 3 RSMA मिल्नेमा दाई, जति पनि हाम्रो करियर कोर्स चाहिँ दाई मिल्नेमै हुन्छ नि दाई, हजुर 4 weeksको थियो दाई, अनि मेको हजुर फर्स्ट विकमा सुरु भएर मेको लास्टसम्म थियो दाई 4 weeks।
0: भनेपछि रोयल इन्जिनियरको सबै त्यहीँ आउनुहुन्छ?
1: हजुर दाई हजुर।
0: कतिजना स्टुडेन्टहरू हुनुहुन्थ्यो त?
1: मेरोमा चाहिँ अलिक थोरै थियो दाई, टोटल एराउन्ड 18 जनामा थियो दाई, तर नर्मली कोर्स चाहिँ एराउन्ड 30+ हुन्थ्यो दाई हाम्रोमा चाहिँ, तर 18 मात्र।
0: राइट, अनि यो कोर्सको लागि चाहिँ कसरी प्रिपेयर गर्नु भएको थियो?
1: हजुर प्रिपेरेसन त नर्मलै थियो दाई, मैले त्यही अब आफ्नो त्यो 3 RSMA हाम्रो RSMA इनसाइडमा हुन्थ्यो दाई मोड्युलहरू, त्योबाट चाहिँ रिभाइज गरेको थियो दाई अलिअलि, अनि अरू चाहिँ प्रि मच सबै पढ्नकै एक्सपिरियन्सले नै हेल्प गर्यो दाई।
0: ए यो चाहिँ कसले गर्ने कोर्स हो खासमा, अलिकति भनिदिनुहोस् न, मलाई त थाहा छ तर थाहा नहुने श्रोताको लागि।
1: ए हजुर दाई, यो चाहिँ लास्ट कपाल पिकअप भइसकेपछि ALDP गरिसकेपछि चाहिँ कपाल पिकअप हुनको लागि चाहिँ कम्पलसरी कोर्स हो दाई, अनि यो चाहिँ हाम्रो सेक्सन 2IC चाहिँ यो गरिसकेपछि कम्ब्याट इन्जिनियरिङमा चाहिँ एज अ सेक्सन 2IC चाहिँ हामी चाहिँ क्यापेबल हुन्छ भनौँ न है, जति पनि कम्ब्याट इन्जिनियरिङ अब यो मोबिलिटी कम्फर्ट मोबिलिटी ब्रिजिङहरू डेम्सहरूमा चाहिँ यसमा चाहिँ सेक्सन 2IC एज अ सेक्सन 2IC गर्नको लागि चाहिँ यो चाहिँ क्वालिफाइड हुनुपर्छ।
0: राइट, यसमा चाहिँ बढी कम्ब्याट रिलेटेड नै अब तपाईँहरूले क्लास लिनुपर्छ कि कस्तो हुन्छ, अलिकति मोर लाइक सेक्सन 2IC को काम के हो त्यस सम्बन्धी हुन्छ?
1: हजुर दाई, यसमा चाहिँ सेक्सन एज अ सेक्सन 2IC भन्दा लिडै हुन्छ दाई, तर प्रिमा सबै हजुरको इन्फेन्ट्री साइड होइन कि, सबै कम्ब्याट साइडै हो, यो चाहिँ 100% कम्ब्याटै हो सबै।
0: ए भनेपछि यो कम्ब्याट इन्जिनियरमा 12-13 कति सब्जेक्ट हुन्छ त्यो सबै कभर गर्नुपर्छ?
1: हजुर दाई हजुर।
0: बढी क्लासरुम हुन्छ कि फिल्डमा गएर पनि अब कम्ब्याट B2 जस्तै गर्नुपर्छ त्यहाँनिर?
1: अन्त यो चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ दाई, B2 चाहिँ हजुरको लेसन थ्योरी त्यसपछि चाहिँ एसेसमेन्ट यस्तो हुन्छ नि दाई, तर कम्ब्याट 2IC चाहिँ हजुर टर्न अप हुनुभएको दिनदेखि नै हजुरलाई चाहिँ लेसन दिन्छ, अनि हजुरले चाहिँ ECD डेलिभर गरेर चाहिँ एज अ सेक्सन कमान्डर चाहिँ हजुरले टास्क लिड गर्नुपर्ने हुन्छ, अनि यसमा चाहिँ यदि एक्स्ट्रा सपोर्ट चाहिन्छ भने चाहिँ सेक्सन कमान्डरहरूसँग डिस गर्न मिल्यो अथवा सेल्फ स्टडी गर्न मिल्यो, तर यहाँ चाहिँ लेसन लिने त्यस्तो चाहिँ हुँदैन दाई, सिधै टास्क आउँछ, टास्क डेलिगेसन हुन्छ अनि आफूले लिड गर्ने अनि त्यहाँबाट जान्छ।
0: ए कतिको च्यालेन्जिङ हुँदो रहेछ, कतिको साह्रो लाग्यो तपाईँलाई?
1: साह्रो चाहिँ दाई थ्योरिटिकल ब्यारेक्समा चाहिँ ठिकै लाग्यो दाई, तर एक्सर्साइजमा चाहिँ साह्रै थियो दाई।
0: एक्सर्साइजमा चाहिँ टास्क दिन्छ होला, त्यही अनुसारले तपाईँले 2IC को भूमिका निर्वाह गर्नु पर्यो।
1: होइन दाई लिडै हुन्छ दाई, यो चाहिँ टास्क लिड नै हो एक्सर्साइजमा पनि, यता ब्यारेक्समा पनि लिड नै हो, तर एट द एन्डमा क्वालिफाई हुने चाहिँ अब एज अ सेक्सन 2IC क्वालिफाई हुने भयो, तर एक्चुअल टास्क गर्दा चाहिँ एज अ लिड सेक्सन कमान्डर गरेरै गर्छ दाई।
0: ए त्यो एक्सर्साइजहरू चाहिँ मतलब त्यही मिन्ले एरियामा हुन्छ कि बाहिरतिर लान्छ?
1: होइन दाई मिन्ले एरियामै हो सबै एक्सर्साइज चाहिँ।
0: ए मिन्ले एरियामा है?
1: हजुर।
0: राइट, ओके। अनि टप स्टुडेन्ट भइहाला भन्ने लागेको थियो त तपाईँलाई?
1: फर्स्टमा चाहिँ थिएन दाई, तर बिस्तारै एज अ कोर्स प्रोग्रेस हुँदै जाँदाखेरि चाहिँ यसो एसेस गर्दा चाहिँ हुन्छ कि भन्ने एउटा होप चाहिँ थियो दाई।
0: कतिको प्राउड अनि खुसी हुनुहुन्छ त तपाईँ?
1: हजुर दाई, त्यो जब लास्टमा चाहिँ एट द एन्ड अफ कोर्समा चाहिँ एनाउन्स हुँदा चाहिँ एकदम खुसी लाग्यो दाई।
0: अब तपाईँले आफ्नो करियर गर्नु राम्रो गर्नु, अब कपरोल चाहिँ पिकअप भइसक्नु भएको हो कि
1: छैन दाई? अझै छैन, भएको छैन।
0: अनि तपाईँ चाहिँ 69 नै हो पहिलादेखि यहाँ इन्जिनियर आउनु भएको देखि?
1: फर्स्टमा चाहिँ 70 थियो दाई, 70 स्क्वाड्रनमा, त्यहाँबाट 67 गएँ अनि त्यहाँबाट पिकअप भएर चाहिँ 69 भएको।
0: ए भनेपछि तपाईँले 3 स्क्वाड्रनमा सर्भ गरिसक्नु भयो?
1: हजुर दाई हजुर।
0: राइट, अनि अहिले चाहिँ तपाईँ G2 सेक्सन 2IC कार्यभार सम्हाल्दै हुनुहुन्छ?
1: हजुर भाइ हजुर
0: कस्तो छ त अनि स्क्वाडन कतिको बिजी छ त अहिले? म पनि पहिला 69 हो, अब हामी त पुरानै
1: ए हजुर भाइ 69 बिजी नै छ भाइ, एकदम ट्रेनिङ पछि अर्को ट्रेनिङ भएर एकदमै बिजी नै छ भाइ स्क्वाडन टेम्पो चाहिँ हजुर।
0: अरू पनि कोर्सहरू गर्नुभयो होला अरू कोर्सतिर पनि, अथवा अहिलेसम्म कुनै पनि एचिभमेन्ट सम्बन्धी कुरा गर्छौँ, तपाईँले सिओज क्वाइनहरू कमेन्डेसनहरू पाउनु भएको छ भने त्यो सम्बन्धी भन्नुहोस् न, कुनै त्यस्तो पाउनु भएको छ भने।
1: त्यो चाहिँ पाएको छैन दाइ अहिलेसम्म त्यस्तो चाहिँ, तर मैले कोर्सकोमा चाहिँ मेरो ट्रेड कोर्स चाहिँ क्लास 2 र क्लास 1 दुइटै टप भएको थियो है ट्रेड कोर्स चाहिँ हजुर, तर कम्ब्याट इन्जिनियरिङ चाहिँ हजुर अब सेक्सन 20 चाहिँ त्यसपछि गर्दै।
0: ए भनेपछि पहिला पनि टप गरिसक्नु भएको छ ट्रेड कोर्समा, मेन मेन कोर्समा पो रहेछ त है तपाईँको त?
1: हजुर दाइ ट्रेड कोर्समा चाहिँ दुइटामै हजुर क्लास 2 र क्लास 1 टप भएको छ।
0: हजुर ट्रेड चाहिँ के हो तपाईँको?
1: हजुर म फिटर इक्विपमेन्ट है।
0: ए फिटर इक्विपमेन्ट, त्यसको त लामो कोर्स पो हुन्छ त होइन?
1: हजुर क्लास 2 चाहिँ अराउन्ड 9 मन्थ हुन्छ दाइ, क्लास 1 चाहिँ अराउन्ड 7 मन्थ।
0: अनि त आफ्नो ट्रेडको चाहिँ स्किलहरू कतिको देखाउने मौका पाउनु भएको छ त? अब प्रोजेक्टहरू भयो भने मात्रै हो होइन?
1: हजुर दाइ यता इनहाउस चाहिँ कहिले काहीँ होला है, तर मैले चाहिँ लक्कीली अस्ति 6 मन्थ टिडिएस 12 भेटाएँ दाइ बेलिजको रिसेन्टली हजुर, 6 मन्थ चाहिँ बेलिजमा मेरो ट्रेडको काममा चाहिँ गरेँ।
0: त्यहाँ चाहिँ केही त्यही जेनेरल रिपेयर त्यस्तै गर्नुपर्ने हो कि अब अलिकति प्लान्टहरूको पनि तपाईँले हेर्नुहुन्छ नि होइन?
1: हजुर दाइ हजुर 15 फिट थियो दाइ, जेसिबी 4CX हजुरको डम्पर फर्कलिफ्टहरू गरेर अनि सबै एकजना मात्र फिटर भयो दाइ, अनि 15 चाहिँ सबै जेम्सहरू मेन्टेन सबै गर्नुपर्ने।
0: ए अनि भ्याउनु भयो त त्यत्रो टास्क?
1: हजुर दाइ साह्रो चाहिँ साह्रै पऱ्यो फर्स्टमा, पिकअप गर्न फर्स्ट अब 1-2 महिना चाहिँ, त्यसपछि चाहिँ टेम्पो क्याच गरेपछि चाहिँ बिस्तारै ठिकै भयो दाइ।
0: राइट, अनि यो ऊ चाहिँ कस्तो रहेछ त बेलिज चाहिँ?
1: बेलिज अलिकति 6 मन्थ चाहिँ अलिक लामै लाग्यो दाइ, अब एक्लै फेरि फ्यामिली होला, अब मुगली सेवाहरू चाहिँ आई थिङ्क एकदमै बेस्ट हो दाइ, र एक्सपिरियन्स वाइज र अपर्च्युनिटी वाइज एकदम गुड हो दाइ यो चाहिँ।
0: राइट, अनि फिटरहरू चाहिँ अहिले स्क्वाडनमा कतिजना हुन्छ, कस्तो हुन्छ अहिले तपाईँहरू? के ट्रुपसँगै एट्याच हुन्छ तपाईँहरू स्क्वाडनसँगै?
1: हजुर दाइ हामी चाहिँ स्क्वाडनसँगै हुन्छ, तर रिसेन्टली हाम्रो 6 सेट नयाँ खोलेकोमा चाहिँ फिटरहरू चाहिँ रिमीसँग चाहिँ वर्कसप ग्रुपमा एट्याच हुन्छ भनेर सुनेको थियो दाइ,
0: ए
1: तर माथि फिल्ड ट्रुपमा चाहिँ हाम्रो 6-7, 6-9 चाहिँ फिल्ड ट्रुपमै हुन्छ दाइ।
0: अब बाहिरतिर जाँदा ट्रेडको काम गर्नुहुन्छ, इन क्याम्पमा चाहिँ तपाईँको कस्तो हुन्छ काम? जिडीकै काम हुन्छ कि कस्तो हुन्छ?
1: हजुर दाइ नर्मलै हुन्छ दाइ काम चाहिँ, एज युजुअल अरूको जस्तै हुन्छ, तर ट्रुपलाई चाहिँ भेहिकलहरू असाइन भएको हुन्छ दाइ हजुर, जस्तै ल्यान्ड रोभर अनि यो मान एसपीहरू अथवा कहिले काहीँ बाहिरबाट चाहिँ हजुरको हस्कीहरू पिन्च गियरहरू एट्याच भएको छ भने चाहिँ आफ्नो रोल गर्नु पाइँदैन, नत्र चाहिँ नर्मलै हुन्छ दाइ।
0: हजुर आदरणीय श्रोता, अहिले आयो गोर्खालीको एपिसोड 87 हामी छौँ, लान्स कर्पोरल प्रताप वाइवा भाइ हुनुहुन्छ, क्युजी 69 स्क्वाडन जी ट्रुपको कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा टप स्टुडेन्ट हुनुभयो, यसै सम्बन्धी कुराकानी गरिरहेका छौँ। अब यो बिचमा चाहिँ केही गीतहरू सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी अनि उहाँको बाँकी एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ।

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिले काहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: बलि दुईचोटि गयो दाइ, यति नै होला दाइ प्रिटी मच।
1: ए राइट, आफ्नै ट्रेडकै उमा जानुभएको तपाईँ?
0: होइन दाइ, धेरै जस्तो एक्सर्साइज र प्रोजेक्ट होला नि, तर
1: अँ
0: त्यसमा नै अब ट्रेड त एट्याच भइहाल्छ दाइ फेरि
1: ए
0: प्रोजेक्टहरूमा। हजुर
1: राइट, अब बाहिर ओभरसिज प्रोजेक्ट जाँदा चाहिँ तपाईँको ट्रेडको काम भएन भने चाहिँ नर्मली तपाईँले जिडीकै काम गर्नुहुन्छ,
0: हजुर दाइ, हजुर हजुर, नभने चाहिँ जेडीमै हुन्छ दाइ।
1: अनि इन्कममा तपाईँको प्लान्ट भेहिकलहरू तपाईँले नै हेर्नुहुन्छ नि होइन, जेनीहरू जेनेरेटरहरू सबै होइन?
0: हजुर, त्यसमा चाहिँ यस्तो छ, हामीले चाहिँ रिमी डिपार्टमेन्ट भएर चाहिँ लेभल टू जब चाहिँ दिँदैन हामीलाई, त्यही भएर नर्मल मेन्टेनेन्स यताउतामा चाहिँ हामीले गर्छौँ, तर प्रिटी मच धेरै जस्तो चाहिँ सबै रिमी डिपार्टमेन्टले नै ह्यान्डल गर्छ दाइ काममा
1: राइट,
0: चाहिँ।
1: ओके राइट। अनि आर्मी लाइफ चाहिँ कस्तो रहेछ त? इन्जिनियर तपाईँले रोजेकै हो, पहिला फर्स्ट चोइस नै आउनु भएको?
0: हजुर दाइ, फर्स्ट चोइसै भएको थियो दाइ, हजुर, सोफार राम्रै लाग्दैछ दाइ।
1: ए कसैले त्यहाँ राम्रो हुन्छ भनेर आउनुभयो कि तपाईँले नै फ्युचर राम्रो देख्नुभयो त इन्जिनियरमा?
0: त्यस्तो धेरै केही थाहा थिएन दाइ, तर जस्तै इन्जिनियर चाहिँ जान्छु भनेर पहिल्यै नेपालदेखि नै त्यही सोच बनाएर आएको थिएँ, अनि हुजिस पछि इन्जिनियर आएँ अनि फिटर पनि पाएँ, फेरि अब यस्तो यस्तो गर्छ भनेर थाहा भएपछि जस ठिकै हुँदै जाएछ, तर पहिला चाहिँ नलेज थिएन दाइ खासै त्यही।
1: फिटर चाहिँ पहिले चोइस थियो तपाईँको,
0: हजुर दाइ, हजुर
1: किन फिटर रोज्नु भयो त? कि अलिकति तपाईँलाई चाहिँ मेसिन सम्बन्धी इन्ट्रेस्ट लाग्छ?
0: हजुर दाइ, अलिकति यो मेकानिकल साइडतिर चाहिँ इन्ट्रेस्ट लाग्ने भएर चाहिँ रोजेको थिएँ, हुजिस कोर्समा पनि राम्रै लाग्यो दाइ, लर्निङ पोइन्ट यताउता क्वालिफिकेसन वाइज राम्रो राम्रै छ दाइ।
1: अब त्यो प्रोजेक्टतिर अब जस्तै प्लान भेकरहरू चाहिँ रिपेयर गर्नुपर्ने एकदमै अब वातावरण त्यस्तै हुन्छ, कस्तो लाग्छ त? कोही बेला हिलो हुन्छ होइन, अब एक्सर्साइजतिर जाँदा?
0: हजुर दाइ, मलाई चाहिँ एज अब कस्तो लाग्छ भन्दै, यो कुनै फल्ट हुँदा यताउता हुँदा च्यालेन्ज जस्तो लाग्छ दाइ, अनि जब त्यो वान्स सल्भ हुन्छ त्यो सेन्स अफ एचिभमेन्ट चाहिँ, त्यो एकदम भनौँ न त्यो सेन्स अफ एचिभमेन्ट चाहिँ आउँछ एउटा दाइ।
1: डेफिनेटली सन्तोषजनक हुन्छ होइन।
0: हजुर दाइ, हजुर एकदम।
1: जस्तै एक्सर्साइजतिर जाँदा कस्तो हुन्छ तपाईँहरूको, अब प्लान्ड भेहिकलहरू गयो भने चाहिँ तपाईँहरू कतिजनासम्म डिप्लोय हुनुपर्छ, कस्तो हुन्छ तपाईँहरूको चाहिँ?
0: हाम्रो हामी चाहिँ प्लान्ट अपरेटरहरूसँग चाहिँ दुईटा तिनटा डिप्लोय हुन्छ दाइ, आज आज फिटर चाहिँ हामी, अब जस्तै म पहिला जर्मनी जाँदाखेरि चाहिँ हामी तिनजना प्लान्ट अपरेटरसँग चाहिँ म एकजना फिटर छ दाइ,
1: ए
0: जस्ट नर्मल्ली एकजना दुईजना धेरैमा तिनजना त्यति मात्र हुन्छ दाइ डिप्लोय
1: ए
0: चाहिँ।
1: राइट, अब कोर्स सकेपछि त्यही त अब अलिकति तपाईँहरूले त्यो आफ्नो जब रिलेटेड चाहिँ काम गर्न कतिको पाउनुहुन्छ क्याम्पमा थाहा भएन, कस्तो हुन्छ सडेनली चाहिँ यस्तो बिग्रेर यस्तो बनाउनु पर्यो भन्दा चाहिँ?
0: हजुर, फर्स्टमा चाहिँ अलिक कन्फिडेन्स चाहिँ डाउनै हुन्छ दाइ, भन्दा चाहिँ अलिकति कन्फिडेन्स लेस कन्फिडेन्ट नै भइन्छ, तर एएसपी एज लङ एज एएसपी फलो गर्न सक्छ भने चाहिँ सबै ठिकै हुनुपर्छ दाइ, किनकि
1: ठिकै हुन्छ।
0: एएसपीमा हजुरको एभ्रिथिङ हुन्छ नि त दाइ, अब प्रोसिडियरहरू, अनि एज लङ एज त्यो फलो गर्न सक्छ भने चाहिँ अलिकति टाइम लाग्छ, तर भेहिकल चाहिँ फिक्स गर्न सकिन्छ।
1: ए अब यो मतलब इन्जिनियरतिर तपाईँको स्क्वाड्रनतिर यो भनौँ न यो आरजिएल रिलेटेड एक्सर्साइजहरू चाहिँ कस्तो हुन्छ? सेक्सन एट्याकहरू, प्लाटुन एट्याकहरू हुन्छ नि, त्यो इन्फेन्ट्री स्किल्सको एक्सर्साइजहरू कतिको हुन्छ?
0: हजुर दाइ, त्यो पनि भइरहेको छ दाइ, त्यो एक्सर्साइजहरू रन भइरहेको छ, इन्फेन्ट्री एक्सर्साइज अनि एलङ विथ अब हजुरको प्रोजेक्टहरू भइरहेको छ, तर इन्फेन्ट्रीहरू चाहिँ भइरहेको छ दाइ, इन्फेन्ट्रीहरू पनि।
1: राइट, पहिला पहिला त त्यो कम्पिटिसनहरू हुन्थ्यो, सेक्सन कम्पिटिसनहरू, इन्टर सेक्सन, त्यो अहिले हुन्छ कि हुँदैन तपाईँहरूको स्क्वाड्रनमा इन्जिनियरमा?
0: हजुर हुन्छ दाइ, त्यो सेक्सन कम्पिटिसन भइरहेको हुन्छ, तर आई थिङ्क लास्ट इयर चाहिँ भएन कि दाइ, नत्र प्रिटी मच एभ्री इयर चाहिँ हजुर सेक्सन कम्पिटिसनहरू चाहिँ भइरहेको छ।
1: हो, पहिला चाहिँ हुन्थ्यो अनि फेरि लास्टमा चाहिँ त्यो स्ट्रेचर रेसर हुन्थ्यो क्या?
0: हजुर दाइ, इक्विपमेन्ट लेस हजुर लास्टमा।
1: भनेपछि
0: हजुर
1: तपाईँले आफ्नो ट्रेडको अपडेट राख्नको लागि कहिले काहीँ अब प्याम्पलेटहरू पढिराख्नुहुन्छ होला होइन?
0: हजुर दाइ, त्यो चाहिँ गो थ्रु गरिरहेको छु दाइ कहिले काहीँ चाहिँ। हजुर
1: ओके, अरू चाहिँ के छन् त इन्ट्रेस्ट तपाईँको? आर्मीको जब त छँदैछ, त्यसको अलावा फुर्सदमा के गर्न रुचाउनुहुन्छ तपाईँ?
0: नर्मल्ली त खासै केही छैन दाइ, ट्राभलिङ यताउता दाइ, अलिकति फ्यामिली टाइम। अहिले त
1: कुन कुन देश घुम्नु भयो त आजसम्म?
0: दाइ घुम्न चाहिँ बाली गयो दाइ, मोरक्को, अनि यता टर्की,
1: ए बाली चाहिँ यहाँ
0: यति नै
1: युकेबाटै
0: गर्नु।
1: जानुभएको?
0: हजुर दाइ, हजुर
1: ए अनि अहिलेसम्म गएकोमा कुन देश चाहिँ राम्रो लाग्यो त? अलिकति इन्फर्मेसन पनि हुनसक्छ अरूलाई होइन?
0: हजुर, बाली चाहिँ बेस्ट भनौँ न दाइ, हजुर बाली नै राम्रो लाग्यो दाइ,
1: ए
0: बाली
1: के
0: एकदम।
1: राम्रो लाग्यो? त्यहाँ त नेपाल जस्तै छ नि त होइन ठाउँहरू पनि?
0: हजुर दाइ, ठाउँ मान्छे अनि त्यहाँको भाइब्सहरू हजुर सबै जस हामीलाई अलिकति म्याचिङ भनौँ न दाइ, एज
1: ए
0: अब हामी नेपालीलाई जस त्यहाँको फुडहरूदेखि लिएर सबै अलिकति
1: अँ
0: हाम्रो टेस्ट अनुसारको हुने भएर पनि राम्रो लाग्यो दाइ।
1: राइट, तपाईँहरूको तिनवटा स्क्वाडनमा अहिलेसम्म काम गर्नुभयो, अरू चाहिँ तपाईँ इन्टर स्क्वाडन अब पोस्टिङ त भइ नै रहेको छ होइन, अब तपाईँको रिक्वायरमेन्ट अनुसार?
0: हजुर दाइ, हजुर
1: नेपाल घर चाहिँ कता हो तपाईँको?
0: हजुर, धादिङ हो दाइ घर चाहिँ, तर बस्न चाहिँ अहिले काठमाडौँ बस्छु दाइ।
1: ए धादिङ, भनेपछि
0: हजुर
1: काठमाडौँतिरै पढ्नुभयो?
0: हजुर दाइ, हजुर भक्तपुर पढेँ, कलेज चाहिँ काठमाडौँ दाइ।
1: ए भर्ती चाहिँ किन भइयो त नि?
0: भर्ती चाहिँ पहिलादेखि नै अब स्कुल पढेदेखि नै भर्ती हेर्ने भन्ने सोच थियो दाइ,
1: अँ
0: त्यही हिसाबले चाहिँ फेरि 12 पास गर्ने बित्तिकै ल हेरौँ न त भन्ने हिसाबले हेऱ्यो, अनि फर्स्ट एटेम्पमै फेरि भर्ती
1: ए
0: पनि भइयो, त्यही बाटो दाइ अब।
1: राइट,

0: त्यो ट्रेनिङ सेन्टरतिर अझ भोलि त सबै भाइहरू जान्छन्, तपाईँ पनि जानुभयो?
1: हजुर दाइ, जोइन गरेँ दाइ, म पनि ट्रेनिङ सेन्टर।
0: ए, कति बस्नुभयो अनि कतिको हेल्प हुँदो रहेछ त्यसले?
1: 6 महिना जति बसेँ दाइ, अब हेल्प चाहिँ भयो दाइ, अब किनकि सेल्फ गर्दाखेरि चाहिँ अब कम्पिटिसन गर्ने कोही हुँदैन, तर ट्रेनिङ सेन्टर गइसकेपछि अलिकति कहाँ छु म भनेर अलिकति अरूसँग अनि कम्पिट गर्न चाहिँ अलिक ठिक हुँदो रहेछ दाइ। त्यो हिसाबले
0: त्यहीँ होस्टेल बस्नु भएको कि घरबाटै धाउनु भएको?
1: अनि घरबाटै दाइ।
0: 6 महिना बस्दा 1 महिनाको चाहिँ कति लिँदो रहेछ?
1: प्याकेजमा भएको थियो दाइ, मैले आई थिङ्क एराउन्ड 30,000 जस्तो दिएँ कि दाइ त्यो बेला।
0: 1 महिनाको
1: होइन होइन दाइ, टोटल त्यो प्याकेजको चाहिँ त्यति धेरै, अनि पछि फेरि पोखरा चाहिँ 1 मन्थ होटेलमा राखेर ट्रेनिङ गरेको चाहिँ 80,000 जस्तो लाग्यो।
0: के के गराउँछ, दिनमा कति घन्टा ट्रेनिङ गराउँछ त्यहाँ?
1: दिनमा एकचोटि हो दाइ ट्रेनिङ चाहिँ, नर्मल यता हजुरको सेन्ट्रल सेलेक्सन भन्दा अगाडि रिजनल सेलेक्सनको लागि चाहिँ, अनि म्याथ्स क्लास र इङ्ग्लिस क्लास गराउँथ्यो,
0: ए
1: अनि पछि पोखरामा चाहिँ दिनको दुईचोटि ट्रेनिङ, त्यति नै हो दाइ, म्याथ्स क्लास अनि अरू चाहिँ नर्मल एजुकेसन क्लासहरू दाइ, इङ्ग्लिस क्लासहरू, इन्टरभ्यू।
0: भनेपछि ब्रिगेड अफ गोर्खासको प्रत्येक युनिटले के काम गराउँछ त्यो पनि सिकाउँछ त्यहाँ? इन्फेन्ट्रीले यो गर्छ, इन्जिनियरले यो गर्छ भनेर?
1: सिकाउँदैन दाइ, त्यो केही सिकाउँदैन, जस्ट फिटनेस गराउने, अनि इङ्ग्लिसमा चाहिँ अब एसे राइटिङहरू अनि नर्मल हजुरको ग्रामरहरू त्योहरू सिकाउने दाइ।
0: अनि त्यो सिकाउनेहरू चाहिँ एक्स गोर्खालीहरू नै हुनुहुन्छ कि सिभिलहरूले सिकाउनुहुन्छ?
1: होइन, सिभिलहरूले नै सिकाउनु दाइ म गर्ने ठाउँमा त।
0: ए, अब तपाईँहरू 12 पढ्नेलाई त इङ्ग्लिसको त त्यति साह्रो प्रब्लम पर्दैन नि त अहिले त, होइन?
1: हजुर दाइ, ठिक ठिकै लाग्थ्यो त्यो दाइ। हजुर,
0: ल त भाइ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो। अब कपरोलमा पनि अब एकदमै राम्रो गर्नुभएको छ, त्यसरी पिकअप भइहाल्नुहुन्छ। थ्याङ्क यू भेरी मच है त।
1: हुन्छ, थ्याङ्क यू दाइ।
0: उहाँ हुनुहुन्थ्यो हाम्रो लान्स कपरल प्रताप वाई वा भाइ, QG 69 स्क्वाडन जी ट्रुपको कम्ब्याट इन्जिनियर फिल्ड सेक्सन 2IC कोर्समा जानुभयो, टप स्टुडेन्ट हुनुभयो। उहाँको चाहिँ जो एचिभमेन्ट सम्बन्धी कुराकानी गऱ्यौँ र तपाईँले यो कार्यक्रम सुन्नुभयो र यो कार्यक्रममा आएर आफ्नो एचिभमेन्ट सम्बन्धी कुराकानी गर्न चाहनुहुन्छ भने yograj.rai@bbs.com इमेल गर्नुहोला, नत्र भने 0746316613 कल पनि गर्न सक्नुहुन्छ। भाइलाई धन्यवाद अनि कङ्ग्रेचुलेसन भन्दै मैले पनि बिदा मागेँ। हस्त, नमस्ते।

0: Pelain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio. Radio.
3: Gorkha Radio. Umer chipisa ke gaharulai pani karile dekhaune khalko pravidhiko pahilo patak manchema parikshan shuru bhayeko cha. बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण शुरू भएको हो. उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा पहिलो पटक प्रयोग गरिएको हो. अमेरिकाको बोस्टन स्थित बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले आफ्नो पहिलो बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको बताएको छ. परीक्षण अन्तर्गत यो इन्जेक्सन जलबिन्दुबाट पीड़ित बिरामीको एउटा आँखाभित्र लगाइएको बिजनेस इन्साइडरले जनाएको छ. यो ट्रायलको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउनु रहेको बताइएको छ. आगामी छ महिनासम्म वैज्ञानिकहरूले यसको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने खबरमा उल्लेख छ. बागलुङको बडीगाड गाउँपालिका दर्लिङ मुलुककै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ. बागलुङबाट संगम घरती मगरको रिपोर्ट.
4: पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सबै सूचकहरू 100% पूरा गरेपछि औपचारिक घोषणा गरेकाले यो नेपालकै पहिलो वडा भएको बडीगाड नौ दर्लिङका वडा अध्यक्ष कृष्ण बहादुर केसीले बताउनु भयो.
5: सम्पूर्ण सूचकहरू पूरा गरेर विधिवत रूपमा पहिला टोललाई हामीले पोषणयुक्त टोल घोषणा गर्यौँ, त्यसपछि स्वास्थ्य चौकी घोषणा गर्यौँ, त्यसपछि हामी वडा लेभलमा छौँ. अहिले सबै प्रक्रिया पूरा गरेको हुँदाखेरि पहिलो वडा प्लस चाहिँ हामी निकट भविष्यमा पहिलो गाउँपालिका हुन्छौँ भन्ने हाम्रो दावा.
4: पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा हुनका लागि 7 क्षेत्रको 49 सूचकहरू पूरा गर्नुपर्ने हुन्छ. 4 अवधिमा अभियान सञ्चालन गरेर ती सबै सूचक पूरा गरेपछि अहिले घोषणाको चरणमा पुगेको बडीगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेरबहादुर बुढाले बताउनु भयो.
6: स्वास्थ्यको चाहिँ 16 सूचकमा चाहिँ 90 भन्दा बढी भएपछि एक नम्बर प्राप्त हुन्छ. 15 सूचक पूरा भएपछि पोषण मैत्री घोषणा गर्न मिल्छ. क्षेत्रको 6 सूचक सबै पुरा भएको 100% भएको. कृषिको चाहिँ 80% भन्दा बढी भएपछि हुने हो होइन. त्यो पनि हाम्रो सबै 70% एचिभमेन्ट छ. पशुको 3 सूचकहरूको पनि 80% भन्दा बढी भयो हुने हो. त्यो पनि एचिभमेन्ट भएको छ. महिला बालबालिका पनि 5 सूचक हुन्छ. त्यो पनि 70% एचिभ भएको छ. शासकीय प्रबन्ध क्षेत्रको 10 सूचक हो. त्यो पनि एचिभमेन्ट भएको छ. खानेपानी सरसफाई अन्तर्गत चाहिँ 5 सूचकहरू 100% एचिभमेन्ट भएको छ. 5 सबै वडाहरूलाई घोषणा गर्छौँ. त्यसपछि हामी पालिका घोषणाको चरणमा प्रवेश गर्छौँ.
4: संघीय सरकारबाट आउने विशेष अनुदानको 4 बजेटबाट बडीगाडलाई नै पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने चरणमा ल्याइ पुर्याएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ.
7: अब हामीले फिल्डमै काम गरेको कुरा झन्डै हाम्रो 6 लागत लागेको छ. हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त. हामीले सुरुको वर्ष 1, दोस्रो वर्ष 90, तेस्रो वर्ष 3 र यो चौथो वर्षको 1,63,00,000 6,53,00,000 होला.
4: सुरुका दिनमा निकै चुनौतीपूर्ण रहेका जङ्क फुड नियन्त्रण, बाल विवाह लगायतका समस्याहरू अहिले सचेतनात्मक कार्यक्रम पछि निकै राम्रो सुधार भएको उहाँको भनाइ छ.
7: सबैभन्दा हामीलाई च्यालेन्जिङ कुरा त विद्यालयहरूमा जङ्क फुडकै अन्त्य गर्नलाई धेरै च्यालेन्जिङ जस्तै भएको हो. उमेर नपुगिकन बाल विवाह गर्ने कुराहरू, उमेर नपुगिकन आमा बनेको बच्चा जन्माएको कुराहरू पनि लगभग त्यसलाई पनि हामीलाई धेरै गाह्रो चाहिँ भएको थियो सुरु सुरुमा. अहिले चाहिँ यो कार्यक्रम 4 पिरियडमा चाहिँ धेरै सुधार भएर लगभग यसले 85% एचिभ गरेको छ कि. यो
3: अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका नेपाली सेफ सन्तोष कुमार शाहलाई पक्राउ गरिएको छ. शाहलाई बैंकिङ कसुर र ठगी आरोपमा जनकपुरबाट पक्राउ गरिएको हो. काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शाहलाई गैरात धनुषाको जनकपुर महानगर 8 रामानन्द चोकबाट पक्राउ गरेको हो. शाहमाथि गरीधाराको एउटा रेस्टुरेन्ट खरिद गर्दा बैंकिङ कसुर र ठगी गरेको आरोप लागेको छ. शकुन्तला अधिकारी थापाको जारीपछि शाहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको भनाइ छ. प्रहरीले अदालतबाट पक्राउ अनुमति पाएपछि फरार भएका शाहलाई प्रहरीले जनकपुर पुगेर नियन्त्रणमा लिएको हो. प्रहरीले शाहसहित यही मुद्दाका अर्का आरोपी सिराहाको कर्जना नौका नारायण शाह सुडीलाई पनि पक्राउ गरेको छ. दुवैजनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ. सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एकजना वृद्धको ज्यान गएको छ. कुटपिटबाट घाइते भएका गोडैता नौका 70 अहमेद मन्सुरको उपचारको क्रममा मृत्यु भएको हो. यही जेठ 22 गते छिमेकी श्रीचन्द महतो र अहमेद मन्सुर बीच जग्गा विवाद परेपछि श्रीचन्दका छोरा सुशील महतो रामजान मन्सुर लगायतले वृद्धमाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ. यता गोर्खा नयाँ बजारको रोधी घरमा कुटपिट हुँदा घाइते भएका श्याम भनिने सन्त बहादुर गुरुङको मृत्यु भएको छ। गएको बुधबार राति रोधी घरबाट निस्कदै गरेको बेला गुरुङमाथि आक्रमण भएको थियो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

युवाहरूको संसार युथ ड्रिम्स यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोश जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

0: बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। र आज भने मसँग ब्यान अफ द ब्रिगेड अफ गोर्खासको यङ भाइहरू हुनुहुन्छ, इन्टेक 2025 न्यू सोल्जर्सहरू भनौँ न, न्यू म्युजिसियनहरू, चारजना म्युजिसियनहरू मेरो साथमा हुनुहुन्छ। उहाँहरूसँगको रमाइलो कुराकानी साथै गीतहरू पनि हामी सुन्नेछौँ। सबैभन्दा पहिला त भाइहरू, तपाईँहरूलाई बीएबीएस गोर्खा रेडियोमा वेलकम छ, अनि क्रमैसँग तपाईँहरूको परिचय हामी सुन्दै जाउँ। र सुरुमा भाइ, तपाईँको परिचय।
1: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन कुशल राई हो। म चाहिँ द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासको अहिलेको इन्टेक 25 एउटा सोल्जर हो।
0: अनि त्यसै गरी नेक्स्ट भाइ।
2: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन पारस थापा मगर हो दिदी।
0: अनि त्यसै गरी हाम्रो अर्को भाइ।
3: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन प्रशान्त तामाङ दिदी।
0: अनि त्यसै गरी भाइ।
4: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन सुरज विक्रम साह दिदी।
0: चारजना भाइहरू ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट, म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम साह र म्युजिसियन पारस थापा मगर मेरो साथमा हुनुहुन्छ। आज तपाईँहरूको साथमा हामी विशाल गीतहरू सुन्नेछौँ। उहाँहरू एकदमै अहिलेको जल्दो बल्दो सिङ्गरहरू नै हुनुहुन्छ। र आजभन्दा पहिला पनि ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट पार्टिसिपेन्ट हुनुभयो, उहाँहरूले मिठा मिठा गीतहरू सुनाउनुहुन्थ्यो, आज पनि हामी सुन्नेछौँ। भाइहरू, अहिले सो फार तपाईँहरूको ब्यान्डमा के भइरहेको छ सुनाउनुहोस्।
3: हजुर दिदी, अहिले चाहिँ हामी पनि भर्खर भर्खर आयो दिदी, अनि हाम्रो नाममा चाहिँ अहिले चाहिँ हामीलाई चाहिँ इन्स्ट्रुमेन्टहरू छुटाइदिनु भएको छ दिदी, अनि त्यही सिक्ने क्रममै छौँ दिदी। हामी पनि लेसनहरू भइरहेको छ दिदी, अनि नयाँ नयाँ कुराहरू, अनि परेडमा पनि हामी ब्यान्डसँग अरू अरू ठाउँहरू पनि गयौँ। अस्ति कलेक्टिभ ट्रेनिङ थियो दिदी, त्यहाँ चाहिँ वेल्समा विभिन्न आर्क्याम सम्बन्धित विभिन्न ब्यान्डहरू पनि आएको थियो दिदी, त्यहाँ चाहिँ हामीले नयाँ कुराहरू सिक्ने मौकाहरू, अनि यही सिक्ने क्रममै छौँ दिदी अहिले हामी।
0: ओके, अनि तपाईँहरूले आफ्नो इन्स्ट्रुमेन्ट पाइसक्नुभयो?
3: हजुर दिदी।
0: प्रशान्त भाइ, तपाईँले कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
3: हजुर दिदी, मैले चाहिँ क्लारिनेट पाएको छु दिदी।
0: तपाईँले रोजेको कि लक्की भएर पाउनु भएको?
3: मैले रोजेको है दिदी।
0: ओके, अनि सुरज विक्रम भाइ, कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
4: हजुर दिदी, मैले चाहिँ हाम्रो बेस ट्रम्बोन भन्ने पाएको छु दिदी।
0: त्यो पनि तपाईँले चुज गरेको?
4: हजुर।
0: ओके, किन चुज गर्नुभयो
4: दिदी? अब मलाई चाहिँ बेस ट्रम्बोन अलिक मनपर्छ दिदी, पहिलादेखि नै वेस्टर्न अलिकति इन्स्ट्रुमेन्टहरू चाहिँ हेरिराख्थेँ दिदी, अनि बेस ट्रम्बोन चाहिँ अलवेज कुनै परेडमा अगाडि बसेर बजाउने भएकोले मलाई चाहिँ वान अफ द राम्रो इन्स्ट्रुमेन्ट लाग्छ दिदी, त्यसैले त्यही चुज गरेको दिदी।
0: ओके, त्यो कसरी बजाइन्छ?
4: हजुर हजुर दिदी, अरू अरू अरू इन्स्ट्रुमेन्टमा चाहिँ हाम्रो नोटहरू निकाल्नको लागि चाहिँ विभिन्न कीहरू दाब्नुपर्ने हुन्छ दिदी, वेराज हाम्रो बेस ट्रम्बोन अथवा ट्रम्बोनमा चाहिँ हामीले चाहिँ स्लाइड गर्नुपर्ने हुन्छ दिदी, त्यसमा चाहिँ की हुँदैन, हामीले स्लाइड गरेर नोटहरू प्रड्युस गरेर त्यसरी म्युजिकहरू गर्छौँ दिदी।
0: ओके, त्यो चाहिँ फ्रन्टमा हुने होला होइन, तपाईँहरूले डिस्प्ले गर्दा।
4: ओके,
0: कुशल भाइ, कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
1: हजुर दिदी, मैले चाहिँ फ्लुट इन्स्ट्रुमेन्ट पाएको छु दिदी।
0: ओके, नेपालमा पनि प्ले गर्नु भएको थियो?
1: मैले चाहिँ नेपालमा चाहिँ पहिला बजाएको चाहिँ थिएन दिदी, मैले चाहिँ यहीँ आएर पहिलेदेखि बाँसुरी चाहिँ नेपालमा सुनेको दिदी, राम्रो लाग्थ्यो दिदी, त्यही भएर यहीँ रोजेर मैले पाएको दिदी।
0: नेपालमा बजाउने बाँसुरी र तपाईँको ब्यान्डमा बजाइने बाँसुरीमा केही फरक छ कि?
1: हजुर दिदी, फरक छ दिदी
0: है।
1: हजुर दिदी, उता जस्तै नेपालको बाँसुरीहरूमा चाहिँ गुरुजी दिदी
0: ठिकै छ, गुरुजी मलाई धेरैले गुरुजी भन्नुहुन्छ तपाईँहरू जस्तोले।
1: हजुर दिदी, उता नेपालमा बजाउने बाँसुरी र यता चाहिँ अलिक फरक छ दिदी, उता बजाएर यता बजाउनु चाहिँ अलिक सजिलो चाहिँ सजिलो हुन्छ दिदी, तर यस्तै नोटहरूमा चाहिँ धेरै फरक हुन्छ दिदी।
0: अनि बाँसुरीमा पनि केही फरक हुन्छ कि मेटलको हुन्छ कि अथवा काठको नै हुन्छ यहाँ पनि?
1: हजुर दिदी, यहाँ चाहिँ मेटलको हुन्छ दिदी, अनि उताको चाहिँ जस्तै एउटा बाँसुरीमा चाहिँ दुईवटा मात्रै नोट निस्किने हुन्छ दिदी, यताको चाहिँ त्यो जे यताको बाँसुरीमा चाहिँ दिदी सबै नोटहरू चाहिँ निस्किन्छ दिदी।
0: ओके, अनि बाँसुरी पनि कतिवटा हुन्छ? एउटै प्रकारको तपाईँले कन्टिन्यू रूपमा बजाउनु पर्ने हुन्छ कि अथवा अरू थरी थरीको हुन्छ?
1: हजुर दिदी, यहाँ चाहिँ हामीले दुईवटा हुन्छ, एउटा चाहिँ फ्लुट भन्छ दिदी, अर्को चाहिँ पिकोलो भन्ने हुन्छ, सानो हुन्छ दिदी, तर त्यो चाहिँ यो हाई नोटको लागि चाहिँ प्रयोग गरिन्छ दिदी। अनि दिदी, यताको त्यो फ्लुट चाहिँ दिदी हामीले यतिकै बस्दाखेरि बजाइन्छ दिदी, अनि पिकोलो चाहिँ जस हामी यस्तो मार्चिङ ब्यान्डहरूमा जाँदाखेरि चाहिँ बजाइन्छ दिदी।
0: अहिलेसम्म तपाईँहरूको कुनै एक्सपिरियन्स ब्यान्डको डिस्प्लेमा
3: छैन?
0: फ्युचरमा तपाईँहरू नै हो गोर्खा ब्रिगेडदेखि लिएर यहाँको लोकल कम्युनिटीमा ब्यान्डको प्रस्तुति झमझम बजाउँदै होइन? ओके, तपाईँहरूको मन एकदमै एक्साइटमेन्ट छ? है, गुड। अनि त्यसै गरी हाम्रो पारस थापा मगर भाइ, तपाईँको इन्स्ट्रुमेन्ट के परेको छ?
2: हजुर दिदी, मैले चाहिँ क्लारिनेट नै पाएको छु दिदी.
0: अनि त्यो पनि तपाईँले रोजेको कि लक्की भएर पाउनु भयो?
2: मैले क्लारिनेट चाहिँ रोजेकै हो दिदी.
0: आजभन्दा पहिला ब्यान्डमा आउनुभन्दा अगाडि कुनै इन्स्ट्रुमेन्ट प्ले गर्नुहुन्थ्यो?
2: म चाहिँ खासै त्यस्तो बजाउन आउँदैन दिदी. म चाहिँ सिक्ने भनेर आएको दिदी.
0: गुड.
2: मैले चाहिँ अलि क्लारिनेट मन परेर नै क्लारिनेट चुज गरेको दिदी.
0: यो त भयो तपाईँहरूको ब्यान्डमा वाद्यवादनको भनौँ न, तपाईँहरूको इन्स्ट्रुमेन्टको विषयमा हामीले कुराकानी गऱ्यौँ. तपाईँहरू नेपालमा के गर्नुहुन्थ्यो ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि?
3: म चाहिँ दिदी ब्याचलरमा यता जोइन गरेको थिएँ दिदी. ब्याचलर पनि पढ्दै भर्ती पनि भिड्दै गरेको थिएँ दिदी. अनि यता भर्ती लागेपछि पढाइ छोडेर यता आयो दिदी.
0: प्रशान्त भाइ, तपाईँ फर्स्ट एटेम्पमै जोइन गर्नुभयो कि लक्की भएर अथवा अरू एटेम्प पनि गर्नुपर्ने भयो?
3: म चाहिँ दोस्रो एटेम्पमा चाहिँ सफल भएको थिएँ दिदी.
0: फर्स्टमा के भयो तपाईँको?
3: फर्स्टमा चाहिँ दिदी अनलक्की, अब सिलेक्सन आउने बेलामा चाहिँ दोस्रो सिलेक्सनमा चाहिँ होइन दिदी, बिमारी भयो दिदी. अनि बिमारी भएर चाहिँ सिलेक्सनमा जाँदाखेरि चाहिँ अलिक राम्रो जस बाहिर गरे जस्तो मेहनत गरे जस्तो त्यहाँभित्र देखाउन सकेन. अनि अनलक्कीले चाहिँ पास चाहिँ भयो दिदी, तर यता फाइनलको लागि नाम चाहिँ आएन दिदी.
0: ओके. तपाईँ जस्तै ब्रिटिस आर्मी जोइन गर्नको लागि धेरै साथीहरू थिए होला, उहाँहरू सफल हुन सक्नु भएन, कहिलेकाहीँ उहाँहरूसँग कुराकानी हुन्छ?
3: हजुर दिदी, हाम्रोमा चाहिँ दिदी सँगै भिड्दा त्यति धेरैजना चाहिँ भिडे थिएनौँ दिदी. अनि जस जति पनि भिडे लगभग त्यति बेला चाहिँ तिनजनै हामी सँगै भर्ती लागेर आयौँ दिदी. अनि एकजना चाहिँ भाइ हुनुहुन्थ्यो, उहाँ चाहिँ यसपालि भर्ती लागेर आउनु भएछ, जस खुसी लाग्यो त्यो चाहिँ.
0: अनि सुरज भाइ, तपाईँ पनि फर्स्ट एटेम्पमा भर्ती हुनुभयो कि?
4: होइन दिदी, म चाहिँ थर्ड अनि फाइनल एटेम्पमा चाहिँ भर्ती भएको दिदी. त्योभन्दा अगाडि चाहिँ दिदी म फिल्टर आउट सेन्ट्रल सेलेक्सनमा बसेर फिल्टर आउट भएको दिदी.
0: थर्ड टाइममा तपाईँलाई कस्तो लागेको थियो?
4: हजुर दिदी, मलाई चाहिँ अलिकति हुन्छ जस्तो लाग्यो दिदी. किन भन्दाखेरि दुई वर्षको एक्सपिरियन्स पनि थियो, अनि भित्र कस्तो के बोल्नुपर्छ, कसरी के गर्नुपर्छ भन्ने अलिकति आइडिया थियो दिदी. अनि त्यो कारणले चाहिँ अलिकति कन्फिडेन्स नै थियो दिदी.
0: त्यसले काम गरे होइन, कन्फिडेन्ट. अनि हाम्रो पारस भाइ.
2: हजुर दिदी. दिदी, म चाहिँ सेकेन्ड अटेम्पमा भर्ती लाग्यो दिदी.
0: फर्स्ट अटेम्पमा के भयो तपाईँको?
2: अनलक्कीली फाइनलमा नाम आए पनि म चाहिँ फाइनल सेलेक्सनबाट फेल ल्यायो दिदी. म
0: जब यो फाइनलमा फेल हुनुभयो, नेक्स्ट इयर तपाईँले ट्राई गर्नुभयो, रिजल्ट राम्रो भयो, कतिको एक्साइटमेन्ट भएको थियो पारस भाइलाई?
2: दुई वर्षको दुःख थियो दिदी. अनि आफूसँग एउटा पोजिटिभ एटिट्युड पनि थियो दिदी, हुन्छु भनेर. अनि फ्यामिलीलाई पनि प्राउड भयो दिदी, अनि आफूलाई पनि प्राउड भयो. एकदमै खुसी फिल भएको थियो दिदी.
0: ओके. फ्यामिलीमा को को हुनुहुन्छ
2: दिदी? मेरो फ्यामिलीमा चाहिँ बाबा, मम्मी अनि दिदी, हामी चारजना छौँ दिदी.
0: अनि त्यसै गरी हाम्रो अर्को भाइ कुशल भाइ.
1: हजुर दिदी, म चाहिँ तेस्रो एटेम्प्ट, जस फाइनल एटेम्प्टमा चाहिँ.
0: थर्ड एटेम्प्टमा तपाईँ सफल हुनुभयो, त्यो खुसियालीलाई कसरी व्यक्त गर्नु भएको थियो, त्यो कस्तो एक्साइटमेन्ट थियो, सुनाउनुहोस् न.
1: हजुर दिदी, म चाहिँ दिदी जस दुईचोटि मेरो चाहिँ दुईचोटि भिड्दाखेरि नै अगाडि चाहिँ फाइनलमा चाहिँ म पुग्न सकेको थिइनँ दिदी. त्यो बेला चाहिँ जस घरबाट पनि अब अलिक गाह्रो गाह्रै हुने रहेछ, अन्तिम एटेम्पमा चाहिँ नभिड जस्तो भन्नुभएको थियो दिदी. तर मैले चाहिँ यस हार नमानेर दिदी अब हुन्छ है भनेर.
0: त्यो हो नि त.
1: हजुर दिदी, जस्तो एउटा हजुर दिदी एउटा पोजिटिभ एटिट्युड लिएर चाहिँ जस दुःख गरेर भर्ती भयो दिदी. अनि जस फाइनलमा लाग्दाखेरि चाहिँ धेरै नै खुसी भएको थियो.
0: ब्रिटिस आर्मी जोइन गर्नको लागि के दुःख गर्नुपर्छ, सुनाउनुहोस् न
4: दिदी. अब हामी चाहिँ कन्टिन्यू अब आज गरेर भोलि फिजिकल बढ्ने कुरा हुँदैन दिदी. भर्ती देखाउन चाहिँ हामी 10,000 बेसी क्यान्डिडेटभन्दा चाहिँ हामी छानिएर एभ्री स्टेपबाट छानिएर जानुपर्छ दिदी. फिजिकल, एजुकेसन, अब हाम्रो मेडिकल, एभ्रिथिङ चाहिँ हाम्रो राम्रो हुनुपर्छ दिदी. अनि त्यही कुरालाई चाहिँ हामीले फिजिकल, एजुकेसन र मेडिकललाई मेन्टेन चाहिँ गर्नलाई डिसिप्लिन चाहिन्छ दिदी. अनि त्यो डिसिप्लिन चाहिँ जो कोहीले चाहिँ अब मेन्टेन गरिराख्न सक्दैन दिदी. अनि त्यही डिसिप्लिनलाई कन्सिस्टेन्ट राखेर अगाडि बढिराख्नु, आफूलाई इम्प्रुभ, आफूभित्र चाहिँ इम्प्रुभमेन्ट ल्याइराख्नु चाहिँ त्यही चाहिँ गाह्रो हो दिदी. अनि सब
0: सही कुरा. 10,000 हुन्छ होइन जम्मा तपाईँहरू सेलेक्सनमा पढ्ने?
4: 274
0: तपाईँहरू बडो लक्की हो होइन. ओके. अब उहाँहरूसँग हामी एकदमै रमाइलो त गर्नेछौँ, साङ्गीतिक विश्राम मैले लिन खोजेको हो यो समयमा. तपाईँहरूकै स्वरमा हामी कुनै गीत सुनाउँ.
3: हुन्छ
4: दिदी.
0: भाइहरू कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई?
3: पहिलो सङ्ग चाहिँ बसन्त, जेपिटी रकर्सको छ दिदी.
0: जेपिटी रकर्स. तपाईँहरूलाई प्राय गरेर कस्तो खालको गीत मनपर्छ?
3: अब हामीलाई चाहिँ अहिले दिदी अब मोडर्न अब पुरान पनि मनपर्छ दिदी, तर प्रायः चाहिँ अब मोडर्नहरू सुन्ने भएर चाहिँ
0: अहिलेको मोडर्न समयमा होइन तपाईँहरूलाई रक पप टाइपको गीत मनपर्छ.
3: हजुर दिदी.
0: गुड. अब हामी सुनौ भाइहरू.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: बीएफबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्स कार्यक्रममा। आज मसँग युथ ड्रिम्समा ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट रेक्रुट इन्टेक 2025 चारजना भाइहरू हुनुहुन्छ। उहाँहरू म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम शाह र म्युजिसियन पारस थापा मगर। उहाँहरू इन्टेक 25 हुनुहुन्छ र उहाँहरूसँग एकदमै रमाइलो कुराकानी त भइरहेको छ। साथमा यहाँहरूले एउटा मिठो गीत पनि सुन्नुभयो। अब भाइहरू तपाईँहरू यस्तो मिठो गाउनुहुन्छ होइन, तपाईँहरू पहिलेदेखि नै गाउनुहुन्थ्यो कि कहिलेदेखि सुरु गर्नुभयो तपाईँहरूले गीत गाउन?
1: मैले चाहिँ दिदी नेपालमा हुँदाखेरि हल्का सिक्दै थिएँ भनौँ न दिदी।
0: ए, तपाईँले नेपालमा पनि सिक्दै हुनुहुन्थ्यो?
1: हजुर दिदी, गीतहरू गाउँथे दिदी।
0: कुशल भाइ, त्यसो भए तपाईँको नेपालमा ब्यान्ड थियो?
1: त्यस्तो त थिएन दिदी, आफैले हल्का रुममा आफै यसो बजाउने, धेरै गीतहरू सुन्न चाहिँ मनपर्ने दिदी, यसो सिक्दै थिएँ भनौँ न दिदी।
0: पारस भाइ, कहिलेदेखि गाउन सुरु गर्नुभएको?
2: दिदी, म चाहिँ म्युजिकल ब्याकग्राउन्डबाट आएको होइन दिदी, त्यही भएर
0: ठिक छ अहिले सिकिराख्नु भएको छ होइन। गोर्खा कम्पनी आइटी सिकेट्रिकमा तपाईँहरूले 9 महिनाको ट्रेनिङ गर्नुभयो, अनि त्यसमा तपाईँहरूको एउटा एन्टरटेनमेन्ट प्याकेज पनि हुन्छ
2: होइन।
0: तपाईँले के डिस्प्ले गर्नुहुन्थ्यो तपाईँको एक्स्ट्रा स्किल पारस भाइ?
2: दिदी, मैले चाहिँ डान्स चाहिँ गर्थेँ दिदी, सिङ्गिङ चाहिँ गर्थेन दिदी।
0: ओके, ठिक छ नि, तपाईँजना राम्रो डान्स गर्नुहुँदो रहेछ पारस भाइ। अनि कस्तो प्रकारको डान्स गर्नुहुन्छ
2: दिदी? अब हामीले चाहिँ कहिलेकाहीँ मोडर्न सङहरू, हिन्दी सङ प्लस कल्चरल डान्सहरू गर्थ्यौँ।
0: वाउ, तपाईँ त मल्टी ट्यालेन्टेड हुनुहुन्छ रहेछ होइन, खुसी लाग्यो। तर त्यो डान्स यहाँ देखाउन मिलेन होइन, ठिक छ। अनि त्यसै गरी हाम्रो प्रशान्त भाइ, गाउने कहिलेदेखि सुरु गर्नुभयो? तपाईँहरूको स्वर यस्तो मिठो छ होइन।
3: मैले चाहिँ दिदी नेपालमा हुँदा सानैबाट नै गाउने गर्थेँ दिदी, अनि गिटार पनि जस बजाउँथेँ दिदी, गिटारहरू बजाउने गाउने, अनि कहिलेकाहीँ यसो रिलहरू हाल्ने गाएर हो त्यस्तो गर्थेँ।
0: भनेपछि स्कुलको प्रोग्रामहरूमा पनि तपाईँले थुप्रै प्रस्तुतिहरू दिइसक्नु भएको छ?
3: हजुर दिदी, मैले थुप्रै सानैबाट स्कुल त्यो प्रोग्रामहरूमा चाहिँ गाउने गर्थेँ दिदी।
0: अनि कस्तो प्रकारको गीतहरू गाउनुहुन्थ्यो
3: त्यति बेला चाहिँ दिदी? अब देशभक्ति, अब देशभक्ति, अनि अलिअलि नयाँ नयाँ आउने गीत, हिन्दी गीतहरू, त्यस्तै गाउने गर्थ्यो दिदी।
0: तपाईँको स्वरमा हामी देशभक्ति भावनाले सजिएको राष्ट्रिय गीत पनि सुन्नेछौँ होइन, अनि हिन्दी मुभीका गीतहरू पनि सुन्नेछौँ एकैछिन। अब हाम्रो सुरज भाइ, तपाईँले गाउन कहिलेदेखि सुरु गर्नुभयो?
4: हजुर दिदी, अरू नम्बरहरू जस्तै मैले पनि नेपालमै पहिलादेखि गीत चाहिँ गाउँथेँ दिदी, अनि पहिलादेखि नै गाउँदै आएको दिदी। अनि हामीले
0: स्कुल लाइफमा पनि तपाईँले गाउनुभयो स्कुलको?
4: हजुर दिदी, हजुर दिदी, स्कुलमा पनि गायौँ दिदी। अनि हामीले चाहिँ दिदी, हामी नम्बरहरूले चाहिँ जस क्याट्रिकमा एभ्री इन्टरटेनमेन्टमा चाहिँ हामीले पार्टिसिपेट भएर हामीले जस हाम्रो तर्फबाट चाहिँ गाइरहेको थियौँ।
0: मैले देखेको थिएँ एउटा कुन चाहिँ नि इन्टेकको दोहोरी पनि गाएको मैले देखेको थिएँ, तपाईँहरू हो? ओके, अनि दोहोरी गाउन आउँछ
4: दिदी? हामीलाई त्यस्तो टुक्का हान्न चाहँदैन दिदी, तर जो
0: ओके, सवालको जवाफ दिन चाहिँ आउँछ होइन, पक्का। त्यो नै हो अब दोहोरी भनेको होइन, अब राम्रो लय भाका हालेर गाउन त प्रोफेसनल कलाकारलाई आउँछ होइन। तर तपाईँहरूलाई कसैले केही गीतबाट प्रश्न गरी घर कहाँ हो भन्यो भने त हाम्रो घर पूर्व पश्चिम हो भन्न त आउँछ नि होइन र भाइहरू? सही हो। अब हामी एउटा मिठो गीत सुनाऊ तपाईँहरूकै स्वरमा, कुन चाहिँ गीत सुन्ने अब?
3: हुन्छ दिदी।
4: दिदी, हाम्रो अर्को गीत चाहिँ माइली भन्ने हो दिदी, अनि यो चाहिँ हाम्रो अङ्किता पुन दिदीको दिदी, अब सुनाउँछौँ दिदी।
0: यस, अङ्किता पुनले गाउनु भएको मिठो गीत छ। अहिले तपाईँहरूको बिचमा अङ्किता पुन पनि निकै लोकप्रिय हुन्छ।
4: हजुर,
0: अब हामी सुनाऊ।

0: do.
1: Mary Mile, Ankita Punle Gaunu Bhayeko, Yo Gita, Tapai Haruko male voice, Ma Aja Suit Hudo Raecha. Mary Mile, Tapai Harule, Yo Mile Bhaneko, Ekdamai Saili Mile Gita Haruma Haina. Hemanta Rana Le Gaunu Bhayeko, Saili Pani Tyattikai Popular Thiyo, Yo Mile Ankita Punle Gaunu Bhayeko. Tara Tapai Harule Gauda, Someone Koi Hununcha Tapai Harulai Maya Garne, Jo Mile Nepal Ma Chodera Aunu Bhayeko Cha Tapai Harule.
2: मेरो चाहिँ छैन दिदी नम्बरहरूको चाहिँ हुनुहुन्छ दिदी
1: ए हो भनेपछि तिनजना नम्बर यीहरूको छ
2: दुईजनाको छ
1: ओके पारस भाइ र प्रशान्त भाइको चाहिँ छैन भनेपछि हाम्रो कुशल भाइ र सुरज भाइ चाहिँ अलरेडी
3: बुक्ड
1: ओके एकदमै राम्रो कुरा हो त्यो हुनु पनि पर्छ होइन उहाँको प्रेरणाले सायद तपाईँहरूलाई अझ अघि बढ्न राम्रो हुन्छ होला होइन अनि के छ त पारस भाइ र हाम्रो प्रशान्त भाइ तपाईँहरूले कतै हन्टिङ सोचेकै छैन तपाईँहरू काममा व्यस्त हुनुहुन्छ होइन माया भन्ने कुरा कसैले आई लभ यु भन्यो भने बरु त्यो झुटो हुनसक्छ क्या होइन दुई आत्माबाट छचल्किने एउटा प्रेमा लाभ नै हो क्या होइन प्रेम भनेको कुरा दुईजना नम्बरीलाई सोध्यो भने थाहा हुन्छ

जगदीश समाल र सपना श्रीले गाउनुभएको यो गीतको लागि अनुरोध गर्नुभएको थियो. आजको मेरो गेस्ट म्यान अफ द ब्रिगेड अफ गोर्खासबाट हाम्रो इन्टेक 2025 का भाइहरू. हजुर, इन्टेक मलाई घाँटीमा अलिकति खसखस भएको महसुस गरिरहेको छु. एनिवे श्रोता, र इन्टेक 2025 ब्यान्डबाट हामीले सुनिरहेका थियौँ. आज कुराकानी अझै भाइहरूसँग रमाइलो कुराकानी त छँदैछ. हामी नेक्स्ट विक पनि गोर्खा ब्रिगेडबाट ब्यान्डको भाइहरू जो चारजना भाइहरू ब्यान्डमा पढ्न सफल हुनुभएको छ उहाँहरूसँग गरिएको कुराकानी हामी नेक्स्ट विक पनि सुन्नेछौँ श्रोता. अहिलेको लागि भने हामीसँग धेरै श्रोताहरू

0: निवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
1: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

नवराज अन्सारीले गाउनुभएको यो गीत हामीले सुनिरहेका थियौँ श्रोता. आउनुहोस् अब भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ र हामीलाई टेलिफोन मार्फत पनि पुनमजीले सम्पर्क गर्नुभएको थियो, गीत सुन्ने मौका पाउनुभएको रहेछ, धन्यवाद भन्न चाहन्छु. र अब भने हामीसँग हुनुहुन्छ हाम्रो नियमित श्रोताहरू ललित दाई र सती दिदी आउनुभएको छ लन्डनदेखि र उहाँ

ए पनि बहिनी नमस्कार भन्नुभएको छ. मेरो पनि दाइ र दिदीलाई नमस्कार. हामी पनि हजुरको मिठो प्रस्तुति सुनेर अत्यन्तै आनन्दित भएका छौँ. कार्यक्रम एकदमै रमाइलो भइरहेको छ. बहिनी, अहिले वर्ल्ड कप फुटबल सुरु भइसकेको छ, सायद हजुरले पनि हेर्दै हुनुहुन्छ होला. सही कुरा दाइ, झन् तपाईँले त अब मिस गर्ने कुरै भएन फुटबल भनेपछि त, होइन? ओके. अनि समयको भिन्नताको कारण सबै खेलहरू हेर्न सम्भव छैन भन्नुभएको छ, सही कुरा हो दाइ. तर क्वार्टर फाइनलमा पुगेपछि भने मनपर्ने टिमको खेल अवश्य हेर्ने कोसिस गरौँला भन्नुभएको रहेछ, सही कुरा. अब पक्कै पनि यो अहिलेभन्दा पनि अझ क्वार्टर फाइनलतिर पुग्ने बेलामा त यस्तो कसले कसलाई सपोर्ट गर्ने, त्यति बेला हुन त अहिलेदेखि नै मानिसहरूले विभिन्न टिमहरूलाई सपोर्ट गरिरहेका छन्. र दाइले पनि लेख्नुभएको छ, चर्चामा रहेका टिमहरूमा स्पेन, फ्रान्स, अर्जेन्टिना, ब्राजिल, इङ्ल्यान्ड, पोर्चुगल. ओके. र एसियन टिमहरूमा पनि, एसियन टिम पनि सेमी फाइनलमा पुग्यो भने त जुनसुकै टाइममा भए पनि हेर्ने हो भन्नुभएको छ, सही कुरा दाइ. अनि सबैको समय सुखमय रहोस्, ललित एन्ड सती लन्डन भन्नुभएको छ. अनि त्यस्तै गरी अघि हामीले धनु बहिनीको कविता पढेका थियौँ, अनि उहाँ लेख्नुहुन्छ, बहिनी धनु छोरीको छोटो तर गहिरो भावनाले भरिएको कविता धेरैको जीवनसँग मेल खान सक्छ होला. सायद यो कविता हाम्रो धनु छोरीले आफ्नै स्वर्गीय ममतामय आमाको सम्झनामा लेखेकी पनि हुन सक्छिन्. छोरीलाई यति मिठो कविताको लागि धेरै धेरै धन्यवाद भन्नुभएको छ. धनु बहिनी तपाईँले सुन्दै हुनुहुन्छ भने लन्डनदेखि ललित दाई र सती दिदीले तपाईँको मिठो प्रशंसा गर्नुभएको छ. हुनसक्छ उहाँहरूले भने जस्तै तपाईँको स्वर्गवासी आमाको लागि पनि लेख्न सक्नुहुन्छ, होइन? ओके. अनि त्यसै गरी हामीसँग नुतन भुसालजी इसरायलबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. सबैलाई शनिबारको शुभकामना भन्नुभएको छ. ओम थापा काउसा दाई फानबरदेखि गुड मर्निङ फ्रम पार्क रन रसमुर भन्नुभएको छ. ओके, इन्जोय गर्नुहोला दाई पार्क रनबाट. अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ मेक मल्लज्यू, उहाँ डन्सटबलदेखि, उहाँले पनि आज पनि ड्युटीबाटै हाजिर जनाए है बहिनी भन्नुभएको छ. एकदमै खुसी लाग्यो, यहाँहरू सबैले कार्यक्रम सुनेर इन्जोय गर्नुभयो र मलाई बिहानको 7 बजेदेखि अहिले 10 बजेसम्म साथ दिनुभयो. तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र अर्को हप्ता पनि हामी युथ ड्रिम्समा गोर्खा ब्यान्डसँग गरिएको अझ रोचक कुराकानी सधैँछ, उहाँहरूसँगको अर्को श्रृङ्खलामा हामी भेट्नेछौँ. अनि अहिलेको लागि भने आजको यस कार्यक्रमबाट म पनि छुट्टिन्छु. तपाईँहरूको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बबाई. र हाम्रा आदरणीय श्रोताहरू, यहाँहरूमध्ये धेरैले गीत सुन्न र सुनाउनको लागि अनुरोध गरिराख्नु भएको थियो. समयको अभावले मैले तपाईँहरू सबैको गीत सुनाउन सकिनँ, तर अहिलेको लागि भने हजुरहरू सबैलाई मेरो हृदयदेखि नै प्यारपूर्वक यो गीत सुनाउँछु. इन्जोय गर्नुहोला. नमस्ते, बाय बाय.

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: उमेर छिप्पिसकेकाहरूलाई पनि करेले देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण सुरु भएको छ। बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको हो। उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मान्छेमा पहिलो पटक प्रयोग गरिएको छ। अमेरिका बोस्टनको बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले जलबिन्दु पीड़ित बिरामीलाई सेलुलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जानकारी दिएको छ। परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ। वैज्ञानिकहरूले आउँदो छ महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि सुरुमा बिरामीको आँखामा सिंगल जिन थेरापी इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ। यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जिनका लागि अन स्विचको रूपमा काम गर्ने र कोशिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने वैज्ञानिकहरूको अपेक्षा छ। यसअघि गरिएको परीक्षणमा यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतिजा दिएको छ। लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा एजिङ थेरापी सहित चिकित्सा विज्ञानकै लागि ठूलो र परिवर्तनकारी युग आउने बताउनु भएको छ। चिकित्सा अध्ययनका प्रशिक्षार्थी चिकित्सकले काठमाडौँ माइती घरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय श्रम ऐन अनुसार दिनको बढीमा 12 घण्टा र सातामा 72 घण्टा भन्दा बढी हुन नहुने, सातामा 48 घण्टा भन्दा बढी काम लगाएमा अतिरिक्त भत्ता दिनुपर्ने लगायतका सात बुद्धिमाग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्। सातामा एक दिन अनिवार्य विदा, सबै महिला स्वास्थ्य कर्मीलाई स्थायी कर्मचारी सरहको प्रसूति विदा, आवासीय चिकित्सकलाई साउनदेखि बढेको तलब सहित अधिकृत आठौं तहको तलब दिनुपर्ने र स्नातक पूरा गरेका इन्टर्न चिकित्सकलाई अधिकृत स्तर छैटौं सरहको तलब दिनुपर्ने उनीहरूको माग छ। त्यस्तै प्रशिक्षार्थी चिकित्सकमाथि शोषण भए नभएको अनुगमनका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने र विशेष कारणवश बीचैमा पढाइ छाड्नु परेका आवासीय चिकित्सकलाई हाल कायम गरिएको उच्च जरिवाना घटाउनुपर्ने माग पनि राखेका छन्। मुलुकका ठाउँ ठाउँमा हिजो एकै दिन भएका दुर्घटनामा 11 जनाको ज्यान गएको छ, 119 जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो 6 वटा प्रदेशमा भएका साना ठूला दुर्घटनामा 11 जनाको ज्यान गएको हो। हिजोको 24 घण्टामा बागमती प्रदेशमा भएका दुर्घटनामा 9 जनाको मृत्यु र 33 जना घाइते भएका छन्। त्यस्तै कर्णालीमा 1 जनाको मृत्यु र 4 जना घाइते, मधेसमा 1 जनाको मृत्यु र 24 जना घाइते र कोचीमा 31 जना घाइते भएका छन्। यो अवधिमा काठमाडौँ उपत्यकामा भएका दुर्घटनामा 20 जना घाइते, लुम्बिनीमा 6 जना घाइते र सुदूरपश्चिममा भएको सवारी दुर्घटनामा 1 जना घाइते भएका छन्। हिजोको दिन गण्डकीमा भने कुनै दुर्घटना नभएको प्रहरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।
4: छोरी प्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम सुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
3: धनकुटाको महालक्ष्मी नौखाल्टे कटहरीमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा 1 जनाको ज्यान गएको छ। भरुवा बन्दुक पड्किँदा खाल्टेका रामकृष्ण थापाको मृत्यु भएको हो। घरमा राखिएको एक नाली भरुवा बन्दुक सफा गर्ने क्रममा अचानक पड्किएपछि थापा गम्भीर घाइते हुनु भएको थियो। बारुद भरेको नाल आगोमा तताएको र मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा अचानक पड्किएको प्रहरीले जनाएको छ। थापाको उपचारका क्रममा गए राति धनकोटा अस्पतालमा मृत्यु भएको हो। थापाले बाँदर धपाउन बन्दुक राखेको हुन सक्ने प्रहरीको भनाइ छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि नगर्ने पक्षले आज काठमाडौँमा भेला राख्दैछ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: एक्सप्रेस गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: TBS गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFPS, the forces station. Bags of music.

0: हम सत्ताको वार्षिकोत्सव मनाउन मन्द लन्डनमा ट्रुपिङ कल आउट परेड कार्यक्रम हुँदैछ। करिब 1600 सैनिक, 100 घोडचढी र 7 सैन्य ब्यान्ड सहित परेड गरिँदैछ। हर्स गार्ड्स परेडका लागि साई परिवार बकिङहम दरबारबाट निस्किएको छ। हेड क्वार्टर लन्डन डिस्ट्रिक्ट अपरेसन टिमको कार्यकारी अधिकृत मेजर सार्लट विल्सन:
1: The military working horses that are on parade, they are all highly trained, and they've also conducted inoculation training recently, getting used to umbrellas opening up in front of them, flags being waved, loud noises, loud cheering. A lot of the horses are really experienced, but they are live animals, so anything can happen.
0: श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा रासपाको धारणा माग्नु भएको छ। रासपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले फेसबुकमा लेख्दै शाहको व्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भारतसँगको सिमानाबारे विवादास्पद कुरा बोलेपछि विपक्षी दलले अभिव्यक्ति सच्याउनु पर्ने र संसदको रेकर्डबाट हटाउनु पर्ने भन्दै केही दिन बैठक अवरोध गरेका थिए। गएको बुधबार परराष्ट्र मन्त्री श्री शेर खनालले यो विषयमा संसदबाट जवाब दिएपछि संसदको अवरोध हटेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।
2: छोरी प्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम सुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5,00,000 बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
0: चिकित्सा अध्ययनका प्रशिक्षार्थी चिकित्सकले काठमाडौँ माइती घरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय श्रम ऐनअनुसार दिनको बढीमा 12 घण्टा र सातामा 72 घण्टा भन्दा बढी हुन नहुने, सातामा 48 घण्टा भन्दा बढी काममा लगाएमा अतिरिक्त भत्ता दिनुपर्ने लगायतका 7 मुद्दे माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्। सातामा 1 दिन अनिवार्य विदा, सबै महिला स्वास्थ्य कर्मीलाई स्थायी कर्मचारी सरहको प्रसूति विधा, आवासीय चिकित्सकलाई साउनदेखि बढेको तलबसहित अधिकृत 8 तहको तलब दिनुपर्ने र स्नातक पूरा गरेका इन्टर्न चिकित्सकलाई अधिकृत स्तर 6 सरहको तलब दिनुपर्ने उनीहरूको माग छ। त्यस्तै प्रशिक्षार्थी चिकित्सकमाथि शोषण नभएको अनुगमनका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने र विशेष कारणवश बीचैमा पढाइ छाड्नु परेका आवासीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउनुपर्ने उनीहरूको माग छ। काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि नगर्ने पक्षले आज काठमाडौँमा भेला राख्दैछ। क्रियाशील सदस्यता अध्यावधि नगराउने सबैलाई आज सुकेधाराको पार्टी प्यालेसमा डाकिएको काङ्ग्रेस युवा नेता भूपेन्द्र जङ साईले जानकारी दिनुभएको छ। संस्थापन पक्षले क्रियाशील सदस्यता उत्साहपूर्वक अध्यावधि भइरहेको दावी गरिरहँदा यतर पक्षका नेताहरू सहभागी भएका छैनन्। 14 महाधिवेशन ताका नै 15 महाधिवेशनका लागि नवीकरण भएकाहरूलाई स्वत अध्यावधि गराउनु पर्ने उनीहरूको माग छ। काठमाडौँको वायु प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण प्रवर्धनका लागि सरकारले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना इनक्याप लागू गर्ने तयारी गरेको छ। 8.71 अर्ब करोडको यो परियोजना आउँदो आर्थिक वर्षदेखि शुरू हुनेछ। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋण र अनुदानमा सञ्चालन हुने यो परियोजनाले उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने, वायु गुणस्तर मापन प्रणाली विस्तार गर्ने र प्रदूषण निगरानी क्षमता बढाउने लक्ष्य राखेको छ। परियोजनाबाट औद्योगिक उत्सर्जन घट्ने, अधिक रोजगारी सिर्जना हुने र जनस्वास्थ्यमा सुधार आउने सरकारको अपेक्षा छ। मुलुकका ठाउँ ठाउँमा हिजो एकै दिन भएका दुर्घटनामा 11 जनाको ज्यान गएको छ, 119 जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो 6 प्रदेशमा भएका साना ठूला दुर्घटनामा 11 जनाको ज्यान गएको हो। हिजोको 24 घण्टामा बागमती प्रदेशमा भएका दुर्घटनामा 9 जनाको मृत्यु र 33 जना घाइते भएका छन्। त्यस्तै कर्णालीमा 1 जनाको मृत्यु र 4 जना घाइते, मधेसमा 1 जनाको मृत्यु र 24 जना घाइते भएको र कोशीमा 31 जना घाइते भएको प्रहरीले जनाएको छ। यो अवधिमा काठमाडौँ उपत्यकामा 20 जना घाइते, लुम्बिनीमा 6 जना घाइते र सुदूरपश्चिममा भएको सवारी दुर्घटनामा 1 जना घाइते भएका छन्। हिजोको दिन गण्डकीमा भने दुर्घटना नभएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका नेपाली सेफ सन्तोष कुमार शाहलाई पक्राउ गरिएको छ। शाहलाई बैंकिङ कसुर र ठगी आरोप मञ्चनकोपुरबाट पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शाहलाई गएराति धनुषाको जनकपुर महानगर 8 रामानन्द चोकबाट पक्राउ गरेको हो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: PFVS गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
2: PFBS गोरखा रेडियो, गोरखा रेडियो।
3: PFBS, the forces station.
4: Backs the music.
3: Your force.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कार्यक्रम ल्याउनु पर्ने सांसदहरूको मागमा एमाले महासचिव पनि सामेल भएका छन्। सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव शंकर पोखरेलले वन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठक राखेर राष्ट्रिय दृष्टिकोण बनाउन समेत माग गर्नुभएको छ। मान्छेको उठीवास लगाउने गरी वन्यजन्तुको संरक्षण गर्न नसकिने पोखरेलको भनाइ छ। बाँदर, बन्देल, दुम्सी लगायतका जनावरले बाली खाएर किसानलाई उठीवास लगाएको भन्दै संसदमा चर्को आवाज उठिरहेका बेला पोखरेलले अन्तर्राष्ट्रिय अभिसन्धि र कानूनको बहाना देखाएर किसानलाई थाथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायचित नहुने तर्क गर्नुभएको छ। प्रकृति र मानव बीच सन्तुलन आवश्यक भए पनि मान्छेको उठीवास लगाउने सन्तुलन प्रभावी नहुने उहाँको भनाइ छ। संरक्षण क्षेत्रभित्र नै सबै प्रकारका पशु पक्षीको संरक्षण गर्नुपर्ने भन्दै पोखरेलले संरक्षण क्षेत्र विस्तार गर्न पनि सुझाव दिनुभएको छ। कृषि उत्पादन र किसानका लागि संरक्षण कार्य नीति ल्याउन ढिला भइसकेको पोखरेलले लेख्नु भएको छ। 8 जनाको मृत्यु हुने गरी हिजो काभ्रेमा भएको बस दुर्घटनाको कारण खोज्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। बीपी राजमार्गमा पर्ने काभ्रेको नमोबुद्ध 2 बुच्छाकोटमा हिजो भएको बस दुर्घटनामा 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। दुर्घटना छानबिनका लागि आइजीपी दानबहादुर कार्कीले प्रहरी प्रदेश कार्यालय पनौतीका एसएसपी कमल थापाको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। समितिलाई घटनाको अवस्था, कारण र जिम्मेवार पक्ष पहिचान सहित प्रतिवेदन पेश गर्न 7 दिनको समय दिइएको छ। मुलुकका ठाउँ ठाउँमा हिजो एकै दिन भएका दुर्घटनामा 11 जनाको ज्यान गएको थियो, 119 जना घाइते भएका थिए। साहित्यकार कुमार नगरकोटेलाई हृदयघात भएको छ। उहाँको गंगालाल अस्पतालमा आइसीसीयूमा राखेर उपचार भइरहेको छ। उहाँलाई हिजो अस्पताल लगिएको हो। उहाँको एनजिओप्लास्ट सफल भएको अस्पतालले जनाएको छ। बेलायती सार्वभौम सत्ताको वार्षिकोत्सव मनाउन मध्य लन्डनमा ट्रुपिङ द कलर परेड हुँदैछ। करिब 1600 सैनिक, 100 घोडचढी र 7 वटा सैन्य ब्यान्ड सहित परेड गरिँदैछ। हर्स गार्ड्स परिस्कारका लागि शाही परिवार बकिङहम दरबारबाट निस्किएको छ। हेडक्वार्टर लन्डन डिस्ट्रिक्ट अपरेसन टिम की कार्यकारी अधिकृत मेजर Charlotte Wilson.
4: The military working horses that are on parade, they are all highly trained, and they've also conducted inoculation training recently, getting used to umbrellas opening up in front of them, flags being waved, loud noises, loud cheering. A lot of the horses are really experienced, but they are live animals, so anything can happen.
3: सर्लाहीमा जग्गा विवादका क्रममा कुटपिट हुँदा एकजना वृद्धको मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका गौडैता नौका 70 वर्षीय अहमेद मन्सुरको उपचार क्रममा मृत्यु भएको हो। यही जेठ 22 गते छिमेकी श्रीचन महतो र अहमेद मन्सुर बीच जग्गा सम्बन्धी विवाद परेपछि श्रीचन्दका छोरा सुशील महतो, रमजान मन्सुर लगायतले वृद्धमाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते भएका मन्सुरलाई मलङ्गवाको म्याक्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको सरलाई प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न मध्ये रमजान मन्सुरलाई पक्राउ गरिएको र श्रीचन्द महतो र सुशील महतोको खोजी भइरहेको प्रहरीले जनाएको छ। विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आमुन्ने सामुन्ने हुँदैछन्। अमेरिका न्यू जर्सीको मेटलाइफ रङ्गशालामा हुने खेल नेपाली समयको बिहान 4:15 सुरु हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल भएको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। ब्राजिलले 5 पटक विश्वकप उपाधि पनि जितेको छ। 24 वर्ष यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले 4 पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले 1 मात्र हार गएको संस्करणमा क्यामरुनसँग 1-0 बिहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित, 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो। समूह सिकै अर्को खेलमा स्कटल्यान्ड र हाइटीबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयको भोलि बिहान 7:45 सुरु हुनेछ। उत्तर अमेरिकी राष्ट्र हाइटी 52 वर्षपछि विश्वकपमा फर्किएको हो। 1994 हाइटीले समूहका 3 खेलमा हार बेहोर्दा 14 गोल खाएको थियो। अहिलेको

0: तेहरान र वाशिङटन दुवैले शान्तिको सम्भावनाबारे सकारात्मक संकेत दिएका छन्। आगामी केही दिनभित्र युद्ध अन्त्य गर्नका लागि विभिन्न प्रस्तावमा सहमति हुन सक्ने अनुमान छ। प्रस्तावित सम्झौतामा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग पुनः सञ्चालन गर्ने तथा इरानी बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने विषय समावेश छ। इरानी विदेश मन्त्री अब्बास अराक्चीले थप विश्वास निर्माण गर्ने तथा तनाव कम गर्ने उपायमाथि छलफल भइरहेको जानकारी दिनुभएको छ।
1: The war will come to an end on all fronts, including in Lebanon, and a commitment will be given that they will not be the initiator of any war, and that neither threats nor the use of force will be employed.
0: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ।
2: छोरी प्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रवर्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरण गर्न भत्ता कार्यक्रम शुरू गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन भएको यो कार्यक्रम मार्फत 2082 साल साउन यता जन्मिएका छोरीका अभिभावकलाई 12,000 रुपियाँको दरले प्रोत्साहन रकम वितरण गरिने उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत 2082 साल साउन 1 गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार 7 गतेसम्म आवेदन पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो।
0: बागलुङको बडीगाड गाउँपालिका 9 दर्लिङ मुलुककै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त ओडा घोषणा भएको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
3: पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सबै सूचकहरू 100% पूरा गरेपछि औपचारिक घोषणा गरेकाले यो नेपालकै पहिलो ओडा भएको बडीगाड 9 दर्लिङका वडा अध्यक्ष कृष्ण बहादुर केसीले बताउनु भयो।
4: सम्पूर्ण सूचकहरू पूरा गरेर विधिवत रूपमा पहिला टोललाई हामीले पोषणयुक्त टोल घोषणा गर्यौँ, त्यसपछि स्वास्थ्य चौकी घोषणा गर्यौँ, त्यसपछि हामी वडा लेभलमा छौँ। अहिले सबै प्रक्रिया पुरा गरेको हुँदाखेरि पहिलो वडा प्लस चाहिँ हामी निकट भविष्यमा पहिलो गाउँपालिका हुन्छौँ भन्ने हाम्रो दावा।
3: पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा हुनका लागि 7 वटा क्षेत्रको 49 वटा सूचकहरू पूरा गर्नुपर्ने हुन्छ। 4 वर्षको अवधिमा अभियान सञ्चालन गरेर ती सबै सूचक पूरा गरेपछि अहिले घोषणाको चरणमा पुगेको बडीगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेरबहादुर बुढाले बताउनु भयो।
5: 16 सूचकमा 90% बढी भयो पछि 1 नम्बर प्राप्त हुन्छ। 15 सूचक पूरा भएपछि 6 पोषण मैले घोषणा गर्न मिल्छ। त्यो क्षेत्रको 6 सूचक सबै पुरा भएको 100% भएको। कृषिको चाहिँ 80% भन्दा बढी भएपछि हुने हो होइन, त्यो पनि हाम्रो सबै 70% एचिभमेन्ट छ। पशुको 3 सूचकहरूको पनि 80% भन्दा बढी भयो हुने हो, त्यो पनि एचिभमेन्ट भएको छ। महिला बालबालिका पनि 5 सूचक हुन्छ, त्यो पनि 70% एचिभ भएको छ। शासकीय प्रबन्ध क्षेत्रको 10 सूचक हो, त्यो पनि एचिभमेन्ट भएको छ। खानेपानी सरसफाई अन्तर्गत 5 सूचकहरू 100% एचिभमेन्ट भएको छ। 5 गतेसम्म
3: संघीय सरकारबाट आउने विशेष अनुदानको 4 वर्षको बजेटबाट बडीगाडलाई नै पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने चरणमा ल्याइ पुर्याएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
6: अब हामीले फिल्मै काम गरेको कुरा, झन्डै हाम्रो 6 करोडको लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1 करोड, दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 करोड र यो चौथो वर्षको 1 करोड 63 लाख, 6 करोड 53 होला।
3: सुरुका दिनमा निकै चुनौतीपूर्ण रहेका जङ्क फुड नियन्त्रण, बाल विवाह लगायतका समस्याहरू अहिले सचेतनात्मक कार्यक्रम पछि निकै राम्रो सुधार भएको उहाँको भनाइ छ।
6: सबैभन्दा हामीलाई च्यालेन्जिङ कुरा त विद्यालयहरूमा जङ्क फुडकै अन्त्य गर्नलाई धेरै च्यालेन्जिङ जस्तै भएको हो। उमेर नपुगिकन बाल विवाह गर्ने कुराहरू, उमेर नपुगिकन आमा बनेको बच्चा जन्माएको कुराहरू पनि लगभग त्यसलाई पनि हामीलाई धेरै गाह्रो चाहिँ भएको थियो सुरु सुरुमा। अहिले चाहिँ यो कार्यक्रम 4 वर्षको पिरियडमा चाहिँ धेरै सुधार भएर लगभग यसले 85% एचिभ गरेको छ कि। यो
0: बाँदर आतंक नियन्त्रणको कार्यक्रम ल्याउनु पर्ने सांसदहरूको मागमा एमाले महासचिव पनि सामेल भएका छन्। सामाजिक सञ्जालमा लेख्दै एमालेका महासचिव शंकर पोखरेलले वन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठक राखेर राष्ट्रिय दृष्टिकोण बनाउन समेत माग गर्नु भएको छ। मान्छेको उठीवास लगाउने गरी वन्यजन्तुको संरक्षण गर्न नसकिने पोखरेलको भनाइ छ। बाँदर, बदेल, दुम्सी लगायतका जनावरले बाली खाएर किसानलाई उठीवास लगाएको भन्दै संसदमा चर्को आवाज उठिरहेका बेला पोखरेलले अन्तर्राष्ट्रिय अभिसन्धि र कानूनको बहाना देखाएर किसानलाई थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित नहुने अवस्था खबर यति नै।
7: BFBS कुल घर रेडियो।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकस ताम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनु भयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भयो।
1: सबैभन्दा धेरै गाली गरिने मान्छे अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
0: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। मध्यपूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढ़िरहेको छ। भारतीय किसानहरूका अनुसार युरिया जस्ता आधारभूत मलको गम्भीर अभावको सामना गर्नु परिरहेको छ। केही क्षेत्रहरूमा स्थानीय कृषि अधिकारीहरूले संकटलाई सम्बोधन गर्न विकल्पहरू पनि अपनाएका छन्। आपूर्ति श्रृंखला अवरोधले भारतको मल र कीटनाशक उत्पादनका लागि कच्चा पदार्थको आयातमा पनि असर पारेको छ र यसले अन्य मलको मूल्य बढ़ाएको छ। भारतको महाराष्ट्रका कृषि आपूर्ति व्यवसायीहरूले स्थानीय किसानहरूको अवस्था अझ बिग्रिएको बताएका छन्। नेकपा माओवादीले सुस्तामा एसएसबीको हस्तक्षेप विरूद्ध विरोध प्रदर्शन गरेको छ। आज माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। प्रदर्शनकारीले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसको 15 महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाली काँग्रेसका देउबा पक्षले जनकपुरमा आयोजना गरेको मधेस प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले काँग्रेसमा पक्ष विपक्ष बीच एकता हुन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले 15 महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र स्वअधिवेशनमा भाग नलिएकाहरूबीच एकता हुनुपर्ने बताउनु भएको छ। पार्टीभित्र गुट उपगुट पक्ष विपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुवै पक्ष मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो। नेपाली काँग्रेसका सभापति गगन थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौँ 8 प्रति आफ्नो विशेष जिम्मेवारी भएको बताउनु भएको छ। काठमाडौँ महानगर 8 ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनैतिक यात्रामा वडा नम्बर 8 का मतदाता तथा स्थानीयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो। उहाँले सांसदका रूपमा निर्वाह गरेको भूमिकाले पार्टीभित्र नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य बनाएको उल्लेख गर्नुभएको छ। हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाटाका 80 परिवार प्रभावित भएका छन्।
2: शुक्ला फाटा नगरपालिका 9 आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 घर र 20 गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाटा नगरपालिका 9 महेश जोशीले बताउनु भयो। हुरीले अन्नपात, लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाइ छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनु भयो। शुक्ला फाटा 9 वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाता र टायलका छाना उडाएको छ। लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ। कतिपय आफन्तका आश्रय लिएर बसेका छन्। केही परिवार खुल्ला आकाश मुनि बसिरहेका छन्। हुरीले विद्युत संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। ओडाका विभिन्न स्थानमा 18 विद्युत पोल ढलेका छन् भने केही भाँचिएका छन्। 200 KVA ट्रान्सफर्मर जडित पोल ढलेपछि 2 दिनदेखि यहाँ विद्युत सेवा अवरुद्ध भएको छ। अध्यक्ष अहिले ओडाभरि जडान गरिएका 5 सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका र करिब 1.5 किलोमिटर क्षेत्रमा सीसीटीभीको तार चुडिएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति भएको छ।
3: KFBS गोर्खा रेडियो हो। मूवी

नेपाली सिनेमा इन्डस्ट्रीका लेटेस्ट अपडेटहरू लिएर आज फेरि पनि म संगीता श्रेष्ठ मुभी एन्ड मोरमा आइसकेको छु। सुन्दै हुनुहुन्छ यति बेला बिएफबिएस गोर्खा रेडियो, जहाँ तपाईँहरूको लागि मुभी एन्ड मोरले यसपल्टको या भनौँ हाल सालको दिनहरूमा भएको लेटेस्ट जानकारीहरूको कलेक्सन लिएर आइसकेको छ। सो आजको लागि तयार हुनुहोस्, मेरो कलेक्सन म तपाईँहरूसँग राख्छु, सेयर गर्छु। तर त्योभन्दा पहिले आजको तयारी चाहिँ मैले गीतबाट गरेको छु। सो हामी गीत सुनाऊ, गीत सुनिसकेपछि मुड फ्रेस पनि हुन्छ होइन, अनि बाँकीको आजको इन्फर्मेसनहरू म तपाईँहरूसँग सेयर गर्नेछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा एउटा लाइन एउटा कुरा धेरै सुनिन्छ, त्यो के हो भने जुन फिल्म राम्रो छ त्यही फिल्म चल्छ। हामी यस्तो भन्छौँ नि होइन, हामी कुराकानीमा पनि भन्छौँ र हामी सुन्छौँ पनि, प्रायःले भन्छ फिल्म राम्रो भए पो चल्नु त, फिल्म नै राम्रो छैन कसरी चल्छ भनेर हामी यस्तो भन्छौँ नि होइन धेरै। तर हरेक सिनेमाको लागि यो फर्मुला या यो लाइन्स एकदमै सुटेबल हुन्छ, एकदमै इफेक्टिभ हुन्छ र त्यो अप्लाई पनि हुन्छ भनेर चाहिँ कुनै ग्यारेन्टी हुँदैन रहेछ भन्ने कुराको इक्जाम्पल भन्यो पछिल्लो समय सिनेमा हलहरूमा रिलिज भएको फिल्म सेप अफ मोमो। सुन्नु पनि भएको छ कि छैन तपाईँले यो सिनेमाको नाम? यदि सुन्नुभएको छैन भने म तपाईँसँग सेयर गर्न चाहन्छु कि सेप अफ मोमो जुन सिनेमा पछिल्लो हप्ता मात्रै रिलिज भयो। मैले यो सिनेमा सेप अफ मोमोको बारेमा यति जोड दिएर यो कारणले भन्दैछु किनकि यो सिनेमा विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा चाहिँ अवार्ड जितेर है चारैतिर नेपाली सिनेमा, नेपाली भाषामा बनेको सिनेमा र नेपालीहरूले बनाएको सिनेमा भनेर चिनिएर त्यो लेभलको अवार्डहरू जितेर अनि नेपाल फर्केर नेपाली सिनेमा हलमा रिलिज भएको सिनेमा हो यो। विश्वको प्रतिष्ठित फिल्म फेस्टिभलहरूको कुरा गर्ने हो भने बुसान इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, हङकङ इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल, इन्डियन फिल्म फेस्टिभल अफ लस एन्जलस, जफिना इन्टरनेसनल सिनेमाज फेस्टिभल, इन्डी मिम फिल्म फेस्टिभल, त्यसै गरी सिटल इन्टरनेसनल फिल्म फेस्टिभल, आई मिन यति धेरै सिनेमासँग जोडेका फेस्टिभलहरूमा अवार्ड लिइसकेर आफैमा एउटा ब्रान्ड बनिसकेर एउटा नाम बनिसकेर नेपालमा रिलिज भएको सिनेमा हो सेप अफ मोमो। जब नेपालमा यो सिनेमा रिलिज भयो यो सिनेमाले नाम त धेरै पायो होइन, दर्शकहरूबाट राम्रो राम्रो फिडब्याक पनि पायो जतिले हेर्नुभयो या क्रिटिक्सहरूको तर्फबाट असाध्यै राम्रो रेस्पोन्स पायो सिनेमाले यसको विषयको लागि। तर सिनेमाले दर्शक भने पाउन सकेन आफ्नै नेपालमा, आफ्नै नेपाली सिनेमा हलहरूमा। तर सिनेमाले यति लोभलाग्दो समीक्षाहरू पाइरहेको बेलामा, यति लोभलाग्दो होइन क्रिटिक्सहरूको तर्फबाट सकारात्मक जुन एउटा फिडब्याक पाइरहेको बेलामा नेपालमा चाहिँ यो सिनेमाले दर्शक किन पाएन त? कहिलेकाहीँ हामी कुरा गर्छौँ तपाईँको सिनेमामा त्यस्तो धेरै नाम चलेको, एकदम धेरै अनुहार बिक्ने, अनुहारै छैन नि त, कलाकारै छैन नि त, कसरी चल्छ त तपाईँको सिनेमा? त्यो पनि भन्छौँ हामीले होइन। तर एकदमै नाम चलेको, एकदमै फेमस होइन, एकदमै ठुलो सेलिब्रिटी आर्टिस्टहरूलाई कास्ट गरेर मात्रै सिनेमा चल्ने हो त? त्यसो हो भने हामी किन भन्छौँ कि सिनेमै राम्रो हुनु पर्यो भनेर? हाम्रो दिमागमा एक किसिमको एउटा भ्रम कि सिनेमा एकदम राम्रो हुनको लागि, सिनेमाको स्ट्यान्डर्ड नाप्नको लागि सिनेमामा एकदमै नाम चलेको कलाकारहरू हुनै पर्छ अनि पो त्यो सिनेमा चाहिँ एकदम राम्रो सिनेमा हो भन्न सक्छौँ होइन, एउटा ठुलो ब्यानरको भन्न सक्छौँ भनेर सोच्छौँ। तर कहिलेकाहीँ ठुलो ब्यानरबाट सिनेमा नबनाएको भए पनि, एकदम धेरै चिनिएको सेलिब्रिटी आर्टिस्टहरू नभए पनि, नयाँ आर्टिस्टहरूलाई फिचर गरेको भए तापनि सिनेमा जुन लेभलमा बनेको हुन्छ त्यो विषय, त्यो कथा, त्यो प्रेजेन्टेसनले गर्दा पनि त्यो सिनेमालाई संसारभरि चिनिन्छ, अवार्डहरू दिइन्छ। त्यतिकै त दिएन होला अवार्ड, यसको विषयको लागि दियो होला, यसको प्रेजेन्टेसनको लागि दियो होला, तर दर्शकहरू जो हलमा गएर सिनेमा हेर्न चाहन्छन् उनीहरूको सायद अपेक्षा सिनेमामा एकदमै नाम चलेको, एक्सन गर्न सक्ने होइन, अनि एउटा डायलगमा पुरै ताली बजाउन सक्ने त्यो लेभलको सेलिब्रिटी आर्टिस्ट होस् अनि पो सिनेमा भिडका भिड दर्शक आउँछ त भनेर पनि त्यो पनि सोच हुन्छ होला। तर कतिपय अवस्थामा फिल्म असाध्यै राम्रो बनेको भए तापनि, थुप्रै अवार्डहरू जितेको भए तापनि जब सिनेमा हलमा लाग्छ तब दर्शकहरू नआइदिइसकेपछि सिनेमा चल्न सक्दैन। भनेपछि हामी के बुझ्न सक्छौँ भने सिनेमा एकदमै भिडका भिड दर्शकहरू आएर एकदमै सिनेमाले धेरै पैसा कमायो भने मात्रै सिनेमा राम्रो छ भनेर सोच्न मिल्दैन रहेछ। कहिलेकाहीँ दर्शकहरूको भिड कम भए तापनि सिनेमाको भ्याल्यु, सिनेमाले देखाउन खोजेको, उठाउन खोजेको कुरा र प्रस्तुति एकदमै स्ट्रङ छ भने त्यो पनि सिनेमाको सफलता मान्नुपर्छ। एक्जाम्पलहरू थुप्रै छ हामीसँग, विगतलाई फर्केर हेर्ने हो भने वर्ल्डमै एक सायक अवार्ड लिइसकेका सिनेमाहरूको कुरा गर्ने हो भने जस्तै राजागन्ज होइन, जस्तै सिक्रेट अफ राधा, जस्तै साम्बाला, केटी हराएको सूचना, गाउँ आएको बाटो, अनि सेतो सूर्य भनौँ होइन, यो जति पनि नाम लिएँ मैले सिनेमाहरूको, यो सिनेमामा उठाइएको विषय त्यो सधैँ नर्मली हामीले सिनेमा हलमा जाने बित्तिकै नाचगान, एक्सन, दुईवटा कमेडी टाइपको
त्यति कथाहरूलाई मात्रै बुनिएको सिनेमा थिएन नि सिनेमा जुन मैले नाम लिएँ। यी हरेक सिनेमा चाहिँ सत्तै देखिने भन्दा फरक ट्र्याक भन्दा फरक विषयमा बनाइएको कथाहरूमा बनाइएको सिनेमाहरू थियो जसको त्यति राम्रो रेस्पोन्स नेपालमा पाउन सकेन, जुन सिनेमाहरूले त्यति राम्रो रेस्पोन्स चाहिँ नेपालमा पाउन सकेन र त्यही कुराहरूले असर चाहिँ यो सिनेमालाई पनि गर्यो। सेप अफ मोमो जसको थिम चाहिँ छोरीहरूलाई हरेक कुरामा चाहिँ कम्पेयर गर्दाखेरि छोराहरूसँग कम्पेयर गर्छ, यदि छोरीले चाहिँ राम्रो कमाइ गरेको छ, प्यारेन्ट्सलाई हेरेको छ, सक्सेसफुल भएको छ भने कस्तो छोरा जस्तो है भनेर भनिन्छ, जस्तो कि छोरीको पनि आफ्नै किसिमको अस्तित्व त हुन्छ नि त, तर त्यसरी लिन्छ। अनि छोरीहरूले चाहिँ एउटा बााउन्ड्रिजभित्र के एउटा बनाइएको रुलभित्र भएको छोरी मान्छे भयो भने चाहिँ ऊ चाहिँ हरेक कुराले क्यापेबल डिसेन्ट अनि उसलाई सबै कुराले चाहिँ कस्तो राम्रो भनिने, तर कुनै छोरीहरू जुन चाहिँ आफ्नो कन्डिसन्समा बाँच्न चाहने, आफ्नो तरिकाले जीवन जिउन चाहने, आफ्नो पोइन्ट अफ भ्यूबाट संसारलाई हेर्न चाहने भने चाहिँ उनलाई चाहिँ कस्तो सेप नै नभएको जस्तै कि जुन एउटा कन्सेप्ट छ नि हाम्रो सोसाइटीको त्यो भनेर चिनिन्छ। सायद त्यसैले यो सिनेमाको टाइटल पनि सेप अफ मोमो भन्यो, किनभने हाम्रो माइन्डमा पनि मोमो भन्ने बित्तिकै एक किसिमको डिजाइन र एक किसिमको सेपमा हुनुपर्छ भनेर छ। यदि कुनै मोमोको सेप सोचेको जस्तो छैन, बिग्रेको छ भने के त्यसको टेस्ट कम हुने हो र? सायद त्यो त होइन होला नि त, होइन, तर हामी त्यो माइन्डमा राख्छौँ। अँ मोमो त एकदमै मिठो थियो तर सेप चाहिँ अलिकति त्यति राम्रो थिएन भनेर पनि भन्छौँ होला, तर त्यसले त्यसको टेस्टमा मोमोको सेपले त्यसको टेस्टमा फरक केही पनि ल्याएको छैन भने त त्यो त मोमो नै हो नि, होइन? सायद यही किसिमको थिममा चाहिँ तयार गरेको थियो यो सिनेमा सेप अफ मोमो, जसले थुप्रै अवार्ड इन्टरनेसनल लेभलमा लियो तर नेपालमा यो सिनेमा चल्न सकेन। सो हामी के भन्न सक्छौँ भने हाम्रो देशमा बन्ने सिनेमाहरूको विषयलाई कुरा गर्ने हो भने क्रिटिक्स समीक्षक र दर्शक अडियन्स दुवैको सिनेमाप्रतिको बुझाइ, सिनेमालाई हेर्ने दृष्टिकोण अनि इन्ट्रेस्ट एकदमै फरक छ है, एकदमै डिफ्रेन्सेस छ दुवैजनाको बिचमा चाहिँ, यो दुवै टिमको बिचमा चाहिँ भनेर पनि बुझिन्छ। एनिवेज यो जानकारी मैले आजको कार्यक्रममा स्टार्टिङमा तपाईँहरूमा आज राखेँ। अब म गीत सुनाउँछु, गीतपछि मसँग अरू पनि कलेक्सनहरू छ है तपाईँहरूसँग सेयर गर्नलाई यस्तै विषयहरू।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: विजय कुमार पाण्डे भन्ने बित्तिकै हाम्रो माइन्डमा सबभन्दा पहिले एकजना यस्तो मिडिया पर्सनको इमेज आउँछ, होइन, जसको पर्सनालिटी, जसको प्रश्न सोध्ने शैली, होइन, जसको कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण, त्यसभित्रको लजिक, होइन, यस्ता थुप्रै कुराहरू चाहिँ प्रस्तुत गर्न सक्ने एउटा क्यापेबल मिडिया पर्सनको रूपमा हामी जसलाई चिन्छौँ, उनीहरूलाई हामीले चर्चित पत्रकार अनि लेखक भनौँ, विजय कुमार पाण्डेको रूपमा चिन्छौँ, होइन। आज अचानक हाम्रो मुभी एन्ड मोरमा म उहाँको कुरा किन गर्दैछु भने उहाँको कुनै नयाँ सोज आउँदैछ जहाँ चाहिँ इन्टरभ्यू हुन्छ, जहाँ उहाँले चाहिँ एकदमै केयरकार गर्नुहुन्छ र तथ्य सत्य कुराहरूलाई बाहिर ल्याउनु चाहिँ मद्दत गर्नुहुन्छ भनेर त्यो विषयमा कुरा गर्न लागेको होइन। आज मैले कुरा गर्न लागेको उहाँको आफ्नै जीवनको एउटा नयाँ यात्राको बारेमा। उहाँले आफ्नो जीवनमै पनि मिडियाको लागि त धेरै काम कुराहरू गर्नुभयो, उहाँले लेख्नु पनि हुन्छ, तर पहिलोपल्ट उहाँ अब फिल्म निर्देशन गर्दै हुनुहुन्छ। मिडियाकर्मीको रूपमा चिनिनुभएका चर्चित पत्रकार विजय कुमार पाण्डे र उहाँले आफ्नो यो यात्रा सुरु गर्नको लागि जुन टिम छान्नु भएको छ त्यो टिम पनि आफैमा पनि एकदमै लोभ लाग्दछ। म कुरा गर्दैछु विपिन कार्कीको। विपिन कार्की जसले हत्तपत्त कुनै पनि भूमिका चाहिँ स्वीकार गरिहाल्दैन भनेर सुनिन्छ र स्वीकार गरिहालेको खण्डमा त्यो क्यारेक्टरमा के यस्तो विशेषता छ त्यसै कारणले गर्दाखेरि उनले त्यो क्यारेक्टर गरे भन्ने कुराहरू पनि चल्छ र आफ्नो क्यारेक्टरलाई एकदमै जस्टिफाई गर्ने, आफ्नो क्यारेक्टरलाई एकदमै हुन्छ नि साँच्चै नै यो विपिन कार्की नभएर त्यो क्यारेक्टर हो भनेर फिल गराउन सक्ने त्यो क्यापेसिटी भएको एक्टर हाम्रो देशमा कम मात्रै छन्, जसमध्येको एक विपिन कार्की पनि हुन्। र विपिन कार्की आफैले चाहिँ फिल्म प्रड्युस गर्न लागेका छन् यति बेला र उनैले जुन सिनेमा प्रड्युस गर्न लागेका छन् त्यो सिनेमाको निर्देशन चाहिँ विजय कुमार पाण्डेले गर्दै हुनुहुन्छ। सो यो कुराको जानकारी विपिन कार्की आफैले सोसल मिडिया मार्फत दिए र पक्कै पनि एकातिर विपिन कार्की र उनको टिम जो एकदमै क्रिएटिभ भनेर हामी चिन्दछौँ भने अर्कोतिर एउटा यस्तो ब्रान्ड बनाइसकेका चर्चित पत्रकार जसले चाहिँ पहिलोपल्ट फिल्म निर्देशन गर्दैछन् भनेपछि यो सिनेमा कस्तो बन्ला त, होइन, सिनेमाको अरू कुराहरू के होला। यो जुन स्क्रिप्टमा यति बेला काम भइरहेको छ यो स्क्रिप्ट चाहिँ जर्नालिजममा चाहिँ के हुन्छ प्रायः जसो रियल लाइफ बेस्ड कुराहरू अनि कथाहरूको वरिपरि राखेर उहाँले अहिलेसम्मको आफ्नो करियर अगाडि ल्याइरहनु भएको थियो भने अब उहाँले चाहिँ फिक्सन, कथा त कथा तर कसैको अब रियल घटनामा आधारित नभई एउटा कल्पना गरेर बनाइएको पात्र, घटना, ठाउँ, होइन, यो सबै कुरालाई जोडेर चाहिँ फिक्सन फिल्म बनाउने तयारी गर्नुभएको छ। एनिवेज, योभन्दा अगाडि पनि उहाँले केही डकुमेन्ट्री फिल्म बनाइसक्नु भएको कारणले पनि हुनुपर्छ, यति बेला नेपाली सिनेमामा उहाँले चाहिँ डेब्यू गर्ने तयारी गरिरहनु भएको छ। सो हामी के आशा गरौँ, उहाँले जसरी आफ्नो सोजहरू मार्फत दर्शकहरूको, होइन, अडियन्सको कुराहरूलाई चाहिँ उहाँसम्म पुर्याएर, ठाउँसम्म पुर्याएर मन जित्नु भएको छ सबैको, उहाँको सिनेमाले पनि त्यसै गरी सबैको मन जित्नेछ आशा गरौँ।

यति बेला मलाई कुरा गर्न मन लाग्यो भारतको एकदमै हिट मानिएको सिनेमाहरू मध्येको एउटा सिनेमा स्त्रीको बारेमा. स्त्री एउटा हरर जोनरमा बनेको सिनेमा थियो जसमा एकदमै नाम चलेका कलाकारहरूलाई कास्ट गरेको थियो. स्त्रीले जुन किसिमको छाप छोड्यो हरर सिनेमा यस्तो पनि हुन सक्दो रहेछ है भनेर एउटा जुन छाप छोड्यो त्यो छापलाई यही सिनेमा स्त्री नाम गरेको यही सिनेमाको पार्ट टूले चाहिँ फेरि बाँकीको सबै रेकर्ड पनि ब्रेक गरिदियो कि त्यो लेभलको नाम त्यो लेभलको कमाई त्यो लेभलको प्रस्तुति एभ्रिथिङ एभ्रिथिङले चाहिँ स्त्री नाम गरेको सिनेमाको पार्ट वान र पार्ट टूले चाहिँ त्यो रेकर्ड राखेको थियो. अहिले पनि स्त्री भन्ने बित्तिकै सबैको माइन्डमा हाम्रो पनि सबैको माइन्डमा फर्स्टमा आउने कुरा भनेकै बलिउडको यो सिनेमा हो जसको पार्ट वान र पार्ट टूले रेकर्ड राखेको थियो. तर यति बेला मैले बलिउडको सिनेमाको कुरा किन गरेँ भने मेरो उद्देश्य चाहिँ बलिउडमा बनेको त्यही सिनेमा स्त्री या स्त्रीको पार्ट टूको कुरा गर्नु होइन कि यही नाम लिएर एउटा अर्को नेपाली सिनेमा बनेको या भनौँ नेपालको अर्को भन्नाले नेपालमा बनेको छ नेपालमा तयार भएको छ होइन यो सिनेमा स्त्री नाम दिएरै सिनेमा बनेको छ जुन सिनेमालाई जीवन साईले निर्देशन गरेका हुन् र यो सिनेमा मङ्सिरको 11 गते नेपाली सिनेमा हलहरूमा रिलिज हुँदैछ. तर यति बेला मलाई के कुरा गर्नु मन लाग्यो भने यही नाम स्त्रीबाट बलिउड र त्यो रेकर्ड राखेको सिनेमा बन्यो र नेपालमा पनि यही नाम राखेर स्त्री भनेर जुन एउटा सिनेमा अहिले मैले भनिहालेँ रिलिज हुने तयारीमा छ. यो यसरी बलिउडको सिनेमाको टाइटल या हाम्रो नेपाली सिनेमाको टाइटल यसरी जुदेको कपी गरेको भनौँ या लिएको भनौँ जे भनौँ होइन पहिलोपल्ट चाहिँ होइन. योभन्दा अगाडि पनि कतिपय अवस्थामा नेपालमा बन्ने सिनेमाहरूको टाइटल बलिउडको सिनेमाहरूको टाइटलसँग मिल्ने अनि बलिउडको सिनेमाको भनौँ न कथा प्रस्तुति डायलग्स एभ्रिथिङ पनि नेपाली सिनेमासँग मिल्ने यो धेरै अगाडिदेखिको प्र्याक्टिस चाहिँ हो. अहिले आएर त्यो प्र्याक्टिस कम भएको चाहिँ देखिन्छ तर ठ्याप्पै बन्द भएको भनेर चाहिँ भन्न सकिनँ. यसको मतलब स्त्री यो जुन स्त्रीको मैले कुरा गर्दैछु यो स्त्री बलिउडको त्यही हरर सिनेमा स्त्रीको कपी पनि भन्न खोजेको होइन किनभने यो स्त्रीको कथा पक्कै पनि फरक हुनुपर्छ किनकि हरर जनर भन्दा पनि क्राइम थ्रिलरमा चाहिँ बनेको हुनुपर्छ जस्तो लाग्छ किनकि यो सिनेमाको जुन एउटा पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ होइन त्यो पोस्टरको कलर हेर्दा त्यसमा देखाइएको कुराहरू हेर्दाखेरि कतै न कतै क्राइम थ्रिलरमा बनेको सिनेमा हो कि भनेर जस्तो पनि देखिन्छ र जुन पोस्टर सार्वजनिक भएको छ त्यो पोस्टरमा चाहिँ हामीले कलाकारहरू सिनेमाको कलाकारहरूलाई देख्न सक्छौँ जसमा फर्स्टमा हामीले दिपाश्री निरौलालाई देख्न सक्छौँ त्यस्तै गरी प्रमोद अग्रहरी सलोन बस्नेत नम्रता श्रेष्ठ रिस्ता बस्नेत होइन यस्ता कलाकारहरूलाई देख्न सक्छौँ. यिनै कलाकारहरूलाई लिएर यो जुन तिनवटा अनुहार जुन स्त्रीहरूको होइन महिला कलाकारहरूको अनुहार सबैभन्दा फ्रन्टमा जुन देखिन्छ अनि त्यसपछि पुरै रेड कलरले चाहिँ पेन्ट गरिएको छ भन्दा नि फरक पर्दैन यो पोस्टरलाई त्यो हिसाबले हामी के भन्न सक्छौँ होला सायद भने कि यो एउटा फिमेल जेनरलाई लिएर बनाइएको या फिमेलको कथा या हुनसक्छ उनीहरूको लाइफमा उनीहरूले भोगेको कथाहरूलाई चाहिँ प्रस्तुत गर्न लागेको हो कि जस्तो लागेको छ. सो सिनेमाको कथा फरक भए पनि होइन या नाम उस्तै भए तापनि हामी के आशा गरौँ भने बलिउडमा जुन रेकर्ड स्त्रीको पार्ट वान र पार्ट टूले राख्यो यो स्त्रीले चाहिँ नेपालको सिनेमाको इतिहासमा एउटा यस्तो रेकर्ड राख्न सकोस् जसलाई सधैँभरि सबैले सम्झनेछ.

0: सरकार रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: Movie and more।
5: नेपाली सिनेमाका केही कलाकारहरू जसलाई हामीले थिएटरमा पनि देख्छौँ, थिएटरमा उनीहरूको अभिनय या थिएटरबाट धेरै कुराहरू सिकेर अनि नेपाली सिनेमामा आएका कलाकारहरू जसलाई हामी सधैँ मन पराउँछौँ, माया गर्छौँ, होइन? र यसरी असाध्यै राम्रो कलाकारको रूपमा यदि हामीले सम्झनु पर्दाखेरि मुकुन भुषालको नाम पनि आउँछ यो लिस्टमा। केही कलाकारहरूमध्येमा मुकुन भुषालको नाम पनि आउँछ, जसले चाहिँ 2019 फर्स्ट टाइम नेपाली सिनेमामा डेब्यू गरेका थिए बुलबुल नाम गरेको सिनेमाबाट। है, बुलबुल सिनेमाको कथा, यसको प्रस्तुति, होइन, यस सिनेमाको लागि त अति धेरै अवार्डहरू पनि जित्यो त्यो वर्ष 2019 म कुरा गर्दैछु, होइन? सो मुकुन भुषाल यस्तो दमदार सिनेमा कथा लिएर आए नेपाली सिनेमामा पहिलोपल्ट, जसलाई लिएर कति धेरै होप गरियो कि अबको दिन मुकुन भुषालकै हो भनेर। हुन त यो बिचमा उनले केही सिनेमाहरू गरे, जस्तै झिङ्गे दाउ एउटा राम्रो रेकर्ड राख्न सफल भएको फिल्म भयो, गणपति, होइन, अनि ऐचो पैचो, उपहार, पूर्णबहादुरको सारङ्गी, पछिल्लोपल्ट सम्झिनु पर्दा, यस्ता सिनेमाहरूमा काम गरे। यति बेला म मुकुन भुषालको कुरा हाम्रो मुभी एन्ड मोरमा यस कारणले गर्दैछु किनकि राजबहादुर सानेको निर्देशनमा बनेको है लज्जावती नाम राखिएको यस सिनेमा, जुन श्रावणको 29 गतिबाट रिलिज हुँदैछ नेपाली सिनेमा हलहरूमा, यो सिनेमा को जुन केही झलकहरू अहिले यति बेला बाहिर आएको छ त्यो देखेर यो सिनेमाको कथा त्यति सिम्पल, त्यति इजी चाहिँ पक्कै पनि होइन होला जस्तो चाहिँ देखिन्छ। केही न केही यस्तो विशेषता यो सिनेमामा होला जसले गर्दा यो सिनेमालाई अरू सिनेमाभन्दा स्पेसल बनाउँछै होला जस्तो देखिन्छ। कि जस्तो यो सिनेमाको मैले भने केही कुराहरू बाहिर आएकोमा हेर्ने हो भने मुकुन भुषाललाई प्रस्तुत गरिएको छ, तर त्यति सिम्पल वेमा होइन। उनको त्यो जुन क्यारेक्टर छ, जुन क्यारेक्टरलाई चाहिँ सार्वजनिक गरियो, होइन, त्यो क्यारेक्टर मुकुन भुषालको त्यो क्यारेक्टरले चौबन्दी चोलो साडी लगाएको छ, काखमा बच्चा बोकेको छ, गाउँघरको घरको पिँढी हुन्छ नि, त्यो पिँढीमा चाहिँ बच्चालाई चाहिँ काखमा बोकेर एउटा सुत्केरीले एउटा आमाले बच्चालाई हुर्काउने क्रममा जसरी आफूसँग च्यापेर राखेर हुर्काउँछ नि, त्यो किसिमको गेटअपमा चाहिँ मुकुन भुषाललाई उतारिएको छ। उनको अनुहारमा हेर्ने हो भने चाहिँ फेरि दारी जुङ्गा एज इट इज नै छ, होइन, जस्तो छ त्यस्तै नै देखिएको छ, तर साडी अनि चौबन्दी चोलो लगाएर बच्चालाई चाहिँ नि काखीमा च्यापेको जस्तो देखिएको छ, काखीमा च्यापेकै देखिएको छ। सो यो चाहिँ उनको क्यारेक्टर हुनुपर्छ सिनेमामा। अनि अर्को कुरा चाहिँ मुकुन भुषालले प्रायः जस्तो कुनै पनि सिनेमाहरूमा काम गर्दा अहिलेसम्म देखिएको उनको अधिकांश कामहरूमा उनले निभाउने क्यारेक्टरहरू चाहिँ रेगुलरभन्दा अलिक फरक नै प्रायः देखिन्छ। र यति बेला भने यो लज्जावतीको कुरा गरे भने उनको ड्रेसअप, उनको गेटअपले पनि क्युरियोसिटी चाहिँ जगाएको छ कि यो कस्तो क्यारेक्टर हो, के होला त भनेर पनि कुराहरू चलिरहेको छ। हुन त यो सिनेमामा मुकुन भुषाल मात्र होइन, धीरेन साक्य छन्, प्रिया रिजाल छन्, हिउबाला गौतम, मेनुका माझी, होइन, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, केशव रिजाल, थुप्रै कलाकारहरू छन् अरू पनि। तर अफकोर्स यो सिनेमाको यो हाइलाइट गरिएको पोस्टर या हाइलाइट गरिएको जुन टुल्सहरू छ, पब्लिसिटी टुल्स, यो टुल्समा चाहिँ हामीले मुकुन भुषाललाई यस्तो फरक किसिमको गेटअपमा देख्न सक्यौँ। सो हामी के आशा गर्न सक्छौँ भने पक्कै पनि एउटा फिमेलको कथालाई मेल पोइन्ट अफ भ्यूबाट देखाएको हुन पनि सक्ला, या हुनसक्छ एउटा मेलको लाइफमा फिमेल एब्सेन्ट भइसकेपछि उनले आफूले यो रोल जो निभाउनु पर्दाखेरिको दुःख पीडा या हुनसक्छ यस्तै किसिमको कुराहरू पनि चाहिँ हो कि भन्ने पनि जस्तो पनि देखेको छ. एनिवेज, मुकुन्द भुषालको एउटा अर्को केही एउटा यस्तो सिनेमा आउँदैछ जसको क्यारेक्टर पक्कै पनि फरक छ भनेपछि यो सिनेमाको पर्खाइ धेरैलाई हुनेछ. श्रावण 29 गते यो सिनेमा तपाईँहरूमा आउँदैछ. मैले फेरि पनि इन्फर्म गरेँ, फिल्म हेरिसकेपछि फिल्मको फिडब्याक म तपाईँहरूलाई मुभी एन्ड मोरबाट पक्कै पनि दिनेछु.

पछिल्लो लामो समयदेखि हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीका लागि एकदमै नम्बर वान भनिने नायिका को होला भनेर सोच्ने हो भने अफकोर्स हाम्रो सजिलै हामी नाम लिन सक्छौँ स्वस्तिमा खड्काको, किनभने स्वस्तिमा खड्काको अप्सनमा अहिले यति बेला कोही पनि देखिँदैन, वान एन्ड ओन्ली स्वस्तिमा खड्का मात्र देखिन्छ। र स्वस्तिमा खड्का पछिल्लोपल्ट निकै चर्चामा आइन् होइन, पछिल्लो केही हप्तादेखि चर्चामा आइन् उनको लाली बजारको लागि, जुन विषयको सिनेमामा उनको भूमिका अलिकति डिफ्रेन्ट थियो। सो त्यो विषयलाई लिएर वाद विवाद भयो होइन, मोर्चाबन्दी भयो, अनि त्यसपछि केस अदालतसम्म पुग्यो र फाइनली अदालतले हुन्छ नि त रिलिज गर भने जुन अनुमति दियो त्यसपछि मात्रै लाली बजार रिलिज हुन पायो। रिलिज त भयो, रिलिज भइसकेपछि सिनेमाले जुन किसिमको चर्चा पायो, जुन किसिमले यो सिनेमाको तारिफ भयो, स्वस्तिमाको उनको क्यारेक्टरको तारिफ भयो, उनको कामको तारिफ भयो, त्यो तारिफले पनि हुनुपर्छ। एकपछि अर्को दर्शकहरूको भिड कन्टिन्यू रूपमा लागि नै रह्यो सिनेमालाई लिएर। सिनेमाको कमाइको कुरा गर्ने हो भने यो वर्षको लागि अहिलेसम्मको रेकर्ड पनि यो सिनेमाले एउटा सेट गर्दै अगाडि गइरहेको देखिन्छ। र त्यो हिसाबले कुरा गर्नुपर्दाखेरि लाली बजार स्वस्तिमा खड्काको सिनेमाको करियरको जोड्नीलाई हेर्ने हो भने थर्ड नम्बरको हाइएस्ट अर्न गरेको सिनेमा हुनुपर्छ, किनभने योभन्दा अगाडिको सिनेमाको कुरा गर्ने हो भने स्वस्तिमा खड्का आफैले अभिनय गरेको सिनेमाहरूको कुरा गर्ने हो भने केही सिनेमा मात्रै छन् जसमा चाहिँ उनले एकदमै त्यो जुन सिनेमाले चाहिँ राम्रो कमाइ गर्यो भनेर भनौँ न, जस्तै छक्का पन्जाको सिरिज, छक्का पन्जा टू राम्रो कमाइ गरेको सिनेमा थियो त्यो वर्षको लागि। लगभग त्यो सिनेमाले त्यति बेला चाहिँ चलचित्र विकास बोर्डको रेकर्ड अनुसार चाहिँ 14,51,00,000 रुपियाँ कमाएको थियो ग्रस कमाइ। अर्को सिनेमा उनको थियो दिमाग खराब, दिमाग खराबले पनि राम्रो कमाइ गरेको सिनेमा भनेर चिन्यो, जहाँ चाहिँ सिनेमाले लगभग 8 crore होइन अनि 98,00,000 समथिङ चाहिँ कमाइ गरेको थियो। दुईवटा सिनेमाको मैले नाम लिएँ भने यति बेला यो जुन लाली बजारको कुरा गरेछु, लाली बजार चाहिँ उनको करियरको थर्ड सिनेमा मैले यस कारणले पनि भने किनभने यो सिनेमाले लगभग 8 crore भन्दा बढीको व्यापार गरिसकेको छ। हुन त स्वस्तिमाले अरू पनि थुप्रै सिनेमाहरू

दिएका छन् जुन चाहिँ हिट छ, अनि कतिवटा सिनेमाको लागि उनले अवार्ड पनि लिइन् होइन। उनको सिनेमाहरू जस्तै पार्ट टू भन्ने हिसाबले कुरा गर्ने नै हो भने पशुपति प्रसादको जुन पार्ट टू बनेको थियो त्यो सिनेमाले पनि राम्रै कमाई गरेको थियो। त्यसै गरी उनको अरू पनि सिनेमाहरू छन् जुन सिनेमाले राम्रो रेकर्ड राखेको थियो, तर उनको आफ्नो एउटा भनौँ न जस्तो मैले पशुपति प्रसादको कुरा गरेँ नि, यसमा चाहिँ धेरै कुरा चाहिँ विपिन कार्कीको भएको थियो, किनभने यो सिनेमालाई पशुपति प्रसाद टू भस्मे डाउन भनिएको थियो होइन। तर स्वस्तिमाकै कामको लागि असाध्यै तारिफ भएको सिनेमाहरूको नाम लिएँ मैले, छक्का पञ्जा टूको नाम लिएँ, अनि दिमाग खराबको लिएँ, अनि लाली पूजा। सो यो अवस्थामा स्वस्तिमा खड्कालाई राम्रो अभिनय गर्न सक्ने एउटा यस्तो आर्टिस्ट जो कमर्सियल सिनेमामा पनि त्यत्तिकै चाहिँ हिट छिन्, त्यस्तै गरिकन उनको जुन आर्ट सिनेमाहरू भन्छ नि त्यो टाइपको फिल्म अलिकति आउट अफ ट्र्याक गएर बनाउने सिनेमाहरूमा पनि त्यत्तिकै फेमस, त्यत्तिकै फिट हुने, सो सायद यो नै कारण हुनुपर्छ यति बेला नम्बर वान अभिनेत्री भनेर चाहिँ चिनिन्छन् स्वस्तिमा खड्का। र उनको यो पोस्ट, यो पोजिसन, उनको सिनेमाप्रतिको रुचि, उनको सिनेमा सेलेक्सन होइन, यो सबै कुराहरू यस्तै गरिकन अझै आउने दिनमा पनि रेगुलर रूपमा अगाडि जाओस्। हाम्रो तर्फबाट अल द बेस्ट स्वस्तिमा खड्कालाई। BFBS गोर्खा रेडियोको हाम्रो कार्यक्रम मुभी एन्ड मोरले हरेक पल्ट तपाईँहरूलाई नेपाली सिनेमाको बारेमा अपडेट गराउने गरेको छ, र आजको मेरो अपडेट पनि मैले तपाईँहरूसँग सेयर गरिसकेको छु। सो यसको अर्थ अब मैले तपाईँहरूसँग बाई बाई भन्ने तयारी गरिसकेको छु, हाम्रो टाइम पनि कार्यक्रमको लागि सिद्धिसकेको छ आजको लागि। सो अब कार्यक्रमबाट तपाईँहरूसँग बिदा माग्दा माग्दै नेक्स्ट विक फेरि पनि यस्तै कलेक्सन चाहिँ म फेरि स्योर लिएर आउँछु है तपाईँहरूको लागि नेपाली सिनेमाको भन्दै, आजको लागि कार्यक्रमबाट मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्ते।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhan host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पार्टीभित्रको विवाद समाधानका लागि भन्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पाँचजना शीर्ष नेतालाई पत्र लेख्नु भएको छ। सात बुँदे पत्रमा उहाँले चिया बैठक गर्न प्रस्ताव पनि राख्नु भएको छ। नेता शर्माले आज डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई सम्बोधन गर्दै सात बुँदे लिखित प्रस्ताव राख्नु भएको हो। उहाँले ती प्रस्तावमा छलफल अघि बढाउन अनुरोध गर्नुभएको छ। शर्माले यही जेठ 16 गते पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष सात बुँदे प्रस्ताव राख्नु भएको थियो। आफूले पठाएको पत्र आवेग बिना शान्त चित्तले अध्ययन गर्न पनि अनुरोध गर्नु भएको छ। शान्त चित्तले सात बुँदे अध्ययन गर्न भन्दै शर्माले त्यसमा थप्ने, घटाउने, परिमार्जन गर्ने प्रस्तावका लागि चाँडै नै चिया बैठक आयोजना हुने विश्वास लिएको पनि पत्रमा लेख्नु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सिमाना विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा रासोपाको धारणा माग्नु भएको छ। रासोपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले फेसबुकमा लेख्दै शाहको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भारतसँगको सिमानाबारे विवादास्पद कुरा बोलेपछि विपक्षी दलले अभिव्यक्ति सच्याउनु पर्ने र संसदको रेकर्डबाट हटाउनु पर्ने भन्दै केही दिन बैठकमा अवरोध गरेका थिए। गएको बुधबार परराष्ट्र मन्त्री शिशिर खनालले यो विषयमा संसदबाट जवाफ दिएपछि संसदको अवरोध हटेको छ। यसैबीच अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफै भएको अनुभूति भएको बताउनु भयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भयो।
4: देशलाई माया गर्दा चाहिँ दुनियाँभरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रोउँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। सुर्खेत प्रहरीको हिरासतमा राखिएका एकजना युवाको हिरासतमै मृत्यु भएको छ। चोरी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर 10 पिपिराका 21 वर्षीय समीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। बक्सलाई मोबाइल चोरीको मुद्दामा यही जेठ 27 गतेदेखि प्रहरी हिरासतमा राखिएको थियो। उनका अनुसार बक्स हिरासतमै राखिएको बेला हिजो स्वास्थ्यमा समस्या आएपछि आज बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको हो। जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले यस विषयको जानकारी दिनुभएको छ। उमेर छिप्पिसकेकालाई पनि कलिलै देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण सुरु भएको छ।
5: बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको हो। उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मान्छेमा पहिलोपटक प्रयोग गरिएको छ। अमेरिका बोस्टनको बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले जलबिन्दु पीड़ित बिरामीलाई सेलुलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जानकारी दिएको छ। परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ। वैज्ञानिकहरूले आउँदो 6 महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि सुरुमा बिरामीको आँखामा सिंगल जिन थेरापी इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ। यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जिनका लागि अन स्विचको रूपमा काम गर्ने र कोशिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया शुरू गर्ने वैज्ञानिकहरूको अपेक्षा छ। यसअघि गरिएको परीक्षणमा यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतिजा दिएको थियो। लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा एजिङ थेरापी सहित चिकित्सा विज्ञानकै लागि ठूलो र परिवर्तनकारी युग आउने बताउनु भएको छ।
3: नेकपा माओवादीले सुस्तामा एसएसबीको हस्तक्षेप विरूद्ध विरोध प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। बाँदर आतंक नियन्त्रणको कार्यक्रम ल्याउनुपर्ने सांसदहरूको मागमा एमाले महासचिव पनि सामेल भएका छन्। सामाजिक सञ्जालमा लेख्दै एमालेका महासचिव शंकर पोखरेलले वन्यजन्तु व्यवस्थापनका लागि सर्वदलीय बैठक राखेर राष्ट्रिय दृष्टिकोण बनाउन समेत माग गर्नुभएको छ। मान्छेको उठीवास लगाउने गरी वन्यजन्तुको संरक्षण गर्न नसकिने पोखरेलको भनाइ छ। बाँदर, बँदेल, दुम्सी लगायतका जनावरले बाली खाएर किसानलाई उठीवास लगाएको भन्दै संसदमा चर्को आवाज उठिरहेका बेला पोखरेलले अन्तर्राष्ट्रिय अभिसन्धि र कानूनको बहाना देखाएर किसानलाई थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित नहुने तर्क गर्नुभयो। प्रकृति र मानव बीच सन्तुलन आवश्यक भए पनि मान्छेको उठीवास लगाउने सन्तुलन प्रभावी नहुने उहाँको भनाइ छ। संरक्षण क्षेत्रभित्र नै सबै प्रकारका पशु पक्षीको संरक्षण गर्नुपर्ने भन्दै पोखरेलले संरक्षण क्षेत्र विस्तार गर्न पनि सुझाव दिनुभएको छ। कृषि उत्पादन र किसानका लागि संरक्षणकारी नीति ल्याउन ढिला भइसकेको पोखरेलले लेख्नु भएको छ। साहित्यकार कुमार नगरकोटीलाई हृदयघात भएको छ। उहाँको गंगालाल अस्पतालमा सीसीयूमा राखेर उपचार भइरहेको छ। उहाँलाई हिजो अस्पताल लगिएको हो। उहाँको एन्जियोप्लास्ट सफल भएको अस्पतालले जनाएको छ। अब खबर फटाफट।
5: भक्तपुर सूर्य विनायक आठ सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बाल बालिकाको उद्धार, कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था, प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना, 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि शुरू गर्ने तयारी, ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने, पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने, संखुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो, सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्री चोक, धनसार र चितलाङ टोलका किसान खुसी, कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित, जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित, तनहु शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने, ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
3: विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आमने सामने हुँदैछन्। अमेरिकाको न्यूजर्जीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान 4:15 शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970मा तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एक मात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 को मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो। समूह सीकै अर्को खेलमा स्कटल्याण्ड र हाइटी बीच प्रतिस्पर्धा हुनेछ। यो खेल नेपाली समयको बिहान 7:45 सुरु हुनेछ। उत्तर अमेरिकी राष्ट्र हाइटी 52 वर्षपछि विश्वकपमा
0: नमस्कार।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। आजको नारी तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहिँ नगरौँ, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौर जीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर।
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यहीँ भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर,
0: होइन?
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा, भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेलामा अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ नि एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10-11-12 बजे चाहिँ नि मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाईको भावनामा भनौँ, होइन, निन्द्राको भावनामा भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि।
1: हजुर हजुरमा धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिच्छु शर्मिला परदेवा दिच्छु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलिडीजी, रिदम रिजाल अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखारवृन्दबाट.
1: पहिलो प्रेम ताडिएछ, संयोगले माया गाँसिएछ, कतै फुल बने कतै काँडा बने, अनायासै परेले बीच मोती छल्किएछ. पहिलो प्रेम ताडिएछ,
0: पहिलो प्रेम टाढिएछ, संयोगले माया
1: गाँसिएछ
0: है. पहिलो गीत तपाईँको होइन?
1: हजुर.
0: हुन त अब भनौँ न, गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन् होइन.
1: हजुर.
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ, संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि, तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ. अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ, जुन मैले कविता भनेर लेखेको थिएँ. र आज राशिकदेल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू, भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने, मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर.
1: होइन, स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन?
0: हजुर,
1: त्यो बेला लेखिएको हो.
0: जे होस् श्रोताहरू, त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको चाहिँ एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी, तपाईँले कविताहरू पनि लेख्नु भएको छ है?
1: हजुर.
0: कविताहरू पुरै छापिएको छ तपाईँको?
1: समय समयमा छापिरहन्छ, फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर. अनि हामीलाई एउटा कविता सुनाऊ न त. ल, कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता?
1: ल्याएको छु. म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता, जहाँ गुलाबभित्र लुकेका मधुरता, पत्र पत्र गरी खुल्दै थिए, लजालु नयन कसैतिर झुक्दै थिए, जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए, हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए, घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए, जुनको सुन्दरताको वर्णन गर्दै ताराहरूमा एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा, कति मिठो होइन. गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन, आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ, साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त. म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ. एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू. उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै. राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है, र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ. अरू के गर्दै हुनुहुन्छ? पढ्दै पनि हुनुहुन्छ होला सायद?
1: हजुर, अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन?
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो. उहाँ धेरै लङ टाइम नै, अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर. अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन? तपाईँ एक्लो छोरी जस्तो छ हो?
1: होइन, बहिनी पनि हुनुहुन्छ, भाइ पनि हुनुहुन्छ.
0: ए हजुर. अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा, आमालाई हेरचाह गर्नु पर्यो, ठिकै हो होइन? पढाइ त छँदैछ नि होइन, जिन्दगीभर पढे पनि भयो होइन. के पढ्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म म्यानेजमेन्ट.
0: ए हजुर, म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ. अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ, तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन, यो चाहिँ प्राइभेटमा होला होइन?
1: हजुर.
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होइन. र अब कस्तो छ जिन्दगी, कस्तो चलिरहेछ भनौँ, यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन, क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन, पढ्नु पनि पर्यो, यता काम पनि गर्नु पर्यो, कस्तो छ जिन्दगी, कसरी चलेको छ यसलाई भनौँ न, तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन. गुलाबको फुलमा काँडा पनि हुन्छ, समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू, ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो. तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर. काँडा त कहिलेकाहीँ घोज्ने मात्र हो होइन, जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन. दुई पाटोलाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन,
1: काडा नहुने हो त जिन्दगी कहाँ जिन्दगी हुन्छ र म्याम।
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन।
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइभ लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइभ भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन। सबै कुरा बराबर हुन्थ्यो, जिन्दगी जे होस् खुसी साथ बिताउँदै हुनुहुन्छ। तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर। यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई।
0: हजुर, त्यति हो, बस
1: बस त्यति हो।
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन।
1: हजुर म्याम।
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो। त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर।
0: ए, मौन तस्विर है। त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्। सबै खालको मिलिएको कविता
0: छ। एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन।
1: हजुर,
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है। र जे होस् मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन। ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुड्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो।
0: हजुर, भनेपछि ती कविताहरू मध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है। श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब एक डेढ वर्षमा एउटा गीती सङ्ग्रह निकाल्छु। अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु। र मेरो सबैभन्दा एउटा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि।
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाइहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ। अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ।
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोबल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले भनौँ, लेख्दै जम्मा गर्नु पऱ्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पऱ्यो फेरि त्यसलाई होइन। त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, एक डेढ वर्ष त लागिहाल्छ। र लेख्ने सौख चाहिँ पुरै छ जस्तो छ तपाईँको है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ,
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ नि मनपर्छ।
0: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन, नेपालमै जन्मेको हुर्केको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो जस्तो छ त। तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ।
0: हो
1: हजुर।

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भन्नुहुन्न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नुहुन्छ नि एउटा यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहँ र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नौ एउटा कविता फेरि सुनौ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्द नै सुनाउने छु।
0: हजुर हजुर। ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू, अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौ न।
1: हस् एकदम, थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके। पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके। हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निधाएर। मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नु हुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके होइन, धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर। सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर हुन्छ। गहिरो तालको प्रेम त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाई हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन। त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएन, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर। अब तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है, तपाईँको इच्छा पुरा होस्, हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: थ्याङ्क यू। अनि हजुर।

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलनका बिछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, धेरै पीडा लेखेँ. फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, 14 मुभी भदौ 12 गते आउँदैछ. अनि त्यसमा लेखेँ, त्यसमा जातभातको कुराहरू समेटिएको छ. त्यस्तै लेखेको छु, तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 306-770-7691।
2: चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
3: अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको बाहिर छैन।
2: ए

0: भएपछि गीतहरू रिलिज भएपछि एल्बम रिलिज भएपछि र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न टेक अफ गरिसक्नु भएको छ भनौँ होइन अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर
1: योभन्दा पछि पनि छ अब बिस्तारै गर्नुपर्छ
0: ए हजुर हजुर भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ
1: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ प्रिय हुनुहुन्छ तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर राज सिग्देल सर हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर सबैको भोइसमा मलाई सुन्न मन छ
0: हजुर हजुर भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन
1: गर्नुपर्ने छ अब लेख्नै पर्ने पहिला सबैभन्दा ठुलो काम हो त्यो लेख बिस्तारै अरू हुँदै जान्छन्
0: हजुर हजुर र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ श्रोताहरू उहाँको चलचित्र जदौमा पनि एउटा गीत आउँदो रहेछ टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ आउँदो रहेछ गीतहरू भनौँ भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
1: हजुरहरूको माया हो म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि
0: अब धेरै काम पाउन थालेपछि व्यस्त पनि हुनु पर्यो व्यस्त भएकै राम्रो है अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ एउटा प्रतिक्रिया कस्तो छ
1: एकदम राम्रो कुरा जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ दिनेश अधिकारी सर रत्न थापा सर उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ
0: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ अनि अरू अब के छ तपाईँको भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन गीत त गाउनुहुन्न है
1: म गीत गाउँदिनँ
0: गाउनु यसो हेर्दा गाउनुहुन्छ होला अलिअलि त गुनगुनाउनुहुन्छ होला
1: होइन म गुनगुनाउन सक्दिनँ मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ
0: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन आफ्नै पेसा पनि छँदैछ बाबा के गर्नुहुन्छ तपाईँको
1: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ
0: ए हजुर हजुर
1: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ
0: ए हजुर हजुर कुरै कुरामा मैले कहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है सोधिहाले भनौँ अनि अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको
1: धेरै नै छ जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु यस्तो चाहिँ नै गर्थेँ
0: जे होस् समाजसेवा सानो छँदा धेरै गर्नुभयो होइन अब पनि उन्नति जति गर्दै जानुहुन्छ समाजसेवाहरू गर्दै जानुहुन्छ होइन अनि सङ्गीतको क्षेत्रमा भनौँ अब सङ्गीतकै कुरा आउँछ गीतकार हुनुहुन्छ तपाईँ होइन सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ
1: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो र अर्को मैले भन्नुपर्दाखेरि मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय अति नै मलाई माया गर्नुभयो साथ दिनुभयो होइन हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर आदरणीय सर्वज्ञ खड्का सर उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु
0: एकदमै राम्रो होइन जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिले काहीँ होइन अनि अब गायक गायिकाहरूमा भनौँ पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ मन छुन्छ भन्ने चाहिँ कसको छ
1: त्यसरी त म भन्न सक्दिनँ होइन सबैजना आदरणीय हुनुहुन्छ सबैको गीत एकदम राम्रो लाग्छ होइन सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन, तर प्रायः जस्तो म शिवपरि

0: यार सर रासिक तेल सर होइन अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु।
1: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गर्यौँ, कविताहरू पनि सुनाउनु भयो, गीत पनि सुनाउनु भयो, र अब जाँदा जाँदै भनौँ अब किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ, र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई?
0: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु, जसरी मलाई माया गर्नुभएको छ, जसरी साथ दिनुभएको छ अहिलेसम्म, त्यसरी नै साथ दिइरहनुहोस्। जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले। आदरणीय हाम्रो सुसन बाला राई म्यामलाई पनि धेरै धन्यवाद, बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद
1: हजुर श्रोताहरू। हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो, र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ, र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ, र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो, सङ्केत चाहिँ गर्नुभयो, र पछि पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ। र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद, साथसाथै अल द बेस्ट।
0: थ्याङ्क यू म्याम।
1: हजुर श्रोताहरू अब हामी छुट्ने बेला भइसक्यो, अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु, र आजलाई पनि म सुसन बालालाई पनि आँकिदिनुहोस्। नमस्ते, बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
3: Radio Gorkha Radio Ho. पाइराईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनुभयो।
4: देशलाई माया गर्दा चाहिँ दुनियाँभरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोए यो देशसँग, हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रोउँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
0: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढ़िरहेको छ। भारतीय किसानहरूका अनुसार युरिया जस्ता आधारभूत मलको गम्भीर अभावको सामना गर्नु परिरहेको छ। केही क्षेत्रहरूमा स्थानीय कृषि अधिकारीहरूले संकटलाई सम्बोधन गर्न विकल्पहरू पनि अपनाएका छन्। आपूर्ति श्रृंखला अवरोधले भारतको मल र कीटनाशक उत्पादनका लागि कच्चा पदार्थको आयातमा पनि असर पारेको छ र यसले अन्य मलको मूल्य बढ़ाएको छ। भारतको महाराष्ट्रका कृषि आपूर्ति व्यवसायीहरूले स्थानीय किसानहरूको अवस्था अझ बिग्रिएको बताएका छन्। नेकपा माओवादीले सुस्तामा एसएसबीको हस्तक्षेप विरूद्ध विरोध प्रदर्शन गरेको छ। आज माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। प्रदर्शनकारीले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसको 15 महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाली काँग्रेसका देउबा पक्षले जनकपुरमा आयोजना गरेको मधेस प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले काँग्रेसमा पक्ष विपक्ष बीच एकता हुन आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले 15 महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र स्वअधिवेशनमा भाग नलिएकाहरूबीच एकता हुनुपर्ने बताउनु भएको छ। पार्टीभित्र गुट उपगुट पक्ष विपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुवै पक्ष मिलेर जानुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाली काँग्रेसका सभापति गगन थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौँ 8 प्रति आफ्नो विशेष जिम्मेवारी भएको बताउनु भएको छ। काठमाडौँ महानगर 8 ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनैतिक यात्रामा वडा नम्बर 8 का मतदाता तथा स्थानीयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो। उहाँले सांसदका रूपमा निर्वाह गरेको भूमिकाले पार्टीभित्र नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य बनाएको उल्लेख गर्नुभएको छ। हावाहुरीबाट कञ्चनपुरको शुक्ला फाँटाका 80 परिवार प्रभावित भएका छन्।
5: शुक्ला फाँटा नगरपालिका 9 आएको हुरीले 80 परिवारलाई प्रभावित बनाएको हो। हावाहुरीले 60 घर र 20 गोठमा क्षति पुर्याउँदा दर्जनौं परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको छ। राति खाना पकाउने तयारी गर्दै गर्दा 81 आएको हावाहुरीले घरको छाना उडाएको शुक्ला फाँटा नगरपालिका 9 महेश जोशीले बताउनु भयो। हुरीले अन्नपात, लुगाफाटा सबै भिजेको र आफूहरूको बिचल्ली बनाइदिएको जोशीको भनाइ छ। जोशीले यही बुधबार राति आएको हुरीले निम्ति आएको पीड़ा सुनाउँदै आफूहरू अहिले खुल्ला आकाश मुनि बस्न बाध्य रहेको बताउनु भयो। शुक्ला फाँटा 9 वडाध्यक्ष रमेश बहादुर ऐरका अनुसार हुरीले अधिकांश घरका जस्ता पाता र टायलका छाना उडाएको छ। लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्न लगायत भिजाएर कामै नलाग्ने बनाएको छ। कतिपय आफन्तका आश्रय लिएर बसेका छन्। केही परिवार खुल्ला आकाश मुनि बसिरहेका छन्। हुरीले विद्युत संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। ओडाका विभिन्न स्थानमा 18 विद्युत पोल ढलेका छन् भने केही भाँचिएका छन्। 200 केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि यहाँ विद्युत सेवा अवरुद्ध भएको छ। अध्यक्ष अहिले वडाभरि जडान गरिएका 5 सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका र करिब 1.5 किलोमिटर क्षेत्रमा सीसीटीभीको तार चुडिएको बताउनु भएको छ। उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति भएको छ।

पीएफपी गोर्खा रेडियो कार्यक्रमले हामी घर संसारमा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु अहिलेको यस समय म सिनेको तर्फबाट। कार्यक्रम घर संसार, जहाँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ, घरको संसार एउटा सुन्दर हुनको लागि के कस्तो कुराहरूको आवश्यकता छ भन्ने विषयमा चाहिँ एउटा टिप्स एन्ड टपिकहरू म कुरा गर्ने गर्दछु। अब घरको संसार सुन्दर हुनको लागि त धेरै नै कुरा हुन्छ। परिवार स्वस्थ रहनु पर्यो, आफै नै स्वस्थ रहनु पर्यो। र स्वास्थ्य चाहिँ यो हाम्रो शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा, आर्थिक रूपमा, आत्मिकी रूपमा हरेक क्षेत्रहरूमा चाहिँ स्वच्छ रहने एकदमै जरुरी पनि हुँदछ। र यसै क्रममा चाहिँ आजको दिनमा चाहिँ अहिलेको यो मोडर्न टाइमहरूमा हामी अवेर हुनुपर्ने कुराहरू पनि धेरै नै छन्, जसमा चाहिँ अब स्क्रिनको छायामा हुर्किँदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ, यो बारेमा पनि म जानकारी राख्ने नै छु तपाईँको समक्षमा। अहिलेको जसरी बालबालिकाहरूमा चाहिँ यो युगमा जन्मिँदै गरेको कारणले गर्दाखेरि चाहिँ धेरै नै ध्यान दिनुपर्ने हुन्छ, जानकारी राख्नेछु। तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

SBS को घर वीडियो सुनिए अनुसार कार्यक्रम में ले हमी चौंग कर संसार को यो अल्यावस्था मा रख स्क्रीन को छाये मा हुर के दे बाल बालिका डिजिटल युग को मनोवैज्ञानिक यथार्था साझे को खाना तैयार सब आमले बच्चा लाई बोलाउ छिन बच्चा आउँछ बस्छ तर आँखा मोबाइल को स्क्रीन में अडिएको छ एक चम्चा भात मुख में हाल्छ फेरि स्क्रीन में फर्किन्छ आमा बाबु पनि आफ्नै फोन में व्यस्त छन् टेबल में चार जना छन् तर कुराकानी कमै हुन्छ यो दृश्य आज धेरै नेपाली घर को यथार्थ बनेको छ त्यसैले आज को समाज में बाल्यकाल को अनुभव पहिले भन्दा निकै फरक भइसकेको छ बिहान उठेपछि राति सुत्ने बेलासम्म बाल बालिकाको ध्यान स्क्रिनमै केन्द्रित देखिन्छ मोबाइल ट्याब्लेट टेलिभिजन र ल्यापटप उनीहरूको दैनिक जीवनको साधारण हिस्सा बनिसकेका छन् धेरै घरमा खाना खुवाउन मोबाइल देखाउने बच्चा रोएमा भिडियो लगाएर शान्त पार्ने गरिन्छ किशोर किशोरीहरू राति अबेरसम्म अनलाइन गेम र सामाजिक सञ्जालमा झुन्डिएर बस्ने प्रविधि सामान्य भइसकेको छ बच्चा बाहिरबाट शान्त देखे पनि भित्रभित्रै ऊ कसैसँग भावनात्मक रूपमा जोडिएको हुँदैन केवल डिजिटल रूपमा मात्र व्यस्त हुन्छ यो बाहिरबाट सजिलो समाधान जस्तो देखिए पनि भित्रभित्रै बच्चाको ध्यान भावना सम्बन्ध र व्यवहारमा निरन्तर असर परिरहेको हुन्छ अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको छन् कि स्क्रिन समय र बालबालिकाको मानसिक स्वास्थ्य बीचको सबै सम्बन्ध नजिकै जटिल तरिकाले जोडिएको हुन्छ यो बारेमा आज हामी विस्तृत रूपमा जानकारी गर्नेछौँ श्रोता तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS ゴルカラディオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं।
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अंगहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

पिएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अहिले कार्यक्रम घर संसारमा हुनुहुन्छ म सुनेको साथमा स्क्रिनको छायामा हुर्किँदै बाल बालिका तेस्रो युगको मनोवैज्ञानिक यथार्थको बारेमा म चर्चा गरिरहेको छु. अब स्क्रिन र मानसिक स्वास्थ्यको दुष्चक्र यसमा चाहिँ विभिन्न अध्ययनहरूका अनुसार बढी स्क्रिन प्रयोगले बालबालिकामा भावनात्मक समस्या बढाउन सक्छ तर यो सम्बन्ध एकतर्फी होइन. भावनात्मक रूपमा असहज तनावमा परेका वा एक्लो महसुस गर्ने बालबालिकाहरू पनि स्क्रिनतर्फ अझ बढी आकर्षित हुन्छन्. यो चक्र यसरी चल्छ. बच्चाले तनाव डर खालीपन वा एक्लोपन महसुस गर्छ. उसँग त्यो भावना व्यवस्थापन गर्ने सिप विकसित भएको हुँदैन. स्क्रिनले तुरन्तै ध्यान नियन्त्रण मोड्छ र असहजता केही बेरका लागि कम पार्छ तर भित्रभित्रै मस्तिष्कको रिवार्ड टी सिस्टम सक्रिय हुन्छ. तत्काल आनन्द खोज्ने बानी बस्छ. धैर्य र भावनात्मक सहनशीलता घट्दै जान्छ. बिस्तारै निन्द्रा बिग्रिन्छ. चिडचिडापन बढ्छ. साथीभाइ र परिवारबाट टाढा हुँदै जान्छ अनि बच्चा पनि फेरि स्क्रिनतर्फ नै फर्किन्छ. यसरी समाधान जस्तो देखिने व्यवहार नै समस्याको हिस्सा बन्न पुग्छ. अत्यधिक र असन्तुलित स्क्रिन प्रयोग गर्ने बालबालिकामा चिन्ता डिप्रेसन व्यवहारजन्य समस्या र ध्यान केन्द्रित गर्न नसक्ने समस्या उल्लेखनीय रूपमा बढेको देखिन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन्. तर वैज्ञानिक रूपमा यो पनि बुझ्न जरुरी छ कि स्क्रिन समय मात्रै बच्चाको मानसिक स्वास्थ्य निर्धारण गर्दैन. पारिवारिक वातावरण निन्द्राको गुणस्तर सम्बन्धको न्यानोपन र अभिभावकको उपस्थिति अझ बढी महत्वपूर्ण मानिन्छ. र अब स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असरको बारेमा म नेक्स्ट कुरा गर्ने नै छु. तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

यसै गरी स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असरको बारेमा पनि हामी चर्चा गरौँ श्रोता. लामो समय स्क्रिन प्रयोगले बच्चाको शारीरिक सक्रियता घटाउँछ. शारीरिक निष्क्रियताले चाहिँ यो मनोदशा सन्तुलनमा राख्ने मस्तिष्क रसायन जस्तै सेरोटोनिन कम गर्छ र तनाव हर्मोन यानि कोर्टिसोल बढाउँछ जसले बच्चाको आत्मविश्वास र भावनात्मक स्थिरमा असर पुर्याउँछ. विशेष गरी राति स्क्रिन प्रयोगले सुत्ने समय ढिलो बनाउँछ, गहिरो निन्द्र घटाउँछ र बिहान थकान तथा चिरचिराहापन बढाउँछ. स्क्रिनबाट निस्कने निलो प्रकाशले निन्द्र ल्याउने हार्मोन जुन चाहिँ मेलाटोनिनको उत्पादन घटाउँछ जसले शरीरको प्राकृतिक निन्द्रा चक्र नै बिगार्छ. डिजिटल प्लेटफर्महरू तुरन्तै रिवार्ड दिने ढाँचामा बनेका हुन्छन्. यसले बच्चामा पर्खने धैर्यता, असहज वा अवस्थामा सहने क्षमता र सन्तुष्टिका लागि कोर्ने बानी कम गर्छ. किशोर अवस्थामा सामाजिक सञ्जालले म पर्याप्त छैन भन्ने भावना आफ्नो शरीरप्रति असन्तुष्टि र सामाजिक चिन्ता बढाउन सक्छ. लामो समयमा यसले डिप्रेसनको जोखिम पनि बढाउँछ. अब सबै स्क्रिन खराब होइनन्, सन्तुलन नै मुख्य कुरा हो. यो बारेमा पनि चर्चा हुने नै छ श्रोता. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

बीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम घर संसारमा यो समय मौसनीको साथमा हुनुहुन्छ र अब सबै स्क्रिन खराब होइनन् सन्तुलन नै मुख्य कुरा हो भन्ने विषयमा समस्या स्क्रिन आफैमा होइन समस्या यसको मात्रा समय उद्देश्य र निर्भरतामा छ सही ढङ्गले प्रयोग गर्दा स्क्रिनले सिकाइ सृजनात्मकता र परिवारसँगै हेर्ने सिक्ने गतिविधिमा सकारात्मक भूमिका खेल्छ तर सामान्य समस्या चाहिँ यहाँ तब हुन्छ जब स्क्रिन भावनात्मक राहतको एकमात्र उपाय बन्छ निन्द्राको विकल्प बन्न पुग्छ र साथीभाइसँगको साँचो भेटघाटलाई यसले चाहिँ विस्थापित गर्छ वा लत जस्तो व्यवहारमा परिणत गर्छ बच्चाको मस्तिष्क अझै विकास हुँदै गरेको हुन्छ निर्णय र आत्मनियन्त्रणताको केन्द्र मानिने अग्र मस्तिष्क 20-25 वर्षको उमेरसम्म पूर्व विकसित हुँदैन यसले उनीहरूको आवेग नियन्त्रण कमजोर हुन्छ निर्णय क्षमता अपरिपक्व हुन्छ र भावना सम्हाल्न उनीहरूलाई बाहिर सहयोग चाहिन्छ त्यसैले बच्चालाई केवल नियम वा नियन्त्रण होइन भरोसा गर्न सकिने वयस्कको साथ चाहिन्छ जसको सिद्धान्त चाहिँ रहेर चाहिँ उनीहरूको भावना व्यवस्थापन गर्न सिकुन् यसै गरी अब उमेर अनुसार पनि अभिभावकका सुझावहरू यो पनि जरुरी छ 2-4 वर्षका बालबालिकाका लागि दैनिक 1 घन्टाभन्दा कम त्यो पनि अभिभावकको साथमा गुणस्तरीय सामग्री हेर्ने व्यवस्था राख्नुपर्छ 5-12 वर्षका बालबालिकाका लागि स्पष्ट समय सीमा तोक्नुपर्छ खाना खाने र सुत्ने बेलामा स्क्रिन मुक्त नियम कडाइमा चाहिँ साथ लागू गर्नुपर्छ किशोर अवस्थामा आत्मनियन्त्रण सिकाउने सामाजिक सञ्जालको मनोवैज्ञानिक असरबारे खुला कुराकानी गर्ने र राति सुन्ने बेला डिभाइस कोठा बाहिर राख्ने अभ्यास बसाल्नुपर्छ र कार्यक्रममा अब म चर्चा गर्ने नै छु केसिनमा ध्यान दिनुपर्ने कुराहरूको सङ्केत पनि हुने नै छ अहिलेलाई भने लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

पीएफपीएच गोर्खा रेडियो सुन्नुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म चर्चा गरिरहेको छु अहिलेको यी समय भने विशेष गरी स्क्रिनको छायामा हुर्किँदै बाल बालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थको बारेमा चाहिँ चर्चा गरिरहेको छु र यसै गरी अहिलेको यो समयमा चाहिँ ध्यान दिनुपर्ने सङ्केतहरू चाहिँ स्क्रिन बन्द गर्दा बच्चाले अत्यधिक रिस वा रुवाई देखाउँछ निन्द्राको तालिका बिग्रनु पढाइमा ध्यान घट्नु साथीभाइ र परिवारबाट टाढिनु मुडमा अस्थिरता र चिर्चियापन बढ्नु पनि अनि निरन्तर डिजिटल लालसा देखिनु यी केवल बानीका कुरा होइनन् यी गहिरो भावनात्मक र यसै गरी व्यवहारजन्य असन्तुलनमा सङ्केत हुन्छन् यदि यी लक्षणहरू लामो समय रहिरहेमा चाहिँ विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ समयमै सहयोग खोज्नु कमजोरी होइन यो जिम्मेवार अभिभावक तको पहिचान हो र अन्तमा नियन्त्रण होइन सन्तुलन वातावरण असली समाधान भनेको चाहिँ स्क्रिन पुरै हटाउनु होइन बरु बच्चाका लागि सन्तुलित विकासात्मक यो वातावरण बनाउनु हो खाना खाने बेलामा चाहिँ डिभाइस मुक्त नियम सुत्न अघि स्क्रिन मुक्त दिनचर्या र दिनभरिको स्पष्ट समय सीमा बच्चाको विकासका लागि महत्त्वपूर्ण हुन्छ खेलकुद बाहिरी खेल र परिवारसँग बिताउने सक्रिय समयले बच्चाको शरीर र मन दुवै स्वस्थ बनाउँछ भावनात्मक समर्थन सबैभन्दा महत्त्वपूर्ण कुरा हो बच्चाको भावनालाई स्वीकार गर्ने सरल कुराकानी आवश्यक छ तिमीलाई गाह्रो भइरहेको छ भन्ने मलाई थाहा छ भन्ने सरल वाक्यले पनि ठूलो असर पार्छ सजायभन्दा समझदारीले अस्थायी उनीहरूलाई चाहिँ परिवर्तन ल्याउँछ बच्चाहरूले उपदेश होइन व्यवहार सिक्छन् अभिभावक आफै फोनमा व्यस्त रहँदा बच्चालाई स्क्रिन नचलाऊ भनेर सिकाउनु सम्भव हुँदैन त्यसैले परिवर्तन घरबाटै ठुलाहरूबाटै सुरु हुनुपर्छ डिजिटल युगमा स्क्रिन जीवनको अनिवार्य हिस्सा बनिसकेको छ तर बच्चाको विकसित हुँदै गरेको मस्तिष्कको सन्दर्भमा यसले असन्तुलित प्रयोगले चाहिँ गहिरो मनोवैज्ञानिक असर पर्न सक्छ वैज्ञानिक प्रमाणले देखाउँछ कि स्क्रिन समय निद्रा शारीरिक गतिविधि र मानसिक स्वास्थ्य बीच चाहिँ जटिल सम्बन्ध छ र श्रोता आज कार्यक्रम यो घर संसारमा चाहिँ मैले चर्चा गरिसकेको छु स्क्रिनको छायामा हुर्कदै बाल बालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ वेल अब हामी यो डिजिटल एरामा नै छौँ हामीले यो कुरा जति रोकेर पनि रोकिँदैन तर अब कसरी चाहिँ एउटा गुड प्यारेन्टहुड चाहिँ हामीले निभाउन सक्छौँ भन्ने विषयमा चाहिँ आज निकै फाइदाजनक भएको छ घरको संसारलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ भन्ने विषयमा रहेको थियो अवश्य पनि फाइदाजनक भएको छ भन्ने आशा गर्दछु श्रोता अर्को हप्ता पनि यस्तै जानकारीमूलक टपिकमा म कुरा गर्ने नै छु अहिलेलाई मिठो गीत सुन्नुहोला हामी नेक्स्ट विक भेट्ने नै छौँ म सुनिया पनि बिदा लिनेछु नमस्ते बाई

0: AM, FM, online apps, तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।
1: पार्टी भित्रको विवाद समाधानका लागि भन्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पाँचजना शीर्ष नेतालाई पत्र लेख्नु भएको छ। सात बुँदे पत्रमा उहाँले चिया बैठक गर्न प्रस्ताव पनि राख्नु भएको छ। नेता शर्माले आज डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई सम्बोधन गर्दै सात बुँदे लिखित प्रस्ताव राख्नु भएको हो। उहाँले ती प्रस्तावमा छलफल अघि बढाउन अनुरोध गर्नुभएको छ। शर्माले यही जेठ 16 गते पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष सात बुँदे प्रस्ताव राख्नु भएको थियो। आफूले पठाएको पत्र आवेग बिना शान्त चित्तले अध्ययन गर्न पनि अनुरोध गर्नु भएको छ। शान्त चित्तले सात बुँदे अध्ययन गर्न भन्दै शर्माले त्यसमा थप्ने, घटाउने, परिमार्जन गर्ने प्रस्तावका लागि चाँडै नै चिया बैठक आयोजना हुने विश्वास लिएको पनि पत्रमा लेख्नु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सिमाना विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा रासोपाको धारणा माग्नु भएको छ। रासोपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले फेसबुकमा लेख्दै शाहको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भारतसँगको सिमानाबारे विवादास्पद कुरा बोलेपछि विपक्षी दलले अभिव्यक्ति सच्याउनु पर्ने र संसदको रेकर्डबाट हटाउनु पर्ने भन्दै केही दिन बैठकमा अवरोध गरेका थिए। गएको बुधबार परराष्ट्र मन्त्री शिशिर खनालले यो विषयमा संसदबाट जवाफ दिएपछि संसदको अवरोध हटेको छ। यसैबीच अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफै भएको अनुभूति भएको बताउनु भयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भयो।
2: देशलाई माया गर्दा चाहिँ दुनियाँभरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
1: उहाँले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरूद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभयो। सुर्खेत प्रहरीको हिरासतमा राखिएका एकजना युवाको हिरासतमै मृत्यु भएको छ। चोरी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर 10 पिपिराका 21 वर्षीय सबिर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। बक्सलाई मोबाइल चोरीको मुद्दामा यही जेठ 27 गतेदेखि प्रहरी हिरासतमा राखिएको थियो। उनका अनुसार बक्स हिरासतमै राखिएको बेला हिजो स्वास्थ्यमा समस्या आएपछि आज बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको हो। जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले यस विषयको जानकारी दिनुभएको छ। उमेर छिप्पिसकेकालाई पनि कलिलै देखाउने खालको प्रविधिको पहिलो पटक मान्छेमा परीक्षण शुरू भएको छ।
3: बुढ्यौली प्रक्रियालाई उल्ट्याउने रिभर्स एजिङ प्रविधिको पहिलो मानव परीक्षण शुरू भएको हो। उमेरका कारण कोशिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मान्छेमा पहिलोपटक प्रयोग गरिएको छ। अमेरिका बोस्टनको बायोटेक स्टार्टअप लाइफ बायोसाइन्सेजले जलबिन्दु पीड़ित बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको जानकारी दिएको छ। परीक्षणका लागि ती बिरामीको एउटा आँखाभित्र सुई लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकालाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउने उद्देश्य राखेर यो परीक्षण गरिएको खबर छ। वैज्ञानिकहरूले आउँदो 6 महिनासम्म यो खोपको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो प्रविधिको परीक्षण यसअघि मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित भए नभएको सुनिश्चित गर्न डाक्टर र वैज्ञानिकहरूले आगामी कैयौं महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यो परीक्षणका लागि सुरुमा बिरामीको आँखामा सिंगल जिन थेरापी इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ। यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका 3 जिनका लागि अनस्विजको रूपमा काम गर्ने र कोशिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने वैज्ञानिकहरूको अपेक्षा छ। यसअघि गरिएको परीक्षणमा यो प्रविधिले मुसा र बाँदरको दृष्टि सुधार गर्न सकारात्मक नतिजा दिएको छ। लाइफ बायोसाइन्सेसका प्रमुख कार्यकारी जेरी म्याकलिनले परीक्षण सफल भएमा एजिङ
4: BFBS Cool Car Radio.

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ र यो साङ्गीतिक धुनसँगै यहाँहरू सबै सबैलाई स्वागत छ, नमस्कार पनि छ। मेरो नाम हो निशा गुरुङ र आज भने मलाई साथी दिनुहुन्छ दिदीले। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि समस्त हाम्रा आदरणीय श्रोतामा हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट।
0: हजुर, आज हाम्रो दाजु भने बिदामा हुनुहुन्छ, उहाँ अलिक व्यस्त हुनुहुन्छ, त्यसैले हामी दुईजना आएका छौँ। दिदी, अब हामी कार्यक्रमतर्फ लाग्नेछौँ। त्योभन्दा अगाडि दिदी, धेरै पछि आउनु भएको छ कार्यक्रममा, तपाईँको हाल खबर हाम्रा श्रोताले सोधिरहनु भएको छ है।
1: ओहो निशा, हजुर हजुर, हाल खबर त खासै केही छैन भन्नुपर्छ। सधैँ म आउने गर्छु अफिसमै, काम हुन्छ होइन, अरू काममा व्यस्त भएर हो र आउने गर्छु बेला बेलामा अलिकति होइन। अब जस्तै विनोद दाई हुनुहुन्न, अब केही भयो भने म पक्कै पनि आउनेछु, तर अरू काममा चाहिँ म सधैँ आउने गर्छु है श्रोता।
0: हजुर, परदेशीको सन्देशमा भने अलि समयपछि आउनु भएको छ होइन दिदी। अब कार्यक्रम त यो चाहिँ जेठ महिनाको अन्तिम कार्यक्रम पर्छ दिदी, त्यसपछि त हाम्रो जेठ पछि असार लाग्छ होइन। हजुर हजुर, एकदम असार महिना आइसक्यो र हाम्रा कृषक दाजुभाइ दिदी बहिनीहरू त अहिले निकै व्यस्त हुनुहुन्छ कि कसो दिदी?
1: हो नि, अहिले त अब धान रोपाई पनि सुरु भइसक्यो होइन, अब त्यो सँगसँगै मकै कोदो रोप्ने होइन, धेरै कामहरू निकै व्यस्त पनि हुने दिन आयो भन्नुपर्छ। कृषकहरू त निकै व्यस्त हुन्छन् नि यति बेला त निशा।
0: एकदमै हजुर,
1: धान पनि रोपाई भएको छ, मकै गोड्ने बेला भएको छ, एकछिनमा फेरि कोदो रोप्ने बेला आउँछ, त्यही हो अब व्यस्त नै छन् भन्नुपर्छ असार महिना त होइन।
0: कृषक दाजुभाइ दिदीबहिनीहरू पनि एकदमै व्यस्त हुनुहुन्छ है, अब धान रोपाईदेखि लिएर दिदीले भने जस्तै अब कोदो रोप्नेदेखि लिएर मकै पनि भाँच्ने बेला असार महिनामै हुन्छ होइन दिदी। कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार यहाँहरूले नेपालमा सुन्नुहुन्छ भने अन्य स्थानमा तपाईँले सेटेलाइट र इन्टरनेटको माध्यमबाट बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने पुनः स्वागत छ। अब हामी कता लाग्छौँ मिना दिदी?
1: हजुर हजुर, सबै सबैलाई फेरि पुनः स्वागत गर्दै अब कार्यक्रममा अघि बढ्नुपर्छ। बढ्ने क्रममा भने हामीले ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बीएफपीओ ठेगाना बीएफबीएस नेपाल एचक्यूबीजेएन बीएफपीओ 4, इमेल आइडी बीएफबीएस गोर्खा @bfbs.com र हाम्रो फोन नम्बर छ 54285054337364 र 54339930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यो हप्ता भने हामी कुनै पनि प्रश्न राख्दैनौँ है। प्रश्नको लागि भने हामी जहिले पनि दाजुलाई कुर्छौँ, विनोद दाजुलाई, अर्को साता भने विनोद दाजु अवश्य पनि कार्यक्रममा आउनुहुनेछ र त्यो बेला भने हामी प्रश्न राख्नेछौँ होइन दिदी।
1: हजुर हजुर, पक्कै पनि विनोद दाईले मजाले होइन प्रश्न राख्नुहुन्छ, रमाइलो पनि हुन्छ र आज भने हामी राख्दैनौँ, दुईजना दिदी बहिनी छौँ।
0: अरुणदी खत्रीजीको पत्र भने अलिकति ढिला आयो, आइतबारको बेलुकी पख उहाँले पत्र लेख्नु भएको रहेछ उत्तर सहित है, त्यो बेलासम्म त हाम्रो कार्यक्रम प्रसारण भइसकेको थियो है अरुणजी, त्यसैले तपाईँलाई कार्यक्रम मार्फत हामी भन्छौँ प्रश्नको उत्तर भने अलि अगाडि नै दिनुहोला है, किनभने हाम्रो कार्यक्रम रेकर्ड हुने दिन भनेको बुधबार हो, त्यसैले तपाईँले बुधबार बिहानसम्ममा पठाइसक्नु पर्ने हुन्छ। हजुर, यो भयो
1: रेकर्ड हुन्छ, त्यो कारणले पनि अलि अघि पठाउनु भयो भने पक्कै पनि समावेश गर्न सजिलो हुन्छ।
0: सायद यो जानकारीलाई तपाईँ अब भने मनन गर्नुहुनेछ होइन। अब यो भन्दै मेरो हातमा पहिलो पत्रको स्वरूप राजेन्द्र वान्तवा राई पोखरी कान्छा दाजुको पत्र परेको छ दिदी। फेल्थम लन्डनबाट यो पत्र लेख्नु भएको छ, नेपालको ठेगाना भने उहाँ भोजपुर धरान हुँदै फेल्थम पुग्नु भएको छ है, र उहाँ सुरुवातमा लेख्नुहुन्छ, बीएफपीएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद धोज खड्का र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु, मैले पठाएको सन्देशहरू प्रसारण गरिदिनु भएकोमा म धेरै खुसी छु पनि भन्नुभएको छ है।
1: हजुर हजुर दाजु, हजुरले पठाउनु भयो भने एकदमै खुसीका साथ हामी प्रसारण अथवा रेकर्ड गर्छौँ नै। हजुरले पठाउनु हुन्छ, हुन त हामीलाई सधैँ यसरी सहयोग गर्नुहुन्छ, आउनुहुन्छ, हामीसँग जोडिनुहुन्छ, एकदमै खुसी लाग्छ। र विनोद दाजु र निशा पनि त्यसरी नै गर्नु भएको हो, एकदमै खुसी हुनु भएको रहेछ, फेरि पनि यसरी पठाउँदै गर्नु होला है त।
0: अवश्य पनि। र तपाईँले हरेक 15 दिनमा होइन कार्यक्रममा भाग लिनुहुन्छ, यसको लागि धेरै धन्यवाद छ दाजु। र अहिले त साकेलामा एकदमै व्यस्त हुनुहुन्छ, हरेक विकेन्डमा तपाईँहरूको साकेला नाच म हेर्ने गर्छु है। हजुर, सोसियल मिडियाको माध्यमबाट हामी चाहिँ के गर्छौँ त उहाँको साकेला कार्यक्रम हेर्ने गर्छौँ है दिदी। र हाम्रो भाउजू रमा पुमा राई हुनुहुन्छ, उहाँ पनि निकै राम्रो नाच्नु हुँदो रहेछ, र छोरी हाम्रो भदैनी पनि निकै निकै राम्रो नाच्नु हुँदो रहेछ है त। हामी चाहिँ ग्रुप डान्स पनि हेरेका थियौँ, उहाँहरू चाहिँ हरेक विकेन्डमा चाहिँ एकदमै रमाइलो गरेर यो साकेला नाच्नुहुन्छ है। अब उहाँले अगाडि के लेख्नुहुन्छ भन्दाखेरि, सेवा हौवा अनि दर्शन नमस्ते, मैले मान्नुपर्ने अति नै आदरणीय मान्यजन अनि मेरा आफन्तजन साथै परदेशीको सन्देश कार्यक्रम सुनेर बस्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र वान्तवा राई पोखरी कान्छा र परिवारबाट ग्रीष्मकालीन अभिवादन भनेर भन्नुहुन्छ दिदी।
1: हजुर हजुर, दाजुलाई कार्यक्रममा स्वागत छ, हामी दुईजनाको नमस्कार छ, मैले अघि स्वागत गर्न भुलेछु, र सधैँ सधैँ यसरी आउनुहुन्छ, सबैलाई नमस्कार, आफ्नो इष्टमित्रदेखि साथी सङ्गी सबै सबैलाई सम्झेर यसरी आउनुहुन्छ, एकदमै खुसी लाग्छ दाजु, फेरि पनि यहाँलाई स्वागत तथा नमस्कार छ।
0: यो समर समय बेलायतमा कति साह्रो व्यस्तता छ भनेर चाहिँ उहाँले आफैले प्रश्न गर्नुभएको छ होइन, किन हो कुन्नी यही समयमा ड्युटी सेड्युल बेग्लै छ, त्यसको बावजुद कुनै पनि शनिबार आइतबार ढुक्कले बस्न नपाउनु पनि एकदमै यहाँ चाहिँ हामीलाई व्यस्त बनाएको छ, हरेक हप्ता विभिन्न कार्यक्रमले गर्दा चटारो छ, हामी किरात राईहरूको त झन् उभौली साकेला सकिएकै छैन भन्नुभएको छ।
1: दाई के गर्नु होइन, काम पनि गर्नु पर्यो, ड्युटीमा पनि जानु पर्यो, त्यो सँगसँगै हामी सोसलाइज पनि हुनु पर्यो, के अब सामाजिक काम हुन्छ, यस्तै रमाइला कार्यक्रम हुन्छ, साकेला छ अहिले, अनि त्यो कारणले पनि निकै व्यस्त हुनु भएको हो, र व्यस्त हुनु पनि एक किसिमले त राम्रो पनि हो,
0: तर
1: कहिलेकाहीँ चाहिँ अलिकति धेरै व्यस्त हुँदा अलिकति ओहो रेस पनि गर्नुपर्छ कि जस्तो लाग्छ, त्यो नै भएको होला जस्तो लाग्यो दाई।
0: हजुर, धेरै व्यस्त भयो भने पनि फेरि धेरै सामानहरू चिजबिजहरू बिर्सने सम्भावना हुन्छ नि, फेरि आफैले आफूलाई बिर्सने बेर लाग्दैन होइन, त्यस्तो चाहिँ नहोला होइन, ओके ठिक्कको हुनु पर्यो, जे पनि के त ब्यालेन्समा हुनु पर्यो नि त होइन र ओके। अब उहाँ अगाडि लेख्नुहुन्छ, ज्यानले कसरत गर्ने समय नपाउने अनि खानु चाहिँ गजबै हुने, यसो उसो खानाकै मेसो हुँदा शरीरको तौल बढेर अनि ब्याङ्कमा चाहिँ ब्यालेन्स घटेर हैरान छ बा भन्नुभएको छ।
1: एकदमै रमाइलो कुरा गर्नुभएको रहेछ, अब त्यो ब्यालेन्स पनि घट्नु होइन, खानु मान्छेको लागि खानकै लागि त हो नि, त्यो पैसा कमाएको पनि, अब त्यो राखिराख्नु पनि बेकार हो, खानु पनि पर्छ तर अलिकति लिमिटमा होइन, अलिकति त्यही नै हो, रमाइलो गर्नुपर्छ दाइ, कहिले काहीँ हो, फेरि फेरि आउँदैन, त्यसैले बेला बेलामा रमाइलो गरेको पनि जाति नै हो, र वेट चाहिँ अलिकति कमै गर्नुपर्छ भन्छन्, तर खानु मन लाग्छ के गर्नु, त्यही हो समस्या भनेको।
0: हजुर, यो के मतलब म्याक्सिमम् बार्बिक्यू हुन्छ होइन दिदी, सो धेरै वेट बढ्नु नै मेन चाहिँ कारण चाहिँ बार्बिक्यू धेरै खाएर नै हो होइन, अब त्यो अनुसारको कसरत गर्यो भने त केही फरक परेन, तर कसरत भएन भने चाहिँ एकदमै भुँडी लाग्ने सम्भावना हुन्छ है। अब त्यसमा चाहिँ तपाईँले अब विकेन्डमा खाने अनि अरू दिनमा चाहिँ अलिकति स्किप गर्ने त्यो गर्दा नि हुन्छ होइन, ब्यालेन्समा ल्याउन सकिन्छ। अब ब्याङ्कमा धेरै पैसा राख्नु हुँदैन नि दाइ, ढुसी पर्छ, त्यसैले त्यसलाई अब युटिलाइज पनि गर्नुपर्छ, एक बारको जिन्दगी हो होइन, अब त्यो जिन्दगीमा चाहिँ अब चाहेको कुरा गर्न पाएन भने त के भयो त होइन, त्यसको तात्पर्य भएन नि त,
1: पैसा मात्र भएर के गर्नु, बेला बेलामा गरेको राम्रो नै हो जस्तो लाग्यो मलाई,
0: धेरै पैसा छ तर उमेरले साथ दिएन अनि हुन्छ नि रमाइलो गर्ने मौका छैन भने त्यसको मतलबै भएन नि होइन, र
1: कामै भएन,
0: अनि खुसी छैन भने त्यसको मतलबै भएन, पैसा मात्र भएर भएन होइन, सबैलाई एउटा ब्यालेन्समा राख्नु पर्यो, लिभरेजिङ गर्नु पर्यो के। विनोद सरले मौसम सोध्नु भएको थियो, गत मे महिनाको अन्तिम साता गर्मी बढेर तापक्रम भने 31 डिग्री सेल्सियससम्म पुग्यो, हो धेरै पो भएछ है, काठमाडौँ भन्दा पनि धेरै, काठमाडौँमा 28 डिग्री सेल्सियससम्म हुन्छ म्याक्सिमम, अब झन्डै 6 हप्ता पानी नपरेर हो त्यो चाहिँ भएको, तर जुन लागेपछि पानी पर्न थालेर अहिले 14 देखि 18 डिग्री सेल्सियससम्म भएको छ, अहिले तापक्रम मौसम एकदमै ठिक्क छ। झारहरू फुलेर थपक्कै बलेको छ, रुखहरू हरियाली भएर छपक्कै देखिएको छ, अनि धेरै खाएर बोसो लागेर डम्मै छ हजुर भुँडी चाहिँ। अनि अर्को कुरा, नेपाल कप पनि सुरु भएको छ भनेर भन्नुभएको छ।
1: ओहो, एक किसिमले त एकदमै रमाइलो रहेछ, हरियाली पनि होइन अनि भुँडी पनि बढ्नु, अनि यतातिर नेपाल कप पनि भएको एक किसिमले रमाइलो पनि भयो, इन्जोय पनि भयो, सबै साथी सङ्गी भाइहरूसँग रमाइलो गर्ने एक किसिमले त्यो पनि भयो, र सबै कुरा मिलेको रहेछ। समर हो होइन, यति बेला त हो हजुरहरू एकदमै फ्रीले इन्जोय गर्ने, चिसोमा त बेसरी चिसो भएर पनि गाह्रो हुन्छ, अहिले चाहिँ समर भएको कारणले इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्, यही नै भन्न चाहे।
0: अब अर्को, अब विन्टरमा चाहिँ होइन, अब काममा जाँदा पनि अँध्यारै, कामबाट फर्किँदा पनि अँध्यारै हुने अब दिन हुन्छ, सो अहिले नै तपाईँले इन्जोय गर्नुहोला समरमा, होइन दिदी? भुँडी बढ्छ भनेर त्यो चिन्ता नलिनु न, अलिक थोरै थोरै खानुहोस् न, होइन, अलिक धेरै झारपातहरू धेरै खानुहोस् होइन, अब है हरियो परियो धेरै खानुहोस्, मासुभन्दा अब मासु मात्र खाएर पनि भएन नि त होइन, मांसाहारी धेरै हुनु भएन, त्यसलाई अलिकति ब्यालेन्समा राखेर अब हुन्छ नि, सागपात पनि खानुभयो भने एकदमै ठिक हुन्छ, हजुर। मैले त के गर्छु भने एकदमै टन्ना एक दिन खायो भने अर्को दिन म स्किप गरिदिन्छु कि, त्यो भयो भने आफ्नो हुन्छ नि मेटाबोलिजम भन्छ होइन हाम्रो नेपालीमा पाचन क्रिया, त्यसलाई पनि सजिलो भयो कि होइन, सो एकछिन भयो भने रेस्ट भयो नि त, अब मसिनलाई त रेस्ट चाहिन्छ भने हामी त मान्छे हो नि त होइन, हाम्रो पनि पेटभित्रको मसिनलाई त कहिलेकाहीँ रेस्ट चाहिन्छ नि त है, कति काम दिइराख्नु होइन बिचरा उसलाई पनि त कहिलेकाहीँ रेस्ट चाहियो नि त, सो त्यसरी पनि गर्न सकिन्छ।
1: मान्छेले धेरै खानु पनि अहिले एकदमै बिरामीको कुरा पनि गर्नुहुन्छ,
0: एकदमै हजुर,
1: कम खायो त्यति स्वस्थ भइन्छ,
0: स्वस्थ भइन्छ
1: अहिले है, नयाँ फेरि
0: हो नि, कम खाने अनि कसरत पनि गर्ने
1: भन्ने कुरा छ, त्यो भएर कम खानु भन्छ तर मुखले त खानु मन लाग्छ फेरि,
0: पेट त भरे तर मन भरेन भनिन्छ नि होइन। गत 6 जुनको दिन पुमा राईहरूको साकेला पर्व मनाइएको थियो, त्यसैले जानै पर्यो ससुरालीकोमा भन्नुभएको छ होइन, अब भाउजू पुमा राई भएपछि उहाँको ससुरालीहरूको पनि किन 6 जुनमा प्रोग्राम रहेछ होइन, त्यहाँ पनि जानुभयो। त्यसै गरी 13 जुनमा बान्तवाहरूको साकेला हुनाले स्वयं बान्तवा परियो, नगै भएन, र 28 जुनको दिन लन्डन वासीको यस वर्षको अन्तिम उभौली साकेला छ, त्यसमा पनि आफै एक कामको जिम्मेवारी भएको व्यक्ति भएको हुँदाखेरि अब जानै पर्यो, त्यसैले झनै व्यस्त पो हुने भयो भनेर भन्नुभएको छ।
1: हजुर हजुर, दाइले एकदमै रमाइलो कुरा गर्नुभयो, ससुरालीमा त झन् जानै पर्यो नि, होइन ज्वाइँ भनेर जानु पर्यो, खाना कति मिठो मिठो बनाएर दिनुहुन्छ, जानु पर्यो, अर्को दिन भनेको आफ्नै भयो होइन, आफ्नै उसहरूको जानै पर्यो, र अर्को दिन पनि लन्डनमा रहेछ, लास्ट रहेछ, यो पनि रमाइलो गर्नु पर्यो, एकदमै रमाइलो गर्नु होला दाई, यस्तो रमाइलो दिन पनि कहाँ आउँछ र सधैँ सधैँ आउँदैन, त्यसैले गर्नुपर्छ है त
0: एकदमै। र जाँदा जाँदै उहाँले गीत रोज्नु भएको छ, गीतको बोल छ, माया अन्तै सारा सक्छौ काँडे तारले बार, हजुर यो गीत स्वरूपराज आचार्यले गाउनु भएको छ, र यस गीतबाट म सम्झना गर्न चाहन्छु भनेर चाहिँ उहाँले चाहिँ यहाँ आफ्नै जीवन साथी रमा कुमार राई अनि परिवारलाई माया अनि आशीर्वाद भन्नुभएको छ। त्यस्तै गरी भोजपुरमा हुनुभएको जेठा दाजु र भाउजूलाई सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा, त्यस्तै गरी भतिज भतिजीहरू भन्दा सम्पूर्ण पोखरी घरे परिवारमा पनि सम्झना छ, र गाउँले जिल्लावासी धरानवासी आफन्तजन बिएफएस गोर्खा रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूलाई सम्झना छ। त्यसै गरी बेलायतमा बस्नुहुने काका दानबहादुर राई अनि परिवार, रविन राई, चिरण कुमारी राई, जय कुमार राई, कृष्ण प्रेम बहादुर राई, शिवधोज राई अनि सपरिवारलाई पनि म सम्झन चाहन्छु भनेर भन्नुभएको छ। सधैँ सम्झने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, दर्पण देविका रोदुङ, निला राई, अनिता बान्तवा, सरिता राई, संगीता बायुङ राई, सुनिता पुन, त्यसै गरी गौतम बान्तवा, छवि थापा, धनवीर पुन, प्रेमधोज गुरुङ, युक्तप्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई, रमिला बान्तवा, विनिता सुनवार, कृति योन्जन, सिसम बान्तवा, मान बहादुर लिम्बू, ओम मणि साकोटा, अमर निर्दोष, राजाराम रायमाझी र काली बहादुर तामाङ, उहाँहरूलाई भने म कहिले पनि बिर्सिन्न भनेर भन्नुभएको छ। सेवामा राजेन्द्र बान्तवालाई पोखरी कान्छ फेल्थम लन्डन बेलायत भनेर उहाँले पत्र टुङ्गाउनु भएको छ।
1: हजुर हजुर, राजेन्द्र दाईलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नु होला, एकदमै रमाइलो पत्र लिएर यसरी आउनु होला भन्न चाहे, सबै सबै इष्टमित्र आफ्नो घर परि सबैलाई सम्झेर राजेन्द्र बान्तवा राई दाजु जानुभयो। अब उहाँको रोजाइको गीत स्वरूप राज आचार्यले गाउनु भएको छ, माया अन्तै सारा। हजुर

0: हजुर, यो मिठो गीत स्वरूपराज आचार्यले गाउनु भएको गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा पोखरी कान्छा भनेर हामी चिन्छौँ उहाँलाई। दाजुलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रममा आउँदै गर्नुहोला अनि हामीलाई बेला मौकामा सम्झँदै पनि गर्नुहोला, होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनुहोला है दाजु।
0: हजुर, अब हामी लाग्छौँ कतातिर भन्दाखेरि फेरि युकेतर्फै लाग्छौँ दिदी। अब हामी केबी गुरुङ दाईको पत्रतर्फ लाग्छौँ अनि उहाँ हाम्रो केबी दाई चाहिँ धेरै भयो नेपाल नआउनु भएको, होइन? त्यसैले हामी कार्यक्रम मार्फत उहाँलाई के भन्छौँ भने नेपाल आउँदाखेरि स्टुडियो आउन नभुल्नु होला पनि भन्छौँ।
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है दाजु। पहिले फर्स्टमै हामी यो आग्रह गर्यौँ, यो भन्दै अब केबी दाईको पत्र तर्फ लागौ। उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मासियो निशा बहिनी, मिना बहिनी र सुसन बाला दिदी, साथै बिएफबिएस गोर्खा रेडियो काठमाडौँ युके ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनिरहनुभएका सम्पूर्णलाई म केबी गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार भन्नुभएको छ निशा।
0: हजुर, कुम बहादुर गुरुङ दाई होइन, उहाँ आउनु भएको जहिले पनि मलाई याद आउँछ, पुरानो घरमा आउनु भएको थियो है दिदी। र दाजुले चाहिँ त्यो बेला नयाँ एकदमै प्रोफेसनल क्यामेरा ल्याउनु भएको थियो अनि हामीलाई फोटो खिच्नुभयो उहाँले है, सबैजनाको फोटो खिच्नुभयो भनौँ न ग्रुपमा, अनि पछि हेर्दाखेरि त मेमोरी कार्डै ल्याउनु बिर्सिनु भएको रहेछ। हजुर, त्यो बेलाको त्यो चाहिँ मलाई कहिले पनि बिर्सिदिनँ मैले है दिदी। एकदम त्यो मानसपटलमा मलाई घुमिरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै। अब अहिलेको जस्तो हुन्छ नि आइफोनको जमाना थिएन त्यो बेला, होइन? अब त्यही फोनहरू त्यही हुन्छ नि, प्रोफेसनल क्यामेरा भनेको नै एकदमै ठुलो थियो त्यो बेला। सो त्यहाँबाट चाहिँ हामीले फोटो लिएका थियौँ है, त्यो कुरा चाहिँ घरिघरि मेरो दिमागमा आइरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै।
1: हजुर, मलाई पनि एकदमै हाँसो लाग्यो।
0: कुम दाई तपाईँ कहाँ हुनुहुन्छ, धेरै भयो तपाईँले पत्र पनि नलेख्नु भएको, यो पत्र पनि धेरै पछि आएको छ होइन, र अहिले कुन ठाउँमा हुनुहुन्छ त्यो पनि हामीलाई मजाले उल्लेख गरेर लेख्नुहोला। अब युके मात्रै भन्छौँ तर युकेको कुन ठाउँमा बस्नुहुन्छ त्यो चाहिँ अलिकति हामीलाई क्लियर छैन, होइन? कार्यक्रममा स्वागत छ अनि हामी दुवैजनाको नमस्कार पनि छ दाजु।
1: हजुर, यो भन्दै उहाँले फेरि लेख्नु भएको छ, केही साथीभाइ नर नातालाई सम्झन चाहन्छु। सम्झनामा हजुरहरू चारैजना बिएफबिएस गोर्खा रेडियो नेपाल युके ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत निमा सेलियर दिदी क्यालिफोर्निया, गीतकार रञ्जना राई र उहाँका श्रीमान सन्तोष राई, सङ्गीता राई सम्दिनीज्यू, निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू, चन्द्र दाई, जुम्लिया दाजु भाइ, राम लक्ष्मण दौतरी, विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विशु भाइ हङकङ, ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरली, चन्द्र प्रसाद दाई र इन्दु भाउजू, चन्द्र प्रसाद दाई र इन्दु भाउजू फान बोरो, यामदास मुलिछा दाई, दाई प्रेमध्वज गुरुङ, दामिनी गुरुङ आयरल्यान्ड, शिव गुरुङ दिदी, क्याप्टेन देव घले दाई, तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका राई बहिनी, विनिता सुनवार परदेशी, घिमिरे माइलो र यति बेला कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णलाई समर्पित गर्दै बिदा हुन चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए, हवस् त धन्यवाद भनेर कुम बहादुर गुरुङ अथवा केबी गुरुङ लमजुङ जिल्ला गाउँ भाजोक बेसी कुमलिङ हाल भने युके भनेर लेख्नु भएको छ।
0: हजुर, बेसी सहर लमजुङ होइन, हाम्रो दाजुको गाउँ। हजुर, त्यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरू तपाईँ यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो कुम बहादुर गुरुङ दाईलाई अवश्य पनि चिन्नुहुन्छ होला होइन। अब उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हाम्रै रोजाइमा राखेका छौँ बतासै सरसर, शक्ति चन्द र अनु चौधरीले गाउनु भएको छ, निकै चर्की गीत छ है दिदी।
1: एकदमै
0: हजुर, चर्की गीत अनि हाम्रो कुम दाई पनि एकदमै चर्की हुनुहुन्छ, आशा गर्छौँ हामी यो गीत सुन्दै उहाँ नाच्नु पनि हुन्छ होला होइन।
1: पक्कै पनि उहाँ लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि भन्दै यो गीत सुनौ है त।
0: हजुर,

0: रेडियो हजुर BFVS गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश हजुर परदेशको सन्देश घर देशमा अनि घर देशको सन्देश परदेशमा पुर्याउने यो एक मात्र कार्यक्रम हो परदेशीको सन्देश। छोटो विश्रामपछि पुनः तपाईँको स्वागत गर्छौँ हामी र तपाईँको सेवामा हामी हाजिर भइसकेका छौँ। मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले।
1: मेरो नाम हो मीना थापा।
0: हजुर हामी त आइसकेका छौँ, अब छोटकरीमा ठेगाना पनि भन्छौँ दिदी।
1: हजुर ढिला नगरी अब ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र BFPO ठेगाना BFBS नेपाल SQ बिजेन BFPO 4, इमेल आइडी BFBS गोर्खा@BFBS.com, र हाम्रो फोन नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930। हाम्रो फोन नम्बर हो
0: हजुर यी तपाईँ हाम्रा सम्पर्क नम्बर, र यही नम्बरमा फोनमा चाहिँ हाम्रो नियमित श्रोता आइसक्नु भएको छ मिना दिदी। एकदमै चिर परिचित श्रोता हुनुहुन्छ, उहाँ को हुनुहुन्छ भन्ने कुरा भने हामी एकछिनमा यहाँहरूलाई भन्छौँ। सुरुवातमा उहाँलाई स्वागत गरौँ हुँदैन दिदी?
1: ल स्वागत
0: गरिहालौँ। हजुर हजुर नमस्कार दाई।
2: नमस्कार नमस्कार निशा गुरुङ बहिनी, अनि हाम्रो मीना थापा, म नवलपुरदेखि ओमणि सापकोटा। है त
0: ओहो, नवलपुरबाट हाम्रो ओमणि सापकोटा दाजुसँग आज हामी दोहोरो कुराकानी गर्छौँ।
1: हजुर हजुर ओमणिजी, यहाँलाई स्वागत छ कार्यक्रममा, नमस्कार पनि छ। सन्चै हुनुहुन्छ नि?
2: हजुर तपाईँहरू दुवैजनालाई अनि हाम्रो BFBF गोर्खामा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णमा एकमुष्ट मेरो तर्फबाट मिठो सम्झना साथी नमस्कार। हाम्रोतिर समग्रमा अब गर्मी छ मिनाजी, एकदम अत्याधिक। अब एकछिन पछि हावा चल्न सुरु हुन्छ, अरू त समग्रमा सबै राम्रै छ भनौँ है त।
1: हजुर हजुर नवलपुरमा गर्मी त एकदमै छ होला, र सँगसँगै पानी पर्ने अनि हावा चल्ने गर्छ होइन?
2: हजुर बेलुका पख एकदम तुफान, तपाईँको यो अहिले त नयाँ नयाँ मोडलहरूको घरको ढलाइ गरेर माथि टस लगाएको छ, त्यो टिनको छानाहरू उडाउनेहरू त्यस्तो किसिमले पनि आइराखेको छ है। तर हाम्रोतिर त त्यस्तो क्षति नोक्सान त गरेको छैन, अन्त अन्त त गऱ्यो भन्ने सुन्नुमा आएको छ है त।
0: ओहो भनेपछि हुरी बतास आउने क्रम पनि जारी नै छ होइन दाजु?
2: हजुर हजुर हाम्रो त्यो अझ बढी त हाम्रो त्यो एकजना हुनुहुन्छ तपाईँसँग नि कुरा गर्नुभएको थियो होला, मेरो घरदेखि ठ्याक्कै दाउन्नेको फेदीमै पर्छ तपाईँको त्यो सार्जन महत्त्व भन्ने हुनुहुन्छ, उहाँको घरतिर त एकदम तुफान आउँछ। अघि नै मलाई फोन गरिसक्नु भएको थियो,
0: केयर गर्नुपर्ने भयो होइन दाजु?
2: हजुर हजुर पक्कै पनि एकदम, यहाँ त तपाईँको अब यो कपडाहरू भयो केही चिजहरू पहिले नै अब सबैले सतर्क गरिसकेछन्। अब तपाईँको त्यस्तो झडाङ्ग्रा झुडुङ गर्छ अनि कोही दिन लाइनै हुँदैन, अनि अबेला राति आउँछ अनि लाइन आइदिएन भने साह्रै समस्या हुन्छ क्या बालबच्चा भएको र वृद्धहरूको लागि, अनि हामीलाई पनि समस्यै हुन्छ भनौँ न। अब मिडियाहरू सुन्ने टेलिभिजन सुन्न पाइँदैन अनि बन्दको बन्दै हुन्छ कि। बुटोलबाट तपाईँको नारायणघाटसम्मको बाटो चाहिँ डाउनलेमा गडबड थियो, अहिले गौतम बुद्ध जन्मस्थल जानलाई चाहिँ एकतर्फी बाटो सरेर एकदम राम्रो भएको छ है त। यो पनि हजुरहरूलाई मैले जानकारी गराएँ, एकतर्फी बाटो चाहिँ क्लियर भएको छ,
0: एकदमै खुसी लाग्यो हामीलाई पनि। र ओम दाई, अब पहिला पहिला चाहिँ तपाईँले कार्यक्रममा भाग लिँदाखेरि एकतर्फी मात्र बोल्नुहुन्थ्यो होइन, फटाफट बोलेर सकाइदिनुहुन्थ्यो, आज कस्तो लागिरहेको छ दोहोरो कुराकानी गर्दाखेरि?
2: अब यो दोहोरो कुरा गर्दाखेरिको त तपाईँहरूसँग अब एउटै कोठामा एउटै टेबुलमा उतापट्टिको टेबुलमा तपाईँ यतापट्टिको टेबुलमा म बसेर अनि चियाको गिलास चिया खाँदै गफ गरे जस्तै आनन्द आइरहेको।
0: हजुर हजुर एकदम आनन्द हामीलाई पनि लागिरहेको छ र एकदम खुसी लागेको छ है ओम दाई। अब तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ अलिकति गाह्रै छ अहिले, हुन्छ नि यो हुरी बतास होइन, अनि तपाईँले भने जस्तै एकदमै हावाहुरी चल्ने पानी पर्ने भइरहेको छ। सो तपाईँहरूले आफ्नो ख्याल राख्नुहोला है, यसो ससाना नानीहरू छन् भने उहाँहरूलाई पनि अलिक केयर गर्नुहोला, घर बाहिर जाँदाखेरि अलिकति होसियारीपूर्वक सबैको इन्तजाम गरेर जानुहोला।
2: सबै पनि भनौँ स्कुलबाट त अब बोर्डिङमै हालिन्छ के अरे, बोर्डिङकोले त गाडीमै ल्याउँछन् घरै ल्याएर छोडिदिन्छन्, त्यही पनि केयरफुल त गर्नुपर्छ। छुट्टीको दिनमा आदि अलिकति खतरा छ कि तपाईँको, अलिकति 14-15 बालबच्चाहरू तपाईँको हाम्रो नजिकै नारायण नदी छ त्यसमा पौडी खेल्न जाँदाखेरि एक दुईजना बच्चाहरू पनि बित्यो क्या तपाईँको, त्यस्तै घटना हिजो भर्खरै पोखरा फ्यावतलमा पनि पर्यो नि त एकजना 20 वर्षको केटा,
0: भनेपछि अलिक गर्मी बढेको छ अनि यो गर्मी छल्नको लागि पौडी खेल्न जाँदाखेरि बालबच्चाहरूलाई अलिकति जोखिमै छ. अब केही हप्ता अगाडि हामीले पनि सुन्यौँ होइन दाजु यो समाचार, एकदमै दुःख लाग्यो यो सुन्दाखेरि. अब यो घटनाहरू नघटोस् भन्ने हामी चाहन्छौँ, त्यसको लागि अब अभिभावकहरूले पनि एकदमै राम्रो तरिकाले चाहिँ आफ्नो बालबच्चाको केयर गर्नुपर्ने हुन्छ होइन, कहाँ जाँदैछ
2: त्यो बालबच्चा अभिभावकले पनि गर्नुपर्छ. अनि तपाईँको यस्तो सम्बन्धमा अलिकति शिक्षकहरूले पनि बोर्डिङ भए पनि अथवा सरकारी भए पनि यो सम्बन्धमा नि अलिकति शिक्षकहरूले पनि अलिअलि तपाईँको चाहिँ त्यसरी सिकाइदियो भन्छु गर्यो भनेदेखि अलिकति सचेत पनि हुने थियो होला जस्तो पनि लाग्छ क्या मलाई त.
0: ध्यान पुर्याउनु पर्यो होइन दाजु. ओके, अब जाँदा जाँदै कार्यक्रम परदेशीको सन्देशमा तपाईँ साथीभाइलाई सम्झन चाहनुहुन्छ होला. ल अब सम्झनुहोस् न त साथीहरू कता कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ होला होइन. अब अहिले त असार पनि लाग्न लाग्यो, व्यस्त पनि हुनुहुन्छ होला.
2: अब सम्झिनु पर्दाखेरि त सर्वप्रथम त तपाईँहरू बिएपिएफमा कार्यरत जति पनि तपाईँहरू आरजीहरू हुनुहुन्छ सम्पूर्णमालाई एकमुष्टमा मैले मिठो सम्झना साथी नमस्कार. अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल स्याङ्जा, अनि हाम्रो सुमी लिम्बू तेह्रथुम, सार्जन महतो नवलपुर, रामबहादुर खड्का, नगेन्द्र रिजाल, बिमला एम्फू मुना मुखिया राई, बिमला एम्फू धनकुटा, अनि हाम्रो रामबहादुर खड्का, अनि धनवीर पुन, म्याग्दी घोडे पानी, छवि थापा गुल्मी, सुखराम लामा दक्षिण काली, निशा लामा दोलखा चरीकोट, अरुण नदी खत्री पार्सीकोट, गगन तेह्रथुमे कान्छा धरान, आशिष नयन काठमाडौँ लगायत अब सम्पूर्ण साथीहरूलाई नै भन्दै म हजुर
0: हजुर बिदा त हुनुहुन्छ. तर अब जाँदा जाँदै कुन गीत सुन्न चाहनुहुन्छ दाजु?
2: पुलेन्द्र विश्वकर्माको चौतारीलाई सारा र पिपल छाया भयो, मलाई सधैँ अधुरो माया भयो भन्ने संगीत राखिदिनुहोस्
1: न. ओम मणि सापकोटाजीलाई कुराकानी भयो, एकदमै मिठो कुराकानी भयो, रमाइलो कुराकानी भयो, आज एकदमै खुसी लाग्यो. यहाँलाई धेरै धेरै धन्यवाद छ,
0: धन्यवाद छ दाजु.
1: पनि यसरी कुरा गर्दै गरौँला है त ओम मणिजी.
2: हस् त नमस्कार,
0: नमस्कार, शुभ दिन.

0: हजुर, ओममणि दाजु हुनुहुन्छ नवलपुरबाट, होइन, हामीलाई जहिले पनि सम्झनुहुन्छ, हरेक हप्ता हामीलाई फोन गर्नुहुन्छ र एक हप्ताको अन्तरालमा भाग लिनुहुन्छ दिदी है। र आज पनि हामीले उहाँलाई फोन मार्फत नै यो वार्ता गऱ्यौँ र दुईतर्फी वार्ता एकदमै रमाइलो भयो। उहाँले सुन्न चाहनुभएको गीत पनि हामी राख्नेछौँ दिदी।
1: हजुर हजुर, पक्कै पनि अब ओममणि सापकोटाजीले रोज्नु भएको गीत राख्दै अब गीततर्फ नै लागौँ, होइन निशा।
0: हजुर।

0: निशा गुरुङ, सुसन बालाजी, विनोदोज खड्काजी, आरती लम्साल, निरा राणाबाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर
1: भन्नुहुन्छ। हामी दुईजना छौँ आज, विनोद दाजु हुनुहुन्न, त्यसैले दुईजनाको नमस्कार, कार्यक्रममा स्वागत छ र सबै स्टाफहरूलाई सधैँ सम्झिनुहुन्छ उहाँहरूको पनि नमस्कार र कार्यक्रममा स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला र अस्ति नैको कुरा गर्दा निशा हुनुहुन्थ्यो होइन, अरुण नदीजी आउनु भएको थियो क्या त्यतिखेर पनि।
0: हजुर हजुर,
1: जोस एकछिन गफ गऱ्यौँ होइन, अनि उहाँले फोटो पनि खिच्न भन्नुभयो अनि खिचेर जानु भएको थियो, बाटोमा पसेको नि भनेर आउनु भएको थियो।
0: हजुर, यता काम पर्दाखेरि बाटो पर्यो भने चाहिँ अवश्य पनि आउनु होला अरुणजी, मिठो कफीको चुस्कीसँगै हामी कुराकानी गरौँला होइन त। हजुर, अब उहाँ अगाडि लेख्नुहुन्छ, मेरो 2040 सालको पत्र मित्र साथी युक्त प्रसाद श्रेष्ठ, जेठ 11 गते सोमबारको दिन बेलुका 4:30 बजे मेरो घरमा आउनु भएको थियो, उहाँसँग मेरो दोस्रो भेट भयो भनेर भन्नुहुन्छ।
1: एकदमै खुसीको कुरो हो नि त होइन, 40 वर्ष अघिको पत्र मित्र, ओहो धेरै लामो रहेछ, एकदमै खुसी लाग्यो अरुण नदीजी। अस्ति आउनु भएको थियो क्यारे होइन, त्यहाँ पनि जानुभएछ, हजुरलाई भेट्नु भएछ, एकदमै खुसी लाग्यो।
0: विक्रम सम्बत 2040 सालदेखिको पत्र मित्र साथी भनेपछि त है अहिले 2083 साल छ, कति वर्ष भयो त, 43 वर्ष नै भइसकेछ। ओके, अब उहाँ अगाडि लेख्नुहुन्छ, जेठ 23 गते शनिबारको दिन म नेपाली शिक्षा परिषदको अमृत महोत्सव वर्ष 2082-83 अवसरमा नेपाली भाषाको श्रीवृद्धिमा नेपाली शिक्षा परिषदको योगदान विषयक प्रवचन समारोहमा सहभागी हुन लेखनाथ साहित्य सदन 16 खुट्टे पुगेको थिएँ भनेर प्रोग्राममा भाग लिनुभएको थियो अथवा जानुभएको थियो, त्यो कुरा गर्नुभएको छ दिदी। अब यस कार्यक्रम मार्फत स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र साथी पत्रकार नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलातमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र थालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटका मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, त्यस्तै गरी नानु करुणा, सामना तामाङ, दर्पण देविका रोदुङ, रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, भनिदिनु होला है भनेर भन्नुभएको छ।
1: ओहो, सबै धेरैजना अरुण नदीजीको धेरै साथीभाइहरू हुनुहुन्छ, लामो लामो पत्र मित्रका साथीहरू लगायत होइन, भर्खरका भएका धेरै साथीहरू हुनुहुन्छ, सबैलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो यसरी आउँदै गर्नु होला अरुण नदीजी।
0: अब जाँदा जाँदै अरुणजीले अरुण थापाकै गीत रोज्नु भएको छ, अरुण थापाले गाउनु भएको म रोए पनि तिमी हाँसिदिनु बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ, अनि उहाँले यो चाहिँ के छ त भन्दा मुक्तक लेखेर पठाउनु भएको छ दिदी,
1: उहाँको भावना भनौँ होइन,
0: अब
1: मुक्तक चाहिँ कसले हो त
0: वाचन गर्ने, अब मुक्तक वाचन गर्ने पालो चाहिँ मिना दिदीको छ,
1: अब ढिला नगरी वाचन गरिहालौ है त, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, अरूलाई फुर्ती लगाएर हिँड्ने कहिले नगर, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, नहुने र नपत्याउने काम कहिले पनि नगर, नहुने र नपत्याउने काम कहिले पनि नगर।
0: एकदमै राम्रो कुरा लेख्नु भएको छ, मै हुँ भन्ने मान्छेहरूलाई होइन जोले गर्नुहुन्छ, अलिकति ओभर स्मार्ट, अलिकति हुन्छ नि इगो भएको मान्छेहरूलाई चाहिँ अलिकति यो कुराले चाहिँ केही मात्रामा छुन्छ नै,
1: कहीँ पनि छुन्छ। अनि उहाँले एउटा हरप पनि लेख्नु भएको छ, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछु यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछ यसले, प परिवार

0: रूपमा नपढ्ने यही मात्रै जन्मियो, परिवारमा नपढ्ने यही मात्रै जन्मियो, अहिले रोजगारी कहीँ पाउन सकेन यसले।
1: त्यसो भए बालाई भन्नु पर्थ्यो नि त म खाएर पढ्छु भनेर कि कसो ओके अगाडिको हरफहरू निकै मन छोयो मलाई, होइन? अब यसमा के छ भन्दाखेरि हामीले एउटा इक्जाम्पल पनि लिन सक्छौँ नि त, होइन? जङ्गलको राजाको हो त सिंह हो नि, होइन? जङ्गलको राजा सिंह को एक दिन त मृत्यु हुन्छ है। मृत्यु भएपछि त्यो सिंहको जुन शरीर हुन्छ, मृत्यु भएको शरीर, त्यो शरीरलाई केले खान्छ त दिदी? कमिलाले,
0: किरा फट्याङ्ग्राले
1: एकदमै। अब ठुलोमा त सिंह छ तर कमिलाले त खाने भयो नि त ठुलो भए पनि, होइन? सो घमण्ड कसैले पनि गर्नु हुँदैन, होइन? आखिर मरेर लाने चोला हो, सो एक दिन त जानै पर्छ। सो एकछिनको लागि आएको यो संसारमा यो एउटा स्टेज हो कि, होइन? हामी चाहिँ के त पात्र हौँ, कति दिनसम्म बाँच्छौँ, कहिले लेखिएको छ अब जाने समय कसैलाई थाहा हुँदैन, होइन? सो यो दुई दिनको जिन्दगीमा किन तेरो मेरो, किन घमण्ड, किन इगो, होइन? किन ओभर स्मार्ट, किन एटिच्युड, यो सबै कुरा मलाई एकदमै फगत लाग्छ कि दिदी, है? सो तपाईँले भनेको कुरा एकदमै सही गर्नुभएको छ। म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, होइन? सो अब नहुने र नपत्याउने काम पनि कहिले पनि नगर भनेर भन्नुभएको छ। कर्म हो नि त, तपाईँले अब ढाँट्नु भयो, छल्नु भयो, कसैको आत्मा रुवाउनु भयो भने अवश्य पनि कर्मको फल त पाउने नै भयो, होइन?
0: सो अगाडि र पछाडि मात्रै हो, एक दिन त पक्कै पनि पाउँछ
1: र पर्ख र हेर हुन्छ कि, होइन? पर्खिने हो अनि हेर्नुपर्छ र जसले सहन्छ ऊ रहन्छ, होइन? त्यो पनि याद राख्नुपर्छ। र अर्को कुरा के छ त भन्दाखेरि तपाईँले अब एकदमै हुन्छ नि उमेर हुँदासम्म अथवा तपाईँको हुन्छ नि एकदमै धेरै पैसा छ, धेरै धनी हुनुहुन्छ, तपाईँले घमण्ड गर्नुहुन्छ, तर एक दिन न एक दिन करोडपति पनि रोडपति भएको त हामीले देखेका छौँ नि, होइन? 2072 सालको भूकम्पमा के भयो त, करोडपति पनि रोडपतिमा आएका थिए नि त, होइन? त्यो पनि सिचुएसन हामीले अलिकति याद गर्नुपर्ने हुन्छ कि यस्तो कुराहरूमा, है? सो तपाईँको मुक्तकले हामीलाई एकदमै छोयो अरुणजी, धेरै धन्यवाद छ कार्यक्रममा भाग लिँदै गर्नुहोला, यी यस्तै मुक्तकहरू लेखेर पठाउनुहोला, भावनाहरू कोर्नुहोला, होइन?
0: हजुर,
1: अब तपाईँले सुन्न चाहनुभएको गीत हामी अन्तमा राख्छौँ। अब त्योभन्दा अगाडि पनि हामी के गरौँ त दिदी, बिदा माग्नुपर्छ होला?
0: पक्कै पनि, निशाले भने जस्तै गरेर एकदमै मन छुए अरुण नदीजी यसरी आउँदै गर्नुहोला भन्दै हामी भने बिदा माग्ने बेला आइसकेको छ, त्यसैले बिदा मागौ, होइन निशा?
1: बिदा मागौ। अब भोक पनि लागिरहेको छ, खाजाको टाइम पनि हुन लाग्यो हाम्रो त यहाँ रेकर्डिङको बेलामा, होइन? अब जानुपर्छ होला दिदी।
0: आज भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि कहिले काहीँ आउने बाचा गर्दै बिदा भए हवस् त, नमस्ते, यहाँको दिन शुभ रहोस्।
1: कार्यक्रममा भाग लिनुहुने र सुनेर साथ दिनुहुने यहाँहरू सबै सबैलाई अन्तर आत्मादेखि नै धन्यवाद छ। आगामी दिनहरूमा पनि यसरी नै माया र साथ हामीले पाइरहौँ भन्न चाहन्छु। यो भन्दै निशा गुरुङ आज चाहन्छु, नमस्ते, शुभ दिन, बाइ बाइ।
2: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
3: विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आम्ने सामने हुँदैछन्।
4: अमेरिकाको न्यू जर्सीको मेटलाइफ रङ्गशालामा हुने खेल नेपाली समयको बिहान 3:45 शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ, 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एक मात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
3: ब्राजिलका स्टार खेलाड़ी नेमारले जारी विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको 4:15 मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमार बिना नै मैदान उतर्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाइ छ। पेन्डुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा स्वस्थ हुनु भएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण शुरू गर्ने म्यानेजर एन्से लोटीले जानकारी दिनुभएको छ। ब्राजिलले आउँदो 20 तारिकमा हाइटी र जुन 24मा स्कटल्याण्डसँग खेल्ने तालिका छ। नेमारले 128 खेलमा 79 गोल गर्नुभएको छ। उहाँले पेलेको 77 गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता भन्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भएको छ।
5: संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
3: उहाँले धरान महानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरुद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभएको छ। अब खबर फटाफट।
6: भक्तपुर सूर्य विनायक आठ सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बालबालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना। 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। संखुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्री चोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहुँ शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव बहुमतले पारित गरिएको हो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले
2: BFBS Gorkha Radio.

आवाज देऊ मलाई तिमी कहीँ कतै भए। नमस्ते, आजको संगीत सागरको पर्खाईमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र मिठो गीतबाट प्रवेश गरेका छौँ आजको संगीत सागरमा श्रोताहरू। र प्रत्येक साता यसै समय आजको दिनमा आउने गर्दछ कार्यक्रम संगीत सागर तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा। र श्रोताहरू आज पनि मिठा मिठा नेपाली गीतहरू लिएर आएको छ संगीत सागरले। आजको संगीत सागरको इचालहरूमा आजको संगीत सागरको यी लहरहरूमा तपाईँ हामी पक्कै नै रमाउनेछौ, होइन त? र श्रोताहरू मिठा मिठा गीत संगीतलाई तपाईँ समक्ष राख्ने क्रममा अब हामी अघि चाहिँ बढौं, होइन? सुरुमा एउटा मिठो गीत सुनिहाल्नु भयो मिलन नेवारले गाउँदै हुनुहुन्थ्यो आवाज देऊ मलाई तिमी कहीँ कतै भए। हजुर, योगेन्द्र मणि दाहालले लेख्नु भएको थियो भने संगीत कमल खत्रीको रहेको थियो। र श्रोताहरू आउनुहोस् अब हामी अघि बढौँ। चिसो बतासले सन्देश के ल्यायो अबको प्रस्तुतिमा तपाईँको निम्ति यो गीत मैले प्रस्तुत गर्न लागेकी छु। चर्चित गायिका सुकमित गुरुङको आवाजमा रहेको छ चिसो बतासले सन्देश के ल्यायो। आज फेरि मलाई जिउन मन लाग्यो, मायालु तिम्रो याद आयो। हजुर श्रोताहरू, चिसो चिसो मौसम छ, यस्तो बेलामा कसैको यादले सताएको जस्तो छ हाम्रो सुकमित गुरुङज्यूलाई, मायालुको याद आइदिएको जस्तो छ श्रोताहरू। र जे होस् हामी चाहिँ गीतलाई महसुस गरौँ, होइन? उहाँले गाउनु भएको उहाँको भावनालाई भनौँ, उहाँले अहिले महसुस गरिराख्नु भएको जुन कुराहरू छ ती कुराहरूलाई हामी पनि महसुस गरौँ, होइन? चिसो बतासले ल्याएको सन्देशलाई हामी पनि बुझ्ने कोसिस गरौँ।

चिसो बतासले सन्देश के ल्यायो मायालु याद तिम्रो आयो भन्दै हुनुहुन्थ्यो चर्चित गायिका सुकमित गुरुङ भने अब यहाँ कोही कतै एक्लै भए जस्तो छ श्रोताहरू सुजन चापकाई हजुर गायक सुजन चापकाई एक्लै भएको महसुस गर्दै हुनुहुन्छ उहाँ साथमा गायिका विद्या तिवारी पनि हुनुहुन्छ गीतकार हर्क साउतले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा गायक स्वयंको रहेको छ अर्थात गायक सुजन चापकाईले दिनुभएको छ संगीत

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: हजुर श्रोताले, यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु सङ्गीत सागरमा। सङ्गीत सागरको यी छालहरूमा, सङ्गीत सागरको यी लहरहरूमा मिठा मिठा नेपाली गीतहरूमा हामी रमाइरहेका छौँ। मिठा मिठा नेपाली गीतहरूमा हामी झुमिरहेका छौँ, होइन त? र अब यहाँ यो छोटो विश्राम पश्चात चर्चित गायिका बानीका प्रधान आउनुभएको छ। गीतकार राखी गौचनले लेख्नुभएको शब्दहरू बोकेर आउनुभएको छ उहाँ, र ती शब्दहरू संगीतले सजाइदिनु भएको छ संगीतकार हरि लम्सालले। गीतको बोल छ, म आगो भएर धुवा लुकाउँदैछु। अचेल भनेपछि निकै गहिरो चोटको महसुस हामी गर्न सक्छौँ यो गीतमा, होइन त श्रोताहरू? जे होस् आउनुहोस् अब हामी गायिका बानीका प्रधानलाई स्वागत गरिहालौँ।

चर्चित गायिका बानीका प्रधान पश्चात यहाँ गायक जोन आउनु भएको छ। श्रोताहरू, उहाँ भन्नुहुन्छ, रित्तो सडकमा खोज्छु तिमीलाई आँखा भरी। आउनुहोस्, उहाँलाई पनि हामी स्वागत गरिहालौ।

यो छोटो विश्राम पश्चात फेरि पनि यहाँहरू सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु श्रोताहरू र संगीत सागरमा छौ, संगीत सागरको छालहरूमा छौ, संगीत सागरमा रमाइरहेका छौ, होइन त संगीत सागरको यी लहरहरूमा तपाईँ हामी बसेर गीत संगीतमा झुमिरहेका छौ। र अब यहाँ छोटो विश्राम पश्चात गायिका प्रश्न शाक्य हजुर उहाँ आउनु भएको छ, उहाँ कसैको आवाजको पर्खाइमा हुनुहुन्छ श्रोताहरू, आवाज देऊ मलाई भनेर उहाँ भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा हामी चर्चित गायिका प्रश्न शाक्यलाई पनि स्वागत गरिहालौं।

गायिका प्रश्न शाक्यले गाउनु भएको मिठो सुमधुर गीत पश्चात भनौं, कसैको आवाजको पर्खाई पश्चात भनौं, यहाँ गायिका अनुपमा प्रधान भन्नुहुन्छ, रंग बिरंगी यो दुनिया बीच बेरंग भएर उभिएकी छु। रंगी बिरंगी यो दुनियाँको बीचमा सायद आफैले आफैलाई एक्लो पाउनु भएको छ उहाँले। जे होस् श्रोताहरू, अनुपमा प्रधान अबको प्रस्तुतिमा यी मिठा मिठा शब्दहरूको साथमा।

0: गोरखा रेडियो, गोरखा रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोरखा रेडियो, गोरखा रेडियो।
3: सम्बोधन तिमीलाई गर्दैछु म। यो गीत अबको प्रस्तुतिमा मैले राख्न लागेकी छु। 1974 AD को यो गीत हो श्रोताहरू।

हजुर श्रोताहरू, आजको निम्ति संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र जाँदा जाँदै एउटा मिठो गीत मैले राख्न लागेकी छु गायिका सोनु राईको आवाजमा र शब्दहरू एलपीबी प्रधानले लेख्नु भएको छ भने संगीत यसमा बसन्त छेत्रीले दिनुभएको छ। जे होस्, अब हामी उहाँलाई पनि स्वागत गरौं र आजलाई छुटौं।

0: विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको भोलि बिहान 4:15 मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमारले बिना मैदान उत्रिने गरी तय भएको छ। पीडुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा प्रशिक्षणमा फर्कन सक्नु भएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण शुरू गर्ने म्यानेजर एनसे टोलीले जानकारी दिनुभएको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले निर्णय अर्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम सम्बन्धी बहुमतले प्रस्ताव पारित भएको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूका कारण लागत पनि बढ़िरहेको छ। भारतीय किसानहरूको
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

दिन शुभ समय शुभ बेला, किनकि हरेक पल जब हामी जीवित छौँ, जब हामीले श्वास फेरिरहेका छौँ भने हाम्रा लागि यो पल अत्यन्तै सुखद पल हो। हामी सौभाग्यशाली हुनेछौँ त्यो पल जब हामीले सास लिन्छौँ वा सास फेर्छौँ, किनकि यो सौभाग्यशाली व्यक्तिको भागमा मात्रै पर्छ। जसको समय सकियो उनीहरू जान्छन्। हामीले सास फेरिरहेका छौँ, सास लिइरहेका छौँ भनेपछि हामी जीवित छौँ। जीवित हुनु कति ठुलो भाग्यको कुरा रहेछ। यो जीवन तपाईँका लागि उत्सव बनोस्, वरदान बनोस्, एकदमै सुखद सुखद आनन्दित होस्। तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँको मनमा उत्साह उमङ्गले बास गरोस्। यिनै शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा, रेडियो स्टेशन BFBS गोर्खा रेडियो तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँलाई दिल खोलेर मुटु भरिको माया मनको आवाजमा।

साँच्चै तपाईँहरूलाई छ नि साँचो एकदम असलमा रियल खुसी चाहिँ केमा हुन्छ जस्तो लाग्छ, के पायो भने चाहिँ तपाईँ खुसी हुनुहुन्छ, तपाईँलाई के लाग्छ? कहिले सोच्नु भएको छ? तर धेरैले यो पायो भने खुसी हुन्छु, त्यो पायो भने खुसी हुन्छु भन्नुहुन्छ होइन। अब हामीले दैनिक जीवनमा पनि हेर्दाखेरि हामी सानसानो कुरामा खुसी त हुन्छौँ नि त, तर जति सामानहरू पाए पनि, जति नै अब जे जे भए तापनि, त्यो महँगो महँगो चिज अथवा सस्तो चिज, त्यो चिजहरूमा पनि हामी एकछिन त खुसी हुन्छौँ। जे पाए पनि सानै कुरा किन नहोस् हामी खुसी त हुन्छौँ नि होइन। तर सबैभन्दा ठुलो खुसी केमा हुन्छ भन्दाखेरि आमाको मायामा। आमाको मायामा हामी अत्यन्तै खुसी हुन्छौँ। ठुल्ठुलो कुरा पायौँ भने त खुसी त हुन्छौँ हुन्छौँ, तर हरेक पल बाँच्नको लागि, हरेक पल हाँस्नको लागि हामी सानो सानो कुरामा पनि रमाउन सक्छौँ। जस्तो भनौँ न, आमाको माया, त्यो चिजलाई कुन चाहिँ चिजले जित्न सक्छ र? त्यो आमाको काख होइन। गाली गरे पनि, पिटे पनि, जे जे भने पनि, बाबु यो खाऊ, कति मायाले, त्यो माया जस्तो ठुलो त अरू के हुन सक्छ र? तपाईँ एक्लै हुनुहुन्छ, कहिलेकाहीँ तपाईँको एकदम प्रिय व्यक्तिले फोन गरिदियो, मिठो कुराकानी भयो, त्यो माया, त्यो बेग्लै मिठो पल। त्यस्तै तपाईँ थाकिरहनु भएको छ अथवा तपाईँ केही सोचमा हुनुहुन्छ, तपाईँ कौशीमा बसिरहनु भएको छ, तपाईँ झ्यालमा बसिरहनु भएको छ, तपाईँ गार्डनमा बसिरहनु भएको छ अथवा तपाईँ अफिसको टेबलमा बसिरहनु भएको छ, तपाईँलाई मिठो एक कप अत्यन्तै स्वादिलो चिया कसैले दियो, त्यो चियाको चुस्कीमा तपाईँ कति रमाउनुहुन्छ? भन्दा ठुलो ठुलो चिज चाहियो त, सानो सानो चिजमा पनि रमाउने त हो नि। रमाउनको लागि धेरै केही कुरा चाहिँदैन, बस आजदेखि त्यही गर्ने हो कि, सानो सानो कुरामा खुसी खोजेर त्यही सानो सानो कुरामा रमाउ।

धैर्यता, सहनशीलता जोसँग छ उसले मिठो स्वाद अवश्य निभाउने गर्दछ। यहाँ एउटा किसान त्यस्तै छ। ऊ आफ्नो सानो बारीको नजिकै रहेको एउटा सानो छाप्रोमा बस्छ। डाँडो पाखो कसैले पनि उत्पादन हुँदैन भनेर छोडेको त्यो पाखो। गरिब थियो, दुई चार पैसामा त्यो पाखो आउँछ भने किन नकिन्ने भनेर उसले सस्तोमा त्यो पाखो किन्यो। त्यो पाखोको धनीले पनि सधैँ यत्तिकै बसिरहेछ, केही पैसा भए पनि आइहाल्छ, होसै भनेर त्यो गरिब मान्छेलाई बेचेको थियो। अनि सबै गाउँलेहरू आए, कस्तो बुद्धि नभएको, यत्रो वर्षदेखि यो पाखो जस्ताको तस्तै छ, यसमा केही उत्पादन उन्नति हुँदै हुँदैन, यस्तो ठाउँमा पनि पैसा हालेर बरु थोरै भए पनि अलिकति उब्जा हुने ठाउँमा त बस्नु पर्थ्यो। गाउँका मानिसहरूले उसलाई कस्तो बुद्धि नभएको भनेर भनिरहन्थे। अब उसले एउटा कानले सुन्थ्यो, अर्को कानले उडाउँथ्यो, किनभने उसलाई थाहा थियो आफूसँग जति पैसा छ त्यो पैसाले यो भन्दा राम्रो कुनै अरू जग्गा किन्न सकिँदैन थियो। कमसे कम यति थोरै पैसाले आफ्नो नाउँमा जग्गा त छ। ऊ त्यसैमा दङ्ग थियो। एक वर्ष भएन, दुई वर्ष भएन, उसले मेहनत गरिरह्यो। पहिलो वर्षमा उसले यति नराम्रो जमिन होइन, त्यसलाई खन्यो, ढुङ्गै ढुङ्गा, बालुवै बालुवा त्यसलाई मिलायो, छेउछेउमा ढुङ्गाहरू मिलायो, अलिकति पाखो हुनाले उसले सानो सानो गरा बनायो, त्यो गराको छेउछेउमा चाहिँ माटो बगेर नजाओस् भनेर उसले कान्लाहरू त्यही ढुङ्गा र बालुवाले बनायो। अनि त्यसपछि त्यो कान्ला कान्लामा उसले रुख रोप्यो, ताकि केही गरेर बाढी आइहाल्यो भने त्यसले उसलाई रोप्न सकोस्। त्यसपछि उसले के गर्यो भन्दाखेरि अलिकति जुक्ति लगायो। जुन उसको कान्ला कान्ला थियो नि, त्यो ठाउँमा खानेकुराहरूका फलफुलका बोटहरू लगायो, कतै मेवाका बोटहरू लगायो। यसरी उसको वरिपरि जुन काँडे बार अथवा पर्खाल लगाउनु पर्थ्यो आफ्नो जग्गाको सिमानामा, त्यसमा चाहिँ उसले जुक्ति लगाएर बोट बिरुवा लगायो र सिमाना घेर्यो, आफ्नो जग्गालाई सुरक्षित गर्यो। त्यसपछि बिस्तारी बिस्तारी खन्दै उसले सानो सानो चिजहरू रोप्दै गयो। कतै फर्सी रोप्यो, कतै काँक्रो, कतै घिरौला, जहाँनिर अलिकति माटो हुन्थ्यो उसले मल डोको डोको लिएर आउँथ्यो, हाल्थ्यो, अनि त्यहाँ एक दुई बोट फर्सी रोपिदिन्थ्यो। मुन्टा हल हल्ती आउन थालिहाल्यो। यसरी उसले जे जे हुन सक्छ त्यो त्यो फलाउन थाल्यो। यति राम्रोसँग उत्पादन हुन थाल्यो। तिमीले कस्तो बुद्धि नभएको काम गरेको भन्नेहरूलाई उसले तरकारी खुवाउन थाल्यो। केही वर्षपछि उसले रोपेका फलफुलका बोटहरूमा मिठा मिठा स्वादिला फलहरू लाग्न थाले र उसले पहिला ईश्वरलाई धन्यवाद भनेर चढायो, त्यसपछि आफ्ना छिमेकीहरूलाई त्यो फलफुल चखायो, अनि मात्रै आफूले खायो। बैगुनीलाई गुणले मार्नु पर्छ, अनि धैर्यताको प्रतिफल, मेहनतको प्रतिफल मिठो हुन्छ भनेर उसले आफ्ना छिमेकीहरूलाई पनि देखायो। यसरी उसले दृढताको, मेहनतको, धैर्यताको ठूलो पुरस्कार त्यो खेतीमा उब्जनी गरेर पायो। त्यसपछि त सबैलाई लोभ लाग्न थाल्यो। ओहो, यसले त यति हरियाली, यति राम्रो, यति सुन्दर आफ्नो घरबारी बनायो, अब त हामीले पनि गर्नुपर्छ। ऊबाट अरू मानिसले सिके भन्दा हामीले नबुझिकन, परिश्रम नगरिकन, कोसिसै नगरिकन, धैर्यताको फल नचाखिकन औँलो उठाउने गर्छौँ, अरूलाई यस्तो र उस्तो भन्ने गर्दछौँ, जसको परिणाम त यो एउटा सानो कथाले पनि हामीलाई बतायो। हुन त यो कथा हो, तर यसलाई हामीले आफ्नो जीवनमा यदि परिणत गर्ने हो भने यो असम्भव त छैन।

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो। हामी रमाइला रमाइला कुराहरू, रमाइला रमाइला गीतहरू सुनिरहेका छौँ मनको आवाजमा। तपाईँका पनि धेरै कुराहरू छन् भने यसो साट्न बाँड्न सक्नुहुन्छ, मनको कुरा मनसम्म आइपुगोस्। र एउटा कथा पनि तपाईँको लागि छ यति बेला मसँग। यो कथा चाहिँ मैले टिकटकमै देखेको हुँ होइन, तर त्यहाँ टिकटकमा भनिए तापनि यो चाहिँ एकदमै पुरानो कथा हो रे होइन। अनि के कुरा भन्दाखेरि चाहिँ एउटा कुमाले थियो रे होइन, अनि त्यो कुमालेले चाहिँ यसो विचार गरेछ। अब चिलिमको खुबै चर्चा छ आजकल, अब चिलिम बनाउनु पर्यो र यो चिलिम बनाएपछि खुब बजारमा बिक्री हुन्छ, त्यसबाट मेरो गुजारा चल्छ भनेर चाहिँ उसले माटो मुछेर त्यो कुमालेको माटोको भाँडा बनाउने त्यो घुमिरहेको चक्कामा चाहिँ माटो राखेर चिलिम बनाउँदै थियो। त्यत्तिकैमा उनकी श्रीमती आइन् र भनिन्, तपाईँ के बनाउँदै हुनुहुन्छ? उनले भने, चिलिम बनाउँदैछु, आजकल चिलिमको खुब माग छ, त्यही भएर यसबाट चाहिँ अलिक बढी पैसा आउँछ भनेर चिलिम बनाउन लागेको। श्रीमतीले श्रीमानको कुरा सुनेपछि उनले भनिन्, अब गर्मी महिना लागिसक्यो, चिलिमको सट्टामा तपाईँ पानी राख्ने सुराई बनाउनुहोस्। गर्मी महिनामा सबैलाई चिसो पानी खाँदाखेरि आनन्द पनि आउँछ, बरु यो चिलिम भन्दा सुराई बढी बिक्छ, यसबाट चाहिँ धेरै आमदानी हुन्छ। श्रीमतीको कुरा सुनेपछि उसलाई हो जस्तो पनि लागेछ र उसले त्यो माटोलाई, त्यो चिलिम बनाउन लागेको माटोलाई चाहिँ निकालेर फेरि अरू माटो, अलि बढी माटो मुछेर चाहिँ उसले सुराई बनायो। जब सुराई बनाउँदै थियो त्यो सुराई बनाउँदै गरेको माटोले त्यो कुमालेसँग भनेछ, ए दाई, तिमीले मलाई पहिला चाहिँ चिलिम बनाउँदै थियौ, त्यसपछि त्यसलाई फेरि बिगारेर त्यो माटोलाई मुछेर अहिले तिमीले मलाई चाहिँ सुराई बनाउँदैछौ, किन भनेर सोधेछ। अब बाँकीको कथा म तपाईँलाई यो गीतपछि सुनाउँछु। अब के हुन्छ होला, यो सुराई रूपी माटोले के भन्छ, कुमालेले के भन्छ, अनि यो अन्तिममा के भन्छ होला, यसको मुख्य सन्देश के होला?

0: त्यसपछि यो कथा यसरी अगाडि बढ्छ।
1: मार्टको यस्तो कुरा सुनेर त्यो कुमालेले भनेछ, भाइ मेरो मन बदलियो, मेरो विचार बदलियो। त्यसपछि जुन सुराई बनिरहेको माटो थियो नि, त्यो माटोले भनेछ, दाई तिम्रो त मन र विचार मात्रै बदलिएछ, मेरो त जिन्दगी नै बदलियो भनेर त्यो माटोले भनिदिएछ। कति ठुलो सन्देश, कति ठुलो सन्देश। हेर्नुहोस् त, एउटा विचारले तपाईँ हाम्रो जीवन पनि बदलिन्छ। उसले के भनेछ थाहा छ, दाई तपाईँले यदि सुराई नबनाएर मलाई चिलिम बनाउनु भएको भए म दिनभरि त्यो आगोमा जलिरहन्थे। म आफू मात्रै जल्ने होइन, मैले अरूलाई पनि जलाउँथे, सखाप पार्थे। तर तपाईँले मलाई चिलिम नबनाइकन सुराई बनाउनु भयो जसमा शीतल जल रहन्छ। त्यो शीतल जलले म पनि शीतल भइरहन्छु र अरूलाई पनि शीतलता प्रदान गरिरहन्छु, अरूलाई पानी खुवाइरहन्छु, जसका कारणले अरूको जीवनमा पनि शीतलता आउँछ। तपाईँको एउटा विचार बदल्न साथै मेरो जीवन नै बदलियो, त्यो सुराई बन्दै गरेको माटोले भनेछ। मलाई यो कथा यस्तो राम्रो लाग्यो, होइन, कति मार्मिक सन्देश छ, कति ठुलो सन्देश लुकेको छ यो भित्र। तपाईँ हामी भित्र पनि त्यो पानी जस्तै शीतल व्यवहार, शीतल मन भयो भने हामीले पनि संसारमा के मात्रै गर्न सक्दैनौँ। र हामीमा पनि त्यस्तो एउटा विचार आयो जुन विचारले जनकल्याण भयो, हाम्रो राम्रो भयो भने संसार पनि राम्रो हुन्छ नि। एक एक व्यक्तिबाटै संसार बदल्ने त हो नि। एकदमै राम्रो लाग्यो यो कथा, त्यही भएर मैले तपाईँलाई सुनाएँ। तपाईँलाई कस्तो लाग्यो बताउनुहोस्।

एउटा सानो केटो थियो, उसले के देख्यो भन्दाखेरि चाहिँ सबैले नयाँ वर्षमा कसै न कसैले कसै न कसैलाई केही न केही दिइरहे, तर उसलाई कसैले पनि केही उपहार दिएनन्। उसको मन दुखी रह्यो, कसैले मलाई पनि त उपहार दिएको भए हुन्थ्यो नि, तर त्यस्तै संयोग भयो कि उसलाई कसैले पनि उपहार दिएनन्। सायद गरिब भएर धनी धनीले मात्रै उपहार लिने दिने हो कि, मलाई चाहिँ कसैले केही पनि नदिएको भनेर उसको मन पनि दुखी रहेको थियो। तर अन्तिममा उसकी आमाले एउटा सानो चिठी उसलाई दिइन् अनि भनिन्, बाबु नयाँ वर्षको उपहार तिम्रो लागि मेरो तर्फबाट, ल यो चिठी लिऊ। ऊ खुसी भयो, ऊ दौडेर बाहिर आँगनमा राखिएको मुढामा गएर बस्यो र चिठी खोल्यो। अनि त्यो चिठीमा उसकी आमाले उसका लागि लेखेकी थिइन्, छोरा तिमी मेरो सबैभन्दा ठुलो सम्पत्ति हौ, तिमी मेरो सबैभन्दा ठुलो खुसी हौ, तिमी मुस्कुरायौ भने मेरो दिन बन्छ, म खुसी हुन्छु, मेरा लागि सबैभन्दा ठुलो उपहार त्यही हुन्छ। तिमी सदैव मुस्कुराइरहनु, तिमी सदैव प्रगति पथमा अगाडि बढ्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, कहिले पनि दुखी नहुनु, यी तिम्री आमा तिमी सँगै सदैव छिन् र तिमीलाई सदैव माया गरिरहन्छन्। नयाँ सालको बाबु तिमीलाई धेरै धेरै शुभकामना। उनकी आमाले यसरी त्यो चिठीमा आफ्नो छोरालाई माया व्यक्त गरेकी थिइन्। जब उसले त्यो पढ्यो, ऊ एकदमै खुसी भयो, दङ्ग परेर त्यसै फुरुक्क फुरुक्क पर्यो अनि आमालाई दौडेर गएर अँगालो माऱ्यो। उसकी आमाले उसलाई मै खाई माया गरी अनि, बाबु जाऊ हात खुट्टा धोएर आऊ, आज तिम्रा लागि मैले चाम्रे पकाएको छु। अनि उनीहरूको परिवारले मिलेर त्यो चाम्रे खाए, उनीहरू सबै खुसी भए। तर त्यो बच्चा सबैभन्दा बढी खुसी भयो, किनभने उसले सबैभन्दा ठुलो उपहार पाएको थियो, उसको आमाको चिठी र चिठीभित्र समेटिएको त्यो माया। साँच्चै नै हो, त्यो कति मिठो माया। सानो सानो कुरामा हामीले त्यो लुकेको खुसी पाउन सक्छौँ। हामीले कतै ठुलो खुसी खोज्नै पर्दैन, यताउता वरिपरि जताततै टिप्न जान्यो भने खुसी नै खुसी छ। एउटा व्यक्तिले भन्थ्यो क्या, टिप्न जान्यो भने हावामा पैसा उडिरहेको छ, टिप्न जान्नु पर्छ। हो, पैसा पनि उडेको छ, माया पनि उडेको छ, खुसी पनि उडेको छ, आनन्द पनि।

0: ಪ್ಲಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
3: BFBS Gorkha Radio ma Man ko aawaz.

मैले कति देख्छु कि केटाकेटीहरूका लागि पनि अनि घरमा हुनुभएका महिलाहरूको लागि पनि अनि वृद्ध वृद्धाको लागि तिनीहरूको लागि पनि अलिकति घरको मुलीहरूले चाहिँ के भन्छन् भने किन जानु पर्यो, बसे भइहालिन् घरमै, किन हिँड्नु पर्यो, बुढाबुढीलाई पनि त हिँड्न मन लाग्छ नि, अब कसै कहाँ पूजा छ अथवा कसैलाई भेट्न जान मन लाग्यो भन्यो भने आज म फलान कहाँ जान्छु नि भनेर आफ्नो घरका अलिकति जवानहरूसँग सोध्छन् अनि उनीहरूको एउटै सिधै गोली जस्तो जवाफ आउँछ, किन जानु पर्यो, आफ्नो घरमा खेचेर बसे हुँदैन, त्यही शब्द पनि राम्रोसँग त बोल्न सकिन्थ्यो होला नि त होइन। बुढाबुढीले सोध्छन् डराई डराई बिचरा, ती आँखाहरूमा अपेक्षा हुन्छ अनि यताबाट चाहिँ किन जानु पर्यो, किन गर्नु पर्यो, चुपो लागेर बसे हुँदैन अनि ती बुढाबुढी खुम्चिन्छन्। जति जति वृद्ध हुँदा गयो बोल्न पनि बन्देज, किन बोल्नु पर्यो, किन भन्नु पर्यो, किन जानु पर्यो, किन खानु पर्यो, यस्ता कुराहरूले चाहिँ मानिसहरूलाई दुःख दिन्छ, मनमा चोट पुर्याउँदछ। हामीले सक्छौँ भने चाहिँ बुढाबुढीहरूलाई वातावरण बनाइदिउँ, जति जति उमेर छिप्पिँदै गयो उनीहरूले गर्ने व्यवहार पनि अलि बेग्लै हुँदै जान्छ अनि हामीहरूसँग फुर्सद हुँदैन अनि त्यही कुरा जसरी सुन्नु पर्दाखेरि हाम्रो मन पनि भारी हुन्छ अनि हामी पनि कराउँछौँ। अब हामीले चाहिँ अन्डरस्ट्यान्ड गर्नु पर्यो कि उहाँहरूको स्वभावै यस्तै भइसक्यो, अँ गरेर उहाँहरूको मनलाई दुखाउनु भन्दा उहाँहरूको मनलाई खुसी पार्दा राम्रो हुन्छ कि जस्तो लाग्छ। अनि केटाकेटीहरूलाई पनि मायाले कि अब गर्न सक्दैन कि हुँदैन कि केही भइहाल्ला कि भनेर उनीहरूलाई पनि हामी फ्री छोड्न सक्दैनौँ। कहीँ गएर आउँछु भन्यो भने 10 शङ्का 10 क्वेसन, उनीहरू पनि इरिटेट हुन्छन्। कन्ट्रोलमा राख्नुभन्दा केयर जरुरी छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नुपर्छ जस्तो लाग्छ कि मलाई। कति घरमा चाहिँ यस्तै यस्तै कुराहरू नबुझ्नाले मनमुटाव भएको, बच्चाहरू बिग्रेको, बुढाबुढीहरूले पनि घरकै मान्छेको कुरा काटेको यस्तो समाजमा देखिन्छ। आफ्नो घरमा कसैले हेरचाह गर्यो, केयर गर्यो भने त गुणगान गाउँछ मान्छेले, कुरा काट्दैन।

हाम्रो जीवनमा छ नि, कहिलेकाहीँ हामीले एउटा कुरा भन्छौँ अनि हाम्रो कुरा कतिले पत्याउँदैनन्, अनि हामीलाई देखेर कतिले चाहिँ हामी जे हौ त्यो नसोचिकन हामीलाई अलिकति गिराएर पनि, अलिकति तल खसारेर पनि बोल्ने मान्छेहरू छन्, अन्डर एस्टिमेट गर्ने मान्छेहरू पनि छन् नि, होइन? तपाईँले पनि कहिलेकाहीँ त्यस्तो अवस्थाको सामना गर्नु परेको छ कि? त्यस्तो हुँदाखेरि मनमा अलिकति निराशा त छाउँछ छाउँछ, तर के भनिन्छ भन्दाखेरि चाहिँ निराशा हुनु हुँदैन रे। किन भन्दाखेरि उनीहरूले आएर हाम्रो काम गरिदिने होइन, उनीहरूले हाम्रो खाँचो टारिदिने होइन, उनीहरूले बोल्ने मात्रै हो, उनीहरूले भन्ने मात्रै हो, गर्ने त को भन्दा हामी आफैले हो। सबैभन्दा ठुलो शक्ति त तपाईँ हामीभित्रै छ। त्यो शक्ति के भन्दा हाम्रो आशा, हाम्रो विश्वास, हाम्रो भर, हाम्रो शक्ति, हाम्रो क्षमता, हामी के हौ भन्ने कुरा त आफैलाई थाहा छ नि त। अनि अर्काले भन्यो भनेर हामी किन रिसाउने जस्तो पनि लाग्छ कि कहिलेकाहीँ। हुन त चित्त दुख्छ, तर चित्त दुखाएर बस्ने कि चित्त नदुखाउने भन्ने कुरा मात्रै हो। आ भन्नेले भनिरहन्छ, मलाई के जान्छ र, उसले भन्यो भन्दैमा मेरो के खति हुने हो र? म आफ्नो बाटो हिँड्छु नि, उनीहरूलाई उनीहरूले के भन्यो भनेर खोज्दै हिँड्यो भने त मेरो समय बर्बाद भइहाल्यो नि भनेर आफ्नै गतिमा आफ्नै क्षमतामा विश्वास गर्नुपर्छ अरे। मलाई त अति नै राम्रो लाग्यो यो कुरा, त्यही भएर मैले तपाईँसँग पनि साटेँ। काम लाग्छ भने यसो मनमा गाँठो पार्दा पनि फरक पर्दैन। आजलाई बिदा पाऊँ, फेरि अर्को साता तपाईँलाई भेट्न राम्रा राम्रा खुराकहरू तपाईँको मनको लागि लिएर अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ। यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार दोबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32 10 ठाउँमा डुबानको जोखिम देखिन्छ। उहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1,600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा 26 1,255, वडा 3 950 र वडा 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ। जोखिम घटाउन, घटना भए उद्धार गर्न, राहत व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरका 11 टिमलाई जिम्मेवारी कार्ययोजना तोकिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपदका समयमा प्रयोग गर्न सकिने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान पनि गरिएका छन्। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67.1 करोड बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तको नाम फ्लाइ का लागि 12.66 करोड जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 करोड बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11.48 लाख विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट जुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ। खुरकुट चियापारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ। रानीघाट भुरी गाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य विभाग सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानका क्रममा 10,35,201 बाल बालिकामा परीक्षण गरिएकामा 18,309 बाल बालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बाल बालिकामा शीघ्र कुपोषित पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 25 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका सरकारले गत वैशाख 15 जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो। कडा शीघ्रको पोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758 देखिएको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: Line Buddy.
1: On air.
0: App-mä.
1: Ani smart speaker mä bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। यसबाट करिब अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानका क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बालबालिकामा शीघ्र कुपोषण रहेको पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 15 गतिसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ। कडा शीघ्र कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758, कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको पोषण शाखा प्रमुख थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार लुम्बिनीमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,480, कर्णालीमा 5,989 र गण्डकी प्रदेशमा 2,969 जनामा कुपोषण शीघ्र कुपोषण देखिएको छ। शीघ्र कुपोषण बालबालिका दुब्लाउने, उमेर अनुसार तौल्नुहुने, लुरे हुने गर्छन्। स्कटल्याण्डले 28 वर्षमा पहिलोपटक विश्वकपको तयारी गर्दा उत्साह बढ्दै गएको छ। बोस्टनमा हाइटी विरूद्धको उद्घाटन खेल अघि हजारौं प्रशंसकहरू भेला भएका छनृ

0: यसैबीच घर फर्केका फ्यानहरूले बिहान सबेरै खेल हेर्न सकुन् भनेर स्कटल्याण्ड भरिका पबहरू अबेरसम्म खुला रहनेछन्। सोमबार स्कटल्याण्डमा बैंक विदा पनि दिइएको छ। स्कटल्याण्ड र हाइटीको खेल भोलि बिहान नेपाली समय अनुसार 7:15 हुँदैछ। इरानले भोलि अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको छ। यसअघि पाकिस्तानका प्रधानमन्त्रीले अर्को 24 घण्टामा सम्झौता अन्तिम रूप पाउने अपेक्षा गरेको बताउनु भएको थियो। तेहरानका एकजनाले यहाँका धेरैजसो मानिसहरू सम्झौता कार्यान्वयन हुने कुरामा शंका गर्ने बताउनुहुन्छ।
1: We've never broken our commitments. They were the ones who broke them. And it's possible that this could happen again, that the United States could renege on its commitments and obligations.
0: विश्वकप फुटबलमा आज राति ब्राजिल र मोरक्को आमने सामने हुँदैछन्।
2: अमेरिकाको न्यू जर्सीको मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयको बिहान 4:15 शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
3: यो BFBS कुल खबर।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
0: हजुर नमस्कार बे बेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदर श्रोताहरूको रेडियो बे बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्ने एउटा साझ माध्यम, जहाँ हामी जीवनका भोगाई अनि समाजका परिदृश्यहरू समेत भेट्ने गर्दछौँ र ती भोगाई र परिदृश्यको सग्लो बिम्ब टिपेका गीतहरूको एउटा संगीतमय प्रस्तुति कार्यक्रम संगीत गङ्गाको एउटा छुट्टै प्रस्तुतिमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्दै अब नै कार्यक्रम संगीत गङ्गाको उत्थान गर्न चाहन्छु। सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, एउटा जागरणको बिम्ब टिपेको गीतबाट र आज पनि व्यवसायको उठानमा म गीतकार धीरज नायकको गीत रचना राजेन्द्र पोखरेल अर्थात् राजा राजेन्द्र पोखरेलको सङ्गीत अनि विश्व नेपाली टिका परसाई रचना रिमाल रवि ओड र साथीहरूको स्वर रहेको एउटा देशभक्ति गीतबाट

हजुर श्रोताहरू, यो देशभक्ति गीतले बोले जस्तै देश अब युवाहरूको हातमा हुनु पर्दछ। शासनको बागडोर युवाले लिन सके, एक दुई पटक लडे पनि उठेर अगाडि बढ्न सक्छ युवाहरू, किनकि देश बनाउने भनेकै अब युवाहरूले नै हो। त्यसैले श्रोताहरू, अब एकतामा बल गर्नु पर्दछ, यो देश समृद्ध बनाउन र विकास गर्न समेत पहल अब युवाले नै गर्नु पर्दछ। कृषि, उद्योग, प्रविधि, हर क्षेत्रमा सफल बनाउँछ देश। जाति, भाषा, संस्कृति, वेशभूषा जे भए पनि देशभित्र र देश बाहिरका युवा शक्ति एक भएर लक्ष्य चुम्ने अठोटको साथ इलम गर्नु छ। यो पावन भूमिलाई उर्वर बनाउनु छ, अब देशलाई नयाँ स्वरूपमा ढालेर शिखरको बाटोमा हिँडाउनु छ र त्यसैको पल कदमी अब युवाहरूले गर्नु छ। ती पौरखी पाखुरामा जोस भरेर, नशा नशामा जोस भरेर अगाडि बढ्नु छ युवाले भन्ने एउटा युवा मैत्री देशको परिकल्पना गरेको यो देशभक्ति गीत थियो। गीतकार धीरज नायकको गीत रचना, राजा राजेन्द्र पोखरेलको संगीत अनि रचना रिमाल, विश्व नेपाली रवि ओ टिका प्रसाई र साथीहरूको स्वरमा। श्रोताहरू, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा छौँ हामी यो क्षण यो बेला, र अब नै म एउटा सुमधुर गीत यहाँहरू माझमा फेरि राखिहाल्छु। गायिका समीक्षा अधिकारीको स्वरमा शब्द अनि सङ्गीत रहेको छ राजन रात शिवाकोटीको बिर्सिदेऊ भन्छौ मायालु। अहिलेलाई भने यही सुमधुर गीत।

बिर्सिदेऊ भन्छौ मायालु, मायामा त्यस्तो हुन्छ र। आदरणीय श्रोताहरू, मायामा जे नहुनु त्यो सबै सबै भइ नै सकेपछि, पीरको भारी त यसै अग्लो र बोझिलो बनि नै सकेपछि, ती सबै सबै बिर्सन त सजिलै कहाँ सक्छन् र ती घायल प्रेमीले। बरु उल्टै सम्झनाको तरेलीमा अल्झेर मन बुझाउन झनै गाह्रो भइदिन्छ। तर मनलाई भने लामो समय ढाँटेर बस्न नसकिने यथार्थ बोलेको गीत थियो राजन राज शिवकोटीको, शब्द रचना, संगीत अनि गायिका समीक्षा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यादले प्रेमी मनलाई यति धेरै चस्काइदिन्छ नि, सायद त्यसैले पनि हुनसक्छ उही प्रिय मान्छेको अभावमा समेत मनलाई यादले तानिरहेकै हुन्छ। अनि जब श्रोताहरू मन एकोरो तानिन थाल्दछ नि, त्यति बेला सताउने पनि याद नै भइदिन्छ। मनमुटु चस्काउने र घरिघरि झस्काउने समेत त्यही यादै भइदिन्छ। विश्वास लागेन? यदि यहाँहरूलाई विश्वास लागेन भने म यति बेला भने युवसाईमा गीतकार लीलाराज कामबाङलाई डाक्न चाहन्छु, संगीतकार मनोज थापा मगरको साथमा, अनि साथसाथै मनोज थापा र गायिका सुनिता थेगिमको स्वरमा सजिएको यो गीतको साथमा। र यो गीतमा पनि एउटा यादले मनलाई तान्दा, एउटा यादले मनलाई दुखाउँदा, त्यो हावाको सानो झोकमा पनि यति धेरै मन यादको तरेलीमा अल्झिदिन्छ नि, त्यसैको एउटा सग्लो बिम्ब जस्तो लाग्छ यो गीत। अर्थात् गीतकार लीलाराज कामबाङको गीत रचना, मनोज थापा मगर र सुनिता थेगिम लिम्बूको स्वर, अनि मनोज थापा मगरको सङ्गीत रहेको प्रस्तुत गीतमा

0: SBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, आदरणीय सदर बीएफबीएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति सांगीतिक त्रिवेणी कार्यक्रम संगीत गंगाको यो बसाइमा हुनुहुन्छ, जहाँ म गीतकारका भाव अनि सङ्गीतको झन्कारको साथमा स्वरको लयहरू राखिरहेको छु। र यसै क्रममा मैले भर्खरै गीतकार लीलाराज काम्बाङको गीत रचना, मनोज थापा मगरको सङ्गीत र एउटा युगल गीत राखेँ यहाँहरू माझमा, मनोज थापा मगर र सुनिता थेगेम लिम्बुको स्वरमा, जहाँ यादले मनलाई तानेर एकोरो अतीतमा पुर्याइदिँदा सबै सबै वरिपरिका परिवेश समेत उस्तै देख्दा केवल एउटै अभाव थियो, त्यो कोही कसैको सम्झना याद, अनि हावाको सानो झोकाले समेत मनलाई त्यही यादको तरेलीमा झुन्ड्याइदिँदा मनभित्र नाना थरी कुराहरू खेल्दाको छटपटी बोलेको थियो। यद्यपि आफ्नैले मुटुमा हानेको तीरको कुरा नबुझ्दाको परिणामले दुखान्त मोडमा पुर्याएको भाव थियो। हुन पनि आदरणीय श्रोताहरू, जे जस्तो भए पनि एउटा कुरा चाहिँ पक्कै हो कि याद गर्नलाई समेत कोही न कोही त साथी केही न केही त चाहिहाल्छ।

याद अर्थात सम्झना आदरले स्वतः कहिले मिठ भइदिन्छ त अनि कहिले तितो, तर यति हो यसको लागि पनि कोही न कोही त चाहिँ नै हाल्दछ। तर त्यो यादले कहिले प्रिय साथी पाइन्छ त अनि फेरि कुनै मोडमा फेरि त्यही प्रिय साथी समेत गुमाइदाको यादले भने मनलाई झनै चसक्क पारिदिनेछ। यद्यपि यति बुझ्दा बुझ्दै पनि माया त लाई नै हाल्न पुगिन्छ। जसले दुखाउन सक्छ भन्ने पूर्व अनुमान हुँदाहुँदा पनि माया नलाएर पर कोही भाग्दैन भन्ने एउटा भावको गीत थियो राजेन्द्र थापाको गीत रचना। आज भनौँ गजल नि भन्न चाहन्छु श्रोताहरू, महेश खड्काको सङ्गीत अनि प्रमोद खरेलको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यादका थुप्रै माध्यम हुन सक्दछ। फेरि त्यसैमाथि माया गर्ने प्रेमिल मनहरूको यादको मिठास कहिले यति प्रकाष्ट भइदिन्छ अनि फेरि कहिले तितो समेत यति धेरै भइदिन्छ नि, जसका कारण त्यो मायाकै सहर छोडेर प्रेमीहरू ऊ याद बोकेर टाढा यति टाढा भइदिन्छ नि, त्यसको मेसोसम्म पाउन कठिन भइदिन्छ र जहाँ मन बेसरी भाँचिएको हुन्छ।

म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु। आदरणीय श्रोता, सहर छोडेर कतै जाने एउटा प्रेमी मनको थुप्रै अनगिन्ती दुखेसो, जो एउटा कुरामा पूर्ण विश्वास समेत त्यसै दुखेसोमा पोग्दै थिए, ताकि अब फेरि कहिले कदापि कुनै पनि मोडमा नभेट्ने बाचा कसमको साथ। किनकि दिलको कोमलता नबुझ्ने त्यस्ता निठोरी प्रेमीलाई दिल दिदाको सजाय आफैले बग्नु पर्दा, ती सबै प्रेम कहानी एक मुष्ट बिर्सेर जानु नै सायद उपयुक्त हुनेछ भन्ने भाव बोलेको थियो प्रस्तुत गीतमा, जुन गीत लेख्नुभएको थियो गीतकार बिबी थापाले। नातिकाजीको सङ्गीत अनि अन्जु पन्तको स्वरमा यो गीत यहाँहरू माझमा राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइमा। हुन पनि आदरणीय श्रोता, यसरी एक्कासी छोडी जानेले नै त हो मुटु माझ छुरा हान्ने, अनि जसको पीडा जसको छटपटी कस्तो हुन्छ। यहाँ एकैछिन सन्तोष रुचाललाई पो सोध्ने हो कि

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीय श्रोता, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा हुनुहुन्छ, साङ्गीतिक बसाइमा हुनुहुन्छ, अझ भन्नु साङ्गीतिक झन्कारमा हुनुहुन्छ, र जहाँ म गीतको भाव, स्वरको लय अनि सङ्गीतको जानकार राखिरहेको छु। र यसै क्रममा भर्खरै श्रोताहरू मैले एउटा सुमधुर गीत यहाँहरू माझमा राखेँ। मैले गीतकार शिव पलासको गीत रचना अनि सन्तोष रुचालको स्वर सङ्गीतमा जुन गीतले श्रोताहरू बेहोसीमै मुटुमा छुरा चलाइजाने तिनै निठुरी मायालुको केही कठोरता बीच पनि फेरि पनि उनकै अभावमा जिन्दगी कतै अध्ययारो भएको महसुस बोलेको थियो, जसको पीडा सुनिदिने समेत कोही नभएपछि जिन्दगीका दुखाइ समेत सुनाउन नसकेको पीडा थियो। वास्तवमा आदरणीय श्रोता, मायाको संसारमा एकले अर्कोलाई बुझ्न भने सक्नु पर्दछ, एउटा ऐना हुँदा अर्को बिम्ब बन्न सक्नु पर्दछ।

आदरणीय श्रोताहरू, एउटा असमझदारीले जीवनका रहरहरू अपुरो हुन पुग्दा, मन दुख्न पुग्दाको पछुतो जसलाई फेरि सुधार्ने अवसर पाएमा त्यही अतीतका गल्ती सुधार्ने आशा अपेक्षा भोलेको गीत थियो। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, अनुपमा प्रधानको स्वर अनि पूजन लोगानको सङ्गीतमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर पनि पुगिसकेको छु, बिसौनीतिर पुगिसकेको छु। र यो पुछारमा, यो बिसौनीमा एउटा रमाइलो गीत यहाँहरू माझमा छाड्दै

0: Line Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अमेरिकाको न्यू जर्सीको मेटलाइफ रङ्गशालामा हुने खेल नेपाली समयको बिहान पाउने 4 बजी शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ। 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एकमात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
4: ब्राजिलका स्टार खेलाड़ी नेमारले जारी विश्वकपको पहिलो खेल गुमाउनु हुने भएको छ। ब्राजिलले नेपाली समयको पाउने 4 बजे मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमार बिना नै मैदान उत्रने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाइ छ। पेन्डुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा स्वस्थ हुनुभएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण शुरू गर्ने म्यानेजर एन्सेलोटीले जानकारी दिनुभएको छ। ब्राजिलले आउँदो 20 तारिकमा हाइटी र जुन 24 स्कटल्याण्डसँग खेल्ने तालिका छ। नेमारले 128 खेलमा 79 गोल गर्नुभएको छ। उहाँले पेलेको 77 गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भएको छ।
5: संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रोउँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
4: उहाँले धरान महानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरुद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभएको छ। अब खबर फटाफट।
6: भक्तपुर सूर्य विनायक आरसी पाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बालबालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना। 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। संखुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्री चोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 वटै पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहुँ शुक्ला गण्डकी 10 का मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
4: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव बहुमतले पारित गरिएको हो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ। विशेष गरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढेको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: विश्वको फुटबलमा आज राति ब्राजिल र मोरक्को आम्ने सामने हुँदैछन्।
1: अमेरिकाको न्यू जर्सीको मेटलाइफ रङ्गशालामा हुने खेल नेपाली समयको बिहान पौने 4 बजी शुरू हुनेछ। अघिल्लो विश्वकपमा क्रोएसियासँग हारेपछि ब्राजिल क्वार्टर फाइनलबाटै घर फर्किएको थियो। 8 वर्ष अघिको रसिया विश्वकपमा पनि ब्राजिल अन्तिम 8 रोकिएको थियो। अफ्रिकी टोली मोरक्को कतार विश्वकपमा सेमी फाइनल पुगेको थियो। विश्वकपका सबै संस्करणमा भाग लिएको ब्राजिलले 114 मध्ये 74 खेल जितेको छ, 5 पटक विश्वकप उपाधि पनि उचालेको छ। 24 यता भने ब्राजिलले विश्वकप जित्न सकेको छैन। सन् 1970 तेस्रो उपाधि जितेको ब्राजिलले चौथो पटक विश्वकप जित्न 24 वर्ष लागेको थियो। विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी मुलुकसँग खेलेका 8 मध्ये 7 खेल जितेको छ। ब्राजिलले एक मात्रै हार गएको संस्करणमा क्यामरूनसँग 1-0 बेहोरेको हो। मोरक्को भने 4 वर्ष अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। मोरक्कोले यसपालि 7 विश्वकप खेल्दैछ। सन् 2023 यता मोरक्कोले 45 खेलमा 33 जित 10 बराबरी र 2 हार बेहोरेको छ। फिफा वरियतामा मोरक्को 7 स्थानमा छ, ब्राजिल 6 स्थानमा छ। पछिल्ला 3 भेट मध्ये 2023 मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई 2-1 हराएको थियो।
0: ब्राजिलका स्टार खेलाड़ी नेमारले जारी विश्वकपको पहिलो खेल गुमाउनुहुने भएको छ। ब्राजिलले नेपाली समयको पाउने 4 बजे मोरक्कोको सामना गर्दैछ। पहिलो खेल नेमार बिना नै मैदान उतर्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको भनाई छ। पेन्डुलाको समस्याका कारण नेमार अझै पूर्ण रूपमा स्वस्थ हुनुभएको छैन। नेमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण शुरू गर्ने म्यानेजर एन्सेलोटीले जानकारी दिनुभएको छ। ब्राजिलले आउँदो 20 तारिकमा हाइटी र जुन 24 स्कटल्याण्डसँग खेल्ने तालिका छ। नेमारले 128 खेलमा 79 गोल गर्नुभएको छ। उहाँले पेलेको 77 गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता भन्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनु परेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले आफूलाई संसारमै सबैभन्दा बढी गाली खाने र अपमानित हुने आफू भएको अनुभूति भएको बताउनुभयो। साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताउनु भएको छ।
2: संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हो। यो देशलाई बिछट्टै माया गर्छु। म देशलाई सम्झेर थुप्रोचोटि रोएको छु, थुप्रोचोटि हाँसेको पनि छु। रोएँ यो देशसँग, हाँसेँ यो देशसँगै हाँसौँला, रोएँ यो देशसँगै रहौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु।
0: उहाँले धरान महानगरपालिकाको मेयर हुँदा दैनिक करिब 1,000 गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक 10,000 पुगेको भन्दै आफू विरुद्ध हुने गालीको संख्या झन बढ्दै गएको दुखेसो गर्नुभएको छ। अब खबर फटाफट।
3: भक्तपुर सूर्य विनायक 8 सिपाडोलको मुस्कान सेवा नेपाल नामको बालगृहबाट 8 बाल बालिकाको उद्धार। कानून विपरीत बालगृहमा राख्नेलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुने व्यवस्था। प्रदूषित हावा हटाउन सरकारको एनक्याप परियोजना, 8 अर्ब 71 करोडको परियोजना आउँदो आर्थिक वर्षदेखि सुरु गर्ने तयारी। ओलम्पिक दिवसको दिन पारेर सुर्खेतमा असार 8 गते काँक्री बिहार हाफ म्याराथन हुने। पुरुषतर्फ 21 किलोमिटरमा पहिलो हुनेलाई 1,25,000 र महिलातर्फ 10 किलोमिटरमा पहिलो हुनेलाई 30,000 पुरस्कार दिइने। संखुवा सभाको चैनपुर 2 नम्बर ओडाले 5,800 कफीका बिरुवा बाँड्यो। सित्तैमा बिरुवा पाउँदा पिङडाँडा, झाँक्री चोक, धनसार र चितलाङ टोलका किसान खुसी। कालीकोटका 9 पालिका पूर्ण खोप सुनिश्चित घोषित। जन्मेदेखि 5 वर्ष मुनिका बाल बालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 मात्राको खोप पाउने निश्चित। तनहुँ शुक्ला गण्डकी 10 मालागिरी र करादिन सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने। ती वनमा 3,000 रुद्राक्षका बिरुवा रोप्ने वन कार्यालयको तयारी।
0: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव बहुमतले पारित गरिएको हो। मध्य पूर्वमा बढ्दो द्वन्द्वले भारतको कृषि क्षेत्रमा असर देखिएको छ।

यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ। यसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको दोबानबाट तल्लो

वेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान त कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। नेपालका अनुसार वडा 14 सँगै वडा 13, 15, 29, 10, 16, 26, 32, 12 बढी जोखिममा छन्। डुबान हुने ठाउँका आधारमा वडा नम्बर 30मा 21 ठाउँ, वडा नम्बर 4 र वडा नम्बर 32मा 10-10 ठाउँमा डुबानको जोखिम देखिन्छ। उहाँका अनुसार वडा 16 सबैभन्दा बढी प्रभावित हुने देखिन्छ। सामाखुसी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब 1600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा 26मा 1255, वडा 3मा 950 र वडा 4मा 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजनामा वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायतका आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टेलिफोन नम्बर तयारी अवस्थामा राखिएको काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागले जनाएको छ। जोखिम घटाउन, घटना भए उद्धार गर्न, राहत व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरका 11 टिमलाई जिम्मेवारी कार्ययोजना तोकिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपदका समयमा प्रयोग गर्न सकिने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान पनि गरिएका छन्। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67.1 करोड बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको लागि आर्थिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड बजेट विनियोजन गरेको छ। ग्वारको सत्तो बाटो एकान्तको नाम फ्लाइओभर का लागि 12.66 करोड जुटाइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3.77 करोड बजेट जुटाइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुमार्गका लागि 11.48 लाख विनियोजन गरेको छ। त्यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुटाएको छ। यसै गरी सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरेको छ। यस्तै दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000, हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुटाइएको छ। खुरकुट चियाबारी सुरुङ मार्गको अध्ययनका लागि 3,92,000, यसै गरी शिवपुर भालुवाङ सुरुङ मार्गका लागि 3,92,000 रकम छुटाइएको छ। रानीघाट भोरी गाउँ सुरुङ मार्गका लागि 3,92,000 बजेट छुटाइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य विभाग सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानका क्रममा 10,35,201 बाल बालिकामा परीक्षण गरिएकामा 18,309 बाल बालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बाल बालिकामा शीघ्र कुपोषित पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 25 गतेसम्म छ महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो। कडा शीघ्र कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758 देखिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर प्रिय श्रोता महानुभावहरू, आशा गर्दछु यहाँहरू सबै स्वस्थ सुखी र उत्साहित नै हुनुहुन्छ होला। आइतबारको यो सुन्दर समयमा तपाईँहरू सुनिरहनु भएको छ हाम्रो कार्यक्रम नौलो किरण, अनि तपाईँहरूको साथमा छु म नूतन राई। जीवनमा हरेक नयाँ

सपना, नयाँ उत्साह र नयाँ ऊर्जा पनि लिएर आउँछ। त्यसैले आजको आइतबारलाई पनि सकारात्मक सोच, मिठा कुराकानी र मनोरञ्जनपूर्ण प्रस्तुतिका साथ आज विशेष बनाउने प्रयास पनि गर्नेछौँ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS गोरखा रेडियो हो।

हजुर भर्खरै सुनिसक्नु भएको छ उदित नारायण छा र दिपा झाले गाउनु भएको ज्यानको माया नै नारेसम्म। यो आइतबारको बिहानीमा एकदमै रमाइलो अनि ऊर्जा दिने प्रस्तुति। श्रोताहरू, मैले भने अघि अलिकति हजुरहरूलाई मजासँगले कार्यक्रम नौलो किरण मार्फत भने चाहिँ अलिकति इन्ट्रोडक्सनहरू दिन सकिनँ, किनकि अलिकति आज भने टेक्निकल समस्या थोरै मिनटको लागि भए पनि भइरहेको थियो, त्यही भएर भने मैले मजाले हजुर माझ भने जोडिन पाइनँ। तर पनि केही छैन, म भने तपाईँहरूको लागि दोस्रो र तेस्रो घन्टा अन्तर्गत पनि रहनेछु अनि अझै पनि हामीसँग लगभग 3 घन्टा बाँकी नै रहेको छ। हजुर हाम्रो कार्यक्रम नौलो किरण सुन्दै गर्नुहोला अनि हाम्रो कार्यक्रमलाई साथ अनि माया भने पक्कै पनि दिँदै गर्नुहोला। श्रोताहरू, अब भने ब्रुनेमा बिहानको 7:24 पनि भइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज, मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बेलुकाको 12:24 भइसकेको छ अनि त्यस्तै गरेर लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 21 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस, सन इन्टरबल सैन जेन्टल ब्रिज, घाम लाग्ने र बीच बीचमा बादल देखिने अनि मन्द हावा चल्ने पनि जनाएको छ। त्यस्तै गरेर नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 5:09 पनि गइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज, मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो ब्रुनाई नेपाल अनि युकेको समय अनि मौसमको कुराकानीहरू। हजुरहरूकोतिर चाहिँ आज यानि कि आइतबारको यो बिहानीमा या हजुरहरूकोतिर चाहिँ दिउँसो या बेलुका चाहिँ के कस्तो छ त मौसमहरू अनि समय के कति भयो, हजुर आउनुहोला, जोडिनुहोला हाम्रो कार्यक्रम नौलो किरण मार्फत। श्रोताहरू, हाम्रो कार्यक्रम अन्तर्गत यदि हजुरहरूको प्रतिक्रिया सुझाव सन्देश छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्, 3224167 3220098 9419 3284। हजुर, यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यस्तै गरेर इमेल मार्फत भने चाहिँ bavsgorkha@bavs.com रहेको छ अनि फेसबुक मार्फत चाहिँ बिएबिएस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। हजुरहरूका रोजैका गीत सङ्गीतहरू या आज चाहिँ आइतबार केही विशेषहरू विशेष दिनहरू परेको छ भने पनि हामी माझ आएर निर्धक्कसँग जोडिनुहोला भनेर भन्न चाहे। श्रोताहरू, अब फेरि लागिहालौ गीत सङ्गीततर्फ नै। अर्को गीत रहेको छ यो हिन्दी गीत अलका याज्ञिक र उदित नारायण झाको कुछ कुछ होता है।

كان السندار راستي تيواني سني ساكنو بايكسا يجي هين دي فليم كسكس هوتا هاي كي كسكس هوتا هاي واني جدني سني ساكنو بايكسا آل كا ياغني را ودي تارين جاكو श्रोताहरू अब भने लागिहालौँ आजको नेपाल राष्ट्र बैङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दर तर्फ युएस डलर एकको खरिदर 151.88 रुपियाँ बिक्री दर 152.48 रुपियाँ युरोपियन युरो एकको खरिदर 175.80 रुपियाँ बिक्री दर 176.50 रुपियाँ युके पाउन्ड स्टर्लिङ एकको खरिदर 203.73 रुपियाँ बिक्री दर 204.54 रुपियाँ स्विस फ्रान्स एकको खरिदर 190.78 रुपियाँ बिक्री दर 191.53 रुपियाँ अस्ट्रेलियन डलर एकको खरिदर 106.92 रुपियाँ बिक्री दर 107.35 रुपियाँ कनेडियन डलर एकको खरिदर 108.58 रुपियाँ बिक्री दर 109.01 रुपियाँ सिङ्गापुर डलर एकको खरिदर 118.30 रुपियाँ बिक्री दर 118.77 रुपियाँ जापानिज यन 10 को खरिदर 9.48 रुपियाँ बिक्री दर 9.52 रुपियाँ चाइनिज यन 1 को खरिदर 22.46 रुपियाँ बिक्री दर 22.55 रुपियाँ सऊदी अरेबियन रियल 1 को खरिदर 40.47 रुपियाँ बिक्री दर 40.63 रुपियाँ कतारी रियल 1 को खरिदर 41.66 रुपियाँ बिक्री दर 41.82 रुपियाँ थाई भात एकको खरिदर 4.64 रुपियाँ बिक्री दर 4.66 रुपियाँ युए धिराम एकको खरिदर 41.35 रुपियाँ बिक्री दर 41.52 रुपियाँ मलेसियन रिङ्गिट एकको खरिदर 37.43 रुपियाँ बिक्री दर 37.58 रुपियाँ साउथ कोरियन वन 100 को खरिदर 10 रुपियाँ बिक्री दर 10.04 रुपियाँ स्विडिस क्रोनर एकको खरिदर 16.10 रुपियाँ बिक्री दर 16.16 रुपियाँ डेनिस क्रोनर एकको खरिदर 23.52 रुपियाँ बिक्री दर 23.61 रुपियाँ हङकङ डलर एकको खरिदर 19.38 रुपियाँ बिक्री दर 19.46 रुपियाँ कुवेती दिनार एकको खरिदर 494.32 रुपियाँ बिक्री दर 496.27 रुपियाँ बराइन दिनार एकको खरिदर 402.78 रुपियाँ बिक्री दर 404.38 रुपियाँ र अन्त्यमा ओमानी रियल एकको खरिदर 394.47 रुपियाँ बिक्री दर 396.03 रुपियाँ हजुर श्रोताहरू यो त थियो आजको नेपाल राष्ट्र बैङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दर पनि सुनिसक्नुभयो श्रोताहरू आज भने आइतबारको दिन सबैजना एकदमै व्यस्त हुनुहुन्छ होला यानि कि कतिजना त एकदमै आफ्नो पारिवारिक समयहरू बिताउने तर्खरमा हुनुहुन्छ होला कतिजना यसो बाहिर जाउँ भने होलिडे प्लानिङहरू पनि गर्दै हुनुहुन्छ होला अनि कतिजना चाहिँ आज धेरै कुराहरू यानि कि साथीभाइ जमघटहरू फङ्सनहरू पनि होला तर जे जस्तो भए पनि आज आइतबारको यो दिन चाहिँ एकदम रमाइलोसँग व्यतीत गर्नु होला तपाईँहरूले आफूले आफूलाई माया गर्ने समय आफूले आफूलाई एकदमै इन्जोय गर्ने समय किनभने अरू बेला सबैजना आफ्नो काम एकदमै व्यस्त हुन्छ होइन अनि हिजो आज नै हो एकदमै यो आफ्नो फ्यामिली आफ्नो साथीभाइसँग जमघट गर्ने समय त्यही भएर एकदमै यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला भन्दै फेरि पनि लागिहालौँ गीत सङ्गीततर्फ नै अब मैले अर्को बसाइमा पनि अर्को गीत रहेको छ पुष्पन प्रधानको एउटा सपना छ

BSBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्यौ न्याउली बनेमा शान्ति श्री परियार र प्रशान्त शिवकोटीको एकदमै सुमधुर लोकगीत भन्दा भन्नुपर्छ होइन, एकदमै रमाइलो यो गीत चाहिँ जति सुने पनि सुनौ सुनौ लाग्छ, किनभने यति रमाइलो छ। आफ्नो मौलिक खालको शब्दहरू भएको, सङ्गीतहरू भएको यस्ता गीत सङ्गीतले भने चाहिँ हामीलाई एकदमै रमाइलो आनन्द त दिन्छ नै, साथसाथै यस्ता गीत सङ्गीतहरू चाहिँ जुन कलाकारहरूले यो हाम्रो नेपाली समुदायमा ल्याउनुहुन्छ यसले भने चाहिँ एकदमै सबैको मन मस्तिष्कमा चाहिँ एकदमै रमाइलो त दिन्छ नै, अनि एकदमै गर्वको कुराहरू पनि रहेको हुन्छ, किनभने यो गीत सङ्गीतहरू भनेको चाहिँ सबैको लागि एउटा हुन्छ नि, एउटा एकदमै यो चाहिने माध्यम नै हो जस्तो चाहिँ मलाई लाग्छ है। त त्यही भएर सुनिसक्नुभयो न्याउली बनाइमा। श्रोताहरू, आज भने 14 जुन परेको छ, एउटा रोचक प्रसङ्गतर्फ पनि लागिहालौ। आज 14 जुन चाहिँ विश्वभर विश्व रक्तदान दिवस, यानि कि वर्ल्ड ब्लड डोनर डे भनेर मनाइँदैछ। यो दिवस चाहिँ नियमित रूपमा चाहिँ यो रक्तदान गर्ने सबै रक्तदाताहरूको सम्मान गर्न तथा सुरक्षित र पर्याप्त रगतको आवश्यकताबारे जनचेतना फैलाउन पनि मनाइन्छ। श्रोताहरू, यो दिवस चाहिँ 14 जुनमा मनाउनुको कारण पनि विशेष रहेको छ। आजको दिन रक्त समूह अर्थात् ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल लाइन्स्टेनरको जन्मदिन पनि रहेको छ, अनि उहाँको खोजले भने आधुनिक रक्त सञ्चार प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउन एकदमै ठूलो योगदान पनि पुर्याएको छ। श्रोताहरू, रगत भनेको मानव शरीरमा कृत्रिम रूपमा उत्पादन गर्न सकिँदैन। दुर्घटना, शल्यक्रिया, क्यान्सर उपचार, प्रसूति सेवा तथा विभिन्न रोगका बिरामीहरूका लागि भने रक्तदान चाहिँ एकदमै जीवनदायी साबित हुन्छ। तपाईँले दिएको एक युनिट रगतले भने 3 जनासम्मको जीवन बचाउन पनि मद्दत गर्न सक्छ भन्ने विश्वास पनि गरिएको छ। त्यसैले विश्व रक्तदाता दिवसले भने हामीलाई एउटा महत्त्वपूर्ण सन्देश पनि दिन्छ। रक्तदान भनेको केवल रगत दिनु मात्र नभएर कसैलाई नयाँ जीवनको आशा दिनु पनि हो। त्यसैले स्वस्थ र योग्य व्यक्तिहरूले नियमित रक्तदान गरेर समाजप्रति आफ्नो जिम्मेवारी निभाउन भने सक्नुहुन्छ है। त त्यसैले आजको दिनमा सबै रक्तदाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै रक्तदानको महत्त्व बुझाउँ र अरूलाई पनि यस महान कार्यमा सहभागी हुने प्रेरित पनि गरौँ। हजुर श्रोताहरू, यो त थियो आजको एउटा रोचक प्रसङ्ग, यानि कि यो आज 14 जुनमा परेको छ, विश्वभर चाहिँ एकदमै विश्व रक्तदाता दिवस वर्ल्ड ब्लड डोनर डे भनेर चाहिँ मनाइँदै रहेछ। अनि मैले आज यो किन चाहिँ आजकै 14 जुनमा चाहिँ मनाइन्छ भन्ने अलिकति प्रसङ्गहरू पनि भनिसकेको छु। आजकै दिन चाहिँ यो ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिकको चाहिँ जन्मदिन पनि परेको भएर चाहिँ आजकै दिन चाहिँ मनाइँदै रहेछ। हजुर श्रोताहरू, यो त जानिसक्नुभयो आजको रोचक प्रसङ्ग अन्तर्गत। अब यस्तै यस्तै मिठा मिठा कुराकानीहरू, रमाइला गीत सङ्गीतहरू भने हाम्रो कार्यक्रम नौलो किरण मार्फत लिएर आइ नै सकेका छौँ, अनि पहिलो घन्टा अन्तर्गत गजे पनि राखी पनि रहेका छौँ। श्रोताहरू, सुन्दै पनि गर्नुहोला, साथ अनि माया भने पक्कै पनि दिँदै नै गर्नुहोला। समय पनि कति छिटो बितेको श्रोताहरू, म भने ब्रुनाईको समयअनुसार बिहानको 7 बजे उपस्थित भइसकेकी थिएँ, तर हेर्दा हेर्दै भने 8 पनि बस्न लागेको छ, यानि कि हाम्रो नौलो किरणको पहिलो घन्टाको बसाइको अन्त्य अन्त्यै पनि छुन लागेको छ। तर पनि केही छैन, अझै पनि हामीसँग दोस्रो र तेस्रो घन्टा बाँकी नै रहेको छ। आज आइतबार परेको छ, अनि दोस्रो घन्टामा चाहिँ आज मैले टेक्नोलोजी सम्बन्धी केही कुराकानी लिएर आएको छु, अनि तेस्रो घन्टा चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरूमा चर्चा परिचर्चा पनि गर्नेछौँ। अनि आज पनि राशिफल रहेको छ श्रोताहरू, धैर्य गर्नुहोला, अलिकति प्रतीक्षा भने साँच्दै पनि गर्नुहोला। अबको दोस्रो घन्टामा म अवश्य पनि राशिफलहरू भन्ने नै छु। अब भने हाम्रो बिएफबी यस यो यानि कि बिएफबी परिवारहरूको लागि रहेको छ यो च्यारिटी गोर्खा क्विज नाइट हुन गइरहेको छ। यो चाहिँ सायद पहिलो गोर्खा क्विज नाइट पनि होला श्रोताहरू, होइन, तपाईँहरू चाहिँ एकदमै आफ्नो समय मिलेर आइदिनु होला। यो चाहिँ बुधबार यानि कि 24 जुनमा परेको छ बेलुकाको 7 बजीदेखि, यो चाहिँ चौतारीमा हो, अनि त्यो दिन चाहिँ हजुरहरूले एकदमै क्विज मात्र नभएर आफ्नो चौतारीमा यसो जमघर साथीभाइहरू लिएर आउनु होला, डिनर पनि त्यहीँ गर्दै यसो हाम्रो यो गोर्खा क्विज नाइटलाई पनि रमाइलो गरौँ है। त यसको लागि चाहिँ तपाईँहरूले धेरैभन्दा धेरै चाहिँ 6 जनाको आफ्नो ग्रुप बनाउन सक्नुहुनेछ, अनि तपाईँहरूले त्यसको लागि चाहिँ
$5 चाहिँ चार्ज भने तिर्न सक्नुहुनेछ, यानि कि तिर्नुपर्ने हुन्छ। अनि त्यहाँ चाहिँ हजुरहरूले एकदमै राम्रो राम्रो प्राइजहरू पनि जित्न सक्नुहुनेछ। त्यही भएर तपाईँहरू आफ्नो ग्रुप बनाउनुहोला, आफ्नो साथीभाइलाई पनि लिएर आउनुहोला। के छ त यो च्यारिटी भन्ने बित्तिकै एकदमै भन्दा पनि यसो रमाइलो है त्यो दिनको लागि चाहिँ। अनि त्यहाँ चाहिँ एकदमै धेरै क्वेसनहरू बाहिरको सोधिने छैन, जस्ट हाम्रो नेपाली समुदायभित्र रहेका कुराकानीहरू, हाम्रो नेपालको कुराकानीहरू हुनेछ। यो त हुन त सबैजनालाई प्रायः थाहा भएको कुरा हो, एकदमै यो चाहिँ रमाइलो होस् भन्नको लागि नै गरिएको भएर साह्रै एकदमै हार्ड क्वेसनहरू भन्ने चाहिँ छैन, एकदमै रमाइलो फन्नी खालको क्वेसनहरू छ। आएर पक्कै पनि जोडिनुहोला, मलाई पूर्ण आशा छ हजुरहरूले अवश्य पनि यो जुन पहिलोपल्ट गरिएको च्यारिटी गोर्खा क्विज नाइटमा आएर सहभागिता देखाइ नै दिनुहुनेछ होला भन्ने आशा पनि गरेको छौँ है। त त्यही भएर आउनुहोला भनेर फेरि पनि म भन्न चाहे। श्रोताहरू, अब अलिकति यो कुराकानीलाई अलिकति साइडमा राखेर भने फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। अबको बसाइमा रहेको छ हेमन्त राणाले गाउनुभएको उडी जाने हो कि।

सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन्। अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 जना बालबालिका शीघ्र कडाको पोषणबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बालबालिकामा शीघ्रको पोषण रहेको पाइएको पोषण शाखा प्रमुख थापाले बताउनु भएको छ। सरकारले गत वैशाख 15 जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न शीघ्रको पोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ। शीघ्र कडा कुपोषण सबैभन्दा बढी मध्य प्रदेशका 8,380, लुम्बिनीका 3,015, सुदूरपश्चिमका 1,758, कोशीका 1,590